0: यस्तै त्यो उपप्रमुख आफ्नै सिटमा बस्न सक्छ, त्यहाँभन्दा तल कर्मचारीको सिटमा चाहे बस्न सक्छ, कसैले मना गर्दैन, तर उसको सिटमा साधारण कर्मचारी बस्न सक्दैनन्। त्यसै गरी त्यो उपप्रमुखको सिटवाला व्यक्ति प्रमुखको सिटमा बस्न सक्दैन, केवल प्रमुख मात्र बस्न सक्छ। त्यस्तै यही लोकबाट पनि आइडिया लाग्छ कि श्रीकृष्ण छन् जो सबका मालिक छन्, उच्च तहमा बस्छन् गोलोकमा।
1: आदरणीय श्रोताहरू, यो कार्यक्रम अध्यात्म सन्देश यहाँहरूको आफ्नै कार्यक्रम हो। जगद्गुरु श्री कृपालुजी महाराजद्वारा संस्थापित श्री राधा माधव समिति श्यामा श्याम धाम कुनै पनि जाति धर्म समाज तथा सम्प्रदाय विशेषमा बाँधिएको छैन, यहाँ सबैको समन्वय छ। यसको एकमात्र उद्देश्य विश्वका सम्पूर्ण जीवलाई वास्तविक सुख शान्ति तथा आनन्द केमा छ र त्यो कसरी प्राप्त गर्न सकिन्छ भन्ने तत्त्वबोध गराउनु नै हो। जीव कल्याणको उद्देश्यपूर्तिमा साथ दिन यो संस्था सबैमा हार्दिक आह्वान गर्दछ। हाम्रो ठेगाना हो श्यामा श्यामधाम ठिमी हनुमन्ते पुल भक्तपुर, सम्पर्क 6630059 98 41 23 437। आजको दिन यहाँको मङ्गलमय रहोस्। जय श्री राधे।

0: भाउजू दर्शन
1: भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
0: हजुर, राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
2: नमस्ते भाउजू।
1: नमस्ते, आउनु न भित्रै।
2: हुन्छ भाउजू।
0: अनि दादा त अफिस गइसक्नु भयो होला है?
1: उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
0: हस् हस् भाउजू।
3: ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
0: है त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
4: ए हो र,
0: एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
5: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
6: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। 6 बजे यहाँहरूले सुन्नुहुनेछ नेपालीमा समाचार। अब सुन्नुहोस् संस्कृतमा समाचार।

यो रेडियो नेपाल हो। सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। चितवनको इच्छा कामना गाउँपालिका 5 स्थित सिमलधारामा पृथ्वी राजमार्ग माथिबाट रुखसहितको सुक्खा पहिरो खस्दा गैरातीदेखि दुवैतर्फ अवरुद्ध भएको छ। गैराती करिब 10:30 बजे खसेको पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको हो। सडक पहिरो पन्छाएर सञ्चालनमा ल्याउने प्रयास भइरहे पनि अझै समय लाग्ने प्रहरीले जनाएको छ। यात्रुहरूको सुरक्षालाई ध्यानमा राख्दै अर्को सूचना जारी नभएसम्म नारायणगढबाट काठमाडौँ आउने तथा काठमाडौँबाट नारायणगढ जाने सबै प्रकारका सवारी साधनको आवागमन बन्द गरिएको छ। सडकको अवस्था सामान्य नभएसम्म वैकल्पिक व्यवस्था अप्नाउन तथा अनावश्यक यात्रा नगर्न सरकारले अनुरोध गरेको छ। अविरल वर्षापछि आएको बाढी पहिरोमा परि जाजरकोटमा 2 बेपत्ता भएका छन्। भेरी नगरपालिका 2 फारुलाका 54 उमा सिंह खत्री र 70 भीमबहादुर कार्की बेपत्ता भएको प्रहरीले जनाएको छ। वर्षापछि भेरी नगरपालिकाको 1, 2 र 3 नम्बर वडामा पहिरोले 3 घर बगाएपछि 7 घाइते भएको पनि प्रहरीले जनाएको छ। भेरी नगरपालिका 2 रिसाङ गाउँ र आसपासका धेरै घरहरू जोखिममा परेका छन्। सदरमुकामस्थित भेरी नगरपालिका 2 रिसाङका विभिन्न बस्तीमा गएको पहिरोले जनधनको क्षति पनि भएको छ। भेरी नगरपालिका 2 बिर्खबहादुर कार्कीका अनुसार उमा प्रसाद खत्री र शशिराम विकको घर पहिरोले बगाएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीयवासी खोज र उद्धारमा लागेका छन्। पहिरोमा परि घाइते भएका 5 जाजरकोट स्थित अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि नेपालगञ्ज पुर्याइएको छ। भेरी करिडोर अन्तर्गत जाजरकोट डोल्पा सडक खण्डको कालेगाउँमा पहिरो गएपछि सडक अवरुद्ध भएको छ। गैराती, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा, त्यसै गरी लुम्बिनी र कर्णाली प्रदेशका कतिपय स्थानमा तथा कोशी प्रदेशका पहाडी भूभागका 1-2 स्थानमा मध्यम वर्षा भएको छ। त्यस्तै गण्डकी प्रदेशको 1-2 स्थानमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका धेरै स्थान, कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भएको विभागले जनाएको छ। पोखराको विजयपुर खोलाले बगाएर बेपत्ता भएका 2 बालकको परिचय खुलेको छ। बेपत्ता हुनेमा स्याङ्जाको बिरुवा गाउँपालिका 7 घर भई हाल पोखरा 14 छिने डाँडा बस्ने चन्द्रबहादुर गुरुङका छोरा 14 निक्सन गुरुङ र खोटाङ स्थायी घर भई पोखरा 14 चौथे बस्ने सुभाष राईका 15 छोरा ओमन राई रहेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गद बरालले जानकारी दिनुभयो। उहाँका अनुसार बालकको खोजीका लागि विजयपुर खोलाको दुवैतर्फ प्रहरी परिचालन गरिए पनि फेला पार्न सकिएको छैन। पोखरा 14 विजय बस्तीबाट विजयपुर खोला तरेर पोखरा 26 सक्नेरीतर्फ जाने क्रममा भगवती हाइड्रो पावर नजिकै उनीहरूलाई हिजो दिउँसो खोलाले बगाएको थियो। रोल्पाको थवाङ गाउँपालिका 5 कोटल 12 पहिरोमा परि मृत्यु हुनेको संख्या 12 पुगेको छ। पछिल्लो पटक बेपत्ता मध्ये प्युठानको सरुमा रानी गाउँपालिका 2 डदेरी स्थित राप्ती नजिकको बीच भागमा रोल्पाको थवाङ गाउँपालिका 5 कोटल 12 80 अजम्बर पुन मगरको शव फेला परेपछि मृत्यु हुनेको संख्या 12 पुगेको प्रहरीले जनाएको छ। पहिरोमा परेका 1 बालक अझै बेपत्ता छन्। 2 घाइतेको बुटवलमा उपचार भइरहेको छ। घटनामा परि बेपत्ता भएका बालकको खोजी कार्य जारी राखिएको प्रहरीले जानकारी दिएको छ। प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच सामाजिक सञ्जालमा विचार आदान प्रदान भएको छ। प्रधानमन्त्री शाहले हिजो भारतको 80 स्वतन्त्रता दिवसका अवसरमा दिनुभएको शुभकामनाको प्रतिक्रिया दिनुहुँदै भारतीय प्रधानमन्त्री मोदीले नेपाल र भारत सम्बन्धलाई उचाइमा पुर्याउन भारत प्रतिबद्ध रहेको र प्रधानमन्त्री शाह नेतृत्वको नेपाल सरकारसँग मिलेर काम गर्न चाहेको धारणा व्यक्त गर्नुभएको छ। यसअघि प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल एक्स मार्फत शुभकामना दिनुहुँदै नेपाल र भारतबीच रहेको गहिरो ऐतिहासिक सम्बन्ध र 2 देशबीचको सहकार्य आगामी दिनमा अझ सुदृढ हुँदै जाने विश्वास व्यक्त गर्नुभएको थियो। प्रधानमन्त्री शाहले नेपाल र भारतका बीचमा गहिरो ऐतिहासिक सम्बन्ध र सहकार्य रहेको भन्नुहुँदै आगामी वर्षहरूमा अझ बलियो हुँदै जाओस् भन्ने शुभकामना सन्देशमा व्यक्त गर्नुभएको थियो। भारतीय स्वतन्त्रता दिवसका अवसरमा परराष्ट्र मन्त्री शिशिर खनालले आफ्ना समकक्षी भारतीय विदेश मन्त्री एस जयशंकरलाई शुभकामना सन्देश पठाउँदै हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ। सरकारले जेएनजी आन्दोलनका शहीद परिवार र घाइतेहरूलाई
स्वरोजगार उद्यम सञ्चालनका लागि 50 लाख रुपियाँसम्मको सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने व्यवस्था गरेको छ। अर्थ मन्त्रालयले जारी गरेको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी दोस्रो संशोधन कार्यविधिले त्यस्तो व्यवस्था गरेको हो। संशोधित कार्यविधिमा जेएनजी आन्दोलनका शहीद परिवार र घाइते लक्षित स्वरोजगार उद्यम कर्जा पद्धति अवलम्बन गर्ने उल्लेख गरिएको छ। यो सँगै सरकारले जेएनजी आन्दोलनबाट प्रभावित परिवार र घाइतेलाई स्वरोजगार र उद्यमशीलता मार्फत आर्थिक रूपमा सबल बनाउने उद्देश्यले सहुलियतपूर्ण कर्जाको दायरा विस्तार गरेको हो। नुवाकोटको टोखा छहरे सडक खण्डमा हिजो भएको बस दुर्घटनामा 2 जनाको मृत्यु भएको छ। नुवाकोटको दुप्चेश्वर महादेव दर्शनका लागि गएका तीर्थयात्री चढेको बस शिवपुरी गाउँपालिका 7 स्थित थाना भन्ज्याङमा दुर्घटना हुँदा काभ्रेको बनेपा नगरपालिका 8 का 54 वर्षीय कृष्ण माया प्रजापति डङ्गोल र रामेछापको खाँडादेवी गाउँपालिका 2 का 65 वर्षीय उदया माया खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ। काठमाडौँबाट दुप्चेश्वर धाम दर्शनका लागि तीर्थयात्री लिएर गएको बसले थाना भन्ज्याङ स्थित सडक छेउमा रोकिएको बेला अर्को इभी गाडीलाई ठक्कर दिएको प्रहरी उपरीक्षक विपिन रेग्मीले जानकारी दिनुभयो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले नुवाकोटको विभिन्न स्थानमा गएको पहिरो र त्यसको कारण जोखिममा परेका बस्तीहरूको हिजो अवलोकन गर्नुभएको छ। अवलोकन पश्चात पहिरोका कारण जोखिममा परेका बस्तीको तत्कालै आवश्यक संरक्षण, स्थानान्तरण, अवरुद्ध बनेका सडक, खानेपानी, विद्युत सेवा सञ्चालनको प्रबन्ध मिलाउन मातहतका निकायलाई उहाँले निर्देशन दिनुभयो। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले देशका विभिन्न भागमा अविरल वर्षापछिको विपदबाट प्रभावितको खोज, उद्धार, राहत र पुनस्थापनाका लागि व्यवस्थित र समन्वयात्मक रूपमा अघि बढ्न सम्बद्ध सबै पक्षको ध्यानाकर्षण गराउनु भएको छ। स्वास्थ्य बिमा बोर्डले अनलाइनबाट बिमामा आबद्ध हुन सक्ने प्रक्रिया सुरु गरेको जनाएको छ। बिमा कार्यक्रममा नयाँ आबद्धता, बिमा लेखको अभिलेखीकरण, त्यसै गरी नवीकरण, सेवाग्राहीको व्यक्तिगत विवरण अध्यावधिक गर्ने कार्य लगायतका सबै कार्य अनलाइनबाट गर्न सकिने बोर्डका प्रवक्ता पवन कुमार शाहले जानकारी दिनुभएको छ। उहाँका अनुसार ई सेवा, खल्ती र कनेक्ट आइपिएस जस्ता सञ्जाल मार्फत पनि भुक्तानी गर्न सक्ने व्यवस्था मिलाइएको छ। 8 प्रकारका कडा रोगमा 1 लाख बराबरको थप सेवा प्रदान गर्ने व्यवस्था पनि मिलाइएको स्वास्थ्य बिमा बोर्डले जनाएको छ। मिथिलाञ्चलमा झुल्नु उत्सव अर्थात् झुला पर्व सुरु भएको छ। साउन शुक्ल तृतीयादेखि सुरु भई झुल्नु उत्सव पूर्णिमासम्म जारी रहन्छ। झुल्नु उत्सवमा मठ मन्दिरमा सिंहासन निर्माण गरी सजाइएको गद्दीमा राम सीतासहित देवी देवताका मूर्ति राखी झुलाउने परम्परा रहिआएको छ। ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले परिवर्तनलाई आत्मसात गरेर युवाहरू अघि बढ्नुपर्ने बताउनु भएको छ। काठमाडौँमा हिजो आयोजित कार्यक्रममा उहाँले युवा पुस्ताको ऊर्जाबाट मुलुक समृद्धि हुने बताउनुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले पर्सा राष्ट्रिय निकुञ्जलाई मधेस प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न नीतिगत सुधार गर्ने बताउनु भएको छ। मधेस प्रदेशमा पर्यटन क्षेत्रको सम्भावना, पूर्वाधारको अवस्था र विद्यमान अवस्था एवं चुनौतीबारे पर्सामा भएको छलफलमा हिजो मन्त्री पौडेलले निकुञ्जको पर्यटन विकासका लागि आवश्यक नीतिगत सुधार गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले प्रदेश र स्थानीय सरकारका साथै निजी क्षेत्रसँग पनि सहकार्य गरी अघि बढ्ने उल्लेख गर्नुभयो। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाउँदै विभिन्न देश पठाइदिने भन्दै लाखौं रकम ठगी गरेको आरोपमा प्रहरीले 3 जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिराहा घर भई ललितपुर महानगरपालिका 1 बस्नेत 43 वर्षीय हर्ष नारायण चौधरी, म्याग्दी घर भई काठमाडौँ महानगरपालिका 32 बस्ने 41 वर्षीय पदम बहादुर खड्का छेत्री र सप्तरी घर भई काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका 4 बस्ने 48 वर्षीय शिवनारायण चौधरी रहेको प्रहरीले जनाएको छ। र काठमाडौँको भ्रिकुटी मण्डपमा जारी नाइमा नेपाल मोबिलिटी एक्सपो 2026 आज सकिँदैछ। साउन 26 गतेदेखि सुरु भएको मेलाको 5औं दिन हिजोसम्म आयोजकको लक्ष्यअनुसार अवलोकनकर्ता भ्रिकुटी मण्डप स्थित एक्सपो स्थल पुगेको आयोजकले जनाएको छ। बिहान 6 बजेको समाचार सकियो। अब अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

नमस्कार, दैनिक पत्र पत्रिकाको सङ्गालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2083 साल साउन 31 गते आइतबार, श्रावण शुक्ल पक्ष चतुर्थी तिथि। तदनुसार 16 अगस्त सन् 2026 नेपाल सम्बत 1146, आज गुलाथुवा 4। आज राजधानीबाट प्रकाशित दैनिक पत्र पत्रिकाहरूले फरक फरक प्रसङ्गका समाचारहरूलाई प्राथमिकता दिएका छन्। उपचार प्रणालीमा सुधारको पहल शीर्षकमा गोर्खापत्र दैनिकमा प्रकाशित प्रमुख समाचारबाट कार्यक्रम अखबारको सुरुवात गर्दैछौं। सरकारले स्वास्थ्य सेवा थप सहज, गुणस्तरीय र व्यवस्थित बनाउने उद्देश्यले उपचार प्रणालीमा सुधारको पहल थालेको छ। उपचारमा देखिँदै आएको असमानता, अनावश्यक परीक्षण, महँगा औषधिको प्रयोग तथा स्वास्थ्य बिमा कार्यक्रमको प्रभावकारिता सम्बन्धी समस्यालाई सम्बोधन गर्न सरकारले मानक उपचार प्रोटोकललाई स्वास्थ्य बिमासँग आबद्ध गर्ने तयारी अघि बढाएको छ। प्रधानमन्त्रीको स्वास्थ्य सल्लाहकार प्राध्यापक डाक्टर जगदीश प्रसाद अग्रवालको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भएको छलफलमा विभिन्न विधाका विशेषज्ञ चिकित्सक तथा स्वास्थ्य मन्त्रालयका अधिकारीहरूसँग उपचार प्रणालीलाई थप व्यवस्थित बनाउने विषयमा विस्तृत छलफल भएको छ। छलफलमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गत सका उपचारात्मक महाशाखाका निर्देशक डाक्टर पवन जङ रायमाझी सहित बालरोग विशेषज्ञ, न्युरोलोजी, कार्डियोलोजी, हेमोफिलिया, ओरल हेल्थ, ENT लगायत 18 क्षेत्रका विशेषज्ञ चिकित्सक सहभागी हुनुहुन्थ्यो। विशेषज्ञहरूले आफ्नो क्षेत्रमा प्रयोग भइरहेका उपचार प्रोटोकलको अवस्था, कार्यान्वयनमा देखिएका समस्या तथा सुधारका उपायबारे सुझाव दिनुभएको थियो। प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डाक्टर अग्रवालले उपचार प्रोटोकललाई स्वास्थ्य बिमासँग आबद्ध गरेपछि बिरामीले आवश्यक उपचार सहज रूपमा प्राप्त गर्ने वातावरण बन्ने बताउनुभयो। हामी कसरी नागरिकलाई सहज तरिकाले गुणस्तरीय स्वास्थ्य सेवा दिन सकिन्छ भन्नेमा छौँ, उहाँले भन्नुभयो। उपचारमा एउटै प्रोटोकल लागू भएपछि बिरामीले गुणस्तरीय सेवा पाउनेछन्। बिरामीको स्वास्थ्य अनुसार कुन परीक्षण र उपचार आवश्यक हो भन्ने स्पष्ट मापदण्ड बनेपछि उपचारमा अनावश्यक झन्झट कम हुने उहाँको भनाइ छ। उक्त प्रोटोकल स्वास्थ्य बिमासँग आबद्ध भएपछि उपचार सेवा थप सहज र व्यवस्थित हुनेछ। प्राध्यापक डाक्टर अग्रवालका अनुसार हाल कतिपय अवस्थामा चिकित्सकीय आवश्यकताभन्दा बढी परीक्षण गराउने प्रवृत्ति देखिने गरेको छ। यसले बिरामीलाई आर्थिक भार बढाउनुका साथै स्वास्थ्य बिमा कार्यक्रमको खर्च समेत बढाउने गरेको छ। निश्चित उपचार प्रोटोकल लागू भएपछि आवश्यकताका आधारमा मात्र परीक्षण तथा औषधि प्रयोग गर्ने प्रणाली विकास गर्न सकिने उहाँको भनाइ छ। बिमासँग आबद्ध भएपछि अनुसन्धान तथा परीक्षणको अनुगमन पनि प्रभावकारी हुन्छ। कुन अवस्थामा के परीक्षण आवश्यक पर्छ भन्ने कुरा प्रोटोकल प्रणालीमै राख्न सकिन्छ। अग्रवालले भन्नुभयो, यसले अनावश्यक परीक्षण घटाएर बिरामीको उपचारलाई सहज बनाउँछ। उपचार प्रणालीमा सुधारको पहल शीर्षकको यो समाचार गोर्खापत्र दैनिकमा प्रकाशित छ। अघि बढ्यो शिक्षा विधेयक शीर्षकको समाचार गोर्खापत्र दैनिकबाटै लिँदैछौँ। करिब एक वर्षको अन्तरालपछि शिक्षा तथा खेलकुद मन्त्रालयले विद्यालय शिक्षा विधेयकलाई अघि बढाएको छ। वर्षौंदेखि छलफलमा रहेको विधेयक यसपटक पनि सकेसम्म सर्वस्वीकार्य बनाएर टुङ्ग्याउने योजना मन्त्रालयको छ। गत वर्ष जेनजी विद्रोह नहुँदै संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले भदौ 5 गते विधेयक पारित गरेर संसदमा पठाउने निर्णय गरेको थियो। यद्यपि समितिले निर्णय गर्ने क्रममा विधेयकमा राखेका थुप्रै प्रावधानप्रति सरोकारवालाले असन्तुष्टि जनाउँदै आन्दोलनको घोषणा गरेका थिए। त्यति बेलै जेएनजी विद्रोह भएर सरकार तथा संसद नै विघटन भएपछि विधेयक अलपत्र थियो। उक्त विधेयकमाथि मन्त्रालयले शनिबारदेखि फेरि छलफल सुरु गरेको छ। विधेयकमा यसअघि समावेश गरिएका र हाल थपघट गर्नुपर्ने विषयमा मन्त्रालयले सरोकारवालासँग सुझाव सङ्कलन सुरु गरेको हो। सरोकारवालासँग सुझाव सङ्कलन गर्ने क्रममा मन्त्रालयले शनिबार कोशी प्रदेशको विराटनगरमा छलफल गरेको छ। छलफलमा स्थानीय तहका शिक्षा प्रतिनिधि, शिक्षक, विद्यार्थी, प्रधानाध्यापक, अभिभावक तथा अन्य शिक्षा सरोकारवालाका सुझाव र धारणा सङ्कलन गरिएको छ।
मन्त्रालयका अनुसार यस्तै छलफल मधेस प्रदेशको जनकपुर, बागमतीको हेटौडा, गण्डकीको पोखरा, लुम्बिनीको बुटवल, कर्णालीको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा पनि गरिने मन्त्रालयका प्रवक्ता श्री प्रसाद भट्टराईले बताउनुभयो। शिक्षा ऐन निर्माणको प्रक्रियालाई थप सहभागितामूलक बनाउँदै प्रदेश तथा स्थानीय तहबाट प्राप्त सुझावलाई नीति निर्माणमा समेट्ने उद्देश्यले अभियान सञ्चालन गर्न लागि हो। अहिले 2028 सालमा बनेको शिक्षा ऐनका आधारमा विद्यालय शिक्षा प्रशासन चलिरहेको छ। मुलुकको अवस्था र व्यवस्था फेरिएसँगै ऐनमा केही प्रावधान थपघट गर्न 10 पटक संशोधन भइसकेको छ। यो समाचार गोरखापत्र दैनिकबाट लिएका हौ। आजको कान्तिपुर दैनिकमा राजदूत नियुक्तिमा ढिलाइले कूटनीतिक क्षेत्रमा अन्योल बढ्दै शीर्षकको समाचार प्रकाशन गरेको छ। फिर्ता बोलाइएका कारण 11 देशमा 10 महिनादेखि र 6 देशमा 4 महिनादेखि राजदूत खाली रहेको, अन्य 7 देशमा रहेका राजदूतको पदावधि पनि 5 साउनमा सकिएको, दूतावास बन्द गर्ने सरकारको निर्णय 3 देशमा भएकाले 21 देशका लागि राजदूत नियुक्ति गर्नुपर्ने अवस्था रहेको प्रसङ्ग यो समाचारमा उल्लेख गरिएको छ। कान्तिपुर दैनिकबाटै अर्थतन्त्रले के खोजिरहेको छ शीर्षकको समाचार लिँदैछौ। 20 जुलाई 4 साउनमा बेलायतको प्रधानमन्त्री बनेका एन्डी बर्नहमका केही भिडियो सामाजिक सञ्जालमा चर्चित छन्। जिम्मेवारी सम्हालेको पहिलो साता नै उहाँले बिजुलीमा लाग्दै आएको कर कटौती गर्नुभएको छ, बस भाडा घटाउनु भएको छ, पबहरूलाई राहत घोषणा गर्नुभएको छ र शासन व्यवस्थामा विकेन्द्रीकरणको नीति लिनुभएको छ। जनतालाई राहत दिने उपायका रूपमा उहाँले राज्य वा सेवा प्रवाह गर्ने निकायको आमदानीलाई कटौतीमा रोज्नु भएको हो।

कान्तिपुर दैनिकबाटै काङ्ग्रेस विवादमा अब अदालतको फैसला निर्णायक शीर्षकको समाचार लिँदैछौ। पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा 5 महिनापछि स्वदेश फर्किँदा काङ्ग्रेसभित्रको विवाद मत्थर हुने र पार्टी एकताको बाटोमा जाने धेरैको अपेक्षा थियो। देउवाले स्वदेश फर्किए लगत्तै सुरुमा आग्रह पूर्वाग्रहभन्दा माथि उठेर पार्टी लोकतन्त्र र राष्ट्रियतालाई सर्वोपरि राख्दै एकताबद्ध हुन अपील गर्नुभएको थियो। तर पछिल्ला गतिविधिले काङ्ग्रेसभित्रको विवाद तत्काल समाधान हुनेतिर भन्दा चर्कने दिशामा केन्द्रित भएको देखिन्छ। विवादको निर्णायक अब अदालतको आदेश हुने नेताहरूको भनाइ छ। बिहिबार फर्कनुभएका देउवा विमानस्थलबाट सोझै सम्पर्क कार्यालय चुनदेवी पुग्नुभएको थियो। स्वागत गर्न आएका कार्यकर्तालाई चुनदेवीको बारदलीबाट सम्बोधन गर्दै देउवाले सरकारप्रति आक्रोश पोख्नुभयो। सम्पत्ति शुद्धिकरणमा भइरहेको अनुसन्धानलाई लिएर उहाँको आक्रोश थियो। देउवाले शुक्रबार संस्थापन इतरपक्षको काङ्ग्रेस भेलालाई सम्बोधन गर्दै तत्काल एकताभन्दा पुनरावलोकन हुनुपर्ने बताउनुभयो। देउवा पक्षमा अधिकांश नेताले उद्घाटन सत्रबाटै गगन थापालाई सभापति स्वीकार्न नसकिने घोषणा गरेका थिए। लामो इतिहास बोकेको नेपाली काङ्ग्रेसभित्र पनि चरम विवाद सिर्जना गरिएको छ। विशेष महाधिवेशनको नाममा पार्टीलाई कमजोर बनाउने गरी विधि विधान र पद्धति मिस्ने काम भएको छ। भेला उद्घाटनपछि उद्घाटन कार्यक्रममा देउवाले भन्नुभएको थियो, यो विषय अहिले सम्मानित सर्वोच्च अदालतबाट पुनरावलोकनको अवस्थामा रहेकाले यसमा थप टिप्पणी गर्न चाहन्न, तर सर्वोच्चबाट हामीलाई न्याय हुनेछ भन्नेमा म विश्वस्त छु। यो समाचार आजको कान्तिपुर दैनिकमा सविस्तार प्रकाशित छ। तपाईँ यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।

0: उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14**2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसङ्गहरू। नयाँ पत्रिका दैनिकमा 4 महिनामै सर्पले डसेर 65 जनाको मृत्यु भएको सम्बन्धी समाचार प्रकाशित छ। सर्पदंश यति भयावह छ कि गत वैशाख यता 924 जनालाई टोकेको सरकारी तथ्याङ्क छ, तर अस्पतालहरूमा एन्टिभेनम अभाव र उपचारमा ढिलाइले अकालमै ज्यान गुमाउँदैछन् बिरामीहरू भन्ने सन्दर्भ यहाँ जोडिएको छ। सर्पले डस्दा जतिसक्दो छिटो दिनुपर्ने एन्टिभेनम प्रति 20 को अस्पतालहरूमा चरम अभाव र उपचार प्रक्रियामा ढिलाइले अकालमै ज्यान गुमाउनेको तथ्याङ्क कहाली लाग्दो छ। गत वैशाख यता मात्रै 65 जनाले ज्यान गुमाएका छन्। गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस अवधिमा 924 जनालाई सर्पले डसेकोमा 65 जनाको मृत्यु भएको हो। सर्पदंशको मुख्य जोखिमको समय बर्खाभर एन्टिभेनमको हाहाकार भयो। बुधबारसम्म आइपुग्दा त देशभर 2100 भायल मात्रै थियो। बिहिबार 8200 भायल ल्याएर स्वास्थ्य सेवा विभाग टेकुबाट प्रदेश स्वास्थ्य आपूर्ति निर्देशनालय मार्फत देशभर वितरण थालिएको छ। यो पनि पर्याप्त होइन। दिनमा 300 भायल खपत हुँदा पनि 34 दिनलाई मात्रै पुग्छ। एन्टिभेनम अवस्था अनुसार एउटै बिरामीलाई 10-25 भायलसम्म दिनुपर्छ। यहाँ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उप सचिव राम बहादुर केसीको भनाई पनि समेटिएको छ। उहाँ भन्नुहुन्छ, हामीले राखेको तथ्याङ्क सूचीकृत गरिएका अस्पतालहरूको मात्रै हो, त्यसैले बिरामी र मृतकको संख्या अझ धेरै हुन सक्छ। यस वर्ष मात्रै होइन, पछिल्ला वर्षहरूमा सर्पदंश र त्यसबाट मृत्यु हुनेको संख्या बढिरहेको छ। मृत्युवरण गर्नेहरू तराईमा बढी छन्। अस्पताल नजिक नहुनु, प्रति 20 एन्टिभेनम पर्याप्त नहुनु, अस्पताल बाहेकको उपचारमा लाग्नु र हेलचेक्राइका कारणले मृत्यु हुने गरेको छ। यो प्रसङ्ग आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। फलफुलमा भविष्य देखेकी प्रकृति शीर्षक

आजको समाचार कान्तिपुर दैनिकबाट लिँदैछौ। कहिलेकाहीँ कुनै दृश्यले मानिसको सोच मात्रै बदल्दैन, जीवनकै बाटो मोडिदिन्छ। सोच्दै नसोचेको काम गर्ने आँट आउँछ, त्यही आँटले नयाँ यात्रामा डोर्याउँछ र परिचित सँगसँगै चर्चित बनाइदिन्छ। खेतीपाती अर्गानिकी संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत प्रकृति गौतमको जीवनमा पनि यस्तै घटनाले उद्यमीको बाटो पहिल्याएको हो। उहाँको दैनिकी यति बेला नै कृषिमा बितिरहेको छ। विराटनगरमा जन्मिएकी प्रकृति 2 वर्षको उमेरमै काठमाडौँ आउनुभयो। सेन्ट मेरिज स्कुलमा पढ्नुभएकी प्रकृतिले न कृषि खेती देख्नु भएको थियो न बुझ्नु भएको। कृषि न उनको उहाँको रुचिको विषय थियो, न कुनै उद्यमी यात्रा गर्ने सोच्ने थियो। मामा घर विराटनगर पुगेका बेला उहाँ धनकुटा घुम्न जानुभयो। धनकुटा घुम्दै जाँदा एभोकाडो खेर गइरहेको दृश्यले ध्यान तानेको थियो। बिक्री नभएर बाटोमा बारीमा यत्तिकै खेर फालिएका थिए। सन् 2018 समय धनकुटा पुगेको दृश्य प्रकृतिको मनमै छ। भन्नुहुन्छ, एभोकाडो कुहिएको र फालेको देखेर मन साह्रै दुखेको थियो। यसमा केही गर्न पाए हुन्थ्यो, खेर जानबाट कसरी रोक्ने होला भन्ने त्यति बेलै लागेको थियो। धनकुटा एभोकाडोको राजधानी मानिन्छ। त्यति बेला पालिकाले समेत एभोकाडोका बिरुवा वितरण गरेर उत्पादन बढाउन किसानलाई प्रोत्साहन गरिरहेका थिए। बिरुवामा आकर्षित भए पनि फलले बजार नपाउँदा त्यसलाई प्रशोधन गर्ने कुनै पनि व्यवस्था नभएको उहाँले देख्नुभयो। त्यस दृश्यले उहाँलाई घोचिरह्यो। उहाँ मेयर कहाँ पुग्नुभयो। म घुम्न पुगेकी थिए, जिन्सको ज्याकेट र स्कर्ट लगाएर मेयरसँग कुरा गर्न गएको सम्झना अझै छ। प्रकृतिले भन्नुभयो, केही गर्न पाए हुन्थ्यो भन्ने कुरा राखे। उहाँहरूले पनि सकारात्मक रूपमा लिनुभयो। यो प्रसङ्ग आजको कान्तिपुर दैनिकमा प्रकाशित छ। आजको अन्नपूर्ण पोस्टबाट 20 एसियाली खेलकुद लक्ष्य पदकको तगारो प्रशासनिक विवादको सम्बन्धी समाचार लिँदैछौँ। जापानको आइची नागोयामा सेप्टेम्बर 19 अक्टोबर 4 हुने 20 एसियाली खेलकुद प्रतियोगितामा देशको झण्डा उच्च बनाउने लक्ष्यसहित नेपाली खेलाडीहरू कडा मेहनत गरिरहेका छन्। तर उनीहरूको तयारी जति तीव्र छ, नेपाली खेलकुदको प्रशासनिक अन्यलता भने उत्तिकै उदेक लाग्दो छ। पदकको महत्वाकांक्षी लक्ष्यसहित मिसन 2026 अघि बढिरहेका बेला खेलाडी छनौट विवाद अदालतसम्म पुगेको छ। क्षेत्रीय छनौट पार गरेका यी स्पोर्ट्स खेलाडी एसियाड खेल्नबाट वञ्चित हुने अवस्था छ। टेनिसमा स्पेसल कोटाको विवाद चर्किएको छ। यो समाचार अन्नपूर्ण पोस्टमा प्रकाशित छ। आजको नेपाल समाचार पत्रमा अमेरिकामा रहेका 7,000 बढी नेपालीको टिपिएस खारेज शीर्षकको समाचार प्रकाशित छ। अमेरिकी सरकारले नेपालसहित विभिन्न देशका नागरिकलाई दिँदै आएको टेम्पोररी प्रोटेक्टेड स्टाटस सुविधा अन्त्य गर्दै निर्णयलाई कार्यान्वयनमा लैजाँदै अमेरिकामा रहेका नेपाली नागरिकलाई दिएको अस्थायी कानुनी संरक्षण समेत खारेज गरेको छ। टिपिएस अन्तर्गत अमेरिकामा बस्दै आएका नेपालीलाई अब अन्य कुनै पनि वैध आप्रवासन हैसियत नभए अमेरिका छोड्नुपर्ने अवस्था सिर्जना भएको छ। अमेरिकी आप्रवासन सेवाका अनुसार नेपालका लागि टिपिएसको अवधि यसअघि नै समाप्त भइसकेको थियो। तर उक्त सुविधा पूर्ण रूपमा खारेज गर्ने वा निरन्तरता दिने भन्ने विषयमा अन्तिम निर्णय हुन बाँकी थियो। अमेरिकी सरकारले नेपालमा अहिले टिपिएस कायम राख्नुपर्ने कानुनी तथा मानवीय आधार नरहेको निष्कर्ष निकाल्दै सुविधा अन्त्य गर्ने निर्णय गरेको छ। यो समाचार नेपाल समाचार पत्रबाट लिएका हौ। कालो सूचीमा पर्ने ऋणी 1 वर्षमा 83% बढे सम्बन्धी समाचार कारोबार दैनिकमा प्रकाशित छ। कारोबार दैनिकबाटै कोरियामा E7 भिसाका लागि दूतावासले सुरु गर्यो मागपत्र प्रमाणीकरण सम्बन्धी समाचार लिँदैछौँ। कोरियामा सिपयुक्त श्रमिक पठाउने कार्यविधिलाई पुनः कार्यान्वयन गरेपछि सोलस्थित नेपाली दूतावासले प्रमाणीकरणको काम सुरु गरेको छ। युवा श्रम तथा रोजगार मन्त्रालयको अनुरोधमा परराष्ट्र मन्त्रालयले केही दिनअघि कोरियास्थित दूतावासलाई सिपयुक्त श्रमिक पठाउने E7 भिसाको मागपत्र प्रमाणीकरण गर्न निर्देशन दिएको थियो।
त्यसअनुसार गत बुधबारदेखि मागपत्र प्रमाणीकरण गर्ने काम शुरू भएको छ। दूतावासको श्रम काउन्सिलर मैया कणेलले कोरियामा सिपयुक्त श्रमिक पठाउने सम्बन्धी कार्यविधि 2080 अनुसार मापदण्ड पुगेका आवेदनको प्रमाणीकरण शुरू भएको जानकारी दिनुभयो। उहाँका अनुसार शुक्रबारसम्म कुनै पनि रोजगारदाता वा सो सम्बन्धी काम गर्ने मञ्जुरी पाएका संस्थाले निवेदन पेश गरेका छैनन्। यो समाचार कारोबार दैनिकमा प्रकाशित छ। हर्मुजलाई चाँडै अमेरिकी भूभाग घोषणा गर्ने ट्रम्पको चेतावनी शीर्षकको समाचार कान्तिपुर दैनिकबाट लिँदैछौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलमार्गलाई चाँडै नै अमेरिकी भूभाग घोषणा गर्ने योजना बनिरहेको बताउनु भएको छ। शुक्रबार न्युयोर्कको लङ आइल्यान्ड स्थित प्रहरी प्रतिष्ठानमा आयोजित ऱ्यालीमा ट्रम्पले यस्तो बताउनु भयो। फेब्रुअरीमा अमेरिका र इजरायलले इरानमाथि युद्ध सुरु गरेदेखि नै इरानले हर्मुज जलमार्गमा अवरोध सिर्जना गर्दै आएको छ। अमेरिका र इरानबीच युद्ध सुरु भएको 6 महिना बितिसकेको छ। ट्रम्पले युद्ध सुरु गर्नुअघि इरानको सत्ता ढल्ने दावी गर्नुभएको थियो, तर 28 फेब्रुअरीमा पहिलो निशानामै इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मारिए पनि इरानको सत्ता फेरिएन। बरु युद्ध लम्बिँदै जाँदा इरानको सत्ता अझै शक्तिशाली बन्दै गयो, जसकारण ट्रम्प आफैले यस सत्तासँग अन्तरिम सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो। यो समाचार कान्तिपुर दैनिकबाट लिएका हौ। अखबार कार्यक्रम आजलाई यति नै। अब यसपछि अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। प्राविधिक उत्तम पाण्डेलाई धन्यवाद दिँदै दीपक जोशीलाई बिदा दिनुहोस्। नमस्कार।

0: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
1: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
0: यहाँ पनि सबै राम्रो छ। ला, तेरो आमासँग कुरा गर।
1: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
0: किन टेन्सन लिन्छस् बाबु, हामी जस्ताको लागि एनटिसीको कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
1: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
0: सेवा सुचारू गर्नका लागि *14## डायल गर्नुहोस्।
2: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।

0: नमस्कार, अन्तर सम्वादबाट सन्तोष रिग्मी। केही समय त बजारमा देखिएको खाना पकाउने ग्यासको अभाव टार्न सरकारले नेपाल आयल निगम मार्फत विभिन्न प्रयास अघि बढाएको छ। त्यसक्रममा काठमाडौँ उपत्यकाका विभिन्न 5 स्थानबाट ग्यास बिक्री हिजोबाट सुरु गरिएको छ। अति आवश्यक परेका उपभोक्तालाई लक्षित गरी बिहान 10 साँझ 6 ग्यास बिक्री वितरण सुरु गरिएको हो। ग्यासको अभाव टार्न भइरहेको प्रयास लगायतका विषयमा आजको अन्तर सम्वादमा कुराकानी गर्नेछौँ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव एवं प्रवक्ता नेत्रप्रसाद सुवेदी हामीसँग कुराकानीमा प्रत्यक्ष टेलिफोन सम्पर्कमा हुनुहुन्छ। प्रवक्ताज्यू
1: हजुर, यहाँ सबैलाई नमस्कार।
0: अब यो जुन ग्यासको अभाव देखिएको छ र कतिपय अवस्थामा चरम अभाव पनि भनिएको छ, सरकारले यसको व्यवस्थापन थालिसकेको छ, पछिल्ला प्रयासहरू के छन्?
1: यस्तो छ, अब ग्यासको चाहिँ जति भन्यो त्यति नपाएको अवस्था चाहिँ हो, तर अभावी चरम अभाव भन्न चाहिँ अलि मिल्दैन। तथापि जसलाई अप्ठ्यारो परेको छ उहाँहरूलाई वैकल्पिक व्यवस्था पनि हामीले मिलाउँदै अगाडि बढेका छौँ।
0: त्यसको व्यवस्थापन कसरी भइरहेको छ, जसरी काठमाडौँ उपत्यकाका विभिन्न
1: अब यहाँलाई मैले साउन 20 पुर्याउँछु, जुन समयबाट हामीले अप्ठ्यारोमा परेका ग्राहकहरू उपभोक्ताहरूको हितको लागि चाहिँ QRT क्विक रेस्पोन्स टिम संयुक्त खालको यस्तो टिम बनाएर आयल निगममा त्यसलाई सञ्चालनमा ल्यायौँ। सोही दिनबाट साउन 20 टेकुबाट पनि हामीले चाहिँ त्यस्तो अप्ठ्यारोमा परेका व्यक्तिहरूलाई वैकल्पिक व्यवस्था पनि गर्दै आयौँ टेकु स्थित आयलिङ्गमको भवनबाट। र अहिले पछि आएर फेरि समीक्षा गर्दा के देखियो भने अझै पनि नियमित रूपमा उहाँहरू डिपो वा विक्रेताबाट लिन पाउन नसक्नुभएका ग्राहकहरूको लागि केही न केही सम्बोधन गर्नुपर्छ भन्ने छलफलको निष्कर्ष आइसके पछाडि हिजोको दिनबाट, अस्ति छलफल भयो, हामी हिजो चाहिँ आयल निगम सिड्युकारले को समन्वयमा काठमाडौँका टेकु बाहेक 4 जम्मा जम्मी 5 चाहिँ वितरण गऱ्यौँ। र आज फेरि त्यो अनुभवको आधारमा अन्य स्थानमा पनि रोटेसन गर्ने हिसाबले काठमाडौँका 6 टेकु लगायतका र भक्तपुरको 1 गरेर 7 चाहिँ आज 31 फेरि वितरण गर्ने गरी तयारी भइरहेको यहाँलाई जानकारी गराउन चाहन्छु।
0: यो चाहिँ कति दिनसम्म जारी रहन्छ?
1: अहिलेलाई हामीले यो बिदाको दिनलाई टार्गेट गऱ्यौँ, शनिबार आइतबार होइन। अब यो खुला स्थानको कुरा, त्यहाँको चाहिँ उपलब्धताको विषयहरू पनि भयो होइन। अब फेरि आगामी दिनमा सम्भवतः बिदाको दिनमा पारेर स्थानीय तह सम्बन्धित जिल्ला प्रशासन कार्यालय को सम्बन्धमा चाहिँ तयारीमा हामीले यो काम अगाडि बढाउँछौँ। समस्या रहेसम्म, समस्या रहेन, सामान्य रूपमा प्राप्त भयो भने त यो चाहिँ फेरि वैकल्पिक व्यवस्था हो होइन, एउटा समानान्तर व्यवस्था गर्न जरुरी पनि दुःखै हुन्छ। अब तर अब अरू बिदाको दिन बाहेक अन्य दिन कहाँ हुन्छ भन्दा अब केही दिनलाई टेकुमा चाहिँ निरन्तर हुन्छ।
0: यसको खास समस्या चाहिँ के रहेछ, जस्तो अब यहाँहरूले वैकल्पिक व्यवस्था या व्यवस्थापन या समाधान यहाँहरू गइरहँदाखेरि जस्तो नियमित आपूर्ति नभएको हो कि, अथवा विक्रेताहरूले चाहिँ सही ढङ्गले वितरण नगरिदिएको, बिक्री नगरिदिएको हो कि, अथवा उपभोक्ताले बढी मौजदात राखेको हो कि?
1: अब यसलाई कसरी हेर्नुपर्छ भने अब सबैको ध्यान त मध्य पश्चिमको समस्यामा सधैँ गइरहेकै हुन्छ। त्यहाँको समस्या पूर्ण रूपमा समाधान त अहिलेसम्म भएको छैन। समस्या समाधान उन्मुख हुन्छ अनि फेरि कहिलेकाहीँ त्यहाँ आक्रमणका घटनाहरू सुन्नमा आउँछ। त्यसकारणले हामीहरूले चाहिँ अब ग्यासको प्रयोग गरिरहेछौँ, सबैका भान्सामा ग्यास चाहिन्छ भन्ने बित्तिकै ओहो ग्यास सिद्धिने पो हो कि भन्ने एउटा मनोविज्ञान त छँदैछ, त्यसलाई अस्वाभाविक मान्नु भएन। त्यसैले अब हामीले बेला बेलामा आश्वस्त गराउन त खोजेका छौँ। अहिले चाहिँ भारतबाट आउने अथवा आयात भएर आउने ग्यासको मात्रा घटेको छैन, बरु अस्ति असार जेठ वैशाखमा भन्दा मासिक रूपमा हेर्दाखेरि चाहिँ बढेकै छ। भइदियो के भने यसको खास कारणलाई केलाउँदाखेरि के भेटिन्छ भने चैत वैशाख जेठ असार यो 4 हामीले कम्प्लिटली के गऱ्यौँ, आधा सिलिन्डर प्रयोगमा ल्यायौँ। आधा सिलिन्डरको चाहिँ एउटा के रह्यो मनोवैज्ञानिक अवस्था भने हामीले झट्ट भर्न चाहेनौँ कि, चलेकै छ, पछि फुल भएपछि भरौँला भन्ने खालको मनोविज्ञान देखियो। त्यो देखिँदाखेरि त्यो आधाको अवधिमा त आयात हुने क्रम पनि घटेछ। हेर्नुहोस् है, अब आयात हुने मात्रा नै घटेर गयो भनेपछि अहिले साउन सुरुबाट हामीले फुलमा गयौँ होइन, पुरै सिलिन्डर उपलब्ध गराउने सरकारले निर्णय गर्यो। अब के भइदियो भने तत्कालीन समयमा नभरिएका सिलिन्डर पनि अब भरिनेको लागि आउन थाले। सबैलाई त्यो भरौँ लाग्यो नि त एकैपटक होइन, त्यस कारणले त्यो माग चाहिँ एकैपटक बढेको हो होइन। यो बाहिरबाट ग्यास नआएर अरू कारणले चाहिँ यो समस्या परेको होइन। अब यसलाई फेरि यसलाई अस्वाभाविक नमानेर यसलाई व्यवस्थापन गर्दै जानुपर्ने हुन्छ। यसलाई अझै एक महिना डेढ महिना फेरि अलिक सामान्य उताबाट आयातको मात्रा पनि बढिरहेको छ, हामीले अझै बढाउने पहल पनि गरेका छौँ कूटनीतिक माध्यमबाट। त्यो बढेर आउने क्रम हरेक दिन त्यसरी बढ्दै गएपछि के हुन्छ, बजारमा आउने भरिने जाने यो क्रम पनि बढ्छ, आयात पनि बढिरहेछ भनेपछि यो सामान्य हुने क्रममा जान्छ। केही दिन लाग्ला अथवा एकै महिना लाग्ला, तर चाहिँ यो सामान्य हुन्छ। त्यसैले अब यसमा नहातिहाल्नको लागि पनि सम्पूर्ण ग्राहक वर्ग अथवा उपभोक्ता वर्गमा पनि अनुरोध गर्न चाहन्छु। यो फेरि हामीले वैकल्पिक व्यवस्था गऱ्यौँ भनेर छुट्टै मन्त्रालयले विभागले आय निगमले मात्रै गरे विषय पनि होइन। यो गुनासो सुन्ने क्युआरटी लगायत यो सबै व्यवस्थापनमा ग्यास उद्योगीहरू होइन उहाँका डिपोहरूको पनि उत्तिकै सक्रियता रहेको हुनाले एउटा साझा अभियानको रूपमा अगाडि बढेको हो। र हामीले जहाँ जहाँ भनेका छौँ आजको लागि भनेको स्थान पनि म सर भन्न चाहन्छु, टेकु बाहेक चपली बुढा नीलकण्ठबाट राधा स्वामी किर्तिपुरबाट नयाँ बजार जुडो हल परिसरबाट तारकेश्वर नगरपालिका परिसरबाट चन्द्रागिरी नगरपालिका कार्यालयबाट र राष्ट्रिय क्षयरोग केन्द्र ठिमी भक्तपुरको चाहिँ एउटा स्थान राष्ट्रिय क्षयरोग केन्द्रबाट 11 बजेदेखि 5 बजेसम्म उपभोक्ताहरूले पाउने गरी र उहाँहरू आफ्नो पहिचान खोल्ने कुनै परिचय पत्र जस्तै नागरिकता वा राष्ट्रिय परिचय पत्र लिएर आउनु भए पछाडि पाउने गरी व्यवस्थापन गरेको पनि मैले जानकारी गराउन चाहन्छु। यो समस्या धेरै लामो समय जाँदैन, त्यसैले साह्रै नै अब आफ्नो चाहिँ पकाउने ग्यासै छैन भने त अब यसैको उहाँहरूलाई नै टार्गेट गरेको, अभावमा रहेका चाहिँ विद्यार्थीहरू डेरामा बस्नेहरू तल्लो वर्गका व्यक्तिहरूले चाहिँ यो सुविधा लिइदिनु हुनको लागि पनि म अनुरोध गर्न चाहन्छु।
0: जस्तो यो नागरिकता या राष्ट्रिय परिचय पत्र नै किन एउटा चाहिँ खाली सिलिन्डर बोकेर आउने मानिसलाई भन्ने प्रश्न पनि उठाइएको छ।
1: हजुर हजुर, यो त उठाउने विषय हो, तर हाम्रो पहिचान त जहिले सुकै जहाँ सुकै जुनसुकै सेवामा हामीले जोडेर हिँडेकै छौँ। नेपालीहरूलाई परिचय पत्रको कमी पनि छैन, हामीले एउटा सिङ्गल बनाउने भनेका छौँ, त्यसको यात्रा अझै बाँकी छ। त्यस कारणले यसलाई चाहिँ त्यस्तो बाधाको रूपमा नलिदिनुको लागि पनि म अनुरोध गर्न चाहेँ। हामीसँग केही न केही परिचय पत्र त छ त, त्यसको आधारमा हामीले अलिकति डुप्लिकेसन नहोस्, अरूले व्यावसायिक हिसाबले यसलाई चाहिँ दुरुपयोग नगरोस् भन्ने हिसाबले पनि हेर्न खोजिएको हो।
0: अब व्यावसायिक सन्दर्भमा कुरा गरिरहँदा केही समय अघि एउटा भनौँ न अलिकति विरोधाभास जस्तो के भयो भने यो चाहिँ केही ग्यास मौजदात राखिएको उद्योगका तर्फबाट अथवा चाहिँ होटलकै नामै लिएर भनौँ न एउटा होटललाई चाहिँ अलिक बढी ग्यास राखेको भन्ने खालका कुराहरू आए पछि यतिको ग्यास त्यत्रो ठुलो होटललाई त्यो सामान्य कुरा पनि हो, मौजदात राख्न सक्नेले त राख्दा हुन्छ भन्ने खालको कुराहरू पनि आयो। त्यसका विभिन्न कोणहरूबाट त्यसमा चाहिँ छलफलहरू भए, अब अहिले सामाजिक सञ्जाल छ, आफ्नो धारणाहरू मानिसहरूले राखि नै रहन्छन्। अब यसमा सरकारको दृष्टिकोण चाहिँ के हो?
1: यसमा थोरै प्रश्न पार्न चाहन्छु। यो के पनि हो भने अब भनौँ न आफैले भित्रैबाट बुझेर योभन्दा बढी चाहिन्थेन होला, यो बढी भएकोलाई मैले बाँडिदिन्छु बाहिर अथवा यसलाई उपलब्ध गराउँछु, जहाँ लाइन्छ त्यहाँ पुर्याउँछु भनेर चाहिँ सम्बन्धित व्यवसायले सोचेर त्यस्ता घटनाहरू पनि भएका छन्। हेर्नु भाटबटेनी लगायत केही व्यावसायिक संस्थाहरूले आफ्नो आफूसँग भएको बढी जगेडा ग्यास बाँडेको पनि समाचार आएको छ। अब मैले कुनै फर्म विशेष होटल विशेषको नाम लिँदिनँ, मैले चाहिँ व्यावसायिक वर्गलाई के अनुरोध गर्न चाहन्छु भने हाम्रो मन्त्रालयको वा सरकारको कुनै पनि हालतले व्यवसाय नचलोस् होइन, व्यवसायलाई गाह्रो परोस् भन्ने छँदै नै छैन, तर कतै यो 2-4 दिन 1 हप्ताको लागि उहाँहरूले अलिकति घटाएर त्यो सञ्चय गरेको विषयलाई घटाएर वैकल्पिक व्यवस्था भनौँ न अब अहिले अप्ठ्यारोमा परेकोलाई चाहिँ सहयोग गर्ने गरी हात फैलाउनुहुन्छ भने त्यसको लागि पनि म विशेष अनुरोध गर्न चाहन्छु। धेरैसँग जस्तो छैन पनि होला, जोसँग एक्स्ट्रा छ होइन, अब म 7 दिनपछि लिन्छु भन्दाखेरि पनि हुन्छ भने 1 हप्ताको लागि त्यो चाहिँ सम्भावना हेरिदिनु होला भन्ने पनि आग्रह हो। हामीहरूले व्यवसाय वा उद्योगलाई अप्ठ्यारो पर्ने खालको हामीले काम गर्दैनौँ, किनकि हाम्रो मन्त्रालय उपभोक्ताको पनि हो, व्यवसायी उद्योगीको पनि हो, त्यसरी पनि हेर्छौँ। अब यसमा कतै अन्यल रहन गएको भए, मन्त्रालयको कारणले रहन गएको भए क्षमा प्रार्थी पनि छु, तर हाम्रो चाहिँ त्यो खालको मनसाय छैन।
0: अब यो मध्यपूर्वको जुन समस्या छ नि, अब यो समस्याले चाहिँ हामीलाई पार्न सक्ने प्रभाव हुन त हाम्रो त्यति धेरै स्टोरेज क्षमता छैन, भण्डारण क्षमता छैन, यद्यपि हामीलाई यतिको चाहिँ प्रभाव पार्न सक्छ, असर पार्न सक्छ, यो हामीले यति चाहिँ मिलाउन सक्छौँ भन्ने खालका तयारीहरू हाम्रा के छन्, किनभने त्यो तयारी नभएका कारणले यो अवस्था आएको हो कि भन्ने खालका कुराहरू पनि छन्।
1: हजुर, अब यसमा हामीसँग छुट्टै भण्डारण गरेर राखिएका ट्याङ्कीहरू होइन, धेरै नै त्यस्तो खालको अवस्था छैन। हामीसँग ग्यासको त भण्डार भनेकै भण्डारण भनेकै सिलिन्डर हो, भरिएका सिलिन्डर चाहिँ हाम्रो मौद्यात हुँदो रहेछ। त्यसैले भारतबाट आउने क्रममा त्यस्तो अवरोध भयो, रोकियो होइन, अथवा कुनै राजमार्गहरू नै अवरोध भएर रोकियो भने एउटा अर्को कुरा हो, नभए भारत सरकारले निरन्तर उपलब्ध गराएको र उहाँहरूकोमा आउन्जेल हामीले पाउने आश्वस्त उहाँहरूले गराउनु भएको छ होइन, थपेर पनि उपलब्ध भइरहेछ, त्यस कारणले त्यसमा चिन्ता मार्नु मान्नुपर्ने छैन। तर दीर्घकालमा अब हाम्रो यो बस्ती यो यसको एलपी ग्यासको चाहिँ माग घट्नेवाला पनि छैन, किनभने अब एलपी ग्यास प्रयोग गर्ने पर्सेन्टेज त बढिरहेछ, ग्रामीण भूभागमा नि पुगिरहेछ होइन, ग्रामीण क्षेत्रमा नि पुगिरहेछ, हाम्रो सहरी जनसङ्ख्या पनि बढिरहेछ। त्यो हिसाबले यस्ता घटनाहरू हुँदाखेरि हाम्रो जस्तो भूपरिवेष्टित देशले कहीँ न कहीँ भण्डारणको व्यवस्थापन चाहिँ गर्नुपर्छ, यतापट्टि पनि सरकारले चाहिँ पाइला चाल्नुपर्छ भन्ने लाग्छ। यसै स्वरूप अब भारत सरकारकै पनि सहकार्यमा सरलाईमा त्यो खालको भण्डारण गर्ने भन्दा केही तयारीहरू पनि अगाडि बढेको छ, नबढेको होइन। यसलाई चाहिँ सर्टेन यति चाहिँ नभई नहुने रहेछ, अथवा एक महिनाको लागि एक स्टक राख्नुपर्ने रहेछ भन्ने हिसाबले एउटा चित्त बुझ्दो खालको चाहिँ भण्डारण व्यवस्थापन सरकारले गर्छ। त्यसको लागि पनि हामीले चाहिँ भनौँ न आवश्यक सहकार्य अथवा सहयोग लिने यी क्रियाहरू पनि अगाडि बढ्छन्। तर मलाई यहाँनिर के भन्न मन लाग्यो भने अप्ठ्यारोको बेलामा सबभन्दा आवश्यकतामा रहेका व्यक्तिहरूलाई सहयोग गर्ने त हाम्रो सामाजिक मूल्य मान्यता पनि हो, नेपाली यो मूल्य मान्यताबाट पनि हामी चाहिँ अलिकति अभिप्रेत भएर अगाडि बढ्नुपर्छ होला। आफूसँग अलिकति एक्स्ट्रा छ दुई तिनवटा भने त्यो चाहिँ बाँडेर प्रयोग गर्ने कुराहरूलाई पनि हामीले महत्त्व दिनुपर्छ भन्ने लाग्छ एउटा कुरा। अर्को चाहिँ नेपालको आफ्नै ऊर्जा पनि छ नि, बिजुलीको उत्पादन अहिले बढेर गइरहेछ होइन, अब त्यो बिजुलीलाई प्रयोग गर्दाखेरि अब इन्डक्सन प्रयोग गर्दा भनौँ न बिजुलीको कस्टमा अलिकति सरकारको तर्फबाट हेर्न सकिन्छ कि यी नीतिगत अथवा कार्यक्रमगत समाधानतर्फ पनि जान सकिन्छ भन्ने लाग्छ।
0: अब अलिकति मूल्यतिर कुरा गरौँ, जस्तो अन्तर्राष्ट्रिय बजारमा चाहिँ पेट्रोलियम पदार्थको कच्चा पदार्थको चाहिँ मूल्य घटिरहेछ तर नेपालमा चाहिँ बढाइयो भन्ने खालका टिप्पणीहरू यहाँहरूले सुन्नुभएकै छ। अब यसमा चाहिँ कारण दिनु पर्दाखेरि भोलि फेरि त्यस्तै खालको अप्ठ्यारो आयो भने हिजो हामीले अप्ठ्यारो पर्दाखेरि अथवा धेरै महँगो हुँदाखेरि कहीँ न कहीँ सहुलियत दिएका उदाहरणहरू पनि हाम्रा छन्, अब भोलि चाहिँ सहुलियत दिनुपर्ने पनि हुनसक्छ, त्यो दबाब चाहिँ झेल्नका लागि अहिले अलिकति खल्ती भरिराखौँ न भने हो कि अथवा के हो यसको पनि अवस्था अलिकति प्रष्ट पार्नुपर्ने देखिन्छ।
1: एलपी ग्यासकै कुरा गर्दाखेरि त झन्डै 1000 रुपियाँ सरकारले अनुदानित भनौँ न सरकारले घाटा बेहोरेरै दर निर्धारण गरेको अवस्था छ अहिले यति बेलाको दर चाहिँ। अब भोलिको दिनमा आउँदाखेरि नै अन्तर्राष्ट्रिय रूपमा घटेर आयो भने त्यो घाटा पनि घटेर जाला होइन, त्यसपछि भनौँ न उपभोक्ताको लागि पर्ने मूल्य पनि अलिक कम गरेर जान सकिएला। तर अहिले चाहिँ सरकारले यो ग्यासबाट कुनै पनि मुनाफा लिने अथवा कुनै कोही जम्मा गर्ने होइन कुनै फन्डमा राख्ने केही पनि गरेको छैन, त्यो चाहिँ प्रष्ट पारिदिनु होला। किनभने पेट्रोल डिजेलमा बरु अब ट्याक्सका कुरा 1% काट्ने कुरा होइन, अब कुनै आयोजनालाई छुट्याउने कुरा छ, तर एलपी ग्यासको हकमा त्यो होइन। अहिले पनि घाटा सयरै भए पनि त्यो मूल्यलाई सकेसम्म तल कम राख्न चाहिँ पहल सरकारको तर्फबाट भइरहेको छ। अब भोलिको दिनमा अब यो चाहिँ भनौँ न उपलब्धता राम्रो भयो, मूल्य अन्तर्राष्ट्रिय रूपमा घटेर आयो, अनि त्यसपछि व्यवसायिक र घरायसी भन्दा हामी छुट्याएर गयौँ भने त्यतिखेर चाहिँ उपभोक्तालाई अलिकति अब एकदमै पिँधको वर्गको उपभोक्तालाई हेर्न सकिएला भन्ने लाग्छ।
0: हामी अन्तरसंवादमा छौँ। केही समय यता बजारमा देखिएको खाना पकाउने ग्यासको अभाव टार्न सरकारले नेपाल आयल निगम मार्फत विभिन्न प्रयास अघि बढाएको छ। त्यस क्रममा हिजोदेखि काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ग्यास बिक्रीको कार्य थालिएको छ। त्यो कार्य आज पनि जारी रहनेछ। मूलत शनिबार र आइतबार लक्षित गरी त्यो कार्य अघि बढाइएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। पछिल्लो अवस्थाबारे हामी छलफल गरिरहेका छौँ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव एवं प्रवक्ता नेत्रप्रसाद सुवेदी हामीसँग टेलिफोन सम्पर्कमा हुनुहुन्छ। अब प्रवक्ताज्यू अलिकति विषय फेरौँ, जस्तो जस्तो हामी यो निराशा निराशाका बिचमा केही आशावादी समाचारहरू पनि छन् हामीसँग. पछिल्लो समयमा सरकारले सञ्चालन गरेका केही उत्पादनमूलक उद्योगहरूको अवस्था सकारात्मक देखिएको छ. खास गरी 5 उद्योगहरूका सन्दर्भमा प्रधानमन्त्रीले नै पनि यो यसको राम्रो अवस्था रहेको भनेर भन्नुभयो. नेपाल औषधि लिमिटेडको कुरा, हेटौँडा कपडाको कुरा, नेपाल वायुसेवा निगमको, दुग्ध विकास संस्थान र सिंहदरबार वैद्यखानाको, होइन. अब यो यसले चाहिँ यो आशाको समाचारलाई दीर्घकालीन बनाउने सन्दर्भमा अथवा अहिलेसम्म यो आशाको समाचार भइराख्दा पनि सरकारका प्रयासहरू यसमा के छन्?
1: अब यसमा कसरी हेर्न सकिन्छ भने सरकारको नेतृत्व गरेको व्यक्तित्वले सम्माननीय प्रधानमन्त्रीज्यू आफैले चासो राख्दाखेरि फरक पर्दो रहेछ भन्ने एउटा उदाहरण हो. यो 5 उद्योगको यहाँ नाम लिनुभयो, उहाँहरूले कुनै चिज ल यो राम्रो छ भनिदिँदा मात्रै पनि बजारमा थोरै फरक पर्ने होइन, अथवा यसरी जाउँ यसलाई चाहिँ अगाडि बढाउन सकिन्छ, पुनर्सञ्चालन गर्न सकिन्छ भन्ने बित्तिकै पनि सकारात्मक प्रभाव पर्ने रहेछ भन्ने रूपमा मैले लिन्छु. अब हाम्रै मन्त्रालय अन्तर्गतको कुरा गर्दाखेरि पनि हेटौँडा कपडा, यहाँहरूले पनि सुन्नुभयो होला, हेटौँडा कपडा उद्योगको पुनर्सञ्चालनको तयारी भइरहेको अवस्था छ र त्यो त्यसका त्यो कपडा बनाउने लुमहरू चलेको मिडियामा आइरहेको छ. अहिले समाचार पनि हामी देख्न सक्छौँ लुम चल्ने, कपडा उत्पादन हुने, त्यो दृश्यले पनि हामी नेपालीहरूलाई अलिकति उत्साहित बनाएको अवस्था हो. अब यो यसलाई कसरी हेरौँ भने अब यो यसको दिगो सञ्चालनको विषय कस्तो होला होइन, अथवा सरकारले दिगो रूपमा सञ्चालन गरेर बजारमा एउटा कम्पिटेटिभ प्रतिस्पर्धात्मक अवस्थामा ल्याउनको लागि के गर्नु पर्ला, त कति समय लाग्ला, कति लागत लाग्ला भन्ने हिसाबले पनि विश्लेषण गरेर अगाडि बढ्नु चाहिँ पर्छ. तर म र मन्त्रालय चाहिँ आशावादी रहेको छु यो दिशामा चाहिँ.
0: अब हेटौँडा कपडाकै कुरा गरौँ न, यसको लागि जुन चाहिने कपासको व्यवस्थापनको विषय छ नि, यो पनि चुनौतीपूर्ण छ. यसअघि अब कपास विकास कार्यालयको प्रधान कार्यालय भनौँ न, त्यसको चाहिँ बाँकेको खजुरामा त्यसरी उत्पादन चाहिँ ती लगायतका क्षेत्रमा बर्दिया, दाङ लगायतका क्षेत्र जुन उसकै स्वामित्वमा रहेका जग्गाहरू पनि थिए, ती जग्गाहरूको आज अतिक्रमणको अवस्था छ, त्यसको व्यवस्थापन भइरहेको छैन, किसानले कपास खेती गरिरहेका छैनन्, यतातिर चाहिँ सरकारको ध्यान जान्छ, अब कसरी जान्छ?
1: यसरी हामी तयारी गरिरहँदाखेरि सबै पक्षलाई हामीले छलफलमा ल्याइ नै सकेको अवस्था हो. बुटोल धागो कारखानालाई सञ्चालन गर्नुपर्ने कुनै न कुनै मोडेलमा, सँगसँगै त्यो धागोको लागि चाहिने कच्चा पदार्थ कपास नै भएको हुनाले कपास विकास कम्पनी जुन कृषि वन तथा पर्यावरण मन्त्रालय अन्तर्गत सञ्चालित छ त्यसलाई पुनर्सञ्चालन गर्नुपर्ने, त्यहाँ विवाद छ, अव्यवस्थित बसोबास छ भने त्यो पनि व्यवस्थापन गरौँ. त्यसरी अब यो भनौँ न हाम्रो राष्ट्रलाई जोगाइराख्ने उद्योगहरूलाई नै हस्तक्षेप गर्दै अथवा हराउँदै मेटाउँदै लैजाने विषयलाई त हामीले अरू विषय अरू किसिमले चाहिँ भनौँ न कानुनी कार्यान्वयन गरेर पनि त्यसलाई समाधान गर्न सक्छौँ. अब जुनसुकै औद्योगिक क्षेत्र, अब भनौँ विशेष आर्थिक क्षेत्र भनौँ अथवा सरकारी जग्गाहरूमा हस्तक्षेप गर्ने अथवा भनौँ न त्यसलाई इन्क्रोचमेन्ट गर्ने जहाँ जहाँ देखिएको छ यो चाहिँ सबै तहको सरकारले मिलेर हटाउनु जरुरी छ. त्यसैले अब मैले के पनि जोड्न चाहेँ भने यहाँले उठाउनु भएको ठिकै हो, हेटौँडा कपडा उद्योग यदि सुसञ्चालन हुने हो भने धागो पनि नेपालमा बन्दा राम्रो हुन्छ, धागोको कच्चा पदार्थ पनि सुचारू हुँदा राम्रो हुन्छ भन्ने त्यही रूपमा नै हामीले अगाडि बढाउन खोजेका छौँ. बुटोल धागो कारखानाको पनि एउटा विस्तृत अध्ययन भइरहेको छ, त्यसको रिपोर्ट आउला र सरकारले निर्णय लिएला. त्यसै गरी कपास विकास कम्पनीलाई पनि अब अहिले एकदमै पुरै त्यो हटिसकेको त होइन, कपास खेती त भइरहेछ तर त्यसको चाहिँ मात्रा त्यसको एरिया बढाउ जाने अन्य सम्भाव्य ठाउँहरूमा नि कपास खेती गर्ने गरी अगाडि बढ्न सकिन्छ भन्ने रूपमा नै सरकारले लिएको हो.
0: अब जुन विद्यमान हाम्रा चाहिँ औद्योगिक क्षेत्रहरू छन् ती औद्योगिक क्षेत्रहरूमा चाहिँ उत्पादनका कामहरू भन्दा पनि अरू कामहरू भइरहेको छ भन्ने आवाज यहाँले सुन्नु भएको छ?
1: हजुर, कतिपय स्थानमा ती समस्या छन् नभएका होइनन्. अब लामो समयसम्मको समस्याहरू थुप्रिँदै गएको अवस्था भएको हुनाले अब समाधान त गर्नुपर्छ. जो नेतृत्वमा छ, सरकारमा छ, जिम्मेवारीमा छ, उहाँहरूले त यसलाई चाहिँ अलिकति समयमित हिसाबले हेरेर समाधान खोज्दै अगाडि बढ्ने पनि हो र सहयोग लिने पनि हो. त्यहाँको समुदायको, त्यहाँको बस्तीको होइन, अब भावी रूपमा त्यहाँ रोजगारी पाउने व्यक्तिको पनि विश्वास जितेर उद्योगहरू सञ्चालन हुनुपर्छ र खास गरी उद्योग पनि उत्पादनमूलक उद्योग प्रडक्ट पनि निस्कोस्, त्यहाँ रोजगारी पनि होस् अनि इकोनोमीमा पनि सपोर्ट गरोस्, त्यो खालको उद्योगलाई चाहिँ प्राथमिकता दिएर अगाडि बढ्नको लागि अहिले विभिन्न तयारीहरू त्यो लाइनमा भइरहेका छन्.
0: यद्यपि अब अहिले जुन यहाँहरूले प्रयास गरिरहनु भएको छ त्यो प्रयासलाई अथवा वर्तमान सरकारले गरिरहेको प्रयासलाई लिएर आशावादी सबै क्षेत्र आशावादी छ, निजी क्षेत्र पनि आशावादी छ, निजी क्षेत्रका तर्फबाट पनि प्रधानमन्त्रीसँग त्यसै गरी विषयगत मन्त्रीहरूसँग त्यो विषयमा छलफल भइरहेको छ, त्यसबारे यहाँ जानकार नै हुनुहुन्छ। यद्यपि अहिले पनि चाहिँ सरकार चाहिँ उद्योग मैत्री हुन सकेन, उद्योगी मैत्री हुन सकेन, नीति नियम कानुनहरू त्यो अनुरूप आउन सकेनन् भनेर उद्योगीहरूले निजी क्षेत्रले गुनासो गरेको गरै छ, कहाँनिर चाहिँ?
1: हजुर, यसमा के छ भने मैले भने नि समस्याहरू एउटा स्थानमा एउटा क्षेत्रमा एउटा विषयमा एउटा उद्योगमा छैन, सबैतिर छ। त्यस कारणले त्यो गुनासोको पनि किसिम फरक फरक हुने भयो। तथापि अहिले सरकारले बजेट मार्फत नीति कार्यक्रम मार्फत केही समाधानहरू खोजेकै छ, यसको प्रशंसा पनि गर्नुभएको छ निजी क्षेत्रबाट। र हामीले के भन्छौँ भने निजी क्षेत्रका अगुवा छाता सङ्गठनहरू र अब चाहिँ हाम्रा नीति नियम कार्यान्वयन गर्ने निकायहरू मन्त्रालयहरू सबै एक खालको संवादमा रहनु पर्यो, कन्टिन्युसली संवादमा रहनु पर्यो, एकले अर्कोलाई विश्वास बढाउने गरी व्यवहार पनि गर्नु पर्यो। र कसैले राम्रो व्यवसाय उद्योग चलाएको छ भने सम्मानको वातावरण पनि चाहियो। त्यही हिसाबले रणनीतिहरू भन्दाखेरि कार्यक्रम भन्दाखेरि यो यी विषयलाई मध्यनजर राखेर अगाडि बढ्न मन्त्रालय पनि अग्रसर छ र यी समाधानहरू हुँदै जान्छन्। अब भनौँ न विगतमा निजीकरण भयो, केही कमजोरीहरू पनि भयो होला, अब फेरि पुनरुत्थानका विषयहरू पनि त उठेका छन् नि। त्यसैले आशा अथवा सम्भावनालाई टेकेर अगाडि बढ्ने हो, समस्यामै हामी अल्मलिरह्यौँ भने सम्भावनाको ढोका फेरि खुल्दैन। त्यस कारणले म के आग्रह गर्न चाहन्छु भने समाधान गर्दै अगाडि बढौँ। एकै पटक त सबै उद्योग नचल्न पनि सक्छ, यो वर्ष लमानो पाँचवटा राम्रोसँग सुसञ्चालनमा गयो भने अरू उद्योग सञ्चालनको लागि पनि एउटा वातावरण बन्दै जान्छ।
0: भनेको चाहिँ अब अहिले सरकारले चाहिँ दुईवटा बाटो लियो, एउटा चाहिँ सरकारले आफै पनि चाहिँ उत्पादनमूलक उद्योगहरू चलाउने, अर्को निजी क्षेत्रलाई अनुकूल वातावरण सिर्जना गरिदिने, यो अब यो दुईवटा बाटोबाट अगाडि बढ्छ सरकार।
1: यी दुईवटा बाटो यहाँले उठाउनु भएको ठिकै हो। अर्को तेस्रो के हुन्छ भने सरकार र निजी क्षेत्रको सहकार्यको मोडेल, पिपिपी मोडेल पनि भन्छौँ, त्यो मोडेलमा पनि हामी जान सक्छौँ। कतिपय स्थानमा प्र्याक्टिस पनि सुरु भएको छ, यसको अभ्यास पनि सुरु भएको छ, विशेष आर्थिक क्षेत्रहरूमा यसको अभ्यास सुरु भएको छ। त्यसलाई अलि व्यवस्थित गरेर त्यहाँ पनि समस्या आउन नदिने गरी अगाडि बढ्न चाहन्छौँ हामीहरू।
0: हजुर, अब अहिले यो कुराहरू गरिरहँदाखेरि कतिपय बाटोबाट पाटोबाट सङ्घीयताले सहजीकरण गरेको भए पनि समन्वयमा चाहिँ सङ्घीयता एकदमै अप्ठ्यारो भएको भनेर सबै क्षेत्रले गुनासो गरिरहेका छन्। किनभने एउटा काम एउटा तहबाट हुनुपर्नेमा तिनवटा तहमा जानुपर्ने भयो, समयको खर्च, त्यसै गरी बजेटको खर्च, यो कानुनी प्रक्रियाहरूमा चाहिँ जटिलताका कारणले समस्या भयो भनिएको छ। यो यस्तो खालको समस्याहरू सुल्झाउन सरकारले अथवा चाहिँ संविधानले कानुनले निकायहरूको पनि व्यवस्था गरेको छ। यद्यपि ती निकायहरू ती त्यस्ता चाहिँ कार्य सञ्चालन गर्न तोकिएका चाहिँ अड्डाहरूले राम्रोसँग काम गर्न सकेनन् भनेर पनि भनिएको छ। यसमा सरकारको कतिको ध्यान गएको छ? अब नतिजा त निकाल्नु पर्ने हो यो झन्झटहरू हटाएर, होइन?
1: अवश्य पनि हो, संयन्त्रहरू पनि छन्। विभिन्न समयमा प्रदेश सरकार र सङ्घीय सरकारको बिचमा अन्तर सम्बन्धित मिटिङहरू बैठकहरू विषयगत समितिका बैठकहरू पनि भएकै छन्। तर यो अझै बाक्लो भएर एकले अर्कोलाई विश्वास पनि गर्ने विश्वासमा लिने विषयवस्तुमा चाहिँ प्रष्टता ल्याउँदै अगाडि बढ्नुपर्ने जरुरी छ। हामी संहिताको अभ्यासमा धेरै लामो समय बिताइसकेका पनि छैनौँ। यो अभ्यास त भएर भनौँ न अब यो कानुन एकले अर्कोलाई बाज्ने भन्दा एकले अर्कोसँग मिल्ने गरी जाने, खास गरी माथिल्लो तहको कानुनसँग तल्लो तहको कानुन मिल्नुपर्ने भनेको छ संविधानले। कतै ती विषयहरू कोही मिलेको छैन कि, अथवा सूचना व्यवस्थापनमा तथ्याङ्क व्यवस्थापनमा समस्याहरू छन् कि, यी कुरालाई चाहिँ मसिनोसँग हेरेर अगाडि बढ्नुपर्ने अवस्था छ। यो उत्पादनको लागि असहयोगी हुने गरी हामी संहिताको अभ्यास चाहिँ गर्नु हुँदैन।
0: अब अन्तिम जिज्ञासा, उद्योगहरूको पछिल्लो अवस्था तथ्याङ्कले के भन्छ? हाम्रा उद्योगहरू बढेका छन् या बन्द हुने क्रम बढेको छ? हामीले आगामी बाटो आगामी दिनका बारेमा चर्चा गर्दै गर्दा आजको अवस्था अलिकति भनिदिनुहोस् न।
1: उद्योगहरूको चाहिँ प्रवृत्ति अलिकति फरक परेको छ। अब अवश्य पनि ठुला उद्योगहरू हाम्रोमा बन्न सकेका छैनन्। अब पुनरुत्थान गऱ्यौँ, अब फेरि खोल्दै गयौँ भने बढ्छ पनि होला। तर अहिलेको सर ट्रेन हेर्दाखेरि सूचना प्रविधिसँग सम्बन्धित उद्योगहरूको प्रधानता छ, समयको माग अनुसार पनि त्यसो भयो होला। तर उत्पादनमूलक र ठुला उद्योगहरू बढाएर जानुपर्ने चुनौती चाहिँ हाम्रोमा छ।
0: यहाँको महत्त्वपूर्ण समय र कुराकानीका लागि धेरै धेरै धन्यवाद।
1: धेरै धन्यवाद छ। अब यो मैले अघि पनि भने नेपालको विभिन्न स्थानमा विभिन्न जिल्लामा पनि समन्वय गरेर चाहिँ अति अभावमा रहेका उपभोक्तालाई ग्यास उपलब्ध गराउने पहल सरकारले गरिरहेछ। आफ्नो उपत्यकामा 7 स्थानबाट आज पनि वितरण भइरहेछ। मैले अघि उल्लेख गरे जस्तै परिचय पत्र सहित उहाँ पुग्नुभयो भने अप्ठ्यारोमा परेका उपभोक्ताले ग्यास प्राप्त गर्नुहुनेछ। हामी सामान्य गराउने सामान्यकरण गर्दै जाने समस्या समाधान गर्ने मार्गमै छौँ। धन्यवाद छ तपाईँलाई।
0: हजुर, उहाँ हुनुहुन्थ्यो उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव एवं प्रवक्ता नेत्र प्रसाद सुवेदी। प्राविधिक मित्र उत्तम पाण्डेलाई धन्यवाद। सन्तोष रेग्मी बिदा हुन्छु। नमस्कार।

0: यो रेडियो नेपाल हो। अब बाबुराम तिमिल सिन्हाबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। चितवनको इच्छा कामना गाउँपालिका 5 स्थित सिमलधारामा पहिरो खस्दा पृथ्वी राजमार्ग दुई तर्फी अवरुद्ध। रोल्पाको थबाङ गाउँपालिका 5 कोटल बारामा पहिरोमा परि मृत्यु हुनेको संख्या 12 पुग्यो। जाजरकोटको रिसाङ पहिरोमा परि 2 बेपत्ता, 7 घाइते। झापा र बर्दिया जिल्लामा जङ्गली हात्तीको आतंक बढ्दा स्थानीय बासिन्दा त्रासमा। परीक्षणका लागि आवश्यक सामग्री सकिएपछि बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका सेवाहरू ठप्प। र अमेरिकाले पूर्व सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए मात्र हर्मुज जलमार्ग खोल्न सकिने इरानको भनाई।
1: सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
2: छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
1: ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
2: अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
1: अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब समाचार विस्तारमा। चितवनको इच्छा कामना गाउँपालिका 5 स्थित सिमलधारामा पृथ्वी राजमार्ग माथिबाट रुख सहितको सुक्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको छ। गैराती करिब 10:30 खसेको पहिरोका कारण पूर्ण रूपमा बन्द भएको सडक पहिरो पन्छाएर सञ्चालनमा ल्याउन कम्तीमा 7-8 घण्टा समय लाग्ने अनुमान प्रहरीले गरेको जनाएको छ। यात्रुहरूको सुरक्षालाई ध्यानमा राख्दै अर्को सूचना जारी नभएसम्म नारायणगढ काठमाडौँ आवत जावत गर्ने सबै प्रकारका सवारी साधनको आवागमन पूर्ण रूपमा बन्द गरिएको छ। सडकको अवस्था सामान्य नभएसम्म वैकल्पिक व्यवस्था अपनाउन तथा आवश्यक नपरी यात्रा नगर्न पनि सरकारले अनुरोध गरेको छ। रोल्पाको थवाङ गाउँपालिका 5 कोटल बारामा पहिरोमा परि मृत्यु हुनेको संख्या 12 पुगेको छ। पछिल्लो पटक बेपत्ता मध्ये प्युठानको सरु मारानी गाउँपालिका 2 ददेरे स्थित राप्ती नदीको बीच भागमा रोल्पाको थवाङ गाउँपालिका 5 कोटल बारा निवासी अन्दाजी 80 वर्षीय अजम्बर पुन मगरको शव फेला परेपछि मृत्यु हुनेको संख्या 12 पुगेको हो। पहिरोमा परि अझै एक बालक बेपत्ता रहेका छन् भने 2 घाइतेको बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले जानकारी दिनुभयो। घटनामा परि बेपत्ता बालकको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका 2 रिसाङमा गएको पहिरोमा परि 2 बेपत्ता भएका छन्। बेपत्ता हुनेमा सोही ओडा फारुलाका 54 वर्षीय उमा सिंह खत्री र चिसापानीका 70 वर्षीय भीमबहादुर कार्की रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुधीर कुमार खड्काले जानकारी दिनुभयो। उक्त पहिरोबाट 7 घाइते भएका छन्। घाइते हुनेहरूमा वडा नम्बर 2 60 वर्षीय राम बहादुर साई, 57 वर्षीय भद्रकाली कार्की, 45 वर्षीय सिद्धि बहादुर कामी, वडा नम्बर 1 52 वर्षीय केदार कार्की, 45 वर्षीय मनवीर सदरा, 47 वर्षीय मोतिकला विकर, 16 वर्षीय मनिषा विकर रहेका छन्। साईको अवस्था गम्भीर रहेको र जिल्ला अस्पताल जाजरकोटमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको सूचना अधिकारी खड्काले बताउनुभयो। पोखराको विजयपुर खोलाले बगाएर बेपत्ता भएका 2 बालकको परिचय खुलेको छ। बेपत्ता हुनेमा स्याङ्जाको बिरुवा गाउँपालिका 7 घर भई हाल पोखरा 14 छिनेडाँडा बस्ने चन्द्रबहादुर गुरुङका छोरा 14 वर्षीय निक्सन गुरुङ र खोटाङ स्थायी घर भई हाल पोखरा 14 चाउथे बस्ने सुभाष राई रहेको सुभाष राईको 15 वर्षीय छोरा ओमन राई रहेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो। उहाँका अनुसार बालकको खोजीका लागि विजयपुर खोलाको दुवैतर्फ प्रहरी परिचालन गरिए पनि फेला पार्न सकिएको छैन। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले देशका विभिन्न भागमा अविरल वर्षापछिको विपदबाट प्रभावितको खोज उद्धार तथा पुनस्थापनालाई व्यवस्थित र समन्वयात्मक रूपमा अघि बढाउन सम्बद्ध सबै पक्षको ध्यानाकर्षण गराउनु भएको छ। पूर्व राष्ट्रपति भण्डारीले हिजो सामाजिक सञ्जाल मार्फत जोखिममा रहेका बस्ती तथा परिवारको पहिचान गरी आवश्यकता अनुसार सुरक्षित स्थानमा स्थानान्तरण गर्न र विपदपछिको पुनर्निर्माण तथा पुनस्थापनालाई प्राथमिकता दिन आग्रह गर्नुभएको हो। नुवाकोट टोखा छहरे सडक खण्डमा हिजो भएको बस दुर्घटनामा 2 जनाको मृत्यु भएको छ। नुवाकोटको दुप्चेश्वर महादेव दर्शनका लागि आएका तीर्थयात्री चढेको बस शिवपुरी गाउँपालिका 7 स्थित थाना भन्ज्याङमा दुर्घटना हुँदा काभ्रेको बनेपा नगरपालिका 8 54 वर्षीय कृष्ण माया प्रजापति डङ्गोल र रामेछापको खाडादेवी गाउँपालिका 2 65 वर्षीय उदय माया खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल र भारतबीच रहेको गहिरो ऐतिहासिक सम्बन्ध र दुई देशबीचको सहकार्य आगामी दिनमा अझ सुदृढ हुँदै जानेमा विश्वास व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल एक्स मार्फत भारतको 80 स्वतन्त्रता दिवसका अवसरमा समकक्षी नरेन्द्र मोदी र भारत सरकार तथा भारतीय जनतामा शुभकामना व्यक्त गर्नुभएको हो। यस्तै भारतको स्वतन्त्रता दिवसका अवसरमा परराष्ट्र मन्त्री शिशिर खनालले आफ्ना समकक्षी भारतका विदेश मन्त्री एस जयशंकरलाई शुभकामना सन्देश पठाउँदै हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री शाहले हिजो भारतको स्वतन्त्रता दिवसका अवसरमा दिनुभएको शुभकामनाको प्रतिक्रिया दिँदै भारतीय प्रधानमन्त्री मोदीले नेपाल र भारत सम्बन्धलाई उचाइमा पुर्याउन भारत प्रतिबद्ध रहेको र प्रधानमन्त्री शाह नेतृत्वको नेपाल सरकारसँग मिलेर काम गर्न चाहेको धारणा पनि व्यक्त गर्नुभएको छ। भारतको 80 स्वतन्त्रता दिवस भारतीय राजदूतावासमा विभिन्न कार्यक्रम गरी मनाइएको छ। कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गर्नुभएको थियो। स्वास्थ्य बिमा बोर्डले अनलाइनबाट बिमामा आबद्ध हुन सक्ने प्रक्रिया सुरु गरेको छ। बिमा कार्यक्रममा नयाँ आबद्धता, बिमा लेख नवीकरण, सेवाग्राहीको व्यक्तिगत विवरण अद्यावधि गर्ने लगायतका सबै काम अनलाइन मार्फत गर्न सकिने भएको छ। बोर्डका प्रवक्ता डाक्टर पवन कुमार शाहले यसअघि बिमा कार्यक्रममा दर्ता सहयोगी मार्फत सर्वसाधारण बिमा आबद्ध हुने गरेकोमा हिजोदेखि सुरु गरिएको सेवा मार्फत अनलाइनबाटै सबै विवरण र सेवा प्राप्त गर्न सकिने जानकारी दिनुभयो। उहाँका अनुसार यसका लागि ई सेवा, खल्ती र कनेक्ट आइपिएस मार्फत भुक्तानी गर्न सकिने व्यवस्था पनि गरिएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले पर्सा राष्ट्रिय निकुञ्जलाई मधेस प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न नीतिगत सुधार गर्ने बताउनु भएको छ। मधेस प्रदेशमा पर्यटन क्षेत्रको सम्भावना, पूर्वाधारको अवस्था तथा विद्यमान समस्या र चुनौतीबारे हिजो पर्सामा भएको सरकारवालासँगको छलफलमा मन्त्री पौडेलले निकुञ्जको पर्यटन विकासका लागि आवश्यक नीतिगत सुधार गर्न सरकार प्रतिबद्ध रहेकाले प्रदेश र स्थानीय सरकारका साथै निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो। उहाँले पूर्वाधार विकास, लगानीको वातावरण निर्माण र प्रचार प्रसारलाई प्राथमिकतामा राखेर प्रसार राष्ट्रिय निकुञ्जलाई पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न पहल गरिने पनि बताउनुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले परिवर्तनलाई आत्मसात गरेर युवाहरू अगाडि बढ्नुपर्ने बताउनु भएको छ। हिजो काठमाडौँमा आयोजित कार्यक्रममा उहाँले युवा पुस्ताको ऊर्जाबाट समृद्ध मुलुक निर्माणमा सहयोग पुग्ने विश्वास पनि व्यक्त गर्नुभयो। सूचना प्रविधि मार्फत विश्वलाई एक ठाउँमा जोड्दै लगेको भन्दै मन्त्री श्रेष्ठले सूचना प्रविधिको उच्चतम प्रयोग गर्दै समृद्ध मुलुक निर्माणमा योगदान गर्न युवालाई आग्रह पनि गर्नुभयो। झापाको हल्दीबारी तीन जलथल क्षेत्रमा जङ्गली हात्तीको आतंक पुनः बढेको छ। गए राति करिब 11 बजे तीनवटा हात्ती बस्ती प्रवेश गरी स्थानीयका घर बाली नाली तथा भौतिक संरचनामा क्षति पुर्याएका छन्। हात्ती रातभर गाउँ आसपास घुमेपछि स्थानीयवासीमा त्रास छाएको छ। स्थानीयका अनुसार हात्ती अझै पनि फर्किएका छैनन्। हात्तीले किशोर बानिया, आकाश आचार्य, अर्जुन खड्का लगायतका स्थानीयका घर तथा बाली नालीमा क्षति पुर्याएको छ। बर्दियाको मधुबन नगरपालिकाका सीमावर्ती किसान जङ्गली हात्तीको बथानले अन्नबाली नष्ट गर्दा वर्षेनी मारमा पर्दै आएका छन्। एकातिर भारततर्फको जङ्गलबाट आउने जङ्गली हात्तीको बथानले वर्षभरि दुःख गरेर लगाएको अन्नबाली नष्ट गरिदिने गरेको कृषकले बताएका छन्। उता वर्षौँदेखि खेतीपाती गर्दै आएको जग्गाको लालपूर्जा नहुँदा वन्य जन्तुबाट भएको को सरकारी राहत समेत पाउन सक्ने अवस्था नरहेको कृषकहरूको गुनासो रहेको छ। बाँकेबाट संवाददाता सरला सुवेदीको रिपोर्ट।
4: हरेक वर्ष जसो यस क्षेत्रका किसानले यस वर्ष पनि पीडा खेप्दै आएका छन्। रातिको समयमा हुल्काहुल आउने हात्तीका बथानले अन्नबाली मात्र होइन बस्ती नै जोखिममा पारेको छ। स्थानीयका अनुसार खाता जैविक मार्गमा अवरोध सिर्जना भएपछि हात्तीहरू आफ्नो पुरानो बाटो छोडेर बस्ती पस्न थालेका हुन्। रातभरि हात्ती धपाउनमै समय बित्ने गरेको किसानहरूको गुनासो छ।
5: बालीको पीडित छु, राति आएर हात्तीले धानभरि खाइदिएछन्। 5 कट्ठा एउटा राखेर नगरे पनि मेरो बच्चाको लागि त सुनिदिनु पर्यो। मैले के खुवाउने यो बच्चालाई? त्यत्रो धानभरि खाँदा कसैले म सुनिदिने? अनि कि त लालपुर्जा दिनु पर्यो कि त भन्ने मेरो रात दिनु पर्यो। मलाई
6: 4 दिनको धान 1 बिघा बराबर क्षति गराइराखेछ। यसको स्थानीय सरकारले के भन्छन् रातको व्यवस्था पनि गर्दैन, पूर्जा खोज्छ, अर्को दुनियादार कागजातहरू खोजिराखेको छ। देवानाले के भन्छन् स्थानीय सरकारले क्षतिपूर्ति दिलाउनु पर्यो।
4: मधुबन क्षेत्र भारतीय सीमासँगै जोडिएकोले त्यहाँ वन्यजन्तुको त्रास कायम रहेको छ। तर यहाँका किसानका लागि अर्को ठूलो समस्या बनेको छ जग्गाको लालपूर्जा। दशकौंदेखि खेतीपाती गर्दै आए पनि लालपूर्जा नभएकै कारण वन कार्यालय र नगरपालिकाबाट पाइने राहत रकमबाट उनीहरू वञ्चित छन्। स्थानीय किसान रूपकली सुनार:
7: रात पनि नपाउने ऐलानी जग्गा हो लालपूर्जा। बिना लालपूर्जाको जग्गामा रात पाइन्न भनेर भन्ने सरकारले, अनि यो जनता कसरी समस्या हल गर्छ? जसरी पनि समस्या हल गरिदिनु पर्यो, तार बार लगाइदिनु पर्यो। भग्रायावासी धेरै पीडित छौँ।
4: एकातिर भारतबाट आउने जङ्गली हात्तीको त्रास, अर्कोतिर वर्षौंदेखि बसोबास र खेतीपाती गर्दै आएको जमिनको लालपूर्जा नहुँदा राज्यबाट पाउने राहत समेत गुमाउनु पर्ने अवस्थाले मधुबनका किसानलाई गम्भीर अन्यायमा पारेको छ। अब समस्या आएपछि हात्ती धपाउने र क्षति भएपछि कागजी प्रक्रिया पूरा गर्न लगाउने भन्दा दीर्घकालीन समाधान खोजिनु पर्ने किसानको माग रहेको छ।
0: रिपोर्ट प्रस्तुत गर्दै हुनुहुन्थ्यो सरला सुवेदी। उपसभामुख रुबी कुमारी ठाकुरले दाइजोका कारण कसैलाई पनि अन्याय भए आफूलाई सम्पर्क गर्न सबैसँग आग्रह गर्नुभएको छ। धनुषाको ढल्केबरमा नाई सहयोग संस्था नेपालको 2रो अधिवेशन तथा 4थो साधारण सभाको हिजो उद्घाटन गर्नुहुँदै उपसभामुख ठाकुरले दाइजो प्रथा विरुद्ध आफू निरन्तर आवाज उठाउँदै आएकाले दाइजोका कारण कसैलाई पनि अन्याय भए आफूलाई सम्पर्क गर्न आग्रह गर्नुभएको हो। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाउँदै विभिन्न देश पठाइदिने भन्दै लाखौं रकम ठगी गरेको आरोपमा प्रहरीले 3 जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिरा घर भई ललितपुर महानगरपालिका 1 बस्ने 43 वर्षीय हर्ष नारायण चौधरी, म्याग्दी घर भई काठमाडौँ महानगरपालिका वडा नम्बर 32 बस्ने 41 वर्षीय पदम बहादुर खड्का छेत्री र सप्तरी घर भई काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका चार बस्ने 48 वर्षीय शिव नारायण चौधरी रहेका छन्। शल्यक्रिया सुविधा सहितको प्रसूति सेवाले सर्लाहीको बरथवा नगर अस्पतालमा बिरामीको चाप बढेको छ। स्थानीय स्तरमै विशेषज्ञ चिकित्सक सहित सेवा सुरु भएसँगै अस्पताल पुगेर सुत्केरी गराउनेको संख्यामा पनि वृद्धि भएको हो। बागमती प्रदेश सरकार अन्तर्गतको प्रदेश जनस्वास्थ्य प्रयोगशाला भक्तपुरको जनस्वास्थ्य प्रयोगशाला सेवा एकाइ चितवनमा खकार परीक्षण तथा एचआइभी एचबिसी र भाइरल लोड परीक्षण बाहेकका सम्पूर्ण सेवा बन्द भएका छन्। प्रयोगशालामा अघिल्लो आर्थिक वर्षमा ल्याइएका सामग्री सकिएको र चालु आर्थिक वर्षका लागि आवश्यक सामग्री आइ नसकेकाले गत साउन 26 गतेदेखि सेवा बन्द भएको हो। प्रयोगशालाका सूचना अधिकारी रमेश सिंह डोवालले प्रयोगशाला सेवा बन्द भएको सम्बन्धमा सूचना जारी गरी सेवाग्राहीलाई जानकारी गराइएको बताउनुभयो। पत्र पत्रिकामा चटपटे वा अन्य खानेकुरा खाने चलन बढ्दै गएको छ। तर पत्र पत्रिकामा राखेर खानेकुरा खाँदा मसीमा हुने रसायनिक पदार्थका कारण दीर्घकालमा क्यान्सर र मृगौला जस्ता शरीरका महत्त्वपूर्ण अङ्गहरूमा क्षति निम्त्याउने विज्ञहरू बताउँछन्। सरकारले मसी प्रयोग गरिएका कागजमा राखेर खानेकुरा बिक्री वितरण गर्न पनि रोक लगाएको छ। संवाददाता अजय कुमार झाको रिपोर्ट।
8: के हामीलाई थाहा छ कि पेपरमा राखेका वा बेरेका खाद्यान्न सामग्रीले क्यान्सर सम्मको रोग लाग्न सक्छ? पेपरमा राखेको वा बेरिएका तेलीय रसिलो पदार्थ खाएको खण्डमा हाम्रो शरीरमा पेपरको मसी पुगेर आन्तरिक अङ्गहरूलाई क्षति गर्नुका साथै दीर्घकालमा क्यान्सरको खतरा हुने वैज्ञानिक तथ्यले पुष्टि भइसकेको छ। यसै तथ्यको आधारमा प्रिन्टेड पेपरमा बेरिएका वा राखेका खाने सामग्रीहरू खानलाई नेपाल सरकारले निषेध गरेको छ। यसका बावजुद पनि सर्वसाधारणले पेपरमा बेरेको वा राखेका चटपटे सहितका अन्य खाद्यान्न सामग्रीहरू खान छोडेका छैनन्। मसी भएको पेपरमा बेरेको सामग्रीहरू खाँदा पर्ने प्रभावका विषयमा खाद्य विज्ञ एवं खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय मध्य प्रदेशका प्रमुख विमल कुमार दाहाल:
9: प्रिन्टेड पेपरमा विशेष गरी जुन रङ्गीसँगी रङ्गले प्रिन्ट गरेका हुन्छ त्यसको मसी चाहिँ स्वास्थ्यको लागि हानिकारक हुन्छ। यदि त्यस्तो पेपरमा खाद्य वस्तु जुन तेलीय हुन्छ जलांश सहितको हुन्छ त्यसलाई बेरेर चाहिँ खाने गरियो अथवा बिक्री वितरण गरियो भने प्रिन्टेड पेपरको मसी माइग्रेसन भएर खाद्य वस्तुमा जान्छ र त्यसले उपभोग

0: रेडियो नेपाल जनकपुर धाम।
1: रिपोर्ट प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय कुमार झा। छुट्टै पहिचान र मौलिक संस्कृति रहेको राणा थारू समुदायका महिलाहरूले दाजुभाइ तथा भतिजाहरूको दीर्घायुको लागि व्रत बसेर तीज पर्व उल्लासका साथ मनाएका छन्। कैलाली र कञ्चनपुरमा बसोबास गर्ने राणा थारू समुदायको प्रमुख पर्व तीज पृथक तरिकाले मनाउने गरिन्छ। अन्य समुदायले तीज पर्व भाद्र शुक्ल तृतीयाका दिन मनाउने प्रचलन रहिआएको भए पनि राणा थारू समुदायले श्रावण शुक्ल तृतीयाका दिन तीज मनाउने प्रचलन रहिआएको छ। राणा समुदायमा तीज पर्व आउन 15 दिन अगावै दिदी बहिनीहरूलाई घरमा निम्ता दिने प्रचलन रहिआएको छ। अब अन्तर्राष्ट्रिय समाचार। इरानका विदेश मन्त्री अब्बास अराघचीले स्ट्रेट अफ हर्मुज हुँदै हुने जल यातायातका विषयमा ओमनसँग वार्ता जारी रहेको बताउनु भएको छ। तर अमेरिकाले जुन महिनामा भएको समझदारी पत्र अर्थात् एमओयू पालना गर्ने सुनिश्चितता गरे मात्रै जलमार्ग पुनः खोल्ने विषयमा निर्णय हुने उहाँले बताउनु भएको छ। यता इजरायलले दक्षिणी लेबनानमा निरन्तर हवाई आक्रमण जारी राखेको छ। पछिल्लो आक्रमणमा कम्तीमा 11 जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। जुन महिनामा अमेरिकाको मध्यस्थतामा भएको युद्ध विरामपछि यो सबैभन्दा घातक आक्रमण मानिएको छ। यस्तै अमेरिकी विमानवाहक युद्धपोत युएस जर्ज वासिङटन भियतनामबाट मध्य पूर्वतर्फ प्रस्थान गरेको छ। उक्त युद्धपोतले मध्य पूर्वमा तैनात युएसएस अब्राहम लिङ्कनलाई विस्थापन गर्ने अपेक्षा गरिएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
2: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
3: नेपाल आयल निगमले शनिबारदेखि काठमाडौँ उपत्यकाका विभिन्न 5 स्थानबाट ग्यास बिक्री गर्न सुरु गरेको छ। पछिल्लो समय उपभोक्ताले खाना पकाउने एलपी ग्यासको अभाव खेपिरहेका कारण सहजता प्रदान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँ र निगमको समन्वयमा ग्यास उद्योगीहरू मार्फत ग्यास बिक्री वितरण गर्न थालिएको हो। अति आवश्यक परेका उपभोक्तालाई मात्र लक्षित गरी बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म ग्यास बिक्री वितरण गरिएको र दिनभरमा विभिन्न स्थानबाट विभिन्न ब्रान्डका ग्यास वितरण गरिएको छ। ग्यास किन्न चाहने उपभोक्ताले अनिवार्य आफ्नो नागरिकता वा राष्ट्रिय परिचय पत्र साथमा लिएर जानुपर्ने व्यवस्था गरिएको छ। नेपाल आयल निगमका प्रबन्ध निर्देशक नागेन्द्र शाहले काठमाडौँ उपत्यकाका विभिन्न 5 स्थानबाट ग्यास बिक्री गरेको जानकारी दिनुभयो। नेपाल आयल निगम र जिल्ला प्रशासन कार्यालयले टेकुको निगम परिसर, यातायात कार्यालय परिसर, चाबेल वसुन्धरा स्थित राधा स्वामी परिसरबाट नेपाल एसपी एभरेस्ट लगायतका कम्पनीका ग्यास वितरण गरेको निगमले जनाएको छ। त्यसै गरी किर्तिपुर स्थित राधा स्वामी परिसर, बबरमल स्थित पुरानो जिल्ला प्रशासन कार्यालय परिसरबाट पनि विभिन्न ब्रान्ड ग्यासहरू बिक्री गरिएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले गैर आवासीय नेपालीहरूलाई नेपालमा ढुक्क भएर लगानी गर्न आह्वान गर्नु भएको छ। चीनको ग्वानजाउ सहरमा शनिबारदेखि शुरू भएको गैर आवासीय नेपाली संघ एनआरएनएको 11 एसिया प्रशान्त सम्मेलनलाई भिडियो सन्देश मार्फत सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले नेपालमा लगानीको वातावरण बन्दै गएकोले ढुक्क भएर लगानी गर्न अनुरोध गर्नु भएको हो। पर्यटन, सूचना प्रविधि, हरित ऊर्जा, उच्च मूल्ययुक्त कृषि र आयात प्रतिस्थापन हुने क्षेत्रमा लगानी गर्न गैर आवासीय नेपालीलाई उहाँले आग्रह गर्नुभयो। सरकारले नतिजा देख्ने गरी तीव्र गतिमा काम गरिरहेको उल्लेख गर्दै अर्थमन्त्री वाग्लेले स्वदेशमा सम्मानजनक रोजगारी सिर्जना गर्न सरकारले विशेष ध्यान दिएको बताउनुभयो। नेपाल टेलिकमले गत आर्थिक वर्षको चौथो त्रैमासिक सम्ममा 8,86,46,00,000 खुद नाफा कमाएको छ। कम्पनीले सार्वजनिक गरेको पछिल्लो अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफा 47.58% बढेको छ। अघिल्लो आर्थिक वर्ष 2081-82 चौथो त्रैमासिक सम्ममा कम्पनीको खुद नाफा 6,67,00,000,000 रहेको थियो। एक वर्षको अवधिमा कम्पनीको खुद नाफामा 2,85,00,000,000 रुपियाँले वृद्धि भएको छ। नेपाल टेलिकमको कुल सञ्चालन आय पनि समीक्षा अवधिमा 34,95,00,000,000 पुगेको छ। गत आर्थिक वर्षमा सञ्चालित दुग्ध उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम मार्फत कास्कीका किसानलाई 2,20,00,000 प्रोत्साहन अनुदान वितरण गरिएको छ। भेटनरी अस्पताल तथा पशु सेवा कार्यालयका अनुसार उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम अन्तर्गत गत आर्थिक वर्षमा 44,00,000 लिटर दुध उत्पादन गर्ने लक्ष्य राखिएकोमा लक्ष्य अनुसार नै दुध उत्पादन भएको थियो। उक्त परिणाममा दुग्ध उत्पादन गरे बापत किसानलाई प्रति लिटर 5 रुपियाँका दरले सहकारी संस्था मार्फत प्रोत्साहन सहयोग उपलब्ध गराएको कार्यालयका प्रमुख डाक्टर ग्रीष्म न्यौपानेले जानकारी दिनुभयो। कास्कीमा 27 दुध संकलन संस्था केन्द्र मार्फत वार्षिक

0: 70,07,000 लिटर दुध संकलन भएको छ। यस अवधिमा 8,050 किसान दुग्ध संकलन प्रणालीमा आबद्ध भएका छन्। कार्यालयले दुग्ध उत्पादन बढाउन किसानलाई प्रति लिटरका आधारमा प्रोत्साहन दिने कार्यक्रमले उत्पादनलाई बजारसँग जोड्न सहयोग पुगेको कार्यालयले जनाएको छ।
1: काठमाडौँको भिरकुटी मण्डपमा जारी नाइमा नेपाल मोबिलिटी एक्सपो 2026 आज समापन हुँदैछ। साउन 26 गतेदेखि 6 दिनका लागि सुरु भएको मेलाको 5औं दिन आयोजकको लक्ष्य अनुसार अवलोकनकर्ता भिरकुटी मण्डप स्थित एक्सपो स्थल पुगिसकेको आयोजकले दावी गरेको छ। हिजो एकै दिन 42,000 अवलोकनकर्ताले एक्सपो भ्रमण गरेको आयोजकले जनाएको छ। अब खेल समाचार, राजेन्द्र विक्रम साईबाट।
2: पहिलो संस्करणको पुरुष नेपाल भलिबल लिग एनबीएल भदौ 19 देखि 27 गतेसम्म काठमाडौँमा हुने भएको छ। आयोजक केडिया ग्रुपले लिगको मिति सार्वजनिक गरेको हो। लिगमा 8 फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ। सहभागी टोलीहरूमा अन्नपूर्ण स्पाइकर किङ्स, कर्णाली शिवराज, काठमाडौँ रेड्स, खप्तड फाल्कन्स, मधेस वारियर्स र सगरमाथा स्म्यासर्स रहेको छ। फ्रेन्चाइज टोलीले अक्सन मार्फत खेलाडी अनुबन्ध गर्ने काम गरिसकेका छन्। यस्तै टोलीमा विदेशी खेलाडी अनुबन्ध गर्ने काम धमाधम भइरहेको छ। उचाइको नयाँ उडान नारा दिएको यस लिगबाट नेपालमा पुरुष भलिबल खेलाडीलाई व्यावसायिक बनाउन केही टेवा पुग्ने विश्वास गरिएको छ। लिगका लागि नेपाल भलिबल संघले प्राविधिक सहयोग गर्नेछ भने केडिया ग्रुपले भलिबल खेलको विकासका लागि संघलाई वार्षिक 35,00,000 रुपियाँ प्रदान गर्ने सम्झौता भएको छ। अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डको 4 संस्करणमा सहभागी हुने 8 टोलीको टुङ्गो लागेको छ। आगामी भदौ 12 देखि सुरु हुने प्रतियोगितामा सहभागी हुने सबै टिमको टुङ्गो लागेको आयोजक लाखे जात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेलले जानकारी दिनुभयो। यस वर्षको प्रतियोगितामा आयोजक ताप्लेजुङ 11 सहित भारतको जर्जियन युनाइटेड फुटबल क्लब कालिम्पोङले प्रतिस्पर्धा गर्ने उहाँले जानकारी दिनुभयो। त्यस्तै साबिक विजेता सहलेस युवा क्लब सिराहा, पाँचथरको फिदिम स्पोर्टिङ क्लब र झापा 11 यस वर्षको प्रतियोगितामा सहभागिता जनाउने पक्का भएको अध्यक्ष मादेनको भनाइ छ। प्रतिष्ठित क्लबहरू सातदो बाटो फुटबल क्लब, चितलाङ फुटबल क्लब र नेपाल पुलिस क्लबलाई आमन्त्रण गरिएको छ। यस वर्षको प्रतियोगिताको विजेताले नगद 7,02,083 रुपियाँ र उपविजेताले 3,52,083 रुपियाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ।
1: अब मौसम सम्बन्धी जानकारी। आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका धेरै स्थान, कोशी बागमती प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघ गर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थान, बागमती गण्डकी प्रदेशका तराई भूभागका केही स्थान, मधेस प्रदेश तथा कोशी प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघ गर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको पनि सम्भावना रहेको छ। गण्डकी, कर्णाली प्रदेशको पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका एक दुई स्थानमा अधिक वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 29.3 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 22.2 डिग्री सेल्सियस। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28 देखि 30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:28 भयो भने सूर्यास्त भरे साँझ 6:46 हुनेछ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। चितवनको इच्छा कामना। गाउँपालिका 5 स्थित सिमलधारामा पहिरो खस्ता पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध। रोल्पाको थवाङ गाउँपालिका 5 कोटल 12 पहिरोमा परी मृत्यु हुनेको संख्या 12 पुग्यो। जाजरकोटको रिसाङ पहिरोमा परी 2 बेपत्ता, 7 घाइते। झापा र बर्दिया जिल्लामा जङ्गली हात्तीको आतंक बढ्दा स्थानीय बासिन्दा त्रासमा। परीक्षणका लागि आवश्यक सामग्री सकिएपछि बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका सेवाहरू ठप्प र अमेरिकाले पूर्व सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए मात्र हर्मुज जलमार्ग खोल्न सकिने इरानको भनाई। रेडियो नेपालबाट बिहान 7 समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: नेपाल टेलिकम को फाइबर इन्टरनेट नयाँ जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
1: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।

भर्खरै सुन्नुभयो एम बरालको स्वर, एसपी कोइरालाको रचना अनि सङ्गीत हो शक्ति वल्लभको। स्वदेश गानहरू सुनाउँछौँ हामी करिब बिहानको 8 बजेसम्म। अब अर्को सुनाउँछौँ स्वदेश गान, तारा थापा, मनोज सेवा र साथीहरूको स्वर, राजुबाबु श्रेष्ठको रचना अनि सङ्गीत हो पूर्ण नेपालीको।

0: ए दिदी नमस्कार, कता हिँड्दै हुनुहुन्छ?
1: नमस्कार नमस्कार, स्वास्थ्य स्वयंसेविका नानी, आज डाक्टरले फलोअपको लागि बोलाउनु भएको थियो, त्यही भएर हस्पिटल जान लागे कि।
0: ए राम्रो गर्नुभएछ। तर त्यहाँ पुगेर डाक्टरसँग तपाईँले के कुरा सोध्नुपर्छ भन्ने कुराको जानकारी छ त तपाईँलाई दिदी?
1: ए त्यो त के थाहा र नानी।
0: सुन्नुहोस्, सबैले डाक्टरकोमा फलोअपमा जाँदा वा स्वास्थ्य उपचारको लागि जचाउन जाँदा के कुरा सोध्नुपर्छ त्यो म भन्छु। मैले खाइसकेको औषधिको मात्रा थप वा डोज खानुपर्छ कि पर्दैन, पर्छ भने मैले किन थप यो डोज औषधि खानुपर्छ, कि पुरानो औषधिलाई रोकेर नयाँ औषधि खानु परेको हो भने किन नयाँ औषधि खानु परेको हो।
1: अनि नानी अरू के कुरा सोध्नुपर्छ?
0: अनि मैले कुन औषधि नियमित रूपमा खाने, कहिलेसम्म खानुपर्छ, मैले मेरो औषधि कसरी र कति समयसम्म खाने वा प्रयोग गर्ने सोध्नुपर्छ।
1: ए
0: अनि मैले प्रयोग गरिरहेको औषधिले काम गरिरहेको छ वा छैन भन्ने कुरा मैले कसरी थाहा पाउने र यसका सम्भावित प्रति असरहरू वा साइड इफेक्टहरू के हुन सक्छन्, अनि अर्को पटक आउँदा कि मलाई थप परीक्षणको आवश्यकता पर्छ भन्ने कुरा सोध्नुपर्छ। ए रामदाई पनि आउँदै हुनुहुँदो रहेछ।
2: नमस्कार स्वास्थ्य स्वयंसेविका नानी, कुरा सुने अनि यसो ध्यान दिए।
0: तपाईँले पनि यो कुरा सुन्नै पर्छ, आउनुहोस् त।
1: ए यस्ता कुरा त हामीले पहिला फलोअपमा जाँदा कहाँ सोध्थ्यौँ त है रामदाई?
2: त्यही त
0: ए कुरा त हामी सबैले नछुटाइकन सोध्नु पर्छ त दिदी, र तपाईँलाई भेट्न म अर्को पल्ट कहिले आउने भनेर पनि सोध्न बिर्सनु हुँदैन नि, बुझ्नु भयो नि?
1: राम्रोसँग बुझे स्वास्थ्य स्वयंसेविका नानी।
0: ल राम्रोसँग जचाएर अनि सोधेर पनि आउनु होला है त दिदी।
1: सोधिहाल्छु नि स्वास्थ्य स्वयंसेविका नानी। ल अब म हस्पिटलतिर लागे है त।
0: हस् दिदी, राम्रोसँग जानु।
2: आफू खुसी औषधि प्रयोग नगरौँ। कुनै पनि औषधि प्रयोग गर्नु परेमा चिकित्सकको सल्लाह र सुझाव लिएर सिफारिस गरेको औषधि मात्र उचित तरिकाले प्रयोग गरौँ। नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, औषधि व्यवस्था विभाग।
3: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
4: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ र यति बेला तपाईँहरूलाई स्वदेश गान सुनाइरहेका छौँ। अब सुनाउँछौँ दीपक खरेल र रविन शर्माको सुर, नारायण कुमार आचार्यको रचना अनि सङ्गीत हो किशोर खतिवडाको।

भर्खरै सुनायौं स्वरूपराज आचार्य र साथीहरूको स्वरमा रहेको स्वदेश गान दिनेश अधिकारीको रचना अनि संगीत हो आलोक श्रीको। स्वदेश गानहरू सुनाउने क्रममा अब सुनाउँछौ ज्ञानु राणाको स्वर, उन्नति बोहराको रचना अनि संगीत हो सम्भुजित बाँसकोटाको।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। स्वदेश गानहरू सुनाउने क्रम अहिलेलाई यति नै। यस बेला बिहानको 8 बज्नै लाग्यो। अब सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार।

अब हामी तपाईँलाई सुनाउँछौ सुदर्शन विक्रम राणाको स्वरमा रहेको जागरण गीत। प्रेम कटुवालको रचना अनि संगीत हो बीबी अनुरागीको।

भर्खरै सुनायौं सुमित खड्का र साथीहरूको स्वरमा रहेको जागरण गीत, विजय कटेल छहराको रचना अनि संगीत हो शक्ति वल्लभको। जागरण गीत सुनाउने क्रममा अब सुनाउँछौ रूपक चौधरी र सुनितामी परियारको स्वर, गोपाल थपलियाको रचना अनि संगीत हो उदय श्रेष्ठको।

भर्खरै सुनायौं रचना रिमालको स्वरमा रहेको जागरण गीत टंक खनालको रचना अनि संगीत हो कीर्ति नेउपानेको। जागरण गीतहरू सुनाउने क्रममा अब सुनाउँछौ टीका भण्डारीको स्वर अनि संगीत रचना हो भागवत आचार्यको।

0: प्रिय सन्तोष, धेरै धेरै माया र मिठो सम्झना। सन्झै छ होला, छोरीहरूको पनि ख्याल गर है। यता सहरमा झमझम पानी परिरहन्छ, यो झरीले तिम्रो, छोरीहरूको र गाउँघरको ज्यादै सम्झना आउँछ। त्यता पनि त्यस्तै पानी परेको होला कि भनेर अत्यास पनि लाउँछ। अचेल गाउँघरतिर साना ठुला पहिरो गइरहन्छ भन्ने सुन्छु। हामीले दुःखले बनाएको त्यति चिटिक्कको घर छ, बरकतले भ्याएसम्म बलियो पनि बनाएकै छौँ। तिम्रो र मेरो सम्बन्ध जस्तै घर त पक्कै बलियो बनेको छ। तर घर बलियो भएर मात्र हुँदैन, घर अडेको धरतीले धर्म छाड्यो भने मलाई कता कता डर लागिरहन्छ। बर्खाका बेला तिमी झन चनाको बन्नु है। आफू बसेको छेउछाउ पहिरो आउन लागेको थाहा पाउन झ्यालडोकामा चुकुल लाउँदा राम्रोसँग लाग्छ कि लाग्दैन? घरका भित्ताहरूमा कतै चिरा परेका पो छन् कि? विचार गर्न पर्छ रे है। अनि कतै आँगनतिर चिरा पो परेको छ कि? साँच्ची आँगनको डिलैमा धोबीको रुख पनि थियो, अहिले बर्खामा कति हरियो भएको होला है। त्यसको पनि यसो हेक्का राखिरहनु, कतै ढल्किएको त छैन नि? यी सबै पहिरोको सङ्केत हो रे। साँच्ची त्यो पाटाबारीको भित्ताको मूल कस्तो छ? त्यो एक्कासी सुक्यो वा एक्कासी धमिलो धमिलो भयो भने पनि पहिरोको लक्षण हो रे है। अर्को कुरा, जमिन मुनिबाट गड्याङ गुडुङ आवाज आयो भने पनि पहिरो जान सक्छ रे भनेर बुझ्नुपर्छ रे। तिमी घाँस काट्न जाँदा पाखोबारीमा कतै धाँजा फाटेको देख्यो भने पनि ओडाको प्राविधिकलाई बोलाएर देखाउनु है, त्यसले पनि पहिरो आउन लागेको थाहा दिन्छ रे। आज माया प्रेमको कुरातिर लागिन, तिम्रो साह्रै न्यास्रो लागिरहेको छ। छोरीहरूलाई तिमीले एक्लै स्याहार्न परेको छ, तिमीलाई पनि वस्तु भाव र छोरीहरूको हेरचाह गाह्रै भएको होला। आफ्नो ज्यानको, घरको अनि घर वरिपरि तलमाथिको जमिनमा देखिने सङ्केत पनि याद गर है। आजलाई धेरै लामो लेखिन, लौ त यति नै। उही तिमीलाई धेरै माया गर्ने तिम्री सुशीला।
1: जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल

भर्खरै सुनायौं प्रमोद खरेलको स्वर, निर्भीमको रचना अनि भूपेन्द्र रायमाझीको संगीतमा रहेको जागरण गीत। जागरण गीतहरू सुनाउने क्रममा अब सुनाउँछौ भुवन शिवाकोटी, गंगा कार्की र साथीहरूको स्वर, रचना अनि संगीत हो भुवन शिवाकोटीकै।

0: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। यस बेला बिहानको 9 बज्नै लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। अब बाबुराम तिमिलसिनाबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। रोल्पाको थवाङ गाउँपालिका कोटल बारामा पहिरोमा परि मृत्यु हुनेको संख्या 12 पुग्यो। जाजरकोटको रिसाङ पहिरोमा परि 2 बेपत्ता, 7 घाइते। झापा र बर्दिया जिल्लामा जंगली हात्तीको आतंक बढ्दा स्थानीय बासिन्दा त्रासमा, र अमेरिकाले पूर्व सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए मात्र हर्मुज जलमार्ग खोल्न सकिने इरानको भनाई। अब समाचार विस्तारमा। रोल्पाको थवाङ गाउँपालिका 5 कोटल बारामा पहिरोमा परि मृत्यु हुनेको संख्या 12 पुगेको छ। पछिल्लो पटक बेपत्ता मध्ये प्युठानको सरु मारानी गाउँपालिका 2 ददेरी स्थित राप्ती नदीको बीच भागमा रोल्पाको थवाङ गाउँपालिका 5 कोटल बारा निवासी अन्दाजी 80 वर्षीय अजम्बरपुन मगरको शव फेला परेपछि मृत्यु हुनेको संख्या 12 पुगेको हो। पहिरोमा परि अझै 1 बालक बेपत्ता छन् भने 2 घाइते को बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले जानकारी दिनुभयो। अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका 2 रिसाङमा गएको पहिरोमा परि 2 बेपत्ता भएका छन्। बेपत्ता हुनेमा ओडाका फारुलाका 54 वर्षीय उमासिंह खत्री र चिसापानीका 70 वर्षीय भीमबहादुर कार्की रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुधीर कुमार खड्काले जानकारी दिनुभयो। उक्त पहिरोबाट 7 घाइते भएका छन्। पोखराको विजयपुर खोलाले बगाएर बेपत्ता भएका 2 बालकको परिचय खुलेको छ। बेपत्ता हुनेमा स्याङ्जाको बिरुवा गाउँपालिका 7 घर भई हाल पोखरा 14 छिने डाँडा बस्ने चन्द्र बहादुर गुरुङको छोरा 14 वर्षीय निक्सन गुरुङ र खोटाङ स्थायी घर भई हाल पोखरा 14 चौथे बस्ने सुभाष राईको 15 वर्षीय छोरा ओमन राई रहेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो। नुवाकोटको टोखा छहरे सडक खण्डमा हिजो भएको बस दुर्घटनामा 2 मृत्यु भएको छ। नुवाकोटको दुप्चेश्वर महादेव दर्शनका लागि गएका तीर्थयात्री चढेको बस शिवपुरी गाउँपालिका 7 स्थित थाना भन्ज्याङमा दुर्घटना हुँदा काभ्रेको बनेपा नगरपालिका 8 54 वर्षीय कृष्ण माया प्रजापति डङ्गोल र रामेछापको खाडा देवी गाउँपालिका 2 65 वर्षीय उदय माया खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल र भारतबीच रहेको गहिरो ऐतिहासिक सम्बन्ध र 2 देशबीचको सहकार्य आगामी दिनमा अझ सुदृढ हुँदै जानेमा विश्वास व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल एक्स मार्फत भारतको 80 स्वतन्त्रता दिवसका अवसरमा उहाँका समकक्षी नरेन्द्र मोदी, भारत सरकार तथा भारतीय जनतामा हिजो शुभकामना व्यक्त गर्नुभएको हो। प्रधानमन्त्री शाहले नेपाल र भारतबीच गहिरो ऐतिहासिक सम्बन्ध, जनताबीचको निकट सम्बन्ध र सहकार्य आगामी वर्षहरूमा अझ बलियो हुँदै जाओस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ। यस्तै भारतको स्वतन्त्रता दिवसका अवसरमा परराष्ट्र मन्त्री शिशिर खनालले आफ्ना समकक्षी भारतका विदेश मन्त्री एस जयशंकरलाई शुभकामना सन्देश पठाउँदै हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ। भारतको 80 स्वतन्त्रता दिवसका अवसरमा भारतीय राजदूतावासमा विभिन्न कार्यक्रम गरी हिजो मनाइएको छ। स्वास्थ्य बिमा बोर्डले अनलाइनबाट बिमामा आबद्ध हुन सक्ने प्रक्रिया सुरु गरेको छ। बिमा कार्यक्रममा नयाँ आबद्धता, बिमा लेख नवीकरण, सेवाग्राहीको व्यक्तिगत विवरण अद्यावधिक गर्ने लगायतका सबै काम अनलाइन मार्फत गर्न सकिनेछ। बोर्डका प्रवक्ता डाक्टर पवन कुमार शाहले यस अघि बिमा कार्यक्रममा दर्ता सहयोगी मार्फत सर्वसाधारण बिमा आबद्ध हुने गरेकोमा हिजोदेखि सुरु गरिएको सेवा मार्फत अनलाइनबाटै सबै विवरण र सेवा प्राप्त गर्न सकिने जानकारी दिनुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले पर्सा राष्ट्रिय निकुञ्जलाई मधेश प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न नीतिगत सुधार गर्ने बताउनु भएको छ। मधेश प्रदेशमा पर्यटन क्षेत्रको सम्भावना, पूर्वाधारको अवस्था तथा विद्यमान समस्या र चुनौतीबारे हिजो पर्सामा भएको सरकारवालासँगको छलफलमा मन्त्री पौडेलले निकुञ्जको पर्यटन विकासका लागि आवश्यक नीतिगत सुधार गर्न सरकार प्रतिबद्ध रहेकाले प्रदेश र स्थानीय सरकारका साथै निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले परिवर्तनलाई आत्मसात गरेर युवाहरू अगाडि बढ्नुपर्ने बताउनु भएको छ। हिजो काठमाडौँमा आयोजित कार्यक्रममा उहाँले युवा पुस्ताको ऊर्जाबाट समृद्ध मुलुक निर्माणमा सहयोग पुग्ने विश्वास पनि व्यक्त गर्नुभयो। झापा र बर्दिया जिल्लामा हात्तीले आतंक मचाएका छन्। गए राति 11:30 बजे झापाको हल्दीबारी 3 जलथलमा बस्तीमा हात्ती प्रवेश गरी स्थानीयका घर, बाली नाली तथा भौतिक संरचनामा क्षति पुर्याएका छन्। त्यसै गरी बर्दियामा पनि जङ्गली हात्तीले स्थानीयवासीका घर टहरा भत्काएका छन्। हात्तीले झापामा किशोर बानिया, आकाश आचार्य, अर्जुन खड्का लगायतका स्थानीयको घर तथा बाली नालीमा क्षति पुर्याएका छन्। उपसभामुख रुबी कुमारी ठाकुरले दाइजोका कारण कसैलाई अन्याय भए आफूलाई सम्पर्क गर्न सबैसँग आग्रह गर्नुभएको छ। धनुषाको ढल्के बरमा नाई सहयोग संस्था नेपालको कार्यक्रममा उपसभामुख ठाकुरले दाइजो प्रथा विरुद्ध आफूले निरन्तर आवाज उठाउँदै आएकाले दाइजोका कारण कसैलाई अन्याय भए आफू सम्पर्क गर्न आग्रह गर्नुभयो। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाउँदै विभिन्न देश पठाइदिने भन्दै लाखौं रकम ठगी गरेको आरोपमा प्रहरीले 3 जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिराहा घर भई हाल ललितपुर महानगरपालिका 1 बस्ने 43 वर्षीय हर्ष नारायण चौधरी, म्याग्दी घर भई काठमाडौँ महानगरपालिका 32 बस्ने 41 वर्षीय पदम बहादुर खड्का छेत्री र सप्तरी घर भई काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका 4 बस्ने 48 वर्षीय शिवनारायण चौधरी रहेका छन्। रेडियो नेपालबाट अहिले बिहान 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवैजना फेसबुक र भाइबरमा 0। अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा 0 रहेछौ। अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने, अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। शल्यक्रिया सुविधा सहितको प्रसूति सेवाले सर्लाहीको बरथवा नगर अस्पतालमा बिरामीको चाप बढेको छ। स्थानीय स्तरमै विशेषज्ञ चिकित्सक सहित सेवा सुरु भएसँगै अस्पताल पुगेर सुत्केरी गराउनेको संख्यामा वृद्धि भएको हो। बागमती प्रदेश सरकार अन्तर्गतको प्रदेश जनस्वास्थ्य प्रयोगशाला भक्तपुरको जनस्वास्थ्य प्रयोगशाला सेवा इकाइ चितवनमा खकार परीक्षण तथा एचआइभी, एचबिसी र भाइरल लोड परीक्षण बाहेकका अन्य सम्पूर्ण सेवा बन्द भएका छन्। प्रयोगशालामा अघिल्लो आर्थिक वर्षमा ल्याइएका सामग्री सकिएकाले अन्य सुविधाहरू ठप्प भएका हुन्। छुट्टै पहिचान र मौलिक संस्कृति रहेको राणा थारू समुदायका महिलाहरूले दाजुभाइ तथा भतिजाहरूको दीर्घायुको व्रत बसेर तीज पर्व मनाएका छन्। कैलाली र कञ्चनपुरमा बसोबास गर्ने राणा थारू समुदायको प्रमुख पर्व तीज पृथक तरिकाले मनाउने गरिन्छ। अन्य समुदायले तीज पर्व भाद्र शुक्ल तृतीयाका दिन मनाउने प्रचलन रहि आएको भए तापनि राणा थारू समुदायले श्रावण शुक्ल तृतीयाका दिन तीज मनाउने प्रचलन परम्परादेखि रहि आएको छ। अब अन्तर्राष्ट्रिय समाचार। इरानका विदेश मन्त्री अब्बास अराघचीले स्ट्रेट अफ हर्मुज हुँदै हुने जल यातायातका विषयमा ओमानसँग वार्ता जारी रहेको बताउनु भएको छ। तर अमेरिकाले जुन महिनामा भएको समझदारी पत्र अर्थात् एमओयू पालना गर्ने सुनिश्चितता गरे मात्रै जलमार्ग पुनः खोल्न सकिने उहाँले बताउनुभयो। यता इजरायलले दक्षिणी लेबनानमा निरन्तर हवाई आक्रमण गरिरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। पछिल्लो आक्रमणमा लेबनानमा 11 जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्। जुन महिनामा अमेरिकाको मध्यस्थतामा भएको युद्ध विरामपछि सबैभन्दा घातक आक्रमण भएको जनाइएको छ। यस्तै अमेरिकी विमानवाहक युद्धपोत यूएसएस जर्ज वाशिङटन भियतनामबाट मध्य पूर्वतर्फ प्रस्थान गरेको छ। उक्त युद्धपोतले मध्य पूर्वमा तैनात यूएसएस अब्राहम लिंकनलाई विस्थापित गर्ने अपेक्षा गरिएको छ। अब मौसम सम्बन्धी जानकारी। आज गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका एक दुई स्थानमा अधिक वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। रोल्पाको थबाङ गाउँपालिका 5 कोटल 12 पहिरोमा परि मृत्यु हुनेको संख्या 12 पुग्यो। जाजरकोटको रिसाङ पहिरोमा परि 2 जना बेपत्ता, 7 जना घाइते। झापा र बर्दिया जिल्लामा जंगली हात्तीको आतंक बढ्दा स्थानीय बासिन्दा त्रासमा। र अमेरिकाले पूर्व सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए मात्र हर्मुज जलमार्ग खोल्न सकिने इरानको भनाई। रेडियो नेपालबाट बिहान 9 बजेको समाचार सकियो। यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
4: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: ह्योनिसे थिति कथाय पङ्ग फेमाला चुङ्गु वा आ उगु प्रमाण पूर्जा इने ढुङ्का थो पङ्ग ज्योङ्गु नेतना दिल थयतथि मध्यपुर थिमी नगरपालिका प्रमुख सुरेन्द्र श्रेष्ठ जगधनी प्रमाण पूर्जा इना ब्युसे नगरपालिका ताही निसे कुत यागुली थो पङ्ग जेङ्के फुगु नेतना दिल नयापी ज्यागु खोप मध्यपुर थिमी आठवटा बोडे लागा या पेसव नि मेसित जगधनी प्रमाण पूर्जा बिगु तयारी जुयाचुङ्गु थो अन्तर्गत धापाङ्गु बे छिम समेसित प्रमाण पूर्जा इना बिगु नेतना दिल मध्यपुर थिमी नगरपालिका आठवटा नाय रमेश थापा श्रेष्ठ लस्कु सेनाधिसे जगधनी पूर्जा प्राप्त या ठुङ्का भूमि हुन् हो सुबिम्बासी तेस फेमाला चङ्गु कानिन वा सामाजिक पङ्ग नङ्गु यत्ना दिल उगु इले प्रतिसभा दुज रुकेश रञ्जित राजीव खत्री प्रमिला कुलुजुयान बोती दुगु धागुदु ये महानगरपालिका कार्यवाहक प्रमुख सुनिता डङ्गल या नायसी ये रचनात्मक कला परिषद या नापुङ्गु मुज्या चुङ्गुदु रचनात्मक सहर सञ्चालन व्यवस्थापन कार्यविधि 2082 कथङ कला संस्कृति सङ्किपा रचनात्मक उद्योगले चाहिँ स्वापुदुगु क्षयत अन्तर सम्बन्धित देहका नीतिगत व्यवस्था या त उगु परिषद निसङ्गु थयातगुदु गुला पर्व या लसता सेवा अभियान स्वयम्भु चैत्य लागे थौ आइतबार सुचु पिचु याना चुङ्गुदु सेवा अभियान कजे सुनिल कुमार साक्या कथ थौ सुथे स्वयम्भु भगवान् पाउ मुना सुचुपु ज्याजो जुया चुङ्गु वेक्लकना दिगु ख संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल पर्सा राष्ट्रिय निकुञ्ज या त मधेस प्रदेश या प्रमुख पर्यटकीय गन्तव्य रूपमा विकास यागु नीतिगत सुधार यामागु खे बव्यादिगु मधेस प्रदेश पर्यटन क्षेत्र सम्भावना पूर्वाधार या अवस्था पङ्ग वा हत्याबारे पर्सा जुगु सलस वेक्न थे धैदिगु ख झापा या हल्दीबारे तिन जलथल लाग्या जङ्गली किसिया आतङ्क हाक्न अपगुदु मिग चानी निसे सोम किसी बस्ती दुहा होया छे व बाली सेङ्का बिदु बिगु ख किसी किशोर बानिया आकाश आचार्य अर्जुन खड्का पिनीको छे बाली बु सेङ्का बिगु ख इन्डोनेसिया फ्लोरेन्स टापु लिक फुख्या भुया मोतिन पिन हेम सिगुदु इन्डोनेसिया पूर्वी लागा या छगु पर्यटकीय तापुई थौ सुते नेगु फुटी नेगु म्याग्निच्युड या फुखा बोगु ख फुखाल आफ्नो छे थुना बिगुदु फ्लोरेन्से सन् 1992 थोय ल्याखे या फुखा बो बोले सुनामी बोया निदो न्यासो मुनु त सिगु ख सन् 2004 सुमात्रा गुगु फुटी छगु म्याग्निच्युड या फुखा बोया निगु लाग निदो मुनु त सिगु ख इरान या विदेश मन्त्री सैयद अब्बास अराघची अमेरिका नाप हाक्न सल या त आतक छु न कोचना गु मधु धाइदिगुदु इरानी सरकारी समाचार संस्था IRIB या कथ अराघची कतार र पाकिस्तान पाखे इरान र अमेरिका यदोति हसना कालबी जुया चुङ्गु नेतना दिल थोयदोति स्टेट अफ हर्मुज जुया जहाज सुरक्षित नक्सा वेगु हुनेगु या नीति इरान र ओमान दति नुगु लपु माले त सल जुया चुङ्गु थागुदु थौ देन्यङ्क सामन लिस मधिक वा वैगु दुक्मा यागुदु पहाडी ओ हिमाली लागे च्वापु नाप मधिक वा वैगु जल तथा मौसम विज्ञान विभाग थागु ख मिग ये नि गुगु फुटी सङ्गु डिग्री सेल्सियस वा क्वाज लुगु ख मिग पेङ्गु फुटी खुगु मिलिमिटर वा वगु थागुदु नेपाल भाषी बुख कोचाल शुभ्या
1: वर्षा यामसँगै जंगल पाखा काठका टुटा र खाली चौरहरूमा थरी थरीका च्याउ उम्रन्छन्।
2: केही च्याउ खान हुने, केही च्याउ खान नहुने विषालु हुन्छन्।
1: खान हुने र खान नहुने विषालु च्याउ चिन्न गाह्रो हुन्छ।
2: नचिनेको जंगली र जथाभावी उम्रेका च्याउ खानाले ज्यान समेत जान सक्छ।
1: होसियारी अपनाऊ, नचिनेको जंगली च्याउ नखाऊ।

0: नमस्कार, ज्येष्ठ नागरिक कार्यक्रममा हार्दिक स्वागत छ। तपाईँले यो कार्यक्रमलाई सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट प्रत्येक आइतबार बिहान यसै बेलादेखि सुन्दै आउनु भएको छ। यसका साथै यस कार्यक्रमलाई तपाईँले रेडियो नेपाल .gov.np, रेडियो नेपालको मोबाइल एप र रेडियो नेपाल .com पनि प्रत्यक्ष सुन्न सक्नुहुन्छ। कार्यक्रममा हामी ज्येष्ठ नागरिकका हक अधिकारलाई सुनिश्चित गर्न गरिएको संवैधानिक तथा कानूनी व्यवस्थाका साथै सरकारले गरेका नीतिगत निर्णयको कार्यान्वयनको अवस्था, ज्येष्ठ नागरिकहरूको हेरचाहका लागि विभिन्न संघ संस्थाहरूले सुरु गरेका काम र उनीहरूले प्रदान गर्दै आएका सेवा सुविधाका बारेमा जानकारी दिँदै आइरहेका छौं। यसका अतिरिक्त गतिविधि, कुराकानी, जीवन अनुभव र अन्तर्राष्ट्रिय प्रसङ्ग समेत यस कार्यक्रमका विषयवस्तु रहँदै आएका छन्। आज हामी रुद्रान्जु प्रतिष्ठानको 9 वार्षिकोत्सव तथा स्वर्गीय अञ्जु शर्मा गौतमको 10 स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमको स्थलगत सामग्रीका साथ उपस्थित भएका छौं। कार्यक्रम सुन्दै गर्नुहोला। आउनुस कार्यक्रम सुरु गरौं।
1: किर्तिपुर नगरपालिका वडा नम्बर 1 टाङ्ला फाट किर्तिपुरमा रहेको रुद्रान्जु प्रतिष्ठानले यही साउन 18 गते आफ्नो 9 वार्षिकोत्सव तथा प्रतिष्ठानका परिकल्पनाकार मध्येका एक स्वर्गीय अञ्जु शर्मा गौतमको 10 स्मृति दिवसका अवसरमा एक कार्यक्रम आयोजना गर्यो। सो कार्यक्रममा करिब 90 जना ज्येष्ठ नागरिकहरूको उपस्थिति रहेको थियो। ज्येष्ठ नागरिकहरूका लागि योग, ध्यान, भजन, कीर्तनको व्यवस्था रहेको प्रतिष्ठानमा शिव मन्दिर समेत स्थापना गरिएको छ। प्रतिष्ठानका अध्यक्ष टिका देवी खनालको अध्यक्षतामा आयोजना भएको सो कार्यक्रमको उद्घाटन प्रमुख अतिथि सो क्षेत्रका माननीय सांसद प्रदीप विष्टले गर्नुभयो। उहाँले स्वर्गीय अञ्जु शर्मा गौतमको तस्विरमा पुष्पगुच्छा अर्पण गरेर कार्यक्रमको उद्घाटन गर्नुभएको हो। प्रतिष्ठानका उपाध्यक्ष डाक्टर जीवनाथ प्रसाईले उपस्थित सबैलाई स्वागत गर्नुभयो।
2: आज हामी रुद्रान्जु प्रतिष्ठानको 9 वार्षिकोत्सव तथा श्रद्धेय स्वर्गीय अञ्जु शर्मा गौतमज्यूको 10 स्मृति दिवस जस्तो भावनात्मक र अर्थपूर्ण अवसरमा एकै ठाउँमा भेला भएका छौँ। यस गरिमामय कार्यक्रमका आदरणीय सभाध्यक्षज्यू, प्रमुख अतिथिज्यू, विशेष अतिथिज्यूहरू, संस्थापक संरक्षक प्राध्यापक डाक्टर रुद्र प्रसाद गौतमज्यू, आजीवन सदस्य ज्यूहरू, विभिन्न संघ संस्थाका प्रतिनिधि ज्यूहरू, प्रतिष्ठानलाई विभिन्न माध्यमबाट साथ सहयोग र प्रेरणा प्रदान गर्नुहुने सम्माननीय दाताहरू, निवर्तमान तथा वर्तमान कार्य समितिका सहकर्मी मित्रहरू, विभिन्न विद्यालयबाट पाल्नुभएका आदरणीय शिक्षक शिक्षिका ज्यूहरू, प्रिय विद्यार्थी भाइ बहिनीहरू, प्रतिष्ठानको गौरव आदरणीय ज्येष्ठ नागरिक आमा बुवा, नवजागरण महिला समूह तथा अन्य महिला समूहका दिदी बहिनीहरू, सञ्चारकर्मी एवं पत्रकार मित्रहरू तथा यहाँ उपस्थित सम्पूर्ण महानुभावलाई रुद्रान्जु प्रतिष्ठानको तर्फबाट एवं मेरो व्यक्तिगत तर्फबाट हार्दिक स्वागत, सम्मान र न्यानो अभिवादन व्यक्त गर्न चाहन्छु।
0: संस्थाका दिवंगत सदस्यहरू र स्वर्गीय अञ्जु शर्मा गौतमको सम्झनामा 1 मिनट मौन धारण पछि राष्ट्रिय गीत गाइएको सो कार्यक्रममा नवजागरण महिला समूहले पनि गीतको माध्यमबाट सबैलाई स्वागत गर्यो।

0: कार्यक्रममा संस्थाकी अध्यक्ष टिका देवी खनालले संस्थाको गतिविधिका बारेमा प्रकाश पार्नुभयो।
1: सेवा ही परमो धर्म भन्ने मूल मन्त्रका साथ स्थापना भएको यो प्रतिष्ठान स्थापनाको 9 वर्ष पुरा गरी 10 वर्षमा प्रवेश गरेको छ। आगामी दिनहरूमा पनि यहाँहरूको साथ सहयोग सल्लाह सुझावका लागि हार्दिक अनुरोध गर्दछु। संस्था सञ्चालन गर्नका लागि 9 सदस्यीय कार्य समिति गठन गरी कार्य सम्पादन गर्ने गरिएको छ। संस्थाको कार्य समितिमा संस्थाको सदस्य मात्र रहन पाउने प्रावधान रहेको छ। हरेक वर्ष साधारण सभा हुन्छ र विधानत प्रत्येक 2-2 वर्षमा कार्य समिति पुनर्गठन गरिन्छ। 2083 असार मसान्तसम्म यस संस्थामा 352 जनाले आजीवन सदस्यता लिएर सहयोग पुर्याइरहनु भएको छ। आफ्ना घरमा एक्लै एक्लै बस्न बाध्य समाजका ज्येष्ठ नागरिक बुवा आमाहरूको दिउँसोको समय सजिलोसँग बितोस् भन्ने अभिप्रायले स्थापना कालदेखि नै यस प्रतिष्ठानले भजन कीर्तन सांस्कृतिक कार्यक्रम अनुभवको आदान प्रदान स्वास्थ्य चेतना तथा परीक्षण योगाभ्यास श्रव्य दृश्य सामग्रीको व्यवस्थापन तथा परिचालन छात्रवृत्ति कोषको स्थापना र वितरण सूचनामूलक तथा ज्ञानवर्धक सामग्रीको सङ्गालो रुद्राञ्जु दर्पण प्रकाशन आदि काम सुरु गरेर निरन्तर अगाडि बढाइरहेको छ। यसै अवधिमा सत्सङ्गमा सहभागी आमा बुवाहरूको इच्छा अनुसार प्रतिष्ठान परिसरमा नै 1 पञ्चमुखी शिवलिङ्ग सहित शिव पाञ्चायन मन्दिर 1 उपयोगी सत्सङ्ग भवन निर्माण सम्पन्न गरी सञ्चालनमा आइसकेका छन्। ज्येष्ठ नागरिकहरूमा पनि पठन पाठन संस्कृतिको विकास गर्नका लागि 1 आध्यात्मिक पुस्तकालयको स्थापना भइसकेको छ। सो पुस्तकालयमा 18 पुराण एकै ठाउँमा बसेर पढ्न पाउने व्यवस्था मिलाइसकेका छौँ। यहाँहरूकै सहयोगमा प्रतिष्ठान परिसरमा रहेका शिव पाञ्चायन मन्दिर र सत्सङ्ग भवनका बिचमा ट्रस्ट निर्माण गर्ने काम सम्पन्न भएको छ। आगामी दिनमा पनि यहाँहरूको भावनात्मक सम्बन्धका साथै नैतिक एवं आर्थिक सहयोग निरन्तर रहिरहने आशा एवं विश्वास लिएकी छु।
2: उहाँले संस्थाले पारदर्शिता इमान्दारिता र मितव्ययिताका कारण संस्थाका सांगठनिक तथा आर्थिक गतिविधिलाई सबै सदस्यहरू माझ पुर्याउने उद्देश्यले रुद्राञ्जु दर्पण प्रकाशन गर्दै आएको बताउनुभयो।
1: संस्थाले पारदर्शिता इमान्दारिता र मितव्ययितालाई नै सफलताको कसी मानेकोले पहिलो वर्षदेखि नै संस्थाका सांगठनिक तथा आर्थिक गतिविधिहरूलाई सम्पूर्ण सदस्यहरू र सोभन्दा पर पनि पुर्याउने अभिप्रायले हरेक वर्ष रुद्राञ्जु दर्पण नामक स्मारिका प्रकाशन गर्दै आएका छौँ। कार्य समितिको पहलमा संस्थालाई अगाडि बढाउन आजीवन सदस्यज्यूहरू आदरणीय ज्येष्ठ नागरिक आमा बुवाहरू लगायत विभिन्न दाताहरू सङ्घीय प्रदेश र स्थानीय सरकार विभिन्न सङ्घ संस्था तथा व्यक्तिले पुर्याउनु भएको आर्थिक भौतिक तथा नैतिक सहयोग उल्लेखनीय रहेको कुरा यहाँ राख्न चाहन्छु। प्रतिष्ठानको भविष्यप्रति सदा चिन्तित रहनुहुने सहयोगी तथा शुभेच्छुक महानुभावहरूलाई भविष्यमा पनि तन मन धन हृदयदेखि नै सहयोग गर्नुहुनेछ भन्ने विनम्रतापूर्वक अनुरोध गर्दछु।
0: प्रतिष्ठानलाई निरन्तर अगाडि बढाउने कार्यमा संघीय प्रादेशिक र स्थानीय सरकारले विशेष सहयोग गरेको बताउँदै उहाँले भन्नुभयो।
1: प्रतिष्ठानलाई निरन्तर अगाडि बढाउने काममा संघीय प्रादेशिक तथा स्थानीय सरकार एवं जनप्रतिनिधिज्यूहरूको विशेष र सकारात्मक पहलका लागि हार्दिक अनुरोध गर्दछु। कार्य समितिका पदाधिकारीहरू पूर्ण रूपमा स्वयंसेवी भए तापनि हौसलाका साथ आफ्नो कर्तव्य र जिम्मेवारी समयानुकूल वहन गरिराख्नु भएको छ। त्यसैले हालसम्म प्रतिष्ठानका हरेक गतिविधिहरू चुस्त र दुरुस्त पारदर्शी रहिआएका छन्। नवजागरण महिला समूहका दिदी बहिनीहरूले पुर्याउनु भएको योगदान सराहनीय छ। उहाँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।
2: ज्येष्ठ नागरिकहरूको कल्याणका लागि काम गर्दै आएको भए पनि प्रतिष्ठानले गरिब तथा जेहेन्दार विद्यार्थीहरूका लागि विभिन्न छात्रवृत्ति मार्फत सहयोग पुर्याउँदै आएको उहाँले बताउनुभयो।
1: ज्येष्ठ नागरिकहरूलाई प्राथमिकतामा राखेर सञ्चालन गरिएको भए तापनि गरिब तथा असहाय विद्यार्थीहरूलाई पनि सहयोग पुर्याउँदै जाने प्रतिष्ठानको उद्देश्य छ। सोको कार्यान्वयनका लागि प्रतिष्ठानले विभिन्न महानुभावहरूका तर्फबाट स्थापित 7 वटा छात्रवृत्ति अक्षय कोषको ब्याजबाट छात्रवृत्ति दिँदै आएको छ। यस वर्ष मङ्गलमावि कीर्तिपुरका 12 जना र जनसेवामा पागाका 12 जना गरी 24 जना गरिब मध्येका जेहेन्दार विद्यार्थी भाइ बहिनीहरूलाई छात्रवृत्ति प्रदान गरिनेछ। त्यसै गरी यसै क्षेत्रको जुन पोखरीमा रहेको अनाथ बाल आश्रम माया घरलाई अप्रत्यक्ष रूपमा नियमित सहयोग गर्दै आएको छ प्रतिष्ठानले।
2: संस्था अगाडि बढाउन आर्थिक पाटो पनि मजबुत हुनुपर्दछ। आर्थिक अभावले संस्थाका कुनै पनि काम अगाडि बढ्न सक्दैन। 2083 असार मसान्तसम्म आउँदा संस्थाको आर्थिक अवस्था कस्तो रहेको छ त? संस्थाका संस्थापक कोषाध्यक्ष गोपाल प्रसाद पाण्डेले जानकारी दिनुभयो।
3: 2083 असार मसान्तसम्म दैनिक पूजा अक्षय कोष भनेर हामीले स्थापना गरेका छौँ। अध्यक्षज्यूले पनि यसको बारेमा केही भनिसक्नु भएको छ। यसमा हालसम्म 11,21,635 रुपियाँ जम्मा भइसकेको छ। यसै गरी हामीले पितृपक्ष भन्दा यो 16 श्राद्धको समयमा त्यो अवसरमा पितृहरूको लागि केही कार्य गरौँ भनेर एउटा कोष खडा गरेका थियौँ। त्यो कोषमा पनि 1,80,105 रुपियाँ जम्मा भएको छ। यसै गरी माता तीर्थ कोषमा 3,79,811 रुपियाँ जम्मा भएको छ। यसै गरी कुसे औँसी बुवाको मुख हेर्ने दिन 3,71,130 रुपियाँ त्यो कोषमा पनि जम्मा भएको छ। यसै गरी सबभन्दा ठुलो छात्रवृत्ति कोष छ, उहाँहरूलाई जेहेन्दार विद्यार्थीहरू पढाउनको लागि पनि हामीले छात्रवृत्ति कोषहरू स्थापना गरेका छौँ। त्यो छात्रवृत्ति कोषमा हालसम्म 39,64,800 गरी विभिन्न कोषहरूमा जम्मा 60,17,481 रुपियाँ भएको जानकारी गराउँदछु।
0: यस प्रतिष्ठानले गरेका प्राय सबै कार्यक्रमलाई नजिकबाट नियालिरहेको बताउँदै किर्तिपुर नगरपालिकाका उपमेयर शुभलक्ष्मी साक्यले यस्ता किसिमका योग ध्यान केन्द्र लगायत ज्येष्ठ नागरिक दिवस सेवा केन्द्र टोल टोलमा हुनुपर्ने बताउनुभयो।
4: हजुर, दाजु, प्रतिष्ठानको वार्षिक कार्यक्रम लगायत अन्य कार्यक्रमहरूमा पनि म पटक पटक सहभागी भइरहेको छु। अवश्य पनि यो रुद्रान्जु प्रतिष्ठान एकदमै यो स्थानसम्म आउनको लागि रुद्र सर लगायत सम्पूर्ण टिमले जुन खालको अथक मेहनत गर्नुभएको छ र यसको अझ विशेष भनेको जुन अहिले पनि हामीले यहाँ देख्यौँ, यहाँहरूको आजीवन सदस्य र चन्द्रदाताहरूको जुन यो प्रमाणपत्र दिएर पनि नभ्याउने अवस्था छ। हुन त अहिले हामीले किर्तिपुर नगरपालिकाको विभिन्न वडामा मात्र नभएकन टोल टोलमा पनि यस्ता खालका यो ज्येष्ठ नागरिक सेवा केन्द्रहरू अनि योग साधनाका केन्द्रहरू चाहिँ सञ्चालन हुनुपर्छ भन्ने हिसाबले हामी अगाडि चाहिँ बढिरहेका छौँ। यसरी भनौँ न, ठाउँ ठाउँको टोल टोलकै व्यक्तिहरू चाहिँ अलि जागरुक हिसाबले चाहिँ अगाडि बढ्नुभयो भने मात्र यो सम्भव हुन्छ। र नगरपालिकाले भनेको त एउटा नीति बनाउने र त्यसमा सकिने खालको केही बजेटहरू मात्र हामीले लगानी गर्ने हो। जुन यहाँहरूले आफै आफ्नै हिसाबले आजीवन सदस्यको हिसाबमा गर्नुभएको सहयोग, चन्दाको हिसाबमा गर्नुभएको सहयोग र त्यो सहयोग रकमलाई चाहिँ जुन खालको म्यानेज यो कमिटीमा बस्नुभएका सर म्याडमहरूले गर्नुभएको छ, यो चाहिँ एकदमै महत्त्वपूर्ण हो भन्ने चाहिँ मलाई लाग्छ। तपाईँहरूले जुन गर्नुभएको सहयोग र अहिले यसमा भएको जुन आर्थिक गतिविधि पनि एकदमै सन्तोषजनक नै रहेको चाहिँ मैले पाएको छु।
2: ज्येष्ठ नागरिक दिवस सेवा केन्द्र लगायत यस्ता योग साधना केन्द्रहरूलाई सहयोग गर्ने उद्देश्य अनुरूप नगरपालिकाले यस क्षेत्रमा सञ्चालनमा रहेका 4 ज्येष्ठ नागरिक सेवा केन्द्रलाई वार्षिक 1,00,000 दरले अनुदान दिएको बताउँदै उहाँले विभिन्न कारणले एक्लिएका ज्येष्ठ नागरिकहरूलाई यस्ता केन्द्रले फाइदा पुग्ने बताउनुभयो।
4: हामी निर्वाचित भएर गइसकेपछि यसरी दिवा रूपमा चाहिँ सञ्चालन भएका ज्येष्ठ नागरिक सेवा केन्द्रहरूमा केही सहयोग चाहिँ नगरपालिकाबाट पनि अनुदानको रूपमा दिनुपर्छ भनेर हामीले किर्तिपुर नगरपालिकामा सञ्चालनमा रहेको 4 ज्येष्ठ नागरिक सेवा केन्द्रहरूलाई चाहिँ हामीले प्रत्येक वर्ष 1,00,000 अनुदान चाहिँ हामीले दिइरहेका छौँ। अझ सञ्चालकज्यूहरूबाट त्यो 1,00,000 दिएको रकम पनि हामीले नमासिकन त्यसलाई पनि अक्षय कोषको रूपमा चाहिँ राखेर हामीले चाहिँ त्यसको ब्याजबाट बुवाको मुख हेर्ने र आमाको मुख हेर्ने दिनमा चाहिँ हामीले उहाँहरूलाई चाहिँ कार्यक्रम गर्छौँ भन्दाखेरि त्यो चाहिँ एकदमै झनै खुसी लागेको छ। विदेश मात्र होइन, यहीँ हाम्रै यहीँ भएका छोरा बुहारीहरू, हाम्रो नाति नातिनाहरू पनि दिउँसोको समयमा उहाँहरू घरमा त बस्नु क्लासमा भ्याउनुहुन्न होइन, अब नाति नातिनाहरू पढाइको सिलसिलामा उहाँहरू स्कुल कलेज जानु पर्यो, अनि छोरा बुहारी त आफ्नो कामको हिसाबले व्यवसायको हिसाबले पेसागत हिसाबले उहाँहरू आफ्नो कर्ममा लाग्नु पर्यो। त्यो भइसकेपछि कमसेकम ज्येष्ठ नागरिक आमा बुवाहरू चाहिँ यसरी बस्ने एउटा ठलो भयो भने त्यहाँ चाहिँ भजन कीर्तनदेखि लिएर सानो एक्सर्साइजदेखि लिएर आफ्नो मनको कुराहरू बोल्ने साथी मात्र पाउँदाखेरि पनि एकदमै घर परिवारमा चाहिँ एकदमै राम्रो हुने, घर परिवार चाहिँ एकदमै सुख शान्ति हुने पनि हामीले पाएका छौँ।
0: झन्डै 352 जना आजीवन सदस्य रहेको यस प्रतिष्ठानले कार्यक्रममा दाताहरूलाई प्रशंसा पत्र र सदस्यहरूलाई सदस्यता प्रमाण पत्र वितरण गर्यो। सोही वडाका मंगल माध्यमिक विद्यालयका 12 र जनसेवा माविका 12 जना गरी 24 जना छात्र छात्राहरूलाई मासिक 700 का दरले छात्रवृत्ति प्रमाण पत्र प्रदान गर्दै प्रमुख अतिथि प्रदीप विष्टले ज्येष्ठ नागरिकहरूका साथमा बस्न पाउँदा आफू पनि खुसी भएको बताउँदै यस्ता केन्द्रहरूले ज्येष्ठ नागरिकलाई भजन कीर्तनका लागि स्थान प्रदान गरेको बताउनुभयो।
5: बुवा आमाहरूको नजिक नजिक बसेर अनि आफूभन्दा ज्येष्ठ नागरिकहरूसँग बस्दा साह्रै मजा लाग्ने, यस्तो अभियानमा जोडिन पाउँदा। भर्खरै पनि एउटा यहाँ नयाँ सदस्य बन्नुभएका आजीवन सदस्यज्यूहरू जो दानवीरको रूपमा यस सदस्य लिएर दान गरेर यस्तो यो संस्थालाई पुण्य गरेर अगाडि बढाउने क्रममा जोडिनु भएको उहाँहरू सम्पलाई हार्दिक नमन गर्दै तपाईँहरूले देखाउनु भएको सद्भाव, यो उद्देश्य जुन पवित्र उद्देश्य छ यसमा आज तपाईँहरू जस्तो मेरो बुवा आमा सरको उमेरको एउटा ज्येष्ठ नागरिकको रूपमा धेरै संख्यामा जम्मा भएर हरेक दिन जस्तो मैले सुने अनुसार 1 बजेदेखि 3 बजेसम्म तपाईँहरूको भजन कीर्तन राज्यले गर्नुपर्ने, देशले गर्नुपर्ने, सबैको अभिभावक देश राज्य सरकार भएको नाता त्यति गर्नुपर्नेमा एउटा व्यक्ति दुईवटा व्यक्ति जोडिँदै गर्दा आफ्नो सङ्कल्पहरूलाई पुरा गर्दै गर्दा गरेर यसरी खोलिदिनु भएको छ। यत्र आमा बुवाहरूलाई बस्ती आश्रम एउटा समय बिताउने यो समयमा आज हामी देशमा हामी जस्ता म जस्ता राजनीति गर्नेहरूले यो देशमा आफ्ना छोरा नातिहरूलाई यो देशमा नराखिरहँदा तपाईँहरूबाट अलग गराइरहँदा पनि तपाईँहरूलाई स्याहार सुसार गर्ने मान्छे नहुँदा पनि यो संस्थाले यति राम्रोसँग व्यवस्थित गरेर यहाँसम्म ल्याएर यो केही समय भयो भने आनन्दित बनाउने संस्था गर्ने पनि दिनु भएको छ। हामी आजैदेखि हामीले कमाएको सम्पत्तिको केही कुराहरू राम्रा कर्ममा समाजको लागि किन नगर्ने भन्ने अलिकति चेतना भयो भने पनि वास्तवमा देश कसैले बिगार्न चाहेर पनि बिग्रिँदैन होला जस्तो लाग्छ मलाई।
2: विभिन्न कारणले विदेशिएका छोराछोरीहरूलाई आवश्यक संस्कार दिन नसकिएकोले उनीहरूलाई जति सक्दो छिटो अवसरको सिर्जना गरेर आफूहरूले नै स्वदेशमा ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
5: त्यो संस्कार दिने वातावरण त्यो हजुरबा हजुरआमाले मलाई हिजो दिएको संस्कार आज मैले मेरो छोराछोरीलाई मेरो घरमा राख्न नसकेका कारणले गर्दा स्कुलमा बिहान 6 बजे पठाएर बेलुका 6 बजे 7 बजे अँध्यारोमा ल्याएको कारणले गर्दा घरका भेटघाट आफूसँगै खाना खाने खानाको खाने खाना खाँदा कसरी बस्नुपर्ने यी सबै संस्कार हामीले भुलेका छौँ। यो दिन नसक्ने कारण हाम्रो दोष छ, हाम्रो पुस्ता दोषी छ। त्यस कारणले हाम्रो पुस्ताले अलिकति हाम्रै उमेरमा केही गर्न सकिन्छ कि भनेर यो सुरु गरेको अभियान सबै आम जनताले मैले फेरि पनि भनिहालेँ हामीले एउटा सिङ्गो पनि भाँचेका छैनौँ।
2: यस क्षेत्रको विकासका लागि संघीय प्रदेश र स्थानीय तहका प्रतिनिधिहरू एकै ठाउँ बसेर एउटै विचारका साथ अगाडि बढ्ने बताउनुभयो।
5: नयाँ बस्ती पुरानो बस्ती भन्ने शब्दहरू हटाइदिनु पर्यो। नयाँ पुरानो भन्दा पनि सबैलाई स्वागत गरौँ, सबैलाई सम्मान गर्ने वातावरण बनाऊ, अब नगरपालिकाले त्यो गरौँ। तपाईँ स्थानीय सरकार प्रमुख हुनुहुन्छ, तपाईँ प्रदेश प्रभार हुनुहुन्छ, सुगारजी म सङ्घको एउटा नेतृत्वमा छु, तपाईँले अब हामी 3 तह मिलेर तपाईँ हामी 3 जना नगर प्रमुख उपप्रमुख पनि कीर्तिपुरको बासिन्दा हुनुहुन्छ, प्रदेशको सांसद पनि कीर्तिपुर बासिन्दा हुनुहुन्छ, म सँगै सांसद पनि कीर्तिपुर बासिन्दा छु। यो कीर्तिपुरलाई कस्तो बनाउनु भने तिमी तपाईँ हामी 3 तहै मिल्यो भने त अब कसैलाई सोचिरहनु पर्दैन होला। तपाईँहरूको पालामा यो नगरलाई कस्तो बनाउँछु भनेर कल्पना गर्नुभएको थियो, विभिन्न कानुनका कारणले रकमको कारणले विचारका कारणले के कारणले मिलाएको थिएन अथवा नेतृत्वको कारणले मिलाएको थिएन त्यो ल्याउनुहोस् समाजमा राखौँ, सबैलाई खुल्ला रूपमा खुल्ला चौरमा बसौँ, तामा तुलसी छोएर बसौँ, काम गरौँ भनेर भनेको छु। आज पनि भन्न चाहन्छु मेरा कारणले यो क्षेत्र यो भेग योमा भएका व्यतिथि विसङ्गति हटाउने बाहेक राम्रा काम सबै काममा म लाग्नेछु भनेर भनेको छु।
2: प्रतिष्ठानलाई आवश्यक पर्ने सहयोग सरकारका तर्फबाट गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले यस प्रतिष्ठानका संरक्षकले परिकल्पना गरेको यो प्रतिष्ठानभित्र झण्डै 400 को हाराहारीमा सदस्यहरू रहनु खुसीको कुरा रहेको बताउनुभयो।
5: आगामी दिनमा सरकारको तर्फबाट गर्नुपर्ने कुराहरू अहिले तत्काललाई चाहिएको म अरू कुरा त भन्न सक्दिनँ, अरू गर्दै जाउँला गर्न बाँकी छन्, समय सुरुवात छन्। गलत मनसाय नराख्दा पनि काहीँ कतै गलत सूचनाहरू भएर केही थाहा पाउनु हो भने तपाईँहरूले सुझाइदिनु होला, मेरो सचिवालय छ यही बाटो हो, मैले संसद भवन जानेर आउने यही बाटो हो, फुर्सद पाएँ भने तपाईँहरूको 1 बजे 3 बजेमा आउने भाषा पनि मैले आदरणीय प्राध्यापक डाक्टर समक्ष भनेको छु, आउने दिन्छु। काममा भागीदार कमी गर्दै छैन। तपाईँहरूको यो सत्कर्म यो अभ्यास यो राज्यले दिनुपर्ने कामहरूमा तपाईँहरू आफै लागेर गर्नुभएको छ। कमसेकम तपाईँहरूकै पालामा यो देश बन्दै गरेको खुलेको तपाईँका छोरा नाति छोडेर गएका फर्किँदै गरेको त्यो भने बाचा चाहिँ पक्कै गर्ने काम। विशेष गरी डाक्टर साहबले एउटा जीवनमा उहाँहरूको स्वर्गीय अन्जु म्याडम र उहाँको बिचमा जुन सल्लाह भएको थियो त्यति बेला उहाँहरूको एउटा आफ्नै पारिवारिक जीवनको भोगाई उहाँहरूको एउटा सङ्कल्प त्यो जुन बेला 2001 उहाँले एउटा कल्पना गर्नुभएको थियो दुईजना बसेर भन्नुभएको थियो त्यो बिचमा आज उहाँले यो आज भोग्नु परेको उहाँ बिचबाट आज एक्लै हुनु पर्दा उहाँले पुग्नु भएको पीडा आज उहाँले झन्डै 400 जति पीडा पाउनुभएको छ सदस्य पाउनुभएको छ तपाईँको परिवार पुग्नुभएको छ। तपाईँ साह्रै भाग्यमानी हुनुहुँदैछ तपाईँको मात्र होइन तपाईँको स्वर्गीय श्रीमती पनि आज यत्रो माझले यत्रो समाजले उहाँको नाममा आज भजन केन्द्रको रूपमा दैनिक बसेर यसरी गर्न पाउनु सामान्य व्यक्ति हुँदैन। त्यो कुराले गर्दा तपाईँलाई यो गर्व तपाईँकै हुँदैन तपाईँलाई काम यो गर्व गर्नलाई पठाएको रूपमा रहेछ भन्ने कुरा बुझेर आगामी दिनमा अझै यात्रा अगाडि बढाउनु होला।
0: सो कार्यक्रममा रुद्रान्जु प्रतिष्ठानका संरक्षक प्राध्यापक डाक्टर रुद्र प्रसाद गौतमले सम्पन्न गर्न बाँकी रहेको घर दैलो कार्यक्रमको उद्देश्यका बारेमा प्रश्न पार्नुभयो।
6: तिनवटा उद्देश्य थियो हाम्रा घर दैलो कार्यक्रम गर्नमा। एउटा चाहिँ प्रतिष्ठानको बारेमा जानकारी गराउने भन्यो हामीले। किन जानकारी गराउनु पर्छ भन्ने चाहिँ अब कतिपय चाहिँ यही स्थानमा बसोबास गर्नेहरूलाई पनि आम समुदायहरूलाई पनि त्यहाँ रुद्रान्जु प्रतिष्ठान छ त्यसले गरेका कार्यक्रमहरूको बारेमा धेरैले थाहा नभएको पायौँ हामीले। अर्को कतिपयले के भन्नुभयो बोर्ड त देखाएको थियो खै त्यहाँ के हुन्छ भनेपछि एउटा पसलको बोर्ड हो कि भनेर जस्तो पनि त्यस्तो पनि भएको अनुभव गरेको हामीले पायौँ। त्यसैले गर्दाखेरि प्रतिष्ठानको बारेमा हामीले जानकारी गराउनुपर्छ भन्ने एउटा सोच अगाडि राखेका थियौँ तर कुनै पनि कुराहरू दिन नआएकन समय नआएकन अगाडि बढ्दो रहेछ। यो चाहिँ हामीले यही बेलामा अनुभव छ। दैनिक कार्यक्रम भएको हामी लगभग वर्षमा 365 दिनमा 360 दिनभन्दाबाट हामीले त्यहाँ कार्यक्रम सञ्चालन गरिरहेका छौँ। त्यसमा आउनुहोस् है सहभागी हुनु भनेर निमन्त्रणा पनि गर्नका लागि हामीले त्यो गरेका थियौँ।
2: जुन उद्देश्यले घर दैलो कार्यक्रम गरिएको थियो सो उद्देश्य पूरा गर्न विभिन्न धर्म मान्नेहरू विभिन्न भाषा बोल्नेहरू विभिन्न जात जातिका मानिसहरू सबैले समान रूपमा आफूले सकेको सहयोग गर्नुभएको उहाँले बताउनुभयो।
6: प्रतिष्ठानले सारेका केही निर्माण सम्बन्धी कामहरू अन्य कामहरूमा पनि अगाडि सहभागी भइदिनुहोस् भनेर आर्थिक स्रोत जुटाउने उद्देश्यका लागि पनि हामीले गऱ्यौँ र अहिले हामीले गरेको घर दैलो कार्यक्रमलाई चाहिँ एउटा अब पानी आउँदाखेरि पनि बस्न सक्यौँ। त्यो ट्रफ निर्माणको कुरालाई हामीले अगाडि राखेका थियौँ भनेपछि यो यहाँकै सहयोगले यहाँकै सहलाभले यो हामीले संस्थाको एक पैसा पनि लगानी नगरेको यो ट्रफ निर्माण छौँ। कहाँ कहाँ गऱ्यौँ त अब घर दैलो कार्यक्रम भन्ने कुरीमा आउँदो रहेछ। हामीले यही वरिपरिको क्षेत्र एउटा सिमाना बान्यो भनेपछि पूर्वतिर जाँदाखेरि विश्वविद्यालयको सिमाना पर्खाउ सिमाना तलदेखि सम्बन्धदेखि अहिलेसम्म अब पश्चिमतिर जाँदाखेरि बल्फु खोलालाई सिमाना बाँधौँ उत्तरतिर जाँदाखेरि तल चक्रवत छ भन्छौँ त्यहाँ त्यहाँ सम्झौँ अब दक्षिणतिर भन्यो भने किर्तिपुरको तल जुन बागवैरक मन्दिर अगाडि वरिपरिको बाटो छ त्यो बाटालाई सिमाना बनाऊ भनेर त्यसरी सिमाना बाँध्यौँ हामीले। भनेपछि सबैतिर हामी जान सक्ने अवस्था थिएन भनेपछि त्यति बाँडौँ भनेर हामीले त कमसेकम 2-3 महिनामा त सकिन्छ भनेर सुरु गरेका थियौँ। अब त्यो समयले हामीले तोकेको चाहिँ हुँदो रहेछ त्यसमा धेरै कारणहरू रहेछन्। अब सहभागिता कसले जना रहेछ अब सञ्चालक समितिले सबैजना भयो अब संरक्षक सहित जो व्यक्तिहरू हामीलाई जुन जुन टोलमा हामी पुग्यौँ त्यहाँका साथीहरूले ठुलो सहयोग गर्नुभयो उहाँहरूले हरेक घरमा आफ्नो ठाउँ टोलमा घुमाउनु भयो त्यो गर्नु गर्नुभएको हामीले यति सहयोग गरी सहज रूपमा हामी गर्न सक्ने थिएनौँ। उहाँहरूप्रति पनि हामी आभारी छौँ। सदस्य नभए पनि अब उहाँहरूले शुभेच्छुक त्यसरी सहयोग गर्नुभएको छ। घर घरमा गएर उहाँहरूले जानकारी गराउने यस्तो यस्तो कामले आउनु भएको छ हामीले सबैले गरौँ भनेर उहाँहरूलाई पनि प्रेरणा दिने कामहरू पनि उहाँहरूले गर्नुभएको थियो। त्यो नभएको हामीले जुन सोचेका थियौँ त्यो हुने थिएन भन्ने लाग्छ। हामीले सेवा तोकेकोमा 2/3 सक्यौँ हामीले 1/3 भाग अझै पनि बाँकी छ। त्यसपछि हामी फेरि एउटा योजना बनाएर ती बाँकी भागमा पनि हामी पुग्ने लक्ष्य लिएका छौँ र त्यस बेला पनि जसरी अहिलेसम्मको घर दैलो कार्यक्रममा यहाँहरूको साथ सहयोग हो त्यसै गरी त्यो ठाउँहरू पनि हामीले यहाँको साथ सहयोग पाउनेछौँ भन्ने मलाई लाग्छ। हामीले घर दैलो कार्यक्रम अगाडि कुनै जात जाति भनेर हेरेनौँ। सबैका घरमा हरेक घरमा हामी पुग्यौँ। पुग्दै जाँदाखेरि हामीले जनजाति दलित सबैका घरमा हामी पुगेका छौँ। त्यसै गरी धर्मको आधारमा पनि हामीसँग जोडिएको त्यो सबै जात जातिहरू हाम्रो अभियानमा जोडिनु भएको छ उहाँहरू सहयोग गर्नुभएको छ। त्यसै गरी धर्मका कुरा गर्दाखेरि अब बुद्धिस्ट क्रिस्चियन मुस्लिमसँगले पनि हामीलाई सहयोग गर्नुभएको छ। भनेपछि जसका घरमा पुग्यौँ जति सक्नुहुन्थ्यो त्यति उहाँहरूले गर्नुभयो। तपाईँको सद्भावपूर्ण भावले सहयोग गर्नुभएको छ भने जात जाति धर्मले पनि यो संस्थालाई रोकेको छैन, सबैले माया गर्नुभएको हामीले त्यो अभियानमा हामीले पायौँ। त्यहाँ लगभग 1500 घर भन्दा हामी बढी घुमेछौँ अहिलेसम्म, त्यति घुम्न भने अझै एक तिहाई भाग चाहिँ बाँकी छ। पछि अब त्यहाँ चाहिँ हामीले अधिकांशबाट भावनात्मक सहयोग प्राप्त गरेका छौँ। त्यसमा भदौ 21 पछि मात्रै 816 जनाको योगदान यहाँ पाएको छ।
0: घर दैलो कार्यक्रममा आफूले देखेका र भोगेका धेरै घटनाहरू मध्ये एउटा मार्मिक घटना उद्धृत गर्दै उहाँले आर्थिक रूपले आफू जे जस्तो भए पनि दान र सहयोगका लागि अगाडि बढेका ती हातहरूको प्रशंसा गर्नुभयो।
6: घर दैलो कार्यक्रम जाँदाखेरि धेरै घटनाहरू त्यस्ता छन्, मार्मिक घटनाहरू छन्, तर एउटा भयो चाहिँ घटना मैले यहाँ नराखी मलाई पनि चित्त बुझेन भनेपछि एकजना महिला हुनुहुन्थ्यो, एकल महिला, छोरी र आमा बस्नुभएको रहेछ। उहाँको उहाँ आफ्नो घर आएछ, अर्को घरमा काम गरेर गर्नुहुँदो रहेछ। अब उहाँ आफ्नो घरबाट निस्केर तलब आइपुग्नु भएको थियो, हामी 10-12 जनाको समूह देखेपछि के हो कहाँ हो कसो हो भनेर हौ कोही साथीहरू उहाँहरू घरको छेउछाउ पनि पुगिसक्नु भएको थियो भन्दाखेरि अब उहाँले एकछिन सुनेपछि त्यहाँबाट फरक्क फर्किनुभयो। घरमा भित्र बसेर उहाँले सबै सहयोग उहाँको जुन अवस्थामा थियो त्यो उहाँले धेरै ठुलो सहयोग गर्नुभएको हामीले अनुभव गऱ्यौँ। सबैले त्यहाँ भएपछि उहाँको आभार प्रकट गऱ्यौँ। भनेपछि त्यस्तो भावनात्मक सम्बन्ध हुने, त्यस्तो भावनात्मक सम्बन्ध राख्ने पनि हामीले चाहिँ दाताहरू प्राप्त गरेका छौँ। रकम भनेको ठुलो होइन, जुन भावना उहाँले राख्नुभयो। अब त्यस्ता घरको घटना पनि छन्, र मैले एउटा घटना जोड्दाखेरि मैले सबैभन्दा मानवीय घटना चाहिँ यसलाई मानेको छु।
2: आज हामीले किर्तिपुरको वडा नम्बर 1 ट्याङ्ला फाटमा रहेको ज्येष्ठ नागरिकका लागि विभिन्न सेवा र सुविधाहरू प्रदान गर्दै आएको रुद्रान्जु प्रतिष्ठानले आफ्नो 9 वार्षिकोत्सव तथा स्वर्गीय अञ्जु शर्मा गौतमको 10 स्मृति दिवसका अवसरमा आयोजना गरेको विशेष कार्यक्रमको स्थलगत रेडियो सामग्री सुनायौं।
0: लौ त श्रोता, यसै स्थलगत रेडियो सामग्रीका साथसाथै आजलाई ज्येष्ठ नागरिक कार्यक्रमको समय यहीँ सकियो। ज्येष्ठ नागरिकसँगको सम्बन्धलाई मायालु र घनिष्ठ बनाउनका लागि परिवारका अन्य सदस्यहरूले अझ बढी प्रयास र प्रयत्न गरौं भन्दै कार्यक्रमबाट बिदा चाहन्छौं। अर्को कार्यक्रमसम्मका लागि प्राविधिक मित्र लक्ष्मण विष्टलाई धेरै धेरै धन्यवाद दिँदै सहकर्मी विमला राईसँगै म राजन कार्की पनि बिदा हुन्छु। नमस्कार।

0: वर्षा यामसँगै जंगल पाखा काठका ठुटा र खाली चौरहरूमा थरी थरीका च्याउ उम्रन्छन्।
1: केही च्याउ खान हुने, केही च्याउ खान नहुने विषालु हुन्छन्।
0: खान हुने र खान नहुने विषालु च्याउ चिन्न गाह्रो हुन्छ।
1: नचिनेको जंगली र जथाभावी उम्रेका च्याउ खानाले ज्यान समेत जान सक्छ।
0: होसियारी अपनाऊ, नचिनेको जंगली च्याउ नखाऊ।

अहिलेहरूलाई सुनायो यो नेपाली चलचित्र भरोसाबाट उदित नारायण झा र साधना सरगमकी गोलसर, किरण खरेलको शब्दलाई सुरेश अधिकारीको सङ्गीतमा हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब केही सन्देश, सन्देशपछि 10 बजे यहाँले समाचार सुन्नुहुनेछ भने 10 बजेको समाचार पछि विभिन्न कलाकारको स्वरमा विविध आधुनिक गीतहरू सुनेर मनोरञ्जन लिन सक्नुहुन्छ। अहिलेलाई भने 10 बजेको समाचार।

0: यो रेडियो नेपाल हो। अब बाबुराम तिमिल सिन्हाबाट समाचार सुन्नुहोस्। रोल्पाको थवाङ गाउँपालिका कोटल बारामा पहिरोमा परि मृत्यु हुनेको संख्या 12 पुगेको छ। पछिल्लो पटक बेपत्ता मध्ये प्युठानको सरु महारानी गाउँपालिका 2 ददेरी स्थित राप्ती नदीको बीच भागमा रोल्पाको थवाङ गाउँपालिका 5 कोटल बारा निवासी अन्दाजी 80 वर्षीय अजम्बर पुन मगरको शव फेला परेपछि मृत्यु हुनेको संख्या 12 पुगेको हो। अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका 2 रिसाङमा गएको पहिरोमा परि 2 बेपत्ता भएका छन्। बेपत्ता हुनेमा फारुलाका 54 वर्षीय उमासिंह खत्री र चिसापानीका 70 वर्षीय भीमबहादुर कार्की रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुधीर कुमार खड्काले जानकारी दिनुभयो। पोखराको विजयपुर खोलाले बगाएर बेपत्ता भएका 2 बालकको परिचय खुलेको छ। बेपत्ता हुनेमा स्याङ्जाको बिरुवा गाउँपालिका 7 घर भई हाल पोखरा 14 छिने डाँडा बस्ने चन्द्रबहादुर गुरुङको छोरा 14 वर्षीय निक्सन गुरुङ र खोटाङ स्थायी घर भई हाल पोखरा 14 चौथे बस्ने सुभाष राईको 15 वर्षीय छोरा ओमन राई रहेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गद बरालले जानकारी दिनुभयो। नुवाकोटको टोखा छहरे सडक खण्डमा हिजो भएको बस दुर्घटनामा 2 मृत्यु भएको छ। दुप्चेश्वर महादेव दर्शनका लागि गएका तीर्थयात्री चढेको बस दुर्घटना हुँदा 2 मृत्यु भएको हो। प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल र भारतबीच रहेको गहिरो ऐतिहासिक सम्बन्ध र 2 देशबीचको सहकार्य आगामी दिनमा अझ सुदृढ हुँदै जानेमा विश्वास व्यक्त गर्नुभएको छ। भारतको 80 स्वतन्त्रता दिवसका अवसरमा समकक्षी नरेन्द्र मोदी, भारत सरकार तथा भारतीय जनतामा प्रधानमन्त्री शाहले शुभकामना व्यक्त गर्नुभएको हो। भारतको 80 स्वतन्त्रता दिवसका अवसरमा नेपाली स्थित भारतीय राजदूतावासमा हिजो विभिन्न कार्यक्रम गरिएको छ। स्वास्थ्य बिमा बोर्डले अनलाइनबाट बिमामा आबद्ध हुन सक्ने प्रक्रिया सुरु गरेको छ। बिमा कार्यक्रममा नयाँ आबद्धता, बिमालेख नवीकरण, सेवाग्राहीको व्यक्तिगत विवरण अद्यावधि गर्ने लगायतका सबै काम अनलाइन मार्फत गर्न सकिनेछ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले पर्सा राष्ट्रिय निकुञ्जलाई मधेस प्रदेशको मुख्य पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न नीतिगत सुधार गर्ने बताउनु भएको छ। मधेस प्रदेशमा पर्यटन क्षेत्रको सम्भावना, पूर्वाधारको अवस्था तथा विद्यमान समस्या र चुनौतीबारे हिजो पर्सामा भएको सरकारवालासँगको छलफलमा मन्त्री पौडेलले निकुञ्जको पर्यटन विकासका लागि आवश्यक नीतिगत सुधारका लागि पहल गर्ने बताउनु भएको हो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले परिवर्तनलाई आत्मसात गरेर युवाहरू अघि बढ्नुपर्ने बताउनु भएको छ। हिजो काठमाडौँमा आयोजित कार्यक्रममा उहाँले युवा पुस्ताको ऊर्जाबाट समृद्ध मुलुक निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। झापाको हल्दीबारी 3 जलथल क्षेत्रमा जङ्गली हात्तीको आतंक पुनः बढेको छ। गएराति 11:30 3 हात्ती बस्ती प्रवेश गरी स्थानीयका घर, बाली, नाली तथा भौतिक संरचनामा क्षति पुर्याएका छन्। उपसभामुख रुबी कुमारी ठाकुरले दाइजोका कारण कसैलाई अन्याय भए आफूलाई सम्पर्क गर्न हिजो सबैसँग आग्रह गर्नुभएको छ। धनुषामा भएको कार्यक्रममा ठाकुरले दाइजो प्रथा विरुद्ध आफूले निरन्तर आवाज उठाउँदै आएकाले दाइजोका कारण कसैलाई अन्याय भएमा आफूलाई सम्पर्क गर्न आग्रह गर्नुभएको हो। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाउँदै विभिन्न देश पठाइदिने भन्दै लाखौं रकम ठगी गरेको आरोपमा प्रहरीले हिजो ललितपुर महानगरपालिका 1 बस्ने 43 वर्षीय हर्षनारायण चौधरी, काठमाडौँ महानगरपालिका 32 बस्ने 41 वर्षीय पदम बहादुर खड्का छेत्री र 70 घर भई काठमाडौँ कागेश्वरी बस्ने 48 वर्षीय शिवनारायण चौधरीलाई पक्राउ गरेको छ। रेडियो नेपालबाट अहिले बिहान 10 समाचार सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवैजना फेसबुक र भाइबरमा 0। अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा 0 रहेछौ। अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्नु केही समस्या छैन।
1: हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु, यो सेवा एक्टिभेट गर्नलाई *14*15*7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: बाँकी समाचार। छुट्टै पहिचान र मौलिक संस्कृति रहेको रानाथारू समुदायका महिलाहरूले दाजुभाइ तथा भतिजाहरूको दीर्घ आयुको लागि व्रत बसेर तीज पर्व उल्लासका साथ मनाएका छन्। कैलाली र कञ्चनपुरमा बसोबास गर्ने राणा थारू समुदायको मुख्य पर्व तीज पृथक तरिकाले मनाउने चलन रहिआएको छ। अन्य समुदायले तीज पर्व भाद्र शुक्ल तृतीयाका दिन मनाउने प्रचलन रहिआएको भए पनि राणा थारू समुदायले श्रावण शुक्ल तृतीयाका दिन तीज मनाउने प्रचलन रहिआएको छ। अब अन्तर्राष्ट्रिय समाचार। इरानका विदेश मन्त्री अब्बास अराघचीले स्ट्रेट अफ हर्मुज हुँदै हुने जल यातायातका विषयमा ओमनसँग वार्ता जारी रहेको बताउनु भएको छ। तर अमेरिकाले जुन महिनामा भएको समझदारी पत्र अर्थात् MOU पालना गर्ने सुनिश्चितता गरेपछि मात्रै जलमार्ग पुनः खोल्ने विषयमा निर्णय हुने उहाँले बताउनु भएको छ। यता इजरायलले दक्षिणी लेबनानमा निरन्तर हवाई आक्रमण गरेको छ। पछिल्लो आक्रमणमा परि लेबनानमा 11 जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। जुन महिनामा अमेरिकाको मध्यस्थतामा भएको युद्ध विरामपछि यो सबैभन्दा घातक आक्रमण भएको जनाइएको छ। यस्तै अमेरिकी विमानवाहक युद्धपोत USS जर्ज वासिङटन भियतनामबाट मध्य पूर्वतर्फ प्रस्थान गरेको छ। उक्त युद्धपोतले मध्य पूर्वमा तैनात USS अब्राहम लिंकनलाई विस्थापन गर्ने अपेक्षा गरिएको छ। USS अब्राहम लिंकनमा उत्पन्न अवस्थालाई लिएर चिन्ता बढिरहेका बेला जर्ज वासिङटनलाई पठाउन लागि हो। रेडियो नेपालबाट बिहान 10 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 11 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
4: वर्षा यामसँगै जंगल पाखा काठका ठुटा र खाली चौरहरूमा थरी थरीका च्याउ उम्रन्छन्।
5: केही च्याउ खान हुने, केही च्याउ खान नहुने विषालु हुन्छन्।
4: खान हुने र खान नहुने विषालु च्याउ चिन्न गाह्रो हुन्छ।
5: नचिनेको जंगली र जथाभावी उम्रेका च्याउ खानाले ज्यान समेत जान सक्छ।
4: होसियारी अपनाऊ, नचिनेको जंगली च्याउ नखाऊ।
6: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब हामी तपाईँलाई आधुनिक गीतहरू सुनाउँछौँ। सुरुवातमा सुनाउँछौँ उर्गेन दोङ र मेलिना राईको स्वर, लक्ष्मण राईको रचना अनि सङ्गीत हो उर्गेन दोङकै।

भर्खरै सुनायौँ बेनिसा पौडेलको स्वरमा रहेको आधुनिक गीत सबिना सविता बस्नेत दानीको स्वर रचना तथामा फेरि यसलाई पुनः सुन्नुहोला श्रोता. भर्खरै सुनायौँ बेनिसा पौडेलको स्वरमा रहेको आधुनिक गीत सविता बस्नेत दानीको रचना अनि सङ्गीत हो सुरेश गैरेको. आधुनिक गीतहरू सुनाउने क्रममा अब सुनाउँछौँ हिमाल सागर र अनु चौधरीको स्वर रचना अनि सङ्गीत हो विमल अधिकारीको.

0: नमस्कार स्वयंसेविका दिदी।
1: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
2: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
1: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
0: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
1: हो त,
2: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
1: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: ए दाई पख्नुस् त पख्नुस्। के गर्नु भएको?
5: ल देख्नु भएन, औषधि हालेको।
4: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विष हाल्ने?
5: एकैछिन त हो नि, धेरै बेर होइन। खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
4: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
5: हजुर,
4: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
5: ए, विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
4: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटार लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
5: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
4: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
5: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

भर्खरै सुनायौं समीक्षा अधिकारी र उमेश मुस्कानको स्वरमा रहेको आधुनिक गीत, रचना अनि संगीत उमेश मुस्कानकै। आधुनिक गीतहरू सुनाउने क्रममा अब सुनाउँछौ ऋषि खड्का र साथीहरूको स्वर, रचना अनि संगीत ऋषि खड्काकै।

आधुनिक गीतहरू सुनाउने क्रममा अब सुनाउँछौँ हरिलम्साल र मेलिना राईको सुर, प्रह्लाद सारूको रचना अनि सङ्गीत हो हरिलम्सालकै।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
2: केही बेर अगाडि सुन्नुभयो राज सिक्देलको स्वर, वीरेन्द्र पाठकको रचना अनि चण्डिका प्रसाद काफ्लेको संगीतमा रहेको आधुनिक गीत। आधुनिक गीतहरू सुनाउने क्रममा अबका लागि अन्तिम गीत सुनाउँछौ, निशान फटराईको स्वर, राजेन्द्र भट्टको रचना अनि संगीत। यसपछि यहाँले ठिक 11 बजे बिहान समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: यो रेडियो नेपाल हो। अब बाबुराम तिमिल सिन्हाबाट समाचार सुन्नुहोस्। रोल्पाको थबाङ गाउँपालिका 5 कोटल 12 पहिरोमा परि मृत्यु हुनेको संख्या 12 पुगेको छ। पछिल्लो पटक बेपत्ता मध्ये प्युठानको सरुमारानी गाउँपालिका 2 ददेरी स्थित राप्ती नदीको बीच भागमा रोल्पाको थबाङ गाउँपालिका 5 कोटल 12 निवासी अन्दाजी 80 वर्षीय अजम्बर पुन मगरको शव फेला परेपछि मृत्यु हुनेको संख्या 12 पुगेको हो। पहिरोमा परि अझै एक बालक बेपत्ता रहेका छन् भने 2 घाइतेको बुडवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले जानकारी दिनुभयो। अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका 2 रिसाङमा गएको पहिरोमा परि 2 बेपत्ता भएका छन्। बेपत्ता हुनेमा सोहीवडा फारुलाका 54 वर्षीय उमासिंह खत्री र चिसापानीका 70 वर्षीय भीम बहादुर कार्की रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुधीर कुमार खड्काले जानकारी दिनुभयो। उक्त पहिरोबाट 7 घाइते भएका छन्। घाइते हुनेहरूमा वडा नम्बर 2 60 वर्षीय रामबहादुर शाही, 57 वर्षीय भद्रकाली कार्की, 45 वर्षीय सिद्धि बहादुर कामी, वडा नम्बर 1 52 वर्षीय केदार कार्की, 45 वर्षीय मनवीर चौधरा, 47 वर्षीय मोतिकला विकर, 16 वर्षीय मनिषा विकर रहेका छन्। शाहीको अवस्था गम्भीर रहेको र जिल्ला अस्पताल जाजरकोटमा सामान्य उपचारपछि उपचारका लागि नेपालगञ्ज रेफर गरिएको सूचना अधिकारी खड्काले बताउनुभयो। पोखराको विजयपुर खोलाले बगाएर बेपत्ता भएका 2 बालकको परिचय खुलेको छ। बेपत्ता हुनेमा स्याङ्जाको बिरुवा गाउँपालिका 7 घर भई हाल पोखरा 14 छिने डाँडा बस्ने चन्द्रबहादुर गुरुङको छोरा 14 वर्षीय निक्सन गुरुङ र खोटाङ स्थायी घर भई हाल पोखरा 14 चौथे बस्ने सुभाष राईका छोरा 15 वर्षीय ओमन राई रहेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गद बरालले जानकारी दिनुभयो। नुवाकोटको टोखा छरे सडक खण्डमा हिजो भएको बस दुर्घटनामा 2 मृत्यु भएको छ। नुवाकोटको दुप्चेश्वर महादेव दर्शनका लागि गएका तीर्थयात्री चढेको बस शिवपुरी गाउँपालिका 7 स्थित थाना भन्ज्याङमा दुर्घटना हुँदा काभ्रेको बनेपा नगरपालिका 8 54 वर्षीय कृष्णमाया तामाङ प्रजापति डङ्गोल र रामेछापको खाडा देवी गाउँपालिका 2 65 वर्षीय उदय माया खत्रीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल र भारतबीच रहेको गहिरो ऐतिहासिक सम्बन्ध र 2 देशबीचको सहकार्य आगामी दिनमा अझ सुदृढ हुँदै जानेमा विश्वास व्यक्त गर्नुभएको छ। भारतको 80 स्वतन्त्रता दिवसका अवसरमा प्रधानमन्त्री शाहले समकक्षी नरेन्द्र मोदी, भारत सरकार तथा भारतीय जनतामा शुभकामना व्यक्त गर्नुभएको हो। भारतको 80 स्वतन्त्रता दिवस नेपाल स्थित भारतीय राजदूतावासमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ। कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गर्नुभएको थियो। स्वास्थ्य बिमा बोर्डले अनलाइनबाट बिमामा आबद्ध हुन सक्ने प्रक्रिया सुरु गरेको छ। बिमा कार्यक्रममा नयाँ आबद्धता, बिमा लेख नवीकरण, सेवाग्राहीको व्यक्तिगत विवरण अद्यावधिक गर्ने लगायतका सबै काम अनलाइन मार्फत गर्न सकिने भएको हो। बोर्डका प्रवक्ता डाक्टर पवन कुमार शाहले यस अघि बिमा कार्यक्रममा दर्ता भएका सहयोगी मार्फत सर्वसाधारण बिमामा आबद्ध हुने गरेकोमा हिजोदेखि सुरु गरिएको सेवा मार्फत अनलाइनबाटै सबै विवरण र सेवा प्राप्त गर्न सकिने जानकारी दिनुभयो। झापाको हल्दीबारी 3 जलथल क्षेत्रमा जङ्गली हात्तीको आतंक पुनः बढेको छ। गएराती 11:30 3 हात्ती बस्ती प्रवेश गरी स्थानीयका घर, बाली नाली तथा भौतिक संरचनामा क्षति पुर्याएका छन्। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाउँदै विदेश पठाइदिने भन्दै लाखौं रकम ठगी गर्ने ललितपुर महानगरपालिका 1 बस्ने 43 वर्षीय हर्षनारायण चौधरी, काठमाडौँ महानगरपालिका 32 बस्ने 41 वर्षीय पदम बहादुर खड्का र मनोहरा नगरपालिका 4 बस्ने 48 वर्षीय शिवनारायण चौधरीलाई प्रहरीले पक्राउ गरेको छ। छुट्टै पहिचान र मौलिक संस्कृति रहेको राणा थारू समुदायका महिलाहरूले दाजुभाइ तथा भतिजाहरूको दीर्घायुको लागि व्रत बसेर मनाइने तीज पर्व उल्लासका साथ मनाएका छन्। कैलाली र कञ्चनपुरमा बसोबास गर्ने राणा थारू समुदायको प्रमुख पर्व तीज पृथक तरिकाले मनाउने गरिन्छ। अन्य समुदायले तीज पर्व भाद्र शुक्ल तृतीयाका दिन मनाउने प्रचलन रहिआएको भए पनि राणा थारू समुदायले श्रावण शुक्ल तृतीयाका दिन तीज पर्व मनाउने प्रचलन रहिआएको छ। काठमाडौँको भिरकुटी मण्डपमा जारी नाइमा नेपाल मोबिलिटी एक्सपो 2026 आज समापन हुँदैछ। साउन 26 गतेदेखि 6 दिनका लागि सुरु भएको मेलाको पाँचौँ दिन हिजो लक्ष्यअनुसार अवलोकनकर्ताले भिरकुटी मण्डप स्थित एक्सपो स्थल भ्रमण गरेको आयोजकको दावी छ। हिजो एकै दिन 42,000 अवलोकनकर्ताले एक्सपो भ्रमण गरेको आयोजकले बताएको हो। अब अन्तर्राष्ट्रिय समाचार। इरानका विदेश मन्त्री अब्बास अराघचीले स्ट्रेट अफ हर्मुज हुँदै हुने जल यातायातका विषयमा ओमानसँग वार्ता जारी रहेको बताउनु भएको छ। तर अमेरिकाले जुन महिनामा भएको समझदारी पत्र अर्थात् एमओयू पालना गर्ने सुनिश्चितता गरेपछि मात्रै जल मार्ग पुनः खोल्ने विषयमा निर्णय हुने उहाँले बताउनु भएको छ। यता इजरायलले दक्षिणी लेबनानमा निरन्तर हवाई आक्रमण जारी राखेको छ। पछिल्लो आक्रमणमा कम्तीमा 11 लेबनानीको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। जुन महिनामा अमेरिकाको मध्यस्थतामा भएको युद्ध विरामपछि यो सबैभन्दा घातक आक्रमण भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्। यस्तै अमेरिकी विमानवाहक युद्धपोत युएसएस जर्ज वासिङटन भियतनामबाट मध्य पूर्वतर्फ प्रस्थान गरेको छ। उक्त युद्धपोतले मध्य पूर्वमा तैनात युएसएस अब्राहम लिङ्कनलाई विस्थापित गर्ने अपेक्षा गरिएको छ। युएसएस अब्राहम लिङ्कनमा उत्पन्न अवस्थालाई लिएर चिन्ता बढिरहेका बेला जर्ज वासिङटनलाई पठाउन लागि अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्। रेडियो नेपालबाट बिहान 11 समाचार सकियो। समाचारको अर्को बुलेटिन 12 सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
1: सुन्दै हुनुहुन्थ्यो 11 समाचार। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। यहाँहरूलाई हार्दिक स्वागत गर्छौँ। प्रविधि संयोजनमा लक्ष्मण विष्ट अनि उद्घोषणतर्फ अर्जुन श्रेष्ठ, विद्या चौधरी र म रुक्मणी पोखरेल। अब प्रस्तुत गर्छौँ दिउँसो 2:15 सम्म प्रसारण गर्ने कार्यक्रमबारे जानकारी।

0: केही बेरमै यहाँहरूका माझमा राख्नेछौँ कार्यक्रम सिलसिला। त्यसपछिको समयमा आधुनिक गीतहरू सुनाउनेछौँ भने 12 बजे समाचार सुन्नुहुनेछ। 12 बजेको समाचारपछि परदेशीको सन्देश कार्यक्रम सुन्नुहुनेछ। 1 बजे समाचार सुन्नुहुनेछ। 1:05 कृषि कार्यक्रमको पुनः प्रसारण सुन्नुहुनेछ। 1:20 म्युजिकल आवर कार्यक्रम सुन्नुहुनेछ। 2 बजे अङ्ग्रेजीमा समाचार सुन्नुहुनेछ। 2:15 परदेश प्रसारण आरम्भ हुनेछ, जस अन्तर्गत रेडियो नेपालका 7 प्रादेशिक प्रसारण केन्द्रबाट 6 बजेसम्म छुट्टा छुट्टै परदेश प्रसारणका कार्यक्रम सुन्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपरान्ह 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब यहाँहरूका माझमा राख्दैछौँ कार्यक्रम सिलसिला। कार्यक्रमको साथमा हुनुहुन्छ हरि गिरी।
1: मनोरञ्जन र विविध जानकारी सँगै यो हो रेडियो पत्रिका सिलसिला,
2: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट सिलसिला
1: सिलसिला।
2: रेडियो पत्रिका सिलसिलामा प्राविधिक मित्र पराग पोखरेल सहित साथी मनुका कुमार अनि म हरिगिरीको तर्फबाट हार्दिक स्वागत अनि अभिवादन। रेडियो पत्रिका सिलसिला हरेक आइतबार बिहान 11 बजेको समाचार पछि र यसका साथै आइतबारै राति 10 बजेको हिन्दी भाषाको समाचार पछि पुनः प्रसारणमा सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट साप्ताहिक रूपमा सुन्न सक्नुहुनेछ। विभिन्न सेगमेन्टहरू रेडियो पत्रिका सिलसिलामा हुनेछन्। अझ भनौ, खोजमूलक सामग्रीको आधारमा यो कार्यक्रमलाई हामीले तयार पारेका हुन्छौँ।
1: कार्यक्रममा हामीले मनोरञ्जनका लागि गीत, विज्ञान उपयोगी सामग्री, स्वास्थ्य चर्चा, सामान्य ज्ञानका जानकारी, प्रेरक एवं रोचक प्रसङ्ग लिएर आउने गर्दछौ। कार्यक्रममा समावेश हुने सामग्री विभिन्न सञ्चार माध्यम, अनलाइन समाचार एजेन्सी र न्यू मिडियाबाट साभार स्रोत हुनेछन्।
2: त्यसैले यो कार्यक्रमलाई पूरा समय सुन्नका लागि हामी हार्दिक आग्रह गर्दछौ।
1: रोचक र ज्ञानवर्धक सामग्रीको संगालो यो हो रेडियो पत्रिका सिलसिला,
2: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा सिलसिला
1: सिलसिला।
2: अहिले हामी कार्यक्रम सिलसिलामा छौँ। अब हामी यहाँहरू माझ राख्दैछौँ विभिन्न विज्ञान उपयोगी प्रसङ्गहरू। गर्मीको समयमा चलेको हावाले किन शीतलता प्रदान गर्ने गर्दछ त विज्ञान उपयोगी प्रसङ्गमा यो सामग्री राख्दैछौँ। हावा स्थिर भए पनि अणुहरू जहिले पनि गतिशील हुन्छन्, जसले गर्मीबाट ताप बोकेका अणुहरूलाई लान्छन्। तर यदि हावा बहिरहेको छ भने यो प्रक्रिया तीव्र हुन्छ र शरीरबाट ताप छिटो छिटो बाहिर आउने कार्य गर्दछ। फलस्वरूप हामीलाई शीतलताको अनुभव भएको हुन्छ। गर्मी भएको बेलामा शरीरले ताप छोडिरहेको हुन्छ। यस अवस्थामा तापलाई छालाको सम्पर्कमा रहेको हावाका अणुहरूले लिने गर्दछन् र ती अणुहरू तात्ने पनि गर्दछन्। हावा चलेको बेला ती तातो अणुको ठाउँमा चिसो अणु आउँछन् र तिनीहरूले पनि तातो लिने गर्दछन्। यसरी शरीरबाट ताप बाहिर जाने क्रम छिटो छिटो हुन्छ, जसको फलस्वरूप हामीलाई शीतलताको अनुभव हुने गर्दछ। अहिले हामी कार्यक्रम सिलसिलामा छौँ।
1: हाम्रो नाकबाट बग्ने सिगान के हो त? अबको लागि यो प्रश्न छ। मानव शरीरमा कुनै पनि अङ्गको नाम लिनुहोस्, त्यसको कुनै न कुनै कार्य अवश्य हुन्छ। यतिसम्म कि नाकभित्र हुने सिगानको पनि आफ्नै विशिष्ट कारण छ। नाक हाम्रो शरीरभित्र हावा छिर्ने बाटो हो, तर हाम्रो शरीरभित्र छिर्नुभन्दा पहिले हावालाई तातो पार्ने र हावामा रहेका धुलाका कणहरूलाई हटाउनु पर्ने हुन्छ। नाकमा रहेका रौँहरूले हाम्रो शरीरभित्र छिर्ने हावामा रहेका कणहरूलाई केही मात्रामा रोक्ने काम गर्छ। साथै नाकदेखि फोक्सोसम्म पुग्ने श्वास नलीको भित्तामा पनि थुप्रै ससाना रौँहरू हुन्छन्। यी रौँहरूलाई सिलिया भनिन्छ। हाम्रो नाकभित्र वास्तवमा पारदर्शी सिङ्गान हुन्छ, तर हामीले सास फेर्ने हावामा रहेका धुला का कणहरूलाई सिलियाले रोक्छ र यी कणहरू सिङ्गानबाट मिसिन्छन्। यसले गर्दा सिङ्गान बाक्लो र अपारदर्शी हुन जान्छ। हामीले फेर्ने प्रत्येक सासमा धुलाका लाखौँ कणहरू हुन्छन्। तपाईँ जतिसुकै सफा सहरमा या गाउँमा अथवा जङ्गलमै बसिरहनु भएको भए पनि तपाईँले सास फेर्ने बेला धुलाका लाखौँ कणहरू नाकबाट भित्र छिरिसकेका हुन्छन्। धुलोका कण बिनाको हावा पाइने स्थान भनेको जमिनबाट 1000 किलोमिटर परको समुद्री सतह हो। हामीले सास फेर्दा धुलाका कणहरू मात्र नभई लाखौँ ब्याक्टेरियाहरू पनि नाकभित्र छिर्छन्। तर सिङ्गानमा एन्टिसेप्टिक भएको कारण यी मध्ये थुप्रै ब्याक्टेरियाहरू सिँगानसँग मिसिएर नष्ट हुन्छन्। त्यसैले सिँगानले हामीलाई स्वस्थ राख्न ठुलो भूमिका खेल्छ।
2: अब यहाँ अर्को प्रसङ्ग छ, प्राचीन कालमा तास खेलको सुरुवात कसरी भयो त? एक जानकारी दिँदैछौँ। सुरत, पान, चिडी र इँटाका बुट्टाका एक्कादेखि गुलाम बेगम, जसलाई हामी मिस्सी पनि भन्ने गरिन्छ, र बादशाहका चित्र समेत 13 पत्ती हुने अनेकौं खेल खेलिने कागजका चक्कीहरूलाई तास भन्ने गरिन्छ। प्राचीन कालमा तास ज्ञानको वृहत क्षेत्रसँग सम्बद्ध थियो। त्यस बेलाको विश्व विज्ञान प्रविधिका क्षेत्र ज्यादै पछि परेका थिए। त्यस बेला तासका माध्यमबाट मानिसलाई अनेकौं ज्ञान गराइन्थ्यो। नक्षत्र विज्ञान तथा ज्योतिष विद्यासँग तासको गहिरो सम्पर्क र सम्बन्ध छ। एक वर्ष भरिमा 52 हप्ता हुन्छन् भन्ने कुरा तासका 52 पत्तीबाट ज्ञान दिइन्थ्यो। तासमा हुने रातो रङले शुक्ल पक्ष र कालो रङले कृष्ण पक्षको संकेत दिने प्राचीन चलन थियो। तासका चार रङले वर्षभरिमा 4 ऋतु हुने संकेत गर्दथे। हामीले वर्षमा 6 ऋतुहरू, जस्तो कि वसन्त ऋतु, वर्षा ऋतु, शरद ऋतु, हेमन्त, शिशिर भने पनि पाश्चात्य मुलुकमा 4 ऋतु मात्र मानिन्छन्। तासको संख्यालाई जोड्ने हो भने अय मास वर्षको 364 दिन हुन जान्छ। ठेलीमा भएको जोकरलाई एक एक मानेर त्यसमा पहिलो एक जोड्दा 365 दिनको पूर्ण एक वर्ष हुन्छ। अर्को जोकरको एक पत्ती पनि जोड्दा मलमास भएको वर्षको 366 दिन हुन जान्छ। मलमासलाई पुरुषोत्तम महिना पनि भन्ने गरिन्छ। कतिपय मानिसहरू असल र खास साहित्य हेर्न पनि तासको प्रयोग गर्दछन्। तास खेल चीनबाट सुरु भएको हो। तासलाई हिजो आज जुवाको रूपमा प्रयोग गरिन्छ, जुन यसको बौद्धिक महत्वलाई घटाउनु हो। अहिले हामी रेडियो पत्रिका सिलसिलामा छौँ।
1: कार्यक्रम सिलसिलामा अबको लागि भने, बलिरहेको आगोको पछाडिका वस्तुहरू किन हल्लिरहेको देखिन्छ? यो रोचक प्रसङ्ग। आगो लागेको स्थान वरिपरिको हावा आगोको कारण तातो हुन्छ, तर आगो एकै नासले बल्ने नहुँदा यसको वरिपरिको हावा पनि कहिले तातो त कहिले तुलनात्मक रूपमा चिसो हुन्छ। यसरी आगो वरिपरिको हावाको तापक्रम बदलिरहन्छ, परिणाम स्वरूप हावाको घनत्व पनि सधैँ बदलिरहन्छ, जसको कारण त्यस हावाबाट गुज्रने प्रकाशको गति अनि दिशा पनि परिवर्तन भइरहन्छ। त्यसैले आगोको पछाडि राखिएका सामानहरू हल्लिरहेको देख्छौँ।
2: पञ्चे बाजा के हो त? यो बारेमा जानकारी दिँदैछौँ। हिन्दू धर्ममा पञ्चे बाजा वैदिक युगदेखि चल्दै आएको बाजा हो। पञ्चे बाजा समूहमा बजाइने आजका दमाहा, झ्याली, ट्याम्को, ढोलकी र सहनाईको नाम त्यस बेला अर्कै थियो। दमाहालाई वेद युगमा दुधुबी र भेरी भनिन्थ्यो, झ्यालीलाई अधाती, ढोलकीलाई पटह र सहनाईलाई श्रृङ्ग भनिन्थ्यो। श्रृङ्ग प्राचीन सुशिर वाद्य हो, फुकेर बजाइने हुनाले यसलाई त्यसरी नामकरण भएको हुन सक्दछ। ट्याम्को दमाहाकै सानो रूप भएकोले यो त्यही परिवार अन्तर्गत पर्दछ। पौराणिक कालमा पनि पञ्चे बाजाको चलन निकै भएको थाहा पाइन्छ। रामायण, महाभारत र अन्य पुराणहरूमा पञ्चे बाजाको सन्दर्भ देख्न सकिन्छ। प्राचीन कालदेखि आजसम्म पनि धार्मिक अनुष्ठान र देव मन्दिरहरूमा पञ्चे बाजा बज्दै आएको छ। नेपाली समाजमा मेचीदेखि महाकालीसम्म यो वाद्य समूह लोकप्रिय छ। शोकाकुल वातावरणमा बाहेक यो बाजा जुनसुकै हर्ष र खुसियालीमा बज्ने गरेको पाइन्छ। नेपाली संस्कारमा जन्मेदेखि विवाह, व्रतबन्ध, चाडबाड, जात्रा, मेलापात, तिथि पर्व, पूजा आजा आदि हरेक उत्सवमा पञ्चे बाजा घन्केको पाइन्छ। मन्दिरदेखि नेपाली समाजसम्म सगुनी जातले पञ्चे बाजा बजाई आएका छन्। प्राचीन कालदेखि हिन्दू समाजले पञ्चे बाजाको सांस्कृतिक महत्वलाई अँगाली आएको छ। पछि पछि यसलाई ठुलो रूप दिन नरसिंह र कर्णाल नामक दुई सुधीर वाद्य मिलाई त्यसमा एक एकवटा दमाहा र सहनाई थपेर नौमती बाजाको नामकरण गरियो। यस समूहमा जम्मा 9 बाजा बजाउने गरिन्छ। आजकल राष्ट्रिय उत्सवका अवसरमा पनि ती वाद्य समूहहरू सुन्ने गरिन्छ। अहिले हामी रेडियो पत्रिका सिलसिलामा छौँ।
1: सूर्यमुखी फुल किन सूर्यतिरै फर्किन्छ? अबको लागि यो प्रसङ्ग। सूर्यमुखी फुलमा अक्सिन भन्ने एक प्रकारको तत्व रहेको हुन्छ। यसले बिरुवाको कोषहरूलाई तन्किन वा लम्बिन मद्दत गर्छ। अक्सिन सूर्यको प्रकाश परेको ठाउँबाट सरेर ओझेल भएतिर आउँदछ। बिहान पूर्वबाट सूर्य उदाउँदा फुलको डाँठमा भएको अक्सिन घाम नभएपट्टि वा पश्चिमतिर जम्मा हुन जान्छ र त्यसतर्फका कोषहरू बढी लम्बिन थाल्छन्। त्यसैले फुल स्वतः पूर्वतिर ढल्किन जान्छ। सूर्य सर्दै जाँदा त्यही क्रमले अक्सिन पनि सर्दै जान्छ र सूर्यमुखी फुल सधैँ सूर्यतिर फर्किरहेको।
2: अब तपाईँहरूमा राधेश्यौ एउटा गीतलाई प्रताप दास र अन्नु चौधरीको युगल स्वरमा, गीतकारमा हुनुहुन्छ विष्णु भण्डारी अनि संगीतकारमा सरोज पोखरेल, यो गीत स्वीकारौं। गीतपछि हामी अन्य विषय सामग्रीका साथ आउनेछौ। रेडियो नेपाल सुन्दै गर्नुहोला।

0: रोचक र ज्ञानवर्धक सामग्रीको संगालो यो हो रेडियो पत्रिका सिलसिला। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा आइतबार बिहान 11 बजेको समाचार पछि र आइतबारकै राति 10 बजेको हिन्दी भाषाको समाचार पछि पुनः प्रसारणमा सुन्न सक्नुहुनेछ।
1: यो हो रेडियो पत्रिका सिलसिला,
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट।
1: सिलसिला
0: अब हामी राख्दैछौ विभिन्न सामान्य ज्ञान सम्बन्धी जानकारीहरू।
2: शनिबार बिदा दिने चलन भीम शमशेरले चलाएका हुन्।
0: विश्वको सबभन्दा सानो संविधान अमेरिकाको हो भने ठूलो संविधान भारतको हो र अलिखित संविधान बेलायतको हो।
2: नेपालको सबभन्दा ठूलो उपन्यास माधवी हो।
0: विश्वमा सबभन्दा बढी टेलिफोनको प्रयोग गर्ने देश स्वीडन हो।
2: आँखा र नाकबाट सास फेर्ने प्राणी मृग हो।
0: विश्वमा सबभन्दा बढी साक्षरता दर भएको देश फिनल्यान्ड हो।
2: रेडियो नेपालबाट प्रसारित पहिलो नाटक
0: सर्वप्रथम SLC परीक्षामा बोर्ड फर्स्ट हुने महिला लुना भट्ट हुन्।
2: धेरै जिल्लासँग सिमाना जोडिएको जिल्ला सिन्धुली हो।
0: रगतको क्यान्सरलाई ल्युकेमिया भनिन्छ।
2: एन्ड्रोजन हार्मोनका कारण लोग्ने मानिसमा दारिजुङ आउँछ।
0: चिनीको भाँडो भनेर क्युबालाई भन्दछन्।
2: अन्तरिक्षमा जन्मेको पहिलो जीव धानचरी हो।
0: चिठी पत्रमा टिकट टाँच्ने चलन जुद्ध शमशेरको पालाबाट सुरु भएको हो।
2: विश्व सुन्दरी प्रतियोगिता सन 1951 देखि सुरु भएको हो।
0: त्रिभुवन विश्वविद्यालयबाट PhD गर्ने प्रथम महिला बिनु लोहनी हुन्।
2: समय नाप्ने यन्त्रलाई क्रोनोमिटर भन्दछन्।
0: लेजरको पूर्ण रूप लाइट एम्प्लिफिकेसन बाई स्टिमुलेटेड एमिसन अफ रेडिएसन हो।
2: शनि ग्रहलाई ग्यालिलियो ग्यालिलीले पत्ता लगाएका हुन् भने सौर्यमण्डल पत्ता लगाउने वैज्ञानिक कोपर्निकस हुन्।
0: जापानको संसदलाई डायट भन्दछन्।
2: संसारको सबभन्दा सानो चरा हमिङबर्ड हो। यो पछिल्लोतिरबाट पनि उड्न सक्दछ।
0: पानीमा खेती गर्ने प्रविधिलाई हाइड्रोपोनिक्स भनिन्छ।
2: महाराज धीराज उपाधि लिने प्रथम राजा अंश वर्मा हुन्।
0: नेपालको पहिलो महिला पाइलट रक्षा राणा हुन्।
2: सिंहको बच्चालाई केसर भनिन्छ।
0: अङ्ग्रेजी अक्षरको सबभन्दा पुरानो अक्षर ओ हो भने नयाँ अक्षर जे र बी हुन्।
2: चेस खेलको सुरुवात गर्ने देश भारत हो।
0: अहिले हामी रेडियो पत्रिका सिलसिलामा छौ। अब मनोरञ्जनका लागि एउटा गीत तपाईँहरू माझ राख्दैछौ, प्रमोद खरेलको स्वरमा। यो गीत स्वीकारौ। गीत पछि हामी अन्य विषय सामग्रीका साथ आउनेछौ। रेडियो नेपाल सुन्दै गर्नुहोला।

0: ज्ञान मनोरञ्जन र स्वास्थ्य उपयोगी सामग्री सहित यो हो रेडियो पत्रिका सिलसिला
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा सिलसिला
0: सिलसिला
1: अहिले हामी रेडियो पत्रिका सिलसिलामा छौँ। कार्यक्रमको अन्त्यमा अब एउटा प्रेरक प्रसङ्ग छ माटोको भाँडो र पानीको थोपाको बारेमा। एकजना मानिस हरेक दिन नदीबाट दुईवटा माटोका घैँटाहरूमा पानी भरेर आफ्नो मालिकको घरमा ल्याउने गर्दथे। ती दुई घैँटा मध्ये एउटा एकदमै राम्रो र सग्लो थियो भने अर्को चाहिँ अलिकति फुटेको र चर्किएको थियो। हरेक पटक घर पुग्दा सग्लो घैँटाको पानी जस्ताको तस्तै हुन्थ्यो भने फुटेको घैँटाबाट पानी चुहिएर आधा मात्र घर पुग्दथ्यो। दुई वर्षसम्म यो क्रम चलि नै रह्यो। सग्लो घैँटालाई आफ्नो क्षमतामा घमण्ड थियो, तर फुटेको घैँटा भने आफू पूर्ण नभएकोमा र मालिकलाई पुरा पानी दिन नसकेकोमा निकै दुखी हुन्थ्यो। एक दिन फुटेको घैँटाले आत्मग्लानी थाम्न नसकेर पानी भर्ने मानिससँग भन्यो, म आफूसँग आफै लज्जित छु र तपाईँसँग माफी पनि माग्न चाहन्छु। मेरो गल्तीका कारण तपाईँहरूको आधा मेहनत खेर गइरहेको छ। त्यो मानिसले मुस्कुराउँदै भन्दछ, भोलि फर्कँदा तिमी बाटोको किनारमा फुलेका सुन्दर फुलहरूलाई हेर्नु न। अनि त्यसपछि भोलिपल्ट फर्कने क्रममा फुटेको घैँटाले बाटोको एकातर्फ निकै सुन्दर फुलहरू फुलेको देख्यो, तर पनि घर पुग्दा आधा पानी चुहिसकेकोले ऊ फेरि दुखित भयो। तब पानी भर्ने मानिसले भन्दछ, के तिमीले ध्यान दिएौ? ती फुलहरू तिमीले पानी बोक्ने बाटोको तर्फ मात्र फुलेका छन् नि त, ख्याल गरेका छौ? अर्को तर्फ छैनन्। देख्यौ त, मलाई तिम्रो कमजोरी थाहा थियो र मैले त्यसको सही उपयोग पनि गरेँ। मैले बाटोको तिम्रो तर्फ फुलका बिउहरू छरिदिएको थिएँ। तिमीबाट हरेक दिन चुहिने पानीले ती बिउहरूलाई सिँचाइ गर्यो। आज तिम्रै कारणले गर्दा यो बाटो यति सुन्दर भएको छ र मैले यी फुलहरू भगवानलाई चढाउन र मालिकको घर सजाउन पाएको छु। यदि तिमी यस्तो नभएको भए यो सुन्दरता सम्भव पनि थिएन। यसले सन्देश के दिन्छ भने, हामी कोही पनि पूर्ण छैनौ। हामी सबैमा केही न केही कमजोरी वा फरकपन हुन्छ नै, तर यदि हामीले सही दृष्टिकोण राख्ने हो भने हाम्रा कमजोरीहरूलाई पनि सुन्दरता र सफलतामा बदल्न सक्दछौ। अहिले हामी रेडियो पत्रिका सिलसिलामा छौ।
0: यसै प्रेरक प्रसङ्ग सँगै आजलाई रेडियो पत्रिका सिलसिलाबाट हामी पनि छुट्टिँदैछौ। आज प्रस्तुत गरिएका सामग्री विभिन्न पुस्तक, पत्र पत्रिका, सञ्चार माध्यम, अनलाइन समाचार एजेन्सी र न्यू मिडियाबाट खोज अनि संकलन गरी साभार गरेका हौ। कुनै सामग्री प्रति द्विविधा भएमा त्यसलाई सच्याएर बुझिदिनु हुन समेत आग्रह गर्दछौ।
1: अब कार्यक्रमबाट जाँदा जाँदै उर्गेनदोङ र मेलिना राईको युगल स्वरमा एउटा गीत राख्दैछौ। गीतमा रचना तथा संगीत रहेको छ सुजन बाबु गुरुङको। यो गीत सँगै आजलाई कार्यक्रम सिलसिलाबाट प्राविधिक मित्र सुलोचना वज्राचार्य सँगै कार्यक्रम सञ्चालनबाट मनुका कुमार अनि म हरिगिरी पनि बिदा हुन्छौ।
2: हवस्त, नमस्कार, शुभ साता।

0: झन्डु आयुर्वेद
1: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झन्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ
0: प्रेसर सुगर बाथ डिप्रेसन मोटोपन युरिक एसिड ग्यास्ट्रिक पायल्स दम अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ
1: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ
0: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ
1: झन्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि फोन नम्बर 01-4530-418
2: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप
3: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल अनलाइन .com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ
4: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
3: कोशी प्रदेशमा
4: भेडेटार धनकुटा
3: आइतबारे इलाम
4: पत्ताले डाँडा सोलुखुम्बु
3: र सिलौटी डाँडा पाँच थर
4: मधेश प्रदेशमा
3: जितपुर बारा
4: र गौरी डाँडा महोत्तरी
3: बागमती प्रदेशमा
4: खुमलटार ललितपुर
3: सिम भन्ज्याङ मकवानपुर
4: र चरीकोट दोलखा
3: गण्डकी प्रदेशमा
4: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व
3: दुर्लुङकोट पर्वत
4: पोखरा कास्की
3: जोमसोम मुस्ताङ
4: र बन्दीपुर तनहुँ
3: लुम्बिनी प्रदेशमा
4: सात दो बाटो रोल्पा
3: बगनास काली पाल्पा
4: रेसुङ्गा गुल्मी
3: अनि हेमन्तपुर र चौपट्टा दाङ
4: कर्णाली प्रदेशमा
3: सिमीकोट हुम्ला
4: खलङ्गा जुम्ला
3: मानमा कालीकोट
4: मुर्माटप मुगु
3: जुफाल डोल्पा
4: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
3: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत
4: सुदूर पश्चिम प्रदेशमा
3: बुढीतोला कैलाली
4: खोडपे बैतडी
3: छापरी दार्चुला
4: हेमन्तबाडा बझाङ
3: उडीतोला डोटी
4: र काला जाग्रा पोरखेगढी बाजुरा
3: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल नेपालको समावेशी आवाज
5: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ अब करिब 12 बजेसम्म यहाँहरूलाई सुनाउँछौँ आधुनिक गीत यो पहिलो गीत रहेको छ मीना नेपालीको स्वरमा दीपक बस्नेतको रचना शिव अनुरागको सङ्गीतमा

पर्खरै सुनायौँ जनम राईको सुरमा रहेको गीत, जनम राईकै रचना सङ्गीतमा रहेको थियो। अब सुनाउँछौँ गोपाल नेपाल र मिलन नेवारको सुरमा रहेको गीत, गोपाल नेपालको रचना सङ्गीतमा। यो गीतपछि केही सूचना सन्देश सुन्नुहुनेछ, त्यसपछि ठिक 12 बजे मध्याह बाह्र बजेको समाचार सुन्नुहुनेछ। मध्याह बाह्र बजेको समाचार सुनिसकेपछि बिएफबिएसको प्रस्तुति कार्यक्रम परदेशको सन्देश सुन्नुहुनेछ। सुन्दै गर्नुहोला रेडियो नेपाल।

यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। अविरल वर्षापछि भेरी नगरपालिका दुई जाजरको ट्रिसाङमा पहिरोमा परि तीनजनाको मृत्यु भएको छ भने अन्य दुईजना हराइरहेका छन्। घाइते भएका सोही नगरपालिका दुई सालधाराका 52 वर्षीय केदार कार्कीको उपचारको क्रममा मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ। बेपत्ता चारजना मध्ये सोही ठाउँकी उमा सिंह खत्री र रति खत्रीको शव फेला परेको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो। सोही नगरपालिकाको चिसापानीका भूमी बहादुर कार्की र गैरी गाउँका हरिश विकको अवस्था अज्ञात रहेको छ। पहिरोमा पुरिएर घाइते भएका दुईजनाको अवस्था गम्भीर भएकोले उपचारका लागि नेपालगञ्ज र सुर्खेत पठाइएको छ। पहिरोमा बेपत्ता भएकाहरूको खोजी गर्न नेपाली सेनासहित सशस्त्र प्रहरी निरीक्षक कमल कार्कीको नेतृत्वमा विपद व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली आज बिहानी त्यसतर्फ परिचालन भएका छन्। रोल्पाको थवाङ गाउँपालिका 5 कोटल 12 पहिरोमा परि मृत्यु हुनेको संख्या 12 पुगेको छ। पछिल्लो पटक बेपत्ता मध्ये प्युठानको सरुमामारी गाउँपालिका 2 ददेरी स्थित राप्ती नदीको बीचभागमा रोल्पाको थवाङ गाउँपालिका 5 कोटल 12 निवासी अन्दाजी 80 वर्षीय अजमर पुन मगरको शव फेला परेपछि मृत्यु हुनेको संख्या 12 पुगेको हो। पहिरोमा परि अझ एक बालक बेपत्ता छन् भने दुईजना घाइतेको भुटोल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले जानकारी दिनुभयो। घटनामा परि बेपत्ता बालकको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका

0: हजुर, यही धुन सँगसँगै सुरु भयो कार्यक्रम परदेशीको सन्देश। सन्देश रूपी कार्यक्रमलाई लिएर श्रोता समक्ष उपस्थित छु म, विनोद खड्का। यहाँहरू सम्पूर्ण श्रोताहरू जो देशमा हुनुहुन्छ, विदेशमा हुनुहुन्छ, विभिन्न फ्रिक्वेन्सी र विभिन्न माध्यमबाट हामीलाई सुन्नुहुन्छ, अनलाइनदेखि लिएर प्रत्यक्ष प्रसारण सम्पूर्णमा हार्दिक नमस्कार र कार्यक्रममा स्वागत पनि।
1: साथमा छु म निशा गुरुङ, यहाँहरू सबै सबैलाई स्वागत छ र नमस्कार पनि गर्छु। कार्यक्रम परदेशीको सन्देश आइसकेको छ, यहाँहरूको घर आँगनमा हामी घन्किसकेका छौँ। यहाँहरू कस्तो हुनुहुन्छ? अब त चाड पर्वको ओइरो लागिसकेको छ होइन दाजु?
0: भने मतलब तपाईँलाई कति छिटो मैले मौका पाउँदा र तिजको कुरा गरौँ भने जस्तो लाग्यो।
1: हजुर हजुर, करिब एक महिना जति त रहेछ है, तर एकदमै सुरु भइसकेको जस्तो महसुस भइरहेको छ।
0: बुझेँ मैले, होइन, रमाइलो चाड हो तिज, होइन, दिदी बहिनी चेली बेटीसँग भेटघाट हुने, अनि आजकल त तिजको भनौँ न अब केही समय, यो पछिल्लो समय भन्नुपर्छ, न्यू एरामा भन्नुपर्छ, होइन, मा चाहिँ विभिन्न समुदाय, साथीभाइ, नातागोता, दिदीबहिनी, यो समूह त्यो समूहको चाहिँ एकदम मजाको जमघट हुन्छ नि। तपाईँको पनि जमघट त सुरु भइसक्यो कि हुनेवाला छ बहिनी?
1: हजुर, सुरु भएको छैन दाजु, अब यो हुनेवाला छ। टोलको भयो होइन, त्यस्तै गरी दिदीबहिनीको समूह छुट्टै छ, समाजको छुट्टै छ, गर्दाखेरि थुप्रै हुन्छ। यता हाम्रो बिजिएनको छुट्टै छ,
0: तर यसले चाहिँ एउटा के पोइन्ट आउट गर्छ भने नि, वेयर अल ह्याप्पी, वेयर अल केपेबल, होइन, हरेक चाडपर्वहरू मनाउनुको लागि त यही चाहियो, नगद नारायण चाहियो नि, होइन। त्यसको मतलब ह्याप्पिनेस इन्डेक्समा हामी निकै माथि छौँ, किनभने चाडपर्वको पर्खाइ गर्नु भनेको चाहिँ होइन, वी आर केपेबल अफ डुइङ इट, हामीले गर्न सक्छौँ, क्षमता छ, मन पनि छ, अर्थले पनि साथ दिएको छ भन्ने होला। तर कतिको मनमा चाहिँ अलि अमिलो पनि पर्ला नि, होइन होइन, त्यो पनि छ। त्यस कारणले वास्तविकतालाई बुझौँ, धरातलमा आऊँ, चाहिने भन्दा बढ्दा नगरौँ, छ भन्दा देखाएर, फ्लन्टिङ भन्छ क्या अङ्ग्रेजीमा बहिनी, एकदम देखाएर सो अफ गरेर हिँड्नु पर्दैन, होइन, बरु राम्रो काममा लगाऊँ, होइन। खानपिन नाचगान भने त आफ्नो छँदैछ, तर दिन दुखी जसलाई चाहिँ भनौँ न अभाव छ, जसको विभिन्न कारणले गर्दाखेरि अलि दुःखमा हुनुहुन्छ, उहाँहरूलाई तपाईँ हामी सबैजना मिलेर सेवा पुऱ्यायो भने यो हरितालिका तिज पनि मनाउँछौँ, दसैँ पनि मनाउँछौँ, भोलि उधौली सबै मनाउँछौँ के बहिनी, किनभने आत्मसन्तुष्टि हो नि त, होइन। आज मैले यो गरेँ, हामीले मिलेर यो राम्रो काम गरेँ भन्ने चाहिँ मनमा रहोस्,
1: एकदमै। हजुर हजुर, त्यो गर्दाखेरि हामीले पुण्य पनि कमाउँछौँ,
0: रियल लाइफको पुण्य भने त्यही हो, होइन। मैले हिजो अस्ति एउटा कथा सुनाएको थिएँ कि अर्को कार्यक्रममा, त्यो चाहिँ माइकल जोर्डन, विश्व प्रसिद्ध बास्केटबल खेलाडी, होइन, माइकल जोर्डनको सुरुवाती समय एकदम दुखी, होइन, आमा बुवा गरिब, सानो कम्युनिटीमा शार्लोटभिल भन्ने ठाउँमा अमेरिकामा, होइन, अनि उहाँ आउनुभयो त्यो आफ्नो गाउँमा भन्नु पर्यो, होइन, बास्केटबल खेल्ने इच्छा, तर उहाँलाई आफ्नो समुदायले पनि नहेरेको, होइन, त्यो साथीभाइहरूले पनि अलि हेपेको, लिन एन्ड सिन, दुब्लो पातोला सबले हेप्छ नि बहिनी, होइन। अनि त्यहाँ चाहिँ एकजना अलि उहाँभन्दा दुई वर्षले सिनियर लिरोय विल्सन भन्ने व्यक्ति, होइन, हुनुहुँदो रहेछ। अनि उहाँले यसो हेर्नुभयो, केटा छ, लोर्खे छ, बडलास्तो छ, होइन, यो 10-12 वर्षको उमेरको कुरा हो कि बहिनी, होइन, अलि अझै सानो 7-8 वर्षको उमेरमा, यसलाई म सपोर्ट गर्छु भनेर सपोर्ट गर्नुभएछ कि, होइन बहिनी, होइन। अनि सपोर्ट भने मतलब ऊ चाहिँ एकदम राम्रो, एकदम छिटो, एकदमै ड्रिबलिङ गर्न जानेको बास्केटबलमा, होइन, अनि उहाँले खेल्ने इच्छा प्रकट गर्नु

0: गर्दाखेरि अरूले चाहिँ उसलाई छिछि दुदुर हेपे, उहाँले ली रोय विल्सनले चाहिँ उहाँलाई टिममा ल्याएर खेलाएर, त्यो फेरि अमेरिका भन्दामा सबै चिज कहाँ चकाचौध हुन्छ र होइन, टुटे फुटेको बास्केटबल कोर्ट, चिरेको, भत्केको, मकेको होइन, त्यस्तो ठाउँमा नेट नभएको बास्केटबल रिङ होइन मा चाहिँ खेल्नलाई अलिकति सपोर्ट गरेर उहाँले एकदमै उहाँलाई भाइ जस्तो गर्नुभएछ। पछि उहाँ कहाँ जानुभयो, हराउनुभयो, उहाँ कहाँ ठुलो बिलियनियर स्टार बन्नुभयो होइन बहिनी, अनि एक दिन त म्याकडोनल्ड्स खानको लागि आफ्नो घरको बाटो जाँदाखेरि त त्यही व्यक्तिले चाहिँ के भन्छ ह्यामबर्गर बगरलाई चाहिँ पोलिरहेको देख्नु भएछ ह्यामबर्गरको लागि होइन, अनि यो मान्छे त लिरोय जस्तो छ, मलाई सपोर्ट गर्ने व्यक्ति भनेर हेर्नु भएछ। तिन दिनसम्म लगातार जानुभएछ कि बहिनी होइन त्यो ठाउँमा उसलाई थाहा नदिकन, अनि लिरोय भन्ने थाहा पाएपछि उहाँले उहाँको स्थिति बुझ्नुभएछ, बिरामी होइन, अनि 60 वर्षको उमेर के हो भनेर उहाँको सबै परिवारको स्थिति बुझेपछि माइकल जोर्डनले उहाँलाई एक दिन बोलाउनु भयो, तपाईँलाई मैले 3 दिनदेखि हेरेको छु भन्दा उसले के भनेछ भने मैले नोट गरेका थिएँ एकजनाले मलाई फलो गरिरहेछ, यो मेरो पुरानो साथी माइकल जोर्डन जस्तो लाग्यो, माइकल जोर्डन नचिन्ने त कुरै भएन होइन, तर उहाँले ठुलो मान्छे भइसक्यो होइन, बिलियनर हो, संसार प्रसिद्ध मान्छे हो, उसलाई चाहिँ मैले किन डिस्टर्ब गर्नु, म बरु जहाँ छु त्यहीँ ठिक छु भनेर बसाइरहेछ क्या ऊ चाहिँ। माइकलले चाहिँ उसले नचिनुहोस् भनेर चस्मा लगाएर बस्ने, टोपी लगाएर बस्ने होइन। पछि उहाँले उद्धारको कुरा गर्दैछु म, स्थिति बुझेपछि उहाँको सम्पूर्ण हेरविचार गर्नुभएछ, यहाँसम्म कि जहाँ त्यो लिरोय विल्सनले उहाँलाई बास्केटबल खेल्न सिकाउनु भयो, सपोर्ट गर्नुभयो, त्यही ठाउँमा उहाँले ठुलो एउटा चाहिँ कम्युनिटी बास्केटबल सेन्टर बनाएर त्यहाँका बच्चाहरूलाई सिक्नको लागि, सपोर्ट गर्नको लागि हरेक चिजको बन्दोबस्त गरिदिनु भएको छ, अनि आफ्नो मित्र सिनियरलाई चाहिँ उहाँले त्यहाँको ओभरअल इन्चार्ज दिएर 50% सेयर पनि दिनुभएको रहेछ, झन्डै 5-7 मिलियन डलर्स खर्च गर्नुभएछ
1: बुझ्नुभयो,
0: यही हो सेवा भनाइ हो बहिनी, र आफ्नो धरातन्द्र बिर्सिन भने यो नोटमा चाहिँ मैले कथा सुनाएँ विश्व प्रसिद्ध बास्केटबल खेलाडी माइकल जोर्डनको कथा सुनाउँदै अब हामी हाम्रो कार्यक्रमतर्फ जाउँ बहिनी,
1: एकदमै अब फेरि हामी आफ्नै धरातलमा आउन हजुर कार्यक्रमतर्फ हामी लाग्छौँ। अब ठेगानाको पालो आएको छ, ठेगाना यस प्रकार छ श्रोता, कार्यक्रम परदेशीको सन्देश, बिएफपिएस नेपाल, पोस्ट बक्स नम्बर 50-95 काठमाडौँ नेपाल, बिएफपिओ ठेगाना छ बिएफबिएस नेपाल एचक्यूबिजिएन बिएफयुफो, इमेल आइडी छ बिएफबिएस गोर्खा @bfbs.com, फेसबुक रहेको छ बिएफबिएस गोर्खा लेखिएको निलो लोगो भएको फेसबुक, हाम्रा सम्पर्क नम्बर छन् 54-28-055-54-37-364 र 54-33-930।
0: ठेगाना पाउनुभयो, कथा पनि सुन्नुभयो होइन, तपाईँले पनि राम्रो काम जिन्दगीमा केही गरेछ भने लेख्नुहोस् होइन, छोटो मिठो तरकारी लेख्नुहोस्, मैले कथा लामो थियो छुट्याएँ क्या फेरि होइन, ओके माइकल जोर्डन जस्तो हुनुपर्छ भन्न खोजेको मैले होइन, एनिवे नागपञ्चमी आउँदैछ बहिनी, त्यसपछि अरू चाडपर्वहरूमा जनै पूर्णिमा होइन, रक्षाबन्धनदेखि लिएर गाई जात्रा रमाइलो होइन, छेडखानी गर्नेहरूलाई जिस्काउने मौका पाइन्छ क्या बहिनी यसमा, अनि उही फेरि श्रीकृष्ण जन्माष्टमी आउँदैछ अर्को महिनामा भन्नुपर्छ, भदौ विभिन्न कार्यक्रमहरू छन्, त्यसमध्येमा मुख्य तपाईँलाई मनपर्ने कार्यक्रम हरितालिका तेज, त्यसको लागि तपाईँहरू तयार हुनुहोस्, त्यही तीजबाट नै माइकल जोर्डनको कुरा पनि आयो नि होइन बहिनी, ओके यति भन्दै अब हामी लागौँ आजको पहिलो पत्रतर्फ, कहाँबाट आएको छ, विदेशबाट आएको पत्र पो त
1: हजुर, धेरै पछि हाम्रो राज थापा दाजुले यहाँ पत्र लेख्नु भएको छ लिम्बिक आयरल्यान्डबाट दाजु,
0: ओहो राजी नमस्कार, सबभन्दा पहिला तपाईँलाई र कार्यक्रममा हार्दिक स्वागत छ, यही ललितपुर बासी होइन त उहाँ, मुवाको नाम सुभद्रा थापा, पुरा थाहा छ, भेट्न मात्रै नपाओ
1: नि
0: होइन र, अब उहाँ जहिले नेपाल आउनुहुन्छ उहाँलाई यहाँ लिएर आउनुहुन्छ, वा चाहिँ हामी भेट्न दर्शन भेट गर्न जाउँ न त होइन त, ओके लेख्नुहुन्छ आइल्यान्डबाट आदरणीय सञ्चालक विनोद दाई तथा सञ्चालिका बहिनीहरू निशा मिना सुजनजीमा, यो 7 समुद्र पारीको बिरानो सहर लिम्ब्रिक आइल्यान्डबाट राजथापाको नमस्कार भन्नुभएको छ बहिनी,
1: राजदाई धेरै पछि आउनु भएको छ, स्वागत छ दाई र कार्यक्रममा स्वागत छ, कार्यक्रममा स्वागत भनिहालेको छौँ। हामी दुवैजनाको नमस्कार पनि छ र गत हप्ता मिना दिदीले मलाई साथी दिदी हुनुहुन्थ्यो दाजु, होइन मिना दिदीको तर्फबाट पनि नमस्कार
0: सबैको तर्फबाट। त अघि मैले कुरा गरेँ नि, यो चाड पर्व हामीले जहाँ जहाँ गयौँ हाम्रो आनी बानी व्यवहार संस्कृति सभ्यता हाम्रो पर्वहरू पुगेका छन् के बहिनी। अनि मलाई धेरै वर्ष अगाडि हो लिम्ब्रिक आइल्यान्डतिरबाट के फोटो फेसमा हेर्न मौका पाएको थिएँ, उहाँले दसैँ तिहारदेखि लिएर अन्य चाडपर्व मनाएको र आशा गर्दछु यसपालिको भनौँ न भयो यो चाड जुन चाहिँ नाच्ने चाड भन्छु म होइन, आज मासे तिजमा तपाईँहरूले भेला भएर दिदीबहिनीहरू लिम्ब्रिक आइल्यान्डदेखि होल आइल्यान्डका दिदीबहिनीहरूको फोटो हेर्न पाऊ, मेरो तपाईँलाई यही अनुरोध छ, पठाउनु होला होइन त।
1: एकदमै हजुर।
0: उहाँ अझै लेख्नुहुन्छ, यस सन्देशलाई मेचीदेखि महाकालीसम्म र घर घरसम्म पुर्याउन सहयोग गरिदिने रेडियो नेपाललाई पनि मुरी मुरी धन्यवाद भन्नुभएको छ उहाँले।
1: वाउ, रेडियो नेपाल बिना त कार्यक्रम हाम्रो नेपालभरि प्रसारण नै हुँदैन
0: होइन,
1: हजुर। जहाँ इन्टरनेटको पहुँच छैन त्यहाँ रेडियो नेपालको पहुँच छ।
0: एक्ज्याक्टली। अनि पहिला पहिला मैले 90% अफ टेरिटरी 90% अफ पपुलेसन भन्थे, अहिले त्योभन्दा जहिले पनि रेड नेपालको चैत 20 होइन त बहिनी,
1: हामीलाई
0: बोलाउनुहुन्छ, हामी एकदमै खुसी साथ जान्छौँ। त्यहाँको एमसिआरमा काम गर्नुहुने दिदी बहिनीहरूलाई मिठो मिठो सम्झना, उहाँहरू हाम्रो कार्यक्रम लगाउनुहुन्छ र सुनेर बस्नुहुन्छ कि बहिनी
1: होइन,
0: विनोदजीले हामीलाई भन्नुहुन्छ कि हुन्न भनेर यसपालिको उहाँको उहाँलाई तिजको शुभकामना। हरियो चुरा पठाउनु पर्ला जस्तो भयो तपाईँ।
1: हजुर, अब ड्युटीमा हुनुहुन्छ भने त हरिया चुरा हरिया पोते होइन
0: कतिजना आउनुहुन्छ होला, उहाँले पनि हामीलाई फोन गरेर विनोदजी टेलिफोन छ हामी यतिजना छ भनेर हरियो चुरा पठाउनु पर्ला जस्तो लाग्यो मलाई चाहिँ। एनिवे अगाडि बढौँ।
1: हुन्छ।
0: यो प्रदेशको ठाउँमा बसेर मन बहलाउने एउटा नजिकको मित्र बिएबिएस गोर्खा रेडियो र रेडियो नेपाल बनेको छ, किनकि घर देशको सबै खबर यसै कार्यक्रमबाट हामीलाई सुन्न मिल्छ भन्नुभएको छ बहिनी।
1: है, एकदम हामीलाई त्यति टाढा बसेर पनि जहिले साथ दिनुहुन्छ दाजु होइन, उहाँ जस्तै अर्का हाम्रो श्रोता हुनुहुन्थ्यो दामिनी गुरुङ, उहाँ चाहिँ अहिले पोखरा आइसक्नु भएको रहेछ।
0: उहाँ चाहिँ नर्दर्न आइल्यान्ड हैन त बहिनी?
1: हजुर, हो हो,
0: डब्लिन भने जस्तो लाग्छ मलाई,
1: डब्लिनबाट। हजुर हजुर, एकदमै राम्रो कलाकार हुनुहुँदो रहेछ, डान्स एकदम राम्रो गर्नुहुँदो रहेछ,
0: कहाँ फेसबुकमा देखेको।
1: हजुर, अनि हाम्रो राज दाइले पनि भन्नु भएको थियो एकचोटि चाहिँ उहाँहरूको प्रोग्राम भएको थियो रे है, सो दामिनी दिदीलाई पनि भेट्ने मौका मिलेको रहेछ, अनि एकदमै राम्रो स्टेज सो गर्नु भएको रहेछ।
0: काठमाडौँ बोलाउँ, बिजनको के भन्छ दसैँ पार्टी अनि तिज पार्टीमा उहाँलाई अनुरोध गरौँ न त होइन बहिनी,
1: के छ
0: मनै त हो नि।
1: हजुर, एकदमै।
0: एनिवे उहाँ भन्नुहुन्छ मनको खुलदिली यही कार्यक्रमबाट मिट्छ र मेरो नेपालको ठेगाना भन्नुपर्दा धोबीघाट ललितपुर हो भनेर जुन चाहिँ हामीलाई कण्ठ छ अघि भनिसक्यो होइन, आशा गरौँ। अहिले त धोबीघाट नि बहिनी, पहिला त छैन, हामी त्यहाँ पहिला फुटबल खेल्थ्यौँ के, अहिले त्यहाँ त हो हो धोबीघाट भनेपछि झमेल एरिया सबै जोडिएको छ, यति धेरै रेस्टुरेन्टहरू छन् भनेर साथी पार्टी प्यालेस खुट्टा टेक्ने ठाउँ हुँदैन, डिएबी स्कुल पनि त्यही छ, अनेक अनेक स्कुलहरू छन् होइन, ट्राफिक जाम के बहिनी होइन। धोबीघाटको त्यो बाटोको छेउमा खुला मैदान थियो कि बहिनी, राणाकालीन दरबारको अगाडिपट्टिको खुला मैदानमा हामी फुटबल खेल्थ्यौँ, अहिले त त्यहाँ बहिनी अर्को एउटा रेस्टुरेन्ट खोलेछ भनिदिऊ, गार्डन प्रोजेक्ट भनेर मेरो साथीको घरमा अजित राणाको घरमा खोलेको रहेछ, त्यहाँ चाहिँ भित्र जानुहुन्छ भने धोबीघाटको कुरा गर्दैछु, यति धेरै रेस्टुरेन्ट छ मेकडोनल्ड्सहरूदेखि लिएर होइन, कुन चाहिँ पाइन्न त्यहाँ, गजब छ, जानु होला है त। एनिवे यस्तो राम्रो ठाउँमा बस्नुहुन्छ हाम्रो मित्र भन्दै उहाँले अब सम्झनातर्फ लाग्नु भएको रहेछ। सर्वप्रथम पूजनीय मुवा सुभद्रा थापाजीमा मेरो ढोक छ, बहिनीमा शुभ आशीर्वाद, बालकुमारीमा रहनुहुने मेरा आदरणीय सासुआमा ससुरामा मेरो दर्शन र साली पूजामा आशीर्वाद, कोटेश्वरमा रहने साली मिना र छोरी लुना, छोरा राहुलमा आशीर्वाद, स्वयम्भूमा रहनुहुने मेरा मामा माइजूमा नमस्कार छ र हजुरको आशीर्वाद र दयालु भगवान्को कृपाले हामी सपरिवार यहाँ एकदमै आराम छौँ, कुशल छौँ, हजुरहरू सबैमा कुशलताको कामना पनि गर्दछु भन्नुभएको छ बहिनी। भारतमा सबैलाई छोइदिनु भयो उहाँले।
1: हजुर हजुर, सबै यीजनालाई उहाँले सम्झनु भएको छ दाजु होइन। अब झन् यो भदौ एक गतिबाट त झन् हाम्रा चाड पर्वहरू नर्को लागेर आइसकेका छन् र यो अवसरमा त झन् उहाँले सबैलाई सम्झनु भएको छ। अब उहाँले चाहिँ चाड पर्वको बारेमा मेन्सन नगर्नु भए पनि अब चाड पर्वकै शुभकामना स्वरूप उहाँहरूले ग्रहण गर्नुहुनेछ।
0: यसपालिको तिजको फोटो हेर्न पाइयोस् होइन त। अनि अन्तमा लेख्नुहुन्छ, सम्पूर्ण आफन्तजन इष्टमित्र साथी सङ्गीहरूमा मिठो मिठो सम्झना छ। हजुरहरू लगायत सम्पूर्ण श्रोताहरूमा हजुरहरूको दिन शुभ रहोस् भन्दै अर्को पत्रमा फेरि भेट्ने वाचा गर्दै

0: साइन्टिस्ट होइन वैज्ञानिक मन्त्रीज्यू होइन
1: महावीर
0: पुन सरको नेतृत्वमा बनेको उहाँको टिमले बनाउनु भएको झार रहेछ कि बहिनी, त्यो झार उखाल्ने एउटा सानो एउटा चाहिँ झाडु जस्तो भन्नुपर्छ होइन, त्यसले गरेपछि हात चौलै नपर्ने मजाले जति पनि के भन्छ यो झार पात पतिङ्गरहरू निस्किने धेरै मेहनत नगर्ने, र अर्को चाहिँ के गर्दछ भने धानलाई चाहिने जुन चाहिँ एउटा एरिएटेड भन्छ नि यसो हावा खेल्ने जरामा त्यो पनि भङ्ग गरिदिनु रहेछ, धान एकदम सप्रेर आउने के बहिनी। हाम्रो वैज्ञानिकले राम्रो राम्रो काम गर्नुभएको छ। तपाईँले यो कुरा गर्दाखेरि मैले थपथाप दिएँ है तपाईँले, महावीर पुन सर अनि उहाँको टिम मन्त्रीज्यूलाई धेरै धेरै हाम्रो त धन्यवाद छँदैछ। अब त गीत सुनाउने त
1: हजुर।

0: हजुर, बडो रमाइलो गीत रहेछ। हाली खेतै खु, खेतमा त हुन्छ नि हाली, कहाँ हुन्छ त होइन? ओके, पहिला पहिला खेतमा हिँड्ने हाली चाहिँ अहिले गोरेटो हुँदा हुँदै बाटो बन्न पुगेका धेरै कथाहरू छन् नि, होइन त? ओके, जे होस्, रमाइलो गीत रहेछ भन्दै अगाडि बढौँ। तपाईँले राखिदिएको गीत हाम्रो लिम्बिक आइल्यान्डमा हुनुहुने मित्रलाई मनपर्छ कि पर्दैन अर्को पत्रमा लेख्नुहोला भन्दै, अनि उहाँले देखेको धोबीघाट चाहिँ कस्तो थियो? मैले देखेको खेलेको धोबीघाटको कुरा गरेँ, होइन त?
1: हजुर हजुर, एकदमै हजुर। त्यो बेला कस्तो थियो धोबीघाट, होइन, हामीलाई शेयर गर्नु होला राज भाइ।
0: अनि लिम्बिक आइल्यान्डमा यसपालि मनाइने यो चाड, यानि कि महिला दिदी नारीहरूको महान चाड भनेर भनिन्छ, हरितालिका तीजको फोटोहरू र यसो अपडेटहरू पाऊँ, होइन त? अरू अब कसको पालो?
1: हजुर, अब पनि हामी दोस्रो पत्रतर्फ लाग्छौँ। अरुण रवि खत्रीजीले पत्र लेख्नु भएको छ। हजुर, पासीकोट नारायण थानबाट हामीलाई जहिले पनि पत्र लेख्नुहुन्छ र कार्यक्रम पनि सुन्नुहुन्छ। उहाँको पत्रभन्दा अगाडि हामी एउटा छोटो सन्देश भन्छौँ दाजु। श्रावण महिनाको 20 गते प्रभा महत दिदी गोङ्गबु निवासी, उहाँको दिदीको छोरा सनिल पुरीको जन्मदिन परेको रहेछ र उहाँको छोराको 20 गते, बुहारीको भने श्रावण 17 गते जन्मदिन परेको रहेछ, है, एकै महिना। हजुर, र छोरा बुहारीलाई ढिले भए पनि जन्मदिनको धेरै धेरै शुभकामना सुनाइदिनु होला है भनेर प्रभा महत दिदीले हामीलाई फोन गर्नुभएको थियो दाजु।
0: ओके, अब उहाँको डिटेल त मलाई थाहा छैन, तर अब छोरा बुहारीको साथमा नाति नातिना पनि छिटै उहाँले खेलाउन पाएको, स्याहार्न पाएको सुनौ, होइन त?
1: यदि
0: भएको छैनन् भने हाम्रो शुभकामना छ
1: यहाँलाई।
0: हजुर,
1: अरुण नदीजी लेख्नुहुन्छ, बिएफएसको प्रस्तुति कार्यक्रम परदेशीको सन्देशको म नियमित श्रोता हुँ। यस कार्यक्रम मार्फत निशा गुरुङ, सुसन बालाजी, विनोदोज खड्काज्यू, आरती लम्साल, निरा राणाभाट, मीना थापा, तुलसी बस्नेत, कृष्ण शर्मा र प्राविधिक मित्र नर्जङ गुरुङमा बुढा नीलकण्ठ पासीकोट उज्यालो बस्तीदेखि नमस्कार छ भन्नुभएको छ।
0: यहाँलाई सबभन्दा पहिला नमस्कार फेरि पनि र कार्यक्रममा हार्दिक स्वागत सबैको तर्फबाट। यो उहाँलाई थ्याङ्क यू भन्दै नमस्कार सुनाउँछु, है त?
1: श्रावण 16 गते शनिबारको दिन म र मेरी श्रीमती काभ्रे जिल्लाको 28 किलो भन्ने ठाउँमा पुगेर शब्द यात्रा सूर्य प्रसाद श्रेष्ठ कर्मशीलता पुरस्कार ग्रहण गर्यौं। काभ्रेको काठमाडौँ युनिभर्सिटीको बाटो हुँदै खड्पुदेखि हिँडेर आधा घन्टामा हामी त्यहाँ पुगेका थियौँ।
0: यात्राको नि यात्राको कतै फेरि डिटेलमा पढ्न पाइए, मजा आउँथ्यो।
1: उहाँले विभिन्न व्यक्तित्वहरूको बायोग्राफी पनि लेख्नु भएको छ है दाजु, सायद हामीलाई पनि उहाँले एक एक कपी ल्याइदिनुहुन्छ कि, होइन? श्रावण 31 गते आइतबारको दिन दिउँसो 1 बजे टोखा नगरपालिकाको भवनमा अक्षर लोकले सम्मान कार्यक्रम राखेको छ। विक्रम सम्बत 2083 सालमा मैले 32 जनाको जीवनी लेखेर सकाएको छु, होइन? 32 जना,
0: अहो, कति राम्रो कुरा। उहाँले सबै चिज सबै भनौँ साहित्यमा उहाँको ठुलो योगदान छ भन्नु पर्यो, होइन?
1: अवश्य पनि दाजु।
0: के अरू के लेख्नु भएको छ?
1: कामना यहाँलाई र बधाई पनि छ। अब उहाँले साथीहरूलाई सम्झनु भएको छ, स्याङ्जाका नरेन्द्र रिमाल, वीरगन्ज गहमा बस्नुहुने पुरानो मित्र कुर्बान हवारी, कोहलपुर बाँके बस्नुहुने युक्त प्रसाद श्रेष्ठ, महानन्द ढकाल, जुम्ला बस्नुहुने पुरानो पत्र मित्र पत्रकार साथी नवरा शाही, इलाम बस्ने स्टार अमृत लिम्बु, बेलायतमा बस्नुहुने मेरो पहिलो पत्र मित्र साथी किरण भट्टराई सानुकाजी र ठालुमान मावो, बर्दिया बस्नुहुने पुरानो पत्र मित्र साथी प्रभात सुवेदी, पालुङ शिखरकोटको मित्र राजाराम रायमाझी, गीता कार्की, उमेश रेग्मी, सरस्वती राई, प्रभा महत, राम बहादुर खड्का, ओममणि सापकोटा, सिमला चिम्सी राई, बिमला याम्फु, पञ्चा खजुम पारघरी, सुनिल निर्दोषी पारघरी, नानु करुणा, सामना तामाङ, दर्पण देवीका रोदुङ, रौथट बस्नुहुने राम पुकार राय, बेलायत बस्नुहुने राजेन्द्र बान्धव राई, छवि थापा, धनवीर पुन, सबिना मगरमा धेरै धेरै सम्झना छ। त्यस्तै गरी धरानको शेखर प्रसाद श्रेष्ठ, पर्साकको अमर निर्दोषमा स्वास्थ्य लाभको कामना गर्दछु भनेर भन्नुभएको छ। र अन्तमा जाँदा जाँदै मीरा राणाले गाउनु भएको तिमीलाई रुवाउने मेरो धोको होइन यस्तै पर्यो जिन्दगीमा भुलको गीत सुनाइदिनु होला, हवस् त नमस्कार भन्नुभएको छ। अरुण नदीजीले हामीलाई यो पत्र पासीकोट नाराथानबाट लेख्नु भएको थियो।
0: उहाँले सम्झना गर्नुभएका सबैलाई सन्देश पुग्यो होला, रेडियो नेपाल सुन्नुहुन्छ होला, होइन? र कहिले कहिले त हाम्रो बिएबिएस गोर्खा रेडियो अनलाइन पनि सुन्नुभयो भने हाम्रो कार्यक्रमहरू युकेको समय बच्चन होइन यो भन्दै अब हाम्रो मित्रको पत्र सकियो जस्तो लाग्यो। सामग्री उहाँले गरेर यसो कोसेली पठाउनुहुन्छ नि के छ त
1: हजुर आज चाहिँ कुनै पनि सामग्री पठाउनु भएको छैन
0: यो गीत हामी राखिहालौँ है त

0: एकएसबीएस गोर्खा रेडियो।
1: हजुर, यहाँले पुरानो गीत सुन्नुभयो र यो गीत मीरा राणाको आवाजमा होइन, र यो गीतबाट नै हामी ब्रेकमा लागेका थियौँ। ब्रेक एकछिन मान्यौँ, त्यसपछि हामी फेरि फर्केका छौँ। ब्रेकको बिचमा के भयो बहिनी, भनिदिनुहोस् त।
2: हजुर, छोटो विश्राममा चाहिँ हामीले यो हप्ताको लागि प्रश्नको विषयमा छलफल गरेका थियौँ।
1: छलफल पो ओके, ल त अब यसपालि त प्रश्न राख्नै पर्ने भनेर तपाईँको एउटा अडान छ होइन बहिनी, त्यसले अडानले काम गर्छ नि होइन।
2: किनभने
1: योभन्दा अगाडिको हप्ता हामीले प्रश्न राखेन भन्नुभयो, र तपाईँले भनिदिनुहोस् कस्तो खाले प्रश्न राख्दा ठिक होला।
2: हजुर, सुरुमा हामीले एउटा कथा सुनेका थियौँ
1: होइन,
2: हाम्रा श्रोताले सुरुबाट नै हामीलाई सुन्दै हुनुहुन्छ भने अवश्य पनि उहाँलाई सम्झना छ। र त्यो कथा हामीले कसको राखेका थियौँ त,
1: माइकल जोर्डन होइन।
2: हजुर हजुर,
1: माइकल जोर्डन विश्व प्रसिद्ध बास्केटबल खेलाडी होइन, बिलियनेयर हुनुहुन्छ। उहाँको कथा मैले, उहाँले आफ्नो साथी आफूभन्दा अलिक सिनियर जसले उहाँलाई बच्चामा अथवा बाल्यकालमा साथ सहयोग र चाहिँ सपोर्ट गरेको भनेर कथा सुनाएको थियौँ। त कति कथाहरू नि बहिनी यो अनलाइनमा आउँछ नि, कति सही हुन्छ कति गलत हो भन्न सकिँदैन क्या बहिनी,
2: तर
1: जहाँसम्म लाग्छ त्यसमा धेरै सत्यता छ भनेर पनि भनिन्छ होइन। र उहाँले चाहिँ आफ्नो पुरानो मित्रलाई चाहिँ एउटा कम्युनिटी स्पोर्ट्स सेन्टर बनाइदिएर त्यहाँ चाहिँ एउटा चाहिँ इक्वल पार्टनरसिपमा कम्युनिटीको लागि आफू जन्मे हुर्केको कम्युनिटीलाई चाहिँ मद्दत गरेको भन्ने कथा सुनेको थिएँ बहिनी। उसमै माइकल जोर्डन सम्बन्धी प्रश्न राखौँ त। माइकल जोर्डनलाई कतिले चिन्नुहुन्छ नेपालमा, कतिले चिन्नु अर्कै कुरा हो, तर बास्केटबलको यानि कि यो खेलको अहिले इतिहासमा चर्चित नामहरू मध्येमा अल टाइम ग्रेट प्लेयरमा उहाँको आउँछ कि बहिनी, माइकल जोर्डनको होइन। माइकल जोर्डनले धेरै जस्तो ठाउँमा सधैँ होइन, कुनै कुनै ठाउँमा उहाँलाई फोर्स गरेर अर्कै जर्सी नम्बर लगाउन लगाइएको रहेछ होइन, विभिन्न कारणले। तर उहाँले जहिले पनि खेल्दाखेरि उहाँको धेरै जस्तो चाहिँ एउटा नम्बर जर्सी नम्बर हुन्थ्यो। म अप्सन दिन्छु है त, अप्सन दिन पाइयो नि होइन। 32, 23, 45, 33 मध्येबाट छान्नु पर्यो। उहाँले धेरै जस्तो आफ्नो खेल जीवनमा, प्रोफेसनल करियरमा चाहिँ उहाँले कुन चाहिँ नम्बरको जर्सी लाउनु भयो, 32, 23, 45, 33 एउटा प्रश्न है त बहिनी। ओके, जसले मिलाउनुहुन्छ होइन उहाँले पुरस्कार पाउनुहुन्छ होइन। अर्को पनि प्रश्न राखौँ त बहिनी। ओके, यस्तो प्रश्नहरू थुप्रै आउँछन् होइन। ल अब फेरि हाम्रो श्रोताले भन्नु पर्यो, उहाँको खेल जीवनमा धेरै जस्तो कुन चाहिँ टिमको लागि उहाँले खेल्नुभयो है, दोस्रो प्रश्न है त। धेरै म प्रश्न दिन, दुइटा मात्र दिन्छु, जर्सी नम्बर कुन हो होइन, र माइकल जोर्डनले एनबिए करियर खेल्दाखेरि उहाँले लस एन्जलस लेकर्ससँग खेल्नुभयो कि, वासिङटन विजार्डसँग खेल्नुभयो कि, न्युयोर्क निक्ससँग खेल्नुभयो कि, सिकागो बुल्सबाट खेल्नुभयो भन्नु पर्यो होइन।
2: मेजोरिटी
1: अफ करियर त्यति मात्रै है त बहिनी।
2: ल
1: आजको लागि लस एन्जलस लेकर्स, वासिङटन विजार्ड्स, न्युयोर्क निक्स र चाहिँ सिकागो बुल्सबाट खेल्नुभयो आजको प्रश्न दुईटा माइकल जोर्डन सम्बन्धी। यति भन्दै अब हामी पत्रमा जानु कि कता जाने बहिनी?
2: हजुर, छोटकैमा हामी ठेगाना भन्छौँ दाजु, त्यसपछि हामी पत्रतर्फ लाग्छौँ।
1: ओके,
2: कार्यक्रममा ठेगाना यस प्रकार छ, कार्यक्रम पढेसीको सन्देश, बिएफएस नेपाल, पोस्ट बक्स नम्बर 5095, काठमाडौँ नेपाल। हाम्रा सम्पर्क नम्बर छन् 54, 28, 055, 54, 37, 364 र 54, 33, 930।
1: ओके, ठेगाना पाउनुभयो भने अब प्रश्न यसपालिको त पाइहाल्नु भएको छ होइन, अर्को त अर्को पटक दुईवटा प्रश्नको जवाफ लिएर आउनुहुन्छ होला भन्दै बहिनी अब पत्रमा स्थान दिने पालो त मेरै आए जस्तो लाग्यो मलाई होइन।
2: छोटो पत्र छ,
1: छोटो पत्र एलएन ठुले, धेरै दिनपछि पो आउनुभयो त उहाँ।
2: हजुर, उहाँ चाहिँ अहिले घर बनाउने कार्यमा व्यस्त हुनुहुन्छ दाजु, उहाँले पनि सुनाकोठी एरियातिर नै घर बनाउँदै हुनुहुन्छ।
1: तपाईँको छिमेकी हुनु आउनु भएछ त।
2: हजुर हजुर, र सिङ्गापुरे यता टिम हुनुहुन्छ होइन, हाम्रो दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ नि नक्कीपोर्टतिर, नक्कीपोर्टमा एउटा सिङ्गापुरको रेस्टुरेन्ट पनि छ है,
1: मैले सुनेको छु सिङ्गपोली भने चाहिँ हस्पिटल थाहा छ मलाई होइन, सिङ्गापुरका दाजुभाइहरूले सबैले मिलाएर खोलेको, त्यसमा चाहिँ हामी ब्रिटिस आर्मीको पनि भनौँ न अब रिटायरहरू जान पाउँछ, परिवार जान पाउँछ, बडो राम्रो छ बहिनी। उहाँको ठुलो एकदमै सामुदायिक हस्पिटल एकदम राम्रो पनि गर्नुभएको छ, र हाम्रो ब्रिटिस आर्मीका दाजुभाइहरू पनि मैले गएको पाउँछु र उहाँलाई त्यो प्रावधान छ भन्नु पर्यो होइन। त्यो सिङ्गापुर रेस्टुरेन्टको बारेमा धेरै सुनेको छु बहिनी, गजब छ रे, पुरा सिङ्गापुर स्टाइलकै स्वाद आउँछ भनेर सुन्छु म।
2: हजुर दाजु, म पनि मेरो साथीहरूसँग गएको थिएँ दाजु, र त्यही मैले जम्का भेट कसलाई गरेँ भन्दाखेरि एलन ठुले दाईलाई।
1: ए एलन ठुले जी,
2: पनि दाईहरूसँग बसिराख्नु भएको रहेछ है, उहाँहरूको सायद त्यहाँ सेयर पनि हो कि जस्तो लाग्छ मलाई। हजुर, र हामीले चाउमिन मगायौँ दाजु, चाउमिन पनि यति मिठो यति मिठो कि त्यो पहिला पहिला सेफ चाहिँ सिङ्गापुरबाट नै उहाँहरूले मगाउनु भएको रहेछ होइन, अनि उहाँले सिकाएर चाहिँ जानु भएको रहेछ कि, अनि नेपालीहरूले पनि अहिले
1: सिङ्गापुर खानपानको कुरा धेरै नगरौँ, तर पनि त्यो चाहिँ हाम्रो मिटिङ प्लेस पनि हो होइन, हाम्रो रिटायर्डहरू त्यहाँ गए पनि कोही न कोही त चिन्जानको भेटले भेटिहाल्छौँ। गर्दाखेरि हेलेन ठुलेजीलाई तपाईँले त्यहाँ भेट्नु भएछ, अनि पत्र लेख्नुहोस् दाजु भन्नुभयो कि म पत्र पठाउँछु भन्नुभयो उहाँले।
2: हजुर, मैले त पत्र भन्दा पनि स्टुडियो नै आउनुहोस् दाजु भनेर भनेको, उहाँ चाहिँ अहिले म घर बनाउँदैछु बहिनी, अलिक व्यस्त छु भन्नुभयो। ल त्यसो भए पत्र भए पनि पठाउनुहोस् इमेलबाट भनेर चाहिँ भनेको थिएँ, अनि पठाउनु भएछ,
1: मैले ठिक गर्नुभयो। उहाँहरू आफ्नो काममा व्यस्त हुन्छ, तर पनि त्यति इन्करेज गर्नु नराम्रो होइन, किनभने उहाँले आफ्नो साथीभाइलाई सबैलाई सम्मान गर्नु पर्यो। उहाँ नै होइन त सिङ्गापुरबाट जिआरयु जानुभएको
2: होइन
1: त? अहिले जिआरयुको नाम परिवर्तन भएको छ खैर होइन, गोर्खा रिजर्भ युनिटबाट गोर्खा सर्भिस युनिट भनेर जस्तो लाग्छ। जे होस्, आफ्नो साथीभाइलाई सम्मान गर्नु भएको छ, म पत्रतर्फ लागेँ है त। लेख्नुहुन्छ लीलानाथ राई, पाङमेली राई होइन त उहाँ?
2: हजुर, गैरी पाङमा,
1: गैरी पाङमा। ओके,
2: हजुर हजुर।
1: उहाँ लेख्नुहुन्छ, संसारभर रहनुभएका परदेशको सन्देश कार्यक्रमका प्रेमी श्रोताहरू मा श्यामु सिङ्यो नमस्ते भन्नुभएको छ बहिनी।
2: हजुर, लोहराङ भाषामा श्यामु सिङ्यो भनेको चाहिँ नमस्ते
1: नमस्ते। अनि लेख्नुहुन्छ, कार्यक्रम सञ्चालन मण्डलमा रहनुभएका सम्पूर्ण सदस्यहरूलाई छड्के सलाम, टक्कराउँदछु नेपालमा बसी बसी भन्नुभएको छ।
2: हजुर, अहिले नेपालमा हुनुहुन्छ, नेपालको यो आनन्द लिनु भएको छ, मौसमको आनन्द लिनु भएको छ, अहिले वर्षा याम छ
1: होइन,
2: र हाम्रो लीलानाथ दाईलाई कार्यक्रममा स्वागत छ, र हामी दुवैजनाको नमस्कार पनि छ।
1: यो मौसमको आनन्द लिने क्रममा नि बहिनी, हामीलाई चाहिँ हामी सो लक्की विथ सिक्स सिजन्स होइन, छवटा हाम्रो मौसमहरू आउँछ, जाडो गर्मी यताउति सबै आउँछ होइन, शरद ऋतु वसन्त ऋतु भनेर भन्छौँ नि हामी। तर यो वर्षामा नि बहिनी, यदि तपाईँ गहिरी खेतमा बस्नु भएको छ भने चाहिँ, गहिरो ठाउँमा बस्नु भएको छ भने नि, यो घरमा भेल आउँदाखेरि बाढी पस्दा चाहिँ त्यो जति नरमाइलो के हुँदो रहेछ होइन, तपाईँको अब बसेको ठाउँ नै पुरा भिज्ने, खानेकुरा भिज्ने होइन, यो चाहिँ असाध्यै नराम्रो, त्यसले गर्दाखेरि ढलको व्यवस्था भए राम्रो भनेर सबैको चाहना छ कि बहिनी। किनभने आजकल पहिला पहिला जस्तो होइन, सर पानी परेर जाने होइन, खण्ड वृष्टि के बहिनी, एक ठाउँमा जोडले पर्यो त्यहाँ तहस नहस गरिदिने, अरू ठाउँमा सुक्खा, त्यस्तो भएको कारणले गर्दाखेरि मौसम नै के तलमाथि भइरहेको छ, गर्दाखेरि कसैको घरमा चाहिँ यसो भेलबाडी नपरोस् नपसोस्, हाम्रो शुभकामना त्यही छ। अब पत्रतर्फ लागौँ। उहाँ भन्नुहुन्छ, देश परदेशमा रहेका सबै नाता गोतामा भुइँसोरी नमस्ते भन्नुभएको छ बहिनी।
2: अब अहिले त बर्खा याम चाहिँ हिलो छ दाजु, हिलो हिलो होला फेरि होइन।
1: ओके, तर पनि त्यो तरिका हो हाम्रो होइन, एकदमै आदर गरेको हो नि त होइन, मनैबाट तहे दिलबाट फ्रम द बटम अफ माई हार्ट भन्छ नि होइन, त्यस्तै प्रकारको एकदमै 100% नमस्कार भनेको। र प्राय सबै प्रदेशको सन्देश, प्राय सबै कार्यक्रमहरू प्रदेशको सन्देश सुन्ने गर्दछु र लेख्न पो भुलि हाल्छु भन्नुभएको छ।
2: हजुर, अब भुल्नु भएन है दाई,
1: र अब तपाईँले इन्करेज गरिदिनु भयो, बेला बेलामा आउनुहुन्छ होला, नयाँ नयाँ कार्यक्रमको कार्यक्रम प्रेमी श्रोताको सन्देश सुनेर रमाइरहेको छु, मित्रहरू लेखिरहनु होला, म सुनेर रमाइलो गरिरहनेछु भनेर उहाँले अरूलाई इन्करेज गर्नु भएको छ बहिनी।
2: हजुर हजुर, अब तपाईँ पनि लेख्नुहोस्, हाम्रा अन्य श्रोताले पनि लेख्नुहुनेछ। अब लीला दाईको घर बनिसकेपछि हामी अब यहाँ बिएबिएस टिमै जानु पर्ला जस्तो छ दाजु।
1: ए, हाउस वार्मिङ।
2: हजुर हजुर,
1: ओके, त्यो पनि राम्रो कुरा हो। हजुर होस्, तपाईँले उहाँ त्यो इन्फर्मेसन दिनुभयो. उहाँका सबैले घर बनाउनु राम्रो कुरा हो नि त बहिनी, होइन? घर बनाउनु, छोराछोरी हुनु, अनि फेरि बिहा हुनु जीवनको रित्न हो, साइकल हो. यहाँले त्यो गर्नुभएछ भने कार्यक्रम सुन्ने दिन भने आइतबार पर्ने भएकोले फोनको अलार्मद्वारा ठ्याक्कै सङ्केत पाइहाल्छु अनि सुनिहाल्छु भन्नुभएको छ बहिनी.
2: हजुर, धेरै धन्यवाद छ लीला दाई.
1: 12 बजेको होइन, दिउँसोको 12 बजे. यो लन्च खायोवरि निन्द्रा लाग्ने बेला हो कि बहिनी, होइन? अब रिटायर लाइफमा त्यसले गर्दाखेरि अलार्म लाउनु भयो होला भनेर मेरो अन्दाज हो भन्दै उहाँ भन्नुहुन्छ. जे जसो भए पनि परदेशीको सन्देश कार्यक्रम परिवारमा आराम रही आरामताको कामना छ र शुभकामना पनि छ र म लगायत सम्पूर्ण परिवारको तर्फबाट हामी यहाँ सञ्चय कुशली रहेको अवगत गराउँदै आफन्तजनमा सोहीको कामना गर्न चाहन्छु. फुर्सदको समयमा अवश्य बिएबिएसमा झुल्किनेछु भन्नुभएको छ बहिनी.
2: पछि चाहिँ अलिक फुर्सद हुन्छ बहिनी भन्दै हुनुहुन्थ्यो. अब आउनुहुन्छ उहाँ, एकदम स्वागत छ दाजु तपाईँलाई.
1: ओके, अन्तमा तपाईँहरूकै रोजाइमा कुनै एउटा गीत सुनाइदिनु भए आभारी हुने थिएँ. सिआई यानि कि चिफ इन्सपेक्टर रिटायर्ड धीरनाथ लोहरुङ राई उर्फ एलएन ठुले गैरी पाङमा सङ्कुवा सभा भन्नुभएको छ बहिनी.
2: उफ, भन्दाखेरि चाहिँ अलिक कस्तो कस्तो लाग्यो है. तर लीला दाईले हामीलाई बेला बेलामा व्यस्त भए पनि पत्र लेख्नुहुन्छ दाजु, एकदमै खुसी लाग्छ. र आज हामीले अत्तर
1: उहाँलाई यो गीत सुनाउ. अब जे होस् उहाँको ठुलो धेरै नाम छ, उहाँ ताइक्वान्डो मास्टर पनि जस्तो लाग्छ मलाई, होइन? गुरुजी हो नि त, गुरु भनेको हिसाबले होस् गर्नुहुन्छ होला भन्ने आशा गरौँ, होइन? ओके, ल तपाईँलाई गुरुलाई यो गीत सुनाउ, यानि कि ताइक्वान्डो मास्टर कति डान हुन्छ मलाई थाहा छैन. आइएम स्योर उहाँले धेरै यसमा आफ्नो प्रभुत्व जमाउनु भयो, उसलाई सिकाउनु भयो, सिक्नु भयो, डिसिप्लिनमा रहनु भयो र अरूलाई पनि डिसिप्लिनमा राख्नु भएको छ. किनभने यो ताइक्वान्डो खेल भनेको खेल मात्र होइन, जीवन शैली हो बहिनी, होइन? धेरैले यसमा उन्नति प्रगति गर्नुभएको छ, आफ्नो व्यक्तित्व विकास गर्नु पनि भएको छ. अब तपाईँले छान्दिएको गीततर्फ लाग्यो है त.

0: हजुर, मिठो गीत अत्तर लन्डनैको गीत चाहिँ लीला जीको लागि तपाईँले राखिदिनु भयो. अत्तर त फ्रान्सको पो फेमस हो त बहिनी,
1: होइन? एकदमै. लीला दाई सिङ्गापुरे भएको कारणले गर्दा, सिङ्गापुर आर्मी पुलिस भएको कारणले गर्दाखेरि अत्तर सिङ्गापुरको भन्नुपर्छ.
0: सिङ्गापुरको हो, ओके. तर अहिले फेरि नयाँ अत्तरको कुरा छ, झ्यामझ्याम ब्रदर्सको कुरा सुन्नु भएको छ बहिनी? झ्यामझ्यामको निकै आइरहेको छ.
1: हजुर हजुर,
0: मध्य पूर्वबाट नेपालतिर आउँदै हुनुहुन्छ भनेर कुरा कता कता सुनेको थिएँ, होइन? निकै फेमस हुँदो रहेछ. खैर, छोडिदिउँ. अब हामी कसो कुराकानी गर्ने बहिनी?
1: हजुर, अब हामी प्युठानतर्फ लाग्दैछौँ दाजु.
0: ल त, पहिला तपाईँ जानुहोस्, त्यसपछि म आउँछु.
1: हुन्छ हुन्छ,
0: ल बोलिहाल्नुहोस्.
1: प्युठानमा हाम्री दिदी हुनुहुन्छ गोमा जीसी. गोमा दिदी नमस्ते.
2: नमस्ते.
1: सन्चै हुनुहुन्छ गोमा दिदी?
2: हजुर सन्चै छु. हजुर सन्चै छ.
1: हजुर, हामी सबैजना सन्चै छौँ. र यहाँ हामीसँग विनोद सर पनि हुनुहुन्छ, है?
0: हजुर गोमाजी नमस्ते, स्वागत छ हजुरलाई हाम्रो यो कार्यक्रम. तपाईँसँग त झन्डै एक वर्ष अगाडि बोलेको जस्तो कुराकानी गरे जस्तो लाग्यो मलाई. आरामै हुनुहुन्छ? अनि अहिले प्युठानमै? अघि हामीले कुरा गरेका थियौँ, अब धान रोपाइ सक्यो, अब गोडमेल गर्ने बेला भयो, त्यहाँको झार सफा गर्ने बेला भयो भनेर हामीले कुरा गरेका थियौँ. प्युठानमा चाहिँ के भइरहेको छ? सबभन्दा पहिला रोपाइ कस्तो भयो? सुरु सुरुमा पानी त्यति परेन क्यारे, होइन? पछिबाट पर्यो. जियोस्, रोपाइ चाहिँ सबै ठाउँमा भयो. अनि अहिले कति कति ठुलो भएको छ त? अब गोड मेल गर्ने बेला भयो त धान? ए, सकिसक्यो. ओके, उसमे त अब तिजको लागि तयारी होला नि, होइन र?
1: अनि यो मकैको कुरा गरेको थिएँ कि दाजु मैले अफ एयरमा, है? गोमा दिदीसँग कुरा गर्दाखेरि यता त भर्खरै हरियो भएको छ, अब हरियो मकै पोलेर र उसनेर खाने बेला भएको छ भन्दै हुनुहुन्थ्यो. कति अलिकति ढिलो रहेछ, होइन गोमा दिदी?
2: हजुर, हाम्रो अलिक ढिलो पनि भयो, अहिले पानी नपरेको कारणले पनि अलिक ढिलो भयो.
1: लेकमा चाहिँ अलि मकै सुकिसकेको अवस्था छ, है?
0: काठमाडौँमा चाहिँ हरियो मकै दुधे मकै खाइसक्यो, है? छैन, अहिले पोलेर खाने मात्रै छ. ल त, अब आज तपाईँ यहाँलाई चाहिँ कन्ट्याक्ट गर्नुको मुख्य उद्देश्य हजुरको छोरा, होइन, मौसम जीसी, होइन, कहाँ हुनुहुन्छ अहिले? उहाँको ट्रेनिङ सकेर पल्टनमा गइसक्नु भएको छ, कहाँ जानुभएको छ? बेलायतमै हो, युकेमै.
1: गोमा दिदीले पोहोर पनि हामीसँग कुराकानी गर्नु भएको थियो, है दाजु? र हाम्रो मौसम भाइको जन्मदिन भने आइतबार परेको छ, है? 16 अगस्तको दिनमा परेको छ, जुन चाहिँ आइतबार पर्छ. अब उहाँलाई, हाम्रो भाइलाई, हाम्रो गोमा दिदीले आशीर्वाद र शुभकामना दिन्छु भनेर भन्नुभएको छ. गोमा दिदी, छोरालाई के भन्नुहुन्छ?
2: मेरो छोरालाई जन्मदिनको लाख लाख शुभकामना छ. जाजी गए पनि केही नहोस्,
0: उन्नति प्रगति होस्, ट्रेनिङ राम्रो होस्, पढाइ राम्रो होस्, किनभने हामीले हामीले के भन्छौँ भने पल्टनमा गएपछि त पढ्नै पर्दैन भन्छौँ, झन् बढी पढ्नु पर्छ. हो नि, आज हाम्रो पाला त हामी त बिहान 4 बजी उठ्नु पर्थ्यो, हगि?
2: आफ्नो
0: ल त, अब हामी पहिला भनौँ न, हामी आउँदाखेरि लाउरेले कति तोला सुन ल्यायो भनेर सोध्थे के, होइन? त्यो जमाना गयो. आफ्नो जिन्दगी कसरी बनाएको छ, कति के गर्यो, आफ्नो उन्नति प्रगति के गर्यो भनेर सोध्छौँ के बहिनी, होइन? त्यसले गर्दाखेरि हाम्रो तर्फबाट पनि बाबु र बाबुको सम्पूर्ण साथीहरू, मौसम र उसको ब्याची सबैलाई चाहिँ हाम्रो तर्फबाट शुभकामना, है? गीत चाहिँ बहिनीले तपाईँको निम्ति राखिदिनुहुन्छ, दसैँ छेक तपाईँलाई कन्ट्याक्ट गर्छौँ, हगि? अनि दसैँमा मिठो गरेर शुभकामना दिनुहोस्, है? हस्, नमस्कार.
1: नमस्कार, बाइ बाइ दिदी. हजुर, आजको प्रश्न हामी दोहोऱ्याउँछौँ, त्यसपछि बिदा पनि माग्छौँ। र गुमा दिदी लगायत हाम्रो भाइ बद्दे बोय भन्नुपर्छ, मौसम जीसी भाइ है, उहाँको लागि हामी मिठो गीत सुनाउँछौँ दाजु।
0: हजुर, श्रोताहरू, पल्टनको कुरा यस्तै हुन्छ, पल्टनको ट्रेनिङ लवाई खवाई उठबास होइन, हाम्रो आफ्नै प्रकारको हुन्छ, कतिले बुझ्नुहुन्छ कतिले बुझ्नुहुन्न, रेडियो सुन्नेले चाहिँ हाम्रो यस्तै तरिका हो भनेर बुझ्नुहुन्छ होइन, र यो हाम्रो जीवनशैली हो भन्नुपर्छ। हस्त, आजको यो विषयबाट सञ्चालक विनोद फेरि अर्को हप्ता आउने बाचा गर्दै विदाको अनुमति चाहन्छ। मलाई विदा दिनुहोस्। नमस्ते, शुभ दिन, बा बाई।
1: प्रश्न एकचोटि दोहोऱ्याउन चाहन्छु। संसारको नम्बर एक बास्केटबल खेलाडी माइकल जोर्डनले धेरै जसो आफ्नो खेल जीवनमा कति नम्बरको जर्सी लगाउनु भयो? अप्सन्सहरू छन् 32, 23, 45 र 33। माइकल जोर्डनले धेरै जसो कुन टिमको लागि खेल खेल्नुभयो? यो पनि अर्को प्रश्न छ। यी दुई प्रश्नको उत्तर हामीलाई फोन गरेर भन्नुहोला, सोमबार बिहान 11 बजेबाट मङ्गलबार बेलुकी 5 बजेसम्म। यो भन्दै निशा गुरुङ आज्ञा चाहन्छु। नमस्ते, शुभ दिन, बाइ बाइ।
3: सैन्य समुदायमा बेलायत भरि अन एयर एपमा अनि स्मार्ट स्पिकरमा भन्नुहोस् प्ले बीएफबीएस। यो बीएफबीएस गोर्खा रेडियो हो।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल अनलाइन .com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: वर्षा यामसँगै जंगल पाखा काठका ठुटा र खाली चौरहरूमा थरी थरीका च्याउ उम्रन्छन्।
1: केही च्याउ खान हुने, केही च्याउ खान नहुने विषालु हुन्छन्।
0: खान हुने र खान नहुने विषालु च्याउ चिन्न गाह्रो हुन्छ।
1: नचिनेको जंगली र जथाभावी उम्रेका च्याउ खानाले ज्यान समेत जान सक्छ।
0: होसियारी अपनाऊ, नचिनेको जंगली च्याउ नखाऊ।
1: सर्वसाधारणको हितमा रेडियो नेपालद्वारा जारी।

0: यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। अविरल वर्षापछि भेरी नगरपालिका दुई जाजरकोट रिसाङमा पहिरोमा परि तीनजनाको मृत्यु भएको छ भने अन्य दुईजना हराइरहेका छन्। घाइते भएका सोही नगरपालिका दुई सालधाराका 52 वर्षे केदार कार्कीको उपचारको क्रममा मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ। बेपत्ता चारजना मध्ये सोही ठाउँकी उमा सिंह खत्री र रति खत्रीको शव फेला परेको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो। सोही नगरपालिकाको चिसापानीका भमी बहादुर कार्की र गैरी गाउँका हरिश विखको अवस्था अज्ञात रहेको छ। पहिरोमा पुरेर घाइते भएका दुईजनाको अवस्था गम्भीर भएकाले उपचारको लागि नेपालगञ्ज र सुर्खेत पठाइएको छ। पहिरोमा बेपत्ता भएकाको खोजी गर्न नेपाली सेनासहित सशस्त्र प्रहरी निरीक्षक कमल कार्कीको नेतृत्वमा विपद व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली आज बिहानै त्यसतर्फ परिचालन भएका छन्। रोल्पाको थवाङ गाउँपालिका 5 कोटल 12 पहिरोमा परि मृत्यु हुनेको संख्या 12 पुगेको छ। पछिल्लो पटक बेपत्ता मध्ये प्युठानको सरु मारानी गाउँपालिका 2 ददेरे स्थित राप्ती नदीको बीच भागमा रोल्पाको थवाङ गाउँपालिका 5 कोटल 12 निवासी अन्दाजी 80 वर्षीय अजम्बर पुनमगरको शव फेला परेपछि मृत्यु हुनेको संख्या 12 पुगेको हो। पहिरोमा परि अझै एक बालक बेपत्ता छन् भने दुईजना घाइतेको बुटोल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले जानकारी दिनुभयो। घटनामा परि बेपत्ता बालकको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। अविरल वर्षाको कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका छन्। प्रहरी प्रधान कार्यालयले काभ्रे प्लानचोक इलाम सिन्धुपाल्चोक रसुवा रुकुम पश्चिम सङ्खुवासभा लमजुङ मुस्ताङ रोल्पा र चितवनका विभिन्न सडक खण्डमा यातायात प्रभावित भएको जनाएको छ। काभ्रे प्लानचोक सिन्धुली जोड्ने बिपी राजमार्गको खुर्कुट नेपाल थोक कटुन्जे बेसी सडक खण्डमा सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गर्दै सवारी साधनको आवागमनमा रोक लगाइएको छ। मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाको कारण साँझ 5 बजेदेखि बिहान 5 बजेसम्म सबै किसिमका सवारी साधनको आवागमनमा रोक लगाइएको छ। इलाम नगरपालिका 9 राजदुवालीमा हिलोले मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। सिन्धुपाल्चोकको अरणीको राजमार्ग अन्तर्गत भोटेकोसी गाउँपालिका 4 किलो पहिरो लिपिङमा सडक भाँसिँदा उक्त सडक खण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएको छ। रसुवाको उत्तरगया गाउँपालिका 5 खाल्टेमा सडक कटान हुँदा त्रिशुली मैलुङ स्याफ्रुबेसी कच्ची सडक पनि पूर्ण रूपमा अवरुद्ध भएको छ। यसै गरी निरन्तरको वर्षासँगै सडकमाथिबाट आएको पहिरोले सल्यानको राप्ती राजमार्ग अवरुद्ध भएको छ। आज बिहान कपुरकोट गाउँपालिका 4 अरिङ्गाली नजिकै पहिरो जाँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। परराष्ट्र मन्त्री शिशिर खनालले इन्डोनेसियाको फ्लोरिस द्वीपमा भएको भूकम्पबाट ठूलो जनधनको क्षति भएकोमा गहिरो दुःख व्यक्त गर्नुभएको छ। भूकम्पको विनाश भोगिसकेको नेपालले प्राकृतिक विपत्तिका पीडा र दुःखलाई बुझेको बताउँदै सामाजिक सञ्जाल मार्फत मन्त्री खनालले नेपाल सरकार तथा नेपाली जनताका तर्फबाट इन्डोनेसिया सरकार र त्यहाँका जनताप्रति ऐक्यबद्धता तथा सहानुभूति व्यक्त गर्नुभएको छ। भूकम्पबाट प्रभावित विपत्ता तथा विस्थापित सबैको सुरक्षा उद्धार तथा राहतका साथै शीघ्र पुनर्स्थापनाको कामना गर्दै उहाँले सामाजिक सञ्जाल एक्समा लेख्नु भएको छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ दिउँसो 1 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
2: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
1: यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
2: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
1: किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसीको कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
2: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
1: सेवा सुचारू गर्नका लागि *14# डायल गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। इन्डोनेसियामा हिजो गएको विनाशकारी भूकम्पमा परि मृत्यु हुनेको संख्या 47 पुगेको छ। फ्लोरिस टापुको 15 किलोमिटर गहिराईमा केन्द्रबिन्दु बनाएर स्थानीय समयअनुसार हिजो बिहान 5 बजे 7.7 म्याग्निच्युडको विनाशकारी भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यम बीबीसीले जनाएको छ। भग्नावशेषमा पुरिएकाहरूको खोजी तथा उद्धार कार्य आज पनि जारी छ। भूकम्पले 900 भन्दा बढी घरमा क्षति पुर्याएको छ भने मध्ये 100+ बढी घरहरूमा गम्भीर क्षति पुगेको प्रारम्भिक रिपोर्टहरूले देखाएको अधिकारीहरूले बताएका छन्। ठूलो भूकम्पपछि 341 पटक परकम्प मापन गरिएको त्यहाँको भूकम्प मापन केन्द्रले जनाएको छ। जापानको पूर्वी क्षेत्रमा परेको भारी वर्षाको कारण 9 जनाको मृत्यु भएको छ। गैराति बिहिबार रातिदेखि सुरु भएको मुसलधारे वर्षापछि आएको बाढीमा परि आजसम्म 9 जनाको ज्यान गएको पुष्टि भएको जापानको सार्वजनिक प्रसारक एनएचकेले जनाएको छ। बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत वितरण कार्य जारी छ। वर्षाको कारण 1000+ बढी घर डुबानमा परेको छ भने सडक तथा रेल सेवा प्रभावित भएको छ। वर्षाको कारण त्यहाँ विद्युत आपूर्ति अवरुद्ध हुनुका साथै पहिरोको जोखिम बढेको अधिकारी बताएका छन्। वर्षाले सबैभन्दा बढी चिबा सहर प्रभावित भएको सञ्चार माध्यमहरूले जनाएका छन्। रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो दिउँसो 1 बजेको समाचार। सकियो, हौस् त नमस्कार।

0: नमस्कार, कृषि पत्रिकामा स्वागत गर्दछौ। म नरेश नेउपाने
1: र म शान्ति गुवर।
0: कृषि पत्रिकाको सुरुमा सिंहदरबार परिसरमा सुलभ मूल्यको खाद्य बिक्री कक्ष सञ्चालन, 142 प्रकारका सामग्री उपलब्ध शीर्षकको समाचार।
1: सिंहदरबार परिसरमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले सुलभ मूल्यको खाद्य बिक्री कक्षको उद्घाटन गर्नुभएको छ। बिक्री कक्षको समुद्घाटन गर्दै मन्त्री कुमारीले यस केन्द्रबाट सिंहदरबारमा कार्यरत कर्मचारी तथा विभिन्न कार्यका लागि आउने सेवाग्राहीहरू लाभान्वित हुने विश्वास व्यक्त गर्नुभएको छ। उहाँले कर्मचारीहरूले कार्यालय समयपछि घर फर्कने क्रममा सहजै किनमेल गर्न सक्ने भएकाले यसबाट समयको बचत हुने र व्यापार प्रवर्धनमा समेत टेवा पुग्ने बताउनुभयो। उहाँले सिंहदरबारमा प्रवेश गर्ने सबैलाई एकपटक बिक्री कक्षको अवलोकन गर्न र सेवा लिन आग्रह समेत गर्नुभयो। मन्त्री कुमारीका अनुसार हाल यस्ता बिक्री कक्षहरू विभिन्न 5 स्थानमा सञ्चालनमा रहेका छन्। आगामी दिनमा यस सेवालाई थप विस्तार गर्ने योजना रहेको जानकारी दिदै उहाँले निजी क्षेत्रको भाटभटेनी जस्ता सुपर मार्केटहरूमा समेत सरकारी स्टल राख्ने विषयमा गृहकार्य भइरहेको बताउनुभयो। मन्त्री कुमारीले भन्नुभयो, यहाँ दैनिक उपभोग्य 142 प्रकारका खाद्य सामग्रीहरू उपलब्ध छन्। दुग्ध विकास संस्थान DDC को बिक्री केन्द्र पनि नजिकै रहेकाले उपभोक्तालाई आवश्यक सबै सामग्री एकै स्थानबाट खरिद गर्न सहज हुनेछ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आफ्नो 7 वार्षिकोत्सवको अवसरमा सिंहदरबार परिसरभित्र सहुलियत मूल्यको खाद्य बिक्री कक्ष सञ्चालनमा ल्याएको हो। कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत डिल्लीराम लम्सालले कार्यालय समयपछि खाद्यान्न खरिद गर्न कठिनाइ हुने कर्मचारी तथा सेवाग्राहीहरूको ठूलो मागलाई सम्बोधन गर्दै सम्बन्धित मन्त्री र सचिवको निर्देशनमा यो सेवा सुरु गरिएको बताउनुभयो। बिक्री कक्षको उद्घाटन गर्दै निमित्त प्रमुख कार्यकारी अधिकृत लम्सालले देशभरका 193 स्थानबाट कम्पनीले सहुलियत मूल्यमा खाद्यान्न उपलब्ध गराइरहेको जानकारी दिनुभयो। उहाँका अनुसार कम्पनीसँग उपलब्ध रहेका विभिन्न प्रकारका खाद्यान्नमा प्रति किलोग्राम 5 रुपैयाँ छुटको व्यवस्था गरिएको छ। दुर्गम क्षेत्रमा सेवाको पहुँच बारे उठेका प्रश्नको स्पष्टीकरण दिँदै लम्सालले कर्णालीका सबै जिल्ला र स्थानीय तहहरूमा सम्झौता मार्फत बिक्री केन्द्रहरू सञ्चालनमा रहेको बताउनुभयो। कम्पनीले किसानबाट समर्थन मूल्यमा खाद्यान्न खरिद गर्ने र उपभोक्ताहरूलाई सहुलियत दरमा उपलब्ध गराउने गरी दोहोरो भूमिका निर्वाह गरिरहेको दावी गर्नुभएको छ। कोरोना महामारीको समयमा सुरु गरिएको होम डेलिभरी सेवा हाल पनि विशेष परिस्थितिमा उपलब्ध रहेको तर उपभोक्ताहरूले स्वयं उपस्थित भएर सामान रोजेर लिन बढी रुचाएको लम्सालको भनाइ छ। सरकारको पछिल्लो सक्रियतापछि DDC झैं खाद्य व्यवस्था कम्पनीले पनि आफ्नो सेवा विस्तारमा तीव्रता ल्याएको र आगामी दिनमा यसलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
0: नयाँ पत्रिकामा छापिएको यस समाचारपछि झापामा मल अभाव नहुने राष्ट्रिय समाचार समितिबाट अर्को समाचार लिएका छौँ। कृषि सामग्री कम्पनी लिमिटेडले झापामा मलको आपूर्ति निरन्तर गरिरहेको छ। हालसम्म जिल्लामा 32,991 बोरा युरिया र 26,267 बोरा DAP किसानलाई वितरण गरिएको छ। त्यस्तै पोटास 37.050 मेट्रिक टन वितरण गरिएको कृषि सामग्री कम्पनी लिमिटेडको झापा कार्यालयका प्रमुख दीपक कुमार राजवंशीले बताउनुभयो। धान रोपाईको मुख्य चरण लगभग सकिएकाले अब किसानले आवश्यकता अनुसार मल प्रयोग गर्ने समय सुरु भएको छ। उहाँका अनुसार मल मौजदात रहेकाले किसानले चिन्ता गर्नुपर्ने अवस्था छैन। कार्यालयमा हाल युरिया 130 मेट्रिक टन र DAP 54 मेट्रिक टन मौजदात रहेको छ। धान रोपाईपछि धानको वृद्धि र उत्पादनका लागि विशेष गरी युरिया लगायतका मल आवश्यक पर्ने भएकाले केन्द्रबाट दोस्रो चरण अन्तर्गत आवश्यक परिमाणमा मल आपूर्ति गर्ने प्रक्रिया सुरु भइसकेको प्रमुख राजवंशीले जानकारी दिनुभयो। राजवंशीका अनुसार गत वर्षको यही अवधिमा भएको मलको खपतलाई आधार मानेर यस वर्ष पनि आवश्यकताको मूल्याङ्कन गरी आपूर्ति व्यवस्थापन गरिनेछ। थप मल आउने भएकाले किसानले मलको अभाव बेहोर्नु पर्ने अवस्था आउँदैन, प्रमुख राजवंशीले भन्नुभयो। कार्यालयले झापाका किसानलाई मात्रै नभई पहाडी जिल्लातर्फ पनि मल वितरण गर्दै आएको छ। कृषि सामग्री कम्पनी लिमिटेडका झापा कार्यालयबाट इलाम, पाँचथर र ताप्लेजुङका साथै तेह्रथुमको एउटा स्थानीय तहसम्म रासायनिक मल आपूर्ति तथा वितरण हुँदै आएको छ।
1: नेपाल सरकार र गणतन्त्र कोरिया सरकार बीच कृषि मूल्य श्रृङ्खला सम्बन्धी सम्झौता शीर्षकमा गोरखापत्रमा समाचार छापिएको छ। नेपाल सरकार र गणतन्त्र कोरिया सरकार बीच कृषि मूल्य श्रृङ्खला विकास तथा कानुनी सूचना सेवा सुदृढीकरणका लागि 11.8 मिलियन अमेरिकी डलर 1,82 करोड बराबरका दुई प्रमुख समझदारी पत्रमा शुक्रबार हस्ताक्षर भएको छ। अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा नेपाल सरकारका तर्फबाट अर्थ सचिव घनश्याम उपाध्याय र गणतन्त्र कोरियाका तर्फबाट नेपालका लागि राजदूत पार्क थेयङले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्। कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग कोइका मार्फत कार्यान्वयन हुने यी परियोजनाले नेपालको कृषि क्षेत्रको आधुनिकीकरण र कानुनी सूचना प्रणालीलाई डिजिटल तथा पहुँच योग्य बनाउन सहयोग गर्ने विश्वास छ।
0: कारोबार दैनिकमा अर्ग्यानिक चियाको मूल्य किलोको 6,000 शीर्षकको समाचार प्रकाशित छ। नुवाकोटको पञ्चकन्या गाउँपालिकाले उत्पादन गरेको चियाको मूल्य प्रति किलो 6,000 रुपियाँ निर्धारण गरिएको छ। पञ्चकन्या 4 घोङसारा स्थित बाँझो जग्गालाई कृषियोग्य बनाई लगाइएको चियाको गुणस्तर परीक्षणमा उत्कृष्ट प्राप्त भएसँगै तयारी चियाको शुल्क तोकिएको गाउँपालिकाका अध्यक्ष तेज बहादुर तामाङले जानकारी दिनुभयो। तामाङका अनुसार स्थानीय सरकार सञ्चालन ऐन अन्तर्गत बनाइएको घोङसारा अर्ग्यानिक चिया उत्पादन प्रशोधन प्याकेजिङ ब्रान्डिङ मूल्य निर्धारण बिक्री तथा वितरण सम्बन्धी कार्यविधि 2083 अनुसार चियाको मूल्य निर्धारण गरिएको हो। घ्याङसारामा 3 वर्ष अघि रोपेको चिया बिरुवा मध्ये करिब 13,000 बोटबाट उत्पादन शुरू भएको छ। अध्यक्ष तामाङले भन्नुभयो, अर्थोडक्स र अर्ग्यानिक चियाको गुणस्तर सहित नेपाली बजार मूल्य, लागत, उपभोक्ताको माग लगायतलाई मध्यनजर गर्दै गरिएको मूल्य निर्धारणले गाउँपालिकालाई व्यवसायिक कारोबार तर्फ अघि बढाउन बाटो खुल्ला भएको छ। स्थानीय सरकार सञ्चालन ऐन र यस अन्तर्गत बनेको कार्यविधिमा उल्लेख भए अनुसार घ्याङसारा चिया व्यवस्थापन समिति मार्फत तोकिएको शुल्क कार्यपालिका बैठकबाट पारित भएर कार्यान्वयनमा आएको समिति सदस्य सचिव सरोज कुमार खातीले जानकारी दिनुभयो। खातीका अनुसार पहिलो पटक गत चैतमा टिपेको पातको प्रशोधनको उत्पादन सफल भएसँगै चियाको आर्थिक कारोबार मार्फत पालिकालाई आमदानीसँग जोड्न व्यावसायिक प्रयोजनका लागि योजना सहितको लक्ष्य लिइएको छ। पञ्चकन्या गाउँपालिकाले उत्पादन गरेको चियाको मूल्य 500 ग्रामको 3,000, 250 ग्रामको 1,500, 100 ग्रामको 600, 50 ग्रामको 300 र 25 ग्रामको 150 रुपियाँ उल्लेख गरिएको छ। उच्च हिमाली एवं पहाडी क्षेत्रमा उत्पादन भएको अर्थोडक्स र अर्ग्यानिक चियाको अहिलेको बजार मूल्य अनुसार पञ्चकन्याले निर्धारण गरेको मूल्य निकै सहुलियत रहेको समितिका सदस्य सचिव तथा रोजगार सिप तथा उद्यमशीलता केन्द्रका संयोजक खातीको भनाइ छ। कृषि पत्रिकाको अन्त्यमा सरकारले तदारुकताका साथ कार्यान्वयन गर्न लागेको पशु बच्चाला र मासु जाँच ऐन 2055 व्यवहारमा कार्यान्वयन गर्दा ध्यान दिनुपर्ने कुराहरू, पशु बच्चाला र गुणस्तरीय मासु बारे कृषि वन तथा पर्यावरण मन्त्रालयका पूर्व सहसचिव एवं मासु तथा मासुको गुणस्तरसँग सम्बन्धित एकजना वरिष्ठ विज्ञ डाक्टर डिलीराम सेडाईसँग गरिएको संक्षिप्त कुराकानी।
2: सरकारले उच्च महत्त्वका साथ कार्यान्वयन गर्न खोजेको पशु बच्चाला र मासु जाँच ऐन 2055 जुन छ, यो ऐन कार्यान्वयन गर्दा सरकारले ध्यान दिनुपर्ने मुख्य कुराहरू के हुन्?
3: सबभन्दा पहिलो अवस्थामा चाहिने भने मासु निरीक्षकहरूको आवश्यक पर्छ, त्यस्तै गरी मासु सुपरिवेक्षकहरूको आवश्यक पर्छ। र यो मासु निरीक्षक र मासु सुपरिवेक्षकहरू नेपाल सरकारले पर्याप्त मात्रामा तालिम दिएर निर्माण गरिसकेको छ। दोस्रो कुरामा बधशाला बधस्थलको लागि आवश्यक पर्ने पूर्वाधारहरूको आवश्यक पर्ने भयो। अब यो पूर्वाधारहरूको आवश्यकको सन्दर्भमा चाहिँ अब कतिपय ठाउँहरूमा अलि हाइट विभिन्न हाइटेक टाइपका बसालाहरू बनेका छन् र अहिलेसम्म जुन हामी कहाँ चाहिँ पशुहरू बध भइराखेका छ त्यही एजिटिज त्यही जुन ठाउँमा बध भएको छ त्यही ठाउँमा चाहिँ गएर हामीले निरीक्षण गर्ने परीक्षण गर्ने चाहिँ व्यवस्था गर्न सक्यौँ भने अनि हामी यो मासु जाँच चाहिँ लागू गर्न आवश्यक रूपमा सक्छौँ। र तेस्रो कुरो चाहिँ अब स्थानीय सरकारको भूमिका कुराहरू आउँछन्। स्थानीय सरकारले अब यी सबै कुराहरू चाहिँ बधस्थलहरू चाहिँ कुन ठाउँमा बध भइराखेको छ कुन ठाउँलाई चाहिँ बधस्थल तोक्नुपर्छ हाम्रो सुपरिवेक्षकको सहयोगमा र समन्वयमा र नेपाल सरकारले पनि यसलाई समन्वय गरेर कुन कुन ठाउँमा चाहिँ बधस्थल तोक्नुपर्ने हो राँगाको बधस्थल हो खसीबोगाको बधस्थल हो कुखुराको बधस्थल बधशाला ती ठाउँहरूमा चाहिँ स्थानीय सरकार र हाम्रो मासु सुपरिवेक्षक र नेपाल सरकार र संयुक्त रूपमा चाहिँ समन्वय गरेर हामीले आवश्यक ठाउँहरूमा चाहिँ आइडेन्टिफाई गरेर पहिचान गरेर त्यस ठाउँहरू तोक्न सक्यौँ र त्यस पछाडि चाहिँ मासु निरीक्षकको व्यवस्था गऱ्यौँ भने यसलाई चाहिँ मेन गरी यिनी कुराहरू चाहिँ हामी ध्यान दियो भने मासु जहाँ चाहिँ सजिलैसँग कार्यान्वयन गर्न सकिन्छ।
2: यहाँले यो ऐनको कार्यान्वयनका सन्दर्भमा चाहिँ सरकारले ध्यान दिनुपर्ने मुख्य कुराहरूमा एउटा बधशालाको स्वच्छता त्यसको आधुनिकीकरणको कुरा होला, अर्को चाहिने निरीक्षक र सुपरिवेक्षकको सहभागिता उहाँहरूको सक्रियता दुईटा कुरालाई फोकस गर्नुभयो। यो निरीक्षक र सुपरिवेक्षकको सन्दर्भमा पछि आउँला। यो स्वच्छ बधशाला चाहिँ कस्तो बधशालालाई स्वच्छ बधशाला मान्ने, स्वच्छ बधशाला बनाउनका निम्ति सरकारले गर्नुपर्ने के हो, उपभोक्ताले ध्यान दिनुपर्ने के हो, त्यहाँ चाहिँ त्यो बधशालासँग सम्बन्धित व्यवसायहरूले ध्यान दिनुपर्ने के हो?
3: स्वच्छता भन्ने कुरो के हो भन्दाखेरि सबभन्दा पहिलो कुरो फिजिकल बाह्य परीक्षणबाट गर्नुपर्ने हुन्छ। यसका लागि चाहिँ दक्ष जनशक्तिबाट बाह्य परीक्षण गर्ने, परीक्षण कहिले गर्ने भन्दाखेरि पशु वध गर्नुभन्दा अगाडि परीक्षण गर्ने र वध गरिसकेपछि परीक्षण गर्ने, त्यस पछाडि बाह्य परीक्षणबाट यसलाई केमिकल परीक्षण रासायनिक परीक्षण भन्छ, मासुमा भएका विभिन्न तत्त्वहरू गुणस्तरयुक्त छन् कि छैनन् भनेर चाहिँ रासायनिक परीक्षण गर्ने, त्यसका लागि पनि हाम्रा प्रयोगशालाहरू तयार छन्। त्यस्तै गरी माइक्रोबायोलोजिकल भन्छ, मासुमा जिउँदो हुँदाखेरि जति मासु हामी स्लोट गर्न थाल्छौँ त्यति ब्याक्टेरियाहरू संक्रामक जीवाणुहरू चाहिँ प्रवेश गर्न थाल्छन् र त्यो कम भन्दा कम प्रवेश गरेर चाहिँ मासु उत्पादन गर्ने भन्ने मुख्य लक्ष्य हो। जाँच्ने भनेको पनि त्यसैलाई कम गर्ने उद्देश्य हो। रोगी पशुहरू नकाटिउन्, रोगी पशुबाट चाहिँ तपाईँको रोग मान्छेमा रोग नसरोस्, यस्ता विभिन्न जति जुन रोगहरू छन् नसरोस् भन्ने उद्देश्यले नै हामीले परीक्षण गर्नुपर्ने हो। अब त्यो माइक्रोबियल एक्जामिनेसन चाहिँ पदहरूलाई पनि हाम्रो प्रयोगशालाहरू तयार छन्। त्यस्तै गरी हाइजेनिक परीक्षण भन्छौँ हामी, हाइजेनिक परीक्षण यो इन्टरनेसनल स्ट्यान्डर्ड अनुसार कोड अफ प्र्याक्टिस अनुसार विभिन्न ठाउँहरूमा चाहिँ पशुहरूको परीक्षण बध भएको छ कि छैन, जाँच गरिएको छ कि छैन, त्यसलाई चाहिँ विभिन्न त्यसको राख्ने स्थानहरू स्टोरेज गर्ने अवस्था छ कि छैन, त्यसलाई ट्रान्सपोर्टेसन गर्ने अवस्था छ कि छैन, यी सबै कुराहरूमा हामी ध्यान दिन सक्छौँ। र अहिलेको सन्दर्भमा यी सबै कुराहरूलाई हुँदाहुँदै स्वच्छ मासु उत्पादन गरी यति गरिसकेपछि स्वच्छ गुणस्तरयुक्त मासु उपभोक्ताले पाउन सक्ने भयो। अब यो स्वच्छ गुणस्तरयुक्त मासु उत्पादन गर्नलाई के गर्नु पर्यो भन्दाखेरि होलिस्टिक रूपमा चाहिँ हामीले के रेगुलेटरी फङ्सन भन्छ यसलाई यी सबै कार्यान्वयन गर्नको लागि चाहिँ हामीले कानुनको कार्यान्वयन गर्नुपर्ने हुन्छ। अहिलेसम्म हामी सबै पक्षमा काम गरे पनि कानुनको कार्यान्वयन भएको छैन। कानुनको कार्यान्वयन नभएको हुनाले कानुनको कार्यान्वयन गर्ने पक्षमा अहिले नेपाल सरकार एकदम तदारुकको साथ लागिरहेको छ र मलाई लाग्छ यो नेपाल सरकारले सजिलैसँग कार्यान्वयन गर्न सक्छ। कसरी गर्न सकिन्छ अहिलेको अहिले भ्यालीमा मात्रै कुराहरू आएका छन्।
2: जस्तो यो यहाँले सजिलैसँग गर्न सक्छ सरकारले भन्नुभयो होइन, नेपाल जस्तो देशमा आधुनिक वधशालाको चाहिँ निर्माण चुनौतीपूर्ण छैन र
3: यो आधुनिक वधशाला निर्माण चाहिँ तपाईँ कस्तो हो भने हामीले यदि मासुहरूलाई एक्सपोर्ट गर्नु पर्यो भने आधुनिक वधशाला चाहिने हो, तर स्वच्छ मासु मात्रै उत्पादन गर्नलाई आधुनिकै वधशाला चाहिन्छ भन्ने छैन। स्वच्छ मासु उत्पादन गर्न हामीले के गर्नुपर्छ, निरीक्षण र परीक्षण गर्नुपर्छ, त्यसमा मासु निरीक्षकहरूको चाहिँ व्यवस्था चाहियो।
2: अब निरीक्षक र परिवेक्षकको सन्दर्भमा पनि अब हाम्रो जस्तो अब यो देशमा चाहिँ दक्ष जनशक्ति छ कि छैन भन्ने एउटा महत्त्वपूर्ण प्रश्न छ कि, सरकारका प्राय धेरै जसो निकायका सरकारवालाहरूले के भन्नुहुन्छ भने दक्ष जनशक्ति नै छैन, पर्याप्त जनशक्ति नै छैन भन्नुहुन्छ, यसको सन्दर्भमा छ कि छैन?
3: यो सन्दर्भ कस्तो छ भने नेपालमा त हामीले करिब करिब 2060 सालदेखि अहिलेसम्म नेपाल सरकारले नेपालको तालिम केन्द्रबाट करिब 1000 जनाभन्दा बढी निरीक्षक सुपरिवेक्षकहरू तालिम दिइसकेका छ। जस्तो नि भ्यालीमा 25 ठाउँमा राँगा काटिन्छ, तपाईँले 25 जना निरीक्षकको दिनुहोस्, 25-30 ठाउँमा खसी बोकाहरू काटिन्छ, 25-30 जना निरीक्षक त्यहाँ व्यवस्था गरिदिनुहोस्। त्यसै गरी कुखुरा पनि अलिक मेजर ठाउँमा 25-30 ठाउँमा काटिन्छ भने करिब करिब 70-75 जना निरीक्षकहरू हामी तोक्न सक्छौँ अहिले। त निरीक्षकले कतिखेर काम गर्ने भन्दा बिहान 5 बजेदेखि 8 बजेसम्म काम गर्ने, त्यसपछि मासु ट्रान्सपोर्टेसन गर्ने, आफ्नो आफ्नो रिटेलर सुपरमा लगेर बेच्ने, त्यो त पहिले अहिलेको सोप त प्रशस्त मात्र सुधार भएका पसलहरू थिए, मासु डिस्ट्रिब्युसन च्यानल त आफ्नै ढङ्गले चलिरहेको छ, विभिन्न ठाउँबाट मासु बिक्री भइरहेको छ, त्यही ठाउँबाट बिक्री गर्ने हो, त्यही ठाउँमा काट्ने हो, त्यही ठाउँमा खाली के मात्रै गर्ने हो भने पशु वध गर्नुभन्दा अगाडि निरीक्षण गर्ने र वध गरिसकेपछि परीक्षण गर्ने, यी दुईटा काम एन्टिमार्टम एक्जामिनेसन र पोस्टमार्टम एक्जामिनेसन गरेर मात्रै मासु कन्ज्युमरकामा पुर्याउने भन्ने उद्देश्यले मासु जाँच चाहिँ कार्यान्वयन गर्न खोजिएको
2: भनेको वधशालाको आधुनिकीकरण गर्ने होइन, त्यसलाई स्वच्छ कसरी बनाउने, अहिले जहाँ पशु वध हुन्छन् ती पशु वध स्थलहरू स्वच्छ कसरी बनाउने भन्ने सन्दर्भमा हाम्रा सुपरिवेक्षक र हाम्रा निरीक्षक हाम्रा उपभोक्ता हाम्रा मासु पसलेहरू सजग हुने हो, सचेत हुने हो, एनको कार्यान्वयन गर्न तदारुकता देखाउने हो भने यो सजिलो कुरा हो।
3: अहिलेको सन्दर्भमा हामी जहाँ जहाँ जहाँ वध भएको छ त्यही ठाउँमा हामी यसरी निरीक्षक र सुपरिवेक्षक तोकेर, जस्तो मानिलिउँ अहिले नेपाल सरकार सुपरिवेक्षक तोक्यो, सुपरिवेक्षक स्थानीय सरकारमा जाने, स्थानीय सरकारसँग समन्वय गर्ने, नेपाल सरकारले पनि अभिभावकीय भूमिका निर्माण गरिरहने त्यसका लागि, र कुन कुन ठाउँमा चाहिँ राँगा काटिन्छ, आफ्नो स्थानीय सरकारले आफ्नो नगरपालिकाभित्र महानगरपालिकाभित्र चाहिँ कुन ठाउँमा राँगा काटिन्छ, कुन ठाउँमा खसी काटिन्छ, कुन ठाउँमा कुखुरा काटिन्छ,
2: त्यो पहिचान
3: त्यो मेजर ठाउँलाई आइडेन्टिफाई गर्ने, र त्यो आइडेन्टिफाई गरेको ठाउँमा मेजर मेजर ठाउँहरूमा आइडेन्टिफाई गरेपछि त्यही ठाउँमा मात्रै काटिनेछ भनेर चाहिँ सूचना प्रवाह गर्ने, जसले जहाँसुकै फेरि काट्न पाउँदैन यो नगरपालिका अथवा स्थानीय सरकारले तोकेको ठाउँमा मात्रै काटिन्छ भनेर चाहिँ सूचना प्रवाह गरिसकेपछि अनि त्यस ठाउँमा मासु निरीक्षक नेपाल सरकारबाट पठाइदिने, र मासु निरीक्षकले नेपाल सरकारबाट गएको निरीक्षक त्यसमा आफ्नो ढङ्गले चाहिँ एन्टिमार्टम पोस्टमार्टम परीक्षण विभिन्न कुराहरू माइक्रोबायोलोजिकल केमिकल अब हाइजेनिक सबै टेस्टहरू चाहिँ परीक्षणहरू त्यहाँ गर्ने भयो। जुन ठाउँबाट अहिले मासु डिस्ट्रिब्युसन भइराखेको छ त्यही ठाउँबाट डिस्ट्रिब्युसन हुने हो भने त्यसका लागि कुनै समस्या गर्नु परेन भने खालि हामीले अलिकति यसलाई व्यवस्थित कोअर्डिनेट ढङ्गले व्यवस्थापन गर्न सक्यौँ भने एज इट इज अवस्थामा हामी मासु जाँच लागू गर्न सक्छौँ। र अर्को रह्यो तपाईँको आधुनिक वधशालाका कुराहरू, अब भेलीदेखि बाहिर बिस्तारै अब हामीले अहिलेदेखि सुरु गर्ने, अब त्यसरी आधुनिक वधशाला निर्माण गर्नु पर्यो भने भेली बाहिर यसमा पनि के गरिरहेको छ भने अहिले नेपाल सरकार पशु विभागले आधुनिक वधशालाहरूको सस्तो ढङ्गले चाहिँ जस्तो 50 लाखदेखि करिब करिब 1 करोडदेखि लिएर 8 करोडसम्मका जुन स्थानीय सरकारले जुन ढङ्गको वधशाला बनाउन चाहन्छ त्यही ढङ्गको डिजाइन चाहिँ नेपाल सरकारले तयार गरिसकेका छ, र त्यो नेपाल सरकारले तयार गरेको डिजाइन अनुसार आफ्नो स्थानीय सरकारले नगरपालिकाले आफ्नो वधशाला निर्माण गर्न लाग्दाखेरि भयो, र निर्माण गरी अब जति ठाउँमा निर्माण भएको छ त्यो ठाउँमा अहिले यजिट अवस्था लागू गरी जाने, र भोलि त्योभन्दा अलिकति उच्च स्तरको वधशाला बनाउनलाई पनि कोसिस गर्ने, र आफ्नो क्यापासिटी अनुसार वधशालाको नि पूर्वाधारको पनि निर्माण गर्दै जाने, र मासु जाँच पनि लागू गर्दै जाने। अब स्वच्छ मासु खाने अधिकारलाई त अहिलेदेखि हामीले कुनै गर्नु भएन नि, कमसेकम मलाई यो के खुसी लागेको छ अहिले पनि आधुनिक वस्तुशाला बन्दै जान्छ र मासु जाँच चाहिँ लागु हुँदै जान्छ र यसलाई हामी सजिलै कार्यान्वयन गर्न सक्छौँ। त्यो ढङ्गले हामी गयौँ भने कस्तो भने सजिलै ढङ्गले कार्यान्वयन गर्न सक्छौँ र आधुनिक वस्तुशालाको निर्माण हुँदै जान्छ। भारतमा हेर्यो भने हामीले ब्रिटिस सरकारले स्थापना गरेका वस्तुशालाहरू योभन्दा तल यस्तो स्थितिका पनि थिएनन्। ठिक्क एउटा सिम्पल टहरो

0: चिको मासुलाई त्यो 12 घन्टा, कुखुराको मासुलाई कमसेकम 6 घन्टा, यसरी स्रोत गरिसकेपछि त्यति समयसम्म राख्न सक्यो भने त्यो चाहिँ एउटा मासु बन्छ भन्ने एउटा साइन्सले त्यसरी बताउँछ। र अहिलेसम्म जति हामी मासु खान्छौँ, मासु बन्दाखेरि मासुमा कार्बोहाइड्रेट हुनुहुँदैन, रहँदैन। जब कार्बोहाइड्रेट सकिन्छ र त मासु बन्छ, नभए त खालि मासु हामी गुलियो गुलियो मासु काट्ने बित्तिकै खान्छौँ, मासु त हामी गुलियो त्यस्तो नि, त्यो मासु पनि राखेको हुँदैन। त्यसको जुन कन्ट्राक्सन मेकानिजम छ खुम्चिने फैलिने, त्यो त तपाईँको राखेको त 24 घन्टासम्म रहन्छ, खसी पकाएको 12 घन्टासम्म रहन्छ। त्यो हुँदाहुँदै पनि कराएको कुरो हामी पटाएर खाइसकेका हुन्छौँ। त्यो मासु बन्नको लागि अलिकति चिलिङ ठाउँ चाहिँ भर्नुपर्छ। र पाँचौँ कुरो के हो भने, त्यो सबै निस्केको त्यहाँबाट निस्केको फोहोरहरूले त्यो वातावरणलाई दूषित गर्न नपाओस् नपरोस् भनेर नहोस् भनेर वेस्ट म्यानेजमेन्ट, त्यहाँबाट निस्केको दूषित पानी, दूषित सोलिड, दूषित पदार्थलाई चाहिँ राम्ररी व्यवस्था गर्ने, सोलिडलाई कम्पोस्टिङ गर्ने, पानीलाई तपाईँको ट्रिटमेन्ट गर्ने, अथवा त्यहाँ राखेर चाहिँ फिल्ट्रेसन गर्ने। विभिन्न किसिमका फिल्ट्रेसनहरू छन्, इभन सोइल फिल्ट्रेसन पनि हुन्छ, रिभर्स अस्मोसिस फिल्ट्रेसन, विभिन्न तरिकाहरू छन् नि त। यसले गर्दा यी पाँचवटा कुरा व्यवस्था गरेर एज इट इज अहिलेकै अवस्थामा पनि हामी आधुनिक वधशाला नभइकन पनि सामान्य वधस्थल वधशालाहरूमा पनि हामी मासु जाँच यसरी लागू गर्न सक्छौँ।
1: हवस् त, आजलाई कृषि पत्रिका यति नै। कृषि पत्रिकाबाट सहकर्मी काशीनाथ दवाडी सहित शान्ति कुँवर र म नरेश न्यौपानी आज्ञा चाहन्छौ। नमस्कार।

0: लगभग सबैजना आइसक्नु भयो। आजको वडास्तरको छलफल सुरु गरौँ हुन त। आज हामी पहिरो जानुपूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
2: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेतभन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
2: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: अपाङ्गता भएका व्यक्तिहरूको सफलता असफलता अनि सङ्घर्षका कथाहरू,
1: अपाङ्ग क्षेत्रमा भइरहेको गतिविधि एवं राष्ट्रको ऐन नियममा भएको व्यवस्था सम्बन्धी जानकारी दिने रेडियो नेपालको एकमात्र कार्यक्रम
2: हाम्रो बोली
1: प्रत्येक आइतबार रातको 9 बजेको समाचारपछि प्रसारण भइरहेको छ।
0: सुन्ने प्रयास गर्नुहोला।
3: ए दाई, पक्नुस्।

0: गर्नु भएको?
1: ले देख्नु भएन, औषधि हालेको
0: लौ न। शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?
1: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
0: हेर्नुहोस् त, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
1: हजुर,
0: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
1: ए, विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
0: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
1: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
0: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
1: ए, हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: हेलो
1: हेलो,
0: म हजुरको बैङ्कबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
1: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी, छोरी।
2: हजुर।
1: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी। लु
2: दिन त। हेलो, भन्नुहोस् त।
0: हेलो हजुर।
2: हजुर,
0: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
2: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
1: ए नानी, के भने रहेछ, के भयो?
2: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
1: ल ल ल, म किन दिन्थे।
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
4: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ।
3: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ।
4: अनलाइन ठगीबारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: अपाङ्गता भएका व्यक्तिहरूको सफलता असफलता अनि सङ्घर्षका कथाहरू,
1: अपाङ्ग क्षेत्रमा भइरहेको गतिविधि एवं राष्ट्रको ऐन नियममा भएको व्यवस्था सम्बन्धी जानकारी दिने रेडियो नेपालको एकमात्र कार्यक्रम
2: हाम्रो बोली
1: प्रत्येक आइतबार रातको 9 बजेको समाचारपछि प्रसारण भइरहेको छ।
0: सुन्ने प्रयास गर्नुहोला।
3: नमस्कार स्वयंसेविका दिदी।
4: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
5: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
4: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
3: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
4: हो त,
5: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
4: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
6: नेपाल सरकार विज्ञापन बोर्ड
7: झन्डु आयुर्वेद।
8: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झन्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
7: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
8: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
7: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
8: झन्डु नेपाल प्राली पुतली सडक काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि, फोन नम्बर 01 45 30 418।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहद्वार काठमाडौँबाट बोलिरहेका छौँ। अब आरम्भ हुन्छ प्रदेश प्रसारण, जस अन्तर्गत यहाँहरूले मिडियम वेभ 684, 792 र 1143 किलो हर्जका साथमा एफएम 98, 100 र 103 मेगा हर्जमा कोशी प्रादेशिक प्रसारण केन्द्र धनकुटा, रेडियो नेपाल कोशी प्रादेशिक प्रसारण अन्तर्गत तारण प्रसाद कोइराला स्मृति सञ्चार ग्राम विराटनगर, मधेस प्रादेशिक प्रसारण केन्द्र बर्दिवास, बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँ, गण्डकी प्रादेशिक प्रसारण केन्द्र पोखरा, लुम्बिनी प्रादेशिक प्रसारण केन्द्र दाङ, कर्णाली प्रादेशिक प्रसारण केन्द्र सुर्खेत र सुदूरपश्चिम प्रादेशिक प्रसारण केन्द्र दिपालबाट बेग्ला बेग्लै कार्यक्रम सुन्न सक्नुहुनेछ। यसै बीच दिउँसो 3 बजे, अपराह्न 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचारका साथै रेडियो नेपालका विभिन्न ठाउँमा रहेका रिले स्टेसनहरूबाट एफएम 98, 100 र 103 मेगा हर्जमा पनि हाम्रो प्रादेशिक प्रसारण सुन्नुहुनेछ।

नमस्कार, मिडियम 792 किलो हर्जको साथमा एफएम ब्यान्ड 98.1 मेगा हर्जमा हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट बोलिरहेका छौँ। रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँ सुनेर बस्नुभएका सम्पूर्ण आदरणीय श्रोतालाई हार्दिक स्वागत अभिवादन गर्छौँ। प्रविधि संयोजनमा देवकी भण्डारी अनि उद्घोषणतर्फ अर्जुन श्रेष्ठ, विद्या चौधरी र म रुक्मिणी पोखरेल। अब प्रस्तुत गर्छौँ रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट साँझ 6 बजेसम्म प्रसारण गर्ने कार्यक्रमबारे जानकारी।

केही बेरमै यहाँहरूका माझमा राख्नेछौँ स्वदेश गान। स्वदेश गानपछि विभिन्न कलाकारका स्वरमा रहेका लोकगीतहरू सुनाउनेछौँ। 3 बजे समाचार केन्द्रीय प्रसारणबाट सुन्नुहुनेछ। 3:15 दनुवार भाषामा समाचार सुन्नुहुनेछ। 3:25 आधुनिक गीत सुन्नुहुनेछ। 4 बजे समाचार केन्द्रीय प्रसारणबाट सुन्नुहुनेछ। 4:05 शेर्पा भाषामा समाचार सुन्नुहुनेछ। 4:15 चलचित्रका गीतहरू सुन्नुहुनेछ। 5 बजे समाचार केन्द्रीय प्रसारणबाट सुन्नुहुनेछ। 5:05 तामाङ भाषामा समाचार सुन्नुहुनेछ। 5:15 दोहोरी गीतहरू सुन्नुहुनेछ। 5:45 उर्दू भाषामा समाचार सुन्नुहुनेछ भने 5:59 बागमती प्रादेशिक प्रसारणको सेवा समाप्त हुनेछ। अब राख्दैछौँ स्वदेश गान। प्रेमध्वज प्रधानको सुरमा रहेको छ, ललितजन रावलको रचना, सुशील विश्वकर्माको सङ्गीतमा।

0: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपदबारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट बोलिरहेका छौँ। सुन्नुभयो विपद सम्बन्धी केही जानकारीमूलक सन्देश। त्योभन्दा अगाडि नुपुर भट्टाचार्यको स्वरमा रहेको लोकगीत सुन्नुभयो यहाँहरूले, हरिबहादुरको सङ्कलनमा रहेको थियो। लोकगीत सुनाउने क्रममा अब सुनाउँछौँ जयनन्त लामा र पाण्डव सुनवारको स्वरमा रहेको गीत लीलाराज पौडेलको सङ्कलनमा।

भर्खरै सुनायौँ तीर्थ कुमारीको सुरमा रहेको गीत रामहरि गुरुङको सङ्कलनमा रहेको थियो। योभन्दा अगाडि सुन्नुभयो सत्यनारायण राज भण्डारी र मन्जु लम्सालको सुरमा रहेको लोकगीत नारायण लम्सालको सङ्कलनमा। अब सुनाउँछौँ कर्णलाल र दीप तारा ताम्राकारको सुरमा रहेको यो लोकगीत। यो गीतमा यज्ञनाथ घिमिरेको सङ्कलन रहेको छ।

भर्खरै सुन्नुभयो अम्बिका रञ्जित, जनक गम्भीर र साथीहरूको सामूहिक स्वरमा रहेको लोकगीत कालीभक्तको सङ्कलनमा. अब सुनाउँछौँ राम थापा र कृष्ण गोपालको स्वरमा रहेको यो लोकगीत. यो गीतमा सङ्कलन रहेको छ नितिजा आचार्यको.

भर्खरै सुन्नुभयो क्षेत्र गुरुङ र साथीहरूको स्वरमा रहेको गीत क्षेत्र गुरुङको सङ्कलनमा हामी सारमा सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। रेडियो नेपालबाट ठिक 3 बजे आउँदो 3 बजेको समाचार सुन्नुहुनेछ नेपालीमा। 3 बजेको समाचार नेपालीमा सुनिसकेपछि 3:15 दनुवार भाषामा समाचार सुन्नुहुनेछ। अब भने लोकगीत सुनाउने क्रमको अन्तिम गीत राख्दैछौँ, पाण्डव सुनवार र वासुदेव मुलान अनि साथीहरूको सामूहिक स्वरमा। यो गीतमा हरिबहादुरको सङ्कलन रहेको छ। यो गीतपछि केही सूचना सन्देश सुन्नुहुनेछ, सुन्दै गर्नुहोला रेडियो नेपाल।

उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिस होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिस होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिस होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिस होम एप।

0: यो रेडियो नेपाल हो। अब विनिता चौधरीबाट समाचार सुन्नुहोस्। सुरुमा यस प्रसारणका प्रमुख समाचार। जाजरकोट पहिरोमा परि 3 जनाको मृत्यु, 2 जना अझै बेपत्ता, उद्धार तथा खोजी कार्य जारी। वर्षाले देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रामा सतर्कता अपनाउन प्रशासनको आग्रह। मुलुकको रूपान्तरणका लागि शिक्षा क्षेत्रमा बौद्धिक बहस आवश्यक रहेको परराष्ट्र मन्त्रीको भनाई। इन्डोनेसियाको विनाशकारी भूकम्पमा परि मृत्यु हुनेको संख्या 51 पुग्यो। खोज तथा उद्धार कार्य आज पनि जारी। र रुससँगको सम्बन्धको भविष्यप्रति उत्तर कोरियाका नेता किम आशावादी। अब समाचार विस्तारमा। अविरल वर्षापछि जाजरकोटमा आएको पहिरोमा परि 3 जनाको मृत्यु भएको छ। भेरी नगरपालिका 2 रिसाङमा आएको पहिरोमा अन्य 2 जना अझै हराइरहेका छन्। मृत्यु हुनेमा भेरी नगरपालिका 2 सालधाराका 52 वर्षीय केदार कार्की, सोही ठाउँकी 54 वर्षीय उमासिंह खत्री र 83 वर्षीय रति खत्री रहेका सशस्त्र प्रहरी बल नेपालका सह प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो। सोही नगरपालिकाको चिसापानीका 70 वर्षीय भीमबहादुर कार्की र गैरी गाउँका 14 वर्षीय हरिश बिकको अवस्था अज्ञात छ भने घाइते मध्येका रामबहादुर र भद्रकलाको अवस्था गम्भीर रहेकोले उपचारका लागि नेपालगञ्ज र सुर्खेत पठाइएको छ। पहिरोमा बेपत्ता भएकाको खोजी गर्न नेपाली सेनासहित सशस्त्र प्रहरी निरीक्षक कमल कार्कीको नेतृत्वमा विपद व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली आज बिहानैदेखि त्यसतर्फ परिचालन भई खोजी कार्य जारी छ। पहिरोले 8 घरमा क्षति पुगेको छ। रोल्पाको थबाङ गाउँपालिका 5 कोटल बारामा पहिरोमा परि मृत्यु हुनेको संख्या 12 पुगेको छ। पछिल्लो पटक बेपत्ता मध्ये प्युठानको सरु मारानी गाउँपालिका 2 ददेरी स्थित राप्ती नदीको बीच भागमा रोल्पाको थबाङ गाउँपालिका 5 कोटल 12 निवासी अन्दाजी 80 वर्षीय अजम्बरपुन मगरको सपफेला परेपछि मृत्यु हुनेको संख्या 12 पुगेको हो। पहिरोमा परि अझै 1 बालक बेपत्ता छन् भने 2 जना घाइतेको बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले जानकारी दिनुभयो। घटनामा परि बेपत्ता बालकको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका छन्। प्रहरी प्रधान कार्यालयले काभ्रे प्लाञ्चोक, इलाम, सिन्धुपाल्चोक, रसुवा, रुकुम, पश्चिम र सङ्खुवा सभा, लमजुङ, मुस्ताङ, रोल्पा र चितवनका विभिन्न सडक खण्डमा यातायात प्रभावित भएको जनाएको छ। काभ्रे प्लाञ्चोक सिन्धुली जोड्ने बिपी राजमार्गको खुर्कोट नेपाल थोक कटुन्जे बेसी सडक खण्डमा सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गरी सवारी साधनको आवागमनमा रोक लगाइएको छ। मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण साँझ 5 बजेदेखि बिहान 5 बजेसम्म सबै किसिमका सवारी साधनको आवागमन रोक लगाइएको प्रहरी प्रधान कार्यालयले जनाए को छ। इलाम नगरपालिका 9 राजदुवालीमा हिलोले मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। सिन्धुपाल्चोकको अरणीको राजमार्ग अन्तर्गत भोटे कोशी गाउँपालिका 4 किलो पहिरो लिपिङमा सडक भाँसिँदा उक्त सडक खण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएको छ। रसुवाको उत्तर गया गाउँपालिका 5 खाल्टेमा सडक कटान हुँदा त्रिशुली मैलुङ स्याफ्रुबेसी कच्ची सडक खण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएको छ। निरन्तरको वर्षासँगै सडक माथिबाट आएको पहिरोले सल्यानको राप्ती राजमार्ग अवरुद्ध भएको छ। आज बिहान कपुरकोट गाउँपालिका 4 अरिङ्गाले नजिकै पहिरो जाँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। अवरुद्ध सडक सुचारू गराउन समन्वय भइरहेको प्रहरीले जनाएको छ। विश्वविद्यालय अनुदान आयोगले विदेशी विश्वविद्यालय वा सो सरहका शैक्षिक संस्थाबाट प्राप्त शैक्षिक उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी पाएसँगै प्रक्रिया सुरु गरेको छ। आयोगले पहिलो चरणमा करिब 30 जनाको समकक्षता निर्धारण गरेको छ। यसअघि त्रिभुवन विश्वविद्यालयले गर्दै आएको समकक्षता निर्धारणको जिम्मेवारी सरकारले विश्वविद्यालय अनुदान आयोगलाई दिएपछि आयोगले काम सुरु गरेको आयोगका नवनियुक्त अध्यक्ष प्राध्यापक डाक्टर खड्गबहादुर केसीले जानकारी दिनुभयो। परराष्ट्र मन्त्री शिशिर खनालले मुलुकको रूपान्तरणका लागि शिक्षा क्षेत्रमा बौद्धिक बहस आवश्यक रहेको बताउनु भएको छ। काठमाडौँमा आज आयोजित एक कार्यक्रममा उहाँले समाज र देशलाई सही दिशामा लैजान प्राज्ञिक क्षेत्रको महत्त्वपूर्ण भूमिका हुने बताउनुभयो। मन्त्री खनालले अबको नेपालको शिक्षा कस्तो हुनुपर्छ भन्ने विषयमा बौद्धिक बहस आवश्यक रहेको विचार व्यक्त गर्दै तलब भत्ताका लागि मात्र हुने आन्दोलनले देशको रूपान्तरण गर्न नसक्ने बताउनुभयो। सरकारले सञ्चालनमा ल्याएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको 10 वर्षे पहिलो अवधिको म्याद सम्पन्न भएको छ। कोशी प्रदेशको 14 वटै जिल्लामा सञ्चालनमा रहेको परियोजना अन्तर्गत सञ्चालित जोन तथा सुपर जोन कार्यक्रमले कृषिको आधुनिकीकरण, यान्त्रिकीकरण, बजारीकरण, प्रशोधन र पूर्वाधारको विकास तथा कृषि उत्पादनमा उल्लेखनीय वृद्धि भएको पाइएको छ। विराटनगरबाट संवाददाता कुमोद अधिकारीको एक रिपोर्ट।
1: प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाको 10 वर्षको पहिलो अवधि सम्पन्न भएसँगै परियोजना अन्तर्गत सञ्चालित कार्यक्रमले कृषिको आधुनिकरण, यान्त्रिकरण, बजारीकरण, प्रशोधन, पूर्वाधारको विकास, खाद्य सुरक्षा अभिवृद्धिसँगै कृषि उत्पादनमा उल्लेखनीय वृद्धि भएको छ। कोशी प्रदेशको 14 वटै जिल्लामा आर्थिक वर्ष 2073-74 नेपाल सरकारले सञ्चालनमा ल्याएको सो परियोजना अन्तर्गत कोशी प्रदेशका 17 वटा बाली वस्तुमा 3 वटा सुपर जोन तथा 38 वटा जोन सञ्चालनमा थिए। गत असारको अन्तमा परियोजनाको 10 वर्षको अवधि सम्पन्न भएसँगै सो परियोजनाको नाम परिवर्तन गरी अहिले राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम राखिएको छ। सुनसरी र मोरङ जिल्लामा कार्यक्षेत्र रहेर कार्य गर्दै आएको राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन इकाइ विराटनगर कार्यालयका प्रमुख मनोज कुमार यादवका अनुसार परियोजना अन्तर्गत 10 वर्षको अवधिमा कोशी प्रदेशमा कुल 4,32,36,00,00 रुपियाँ बजेट विनियोजन भएको थियो।
2: जति विनियोजन भएको थियो त्यसको चाहिँ 77.28% खर्च भएको छ र यो खर्चको लगभग 75-80% 2.5 अर्ब भन्दा बढी रकम यो 10 वर्षमा विभिन्न 14 वटा जिल्लाको विभिन्न जोनहरू मार्फत कृषक उद्यमीहरूले विभिन्न यान्त्रिकरण र उत्पादनमूलक कार्यक्षेत्रहरू प्रोत्साहन अनुदानको रूपमा चाहिँ अनुदान पाएको।
1: कृषिमा आधारित जोन तथा सुपरजन कार्यक्रमबाट कृषि उत्पादनमा वृद्धि भएसँगै परियोजनाले युवाहरूलाई उद्यमी बनाएको उहाँको भनाइ छ।
2: युवाहरू उद्यमीमा लागेका च्याउदेखि लिएर कालिजदेखि लिएर बाख्रा व्यवसाय मा अगाडि बढेको अवस्था छ भने समग्रमा हेर्दा एउटा सकारात्मक सन्देश कृषि क्षेत्रमा र कृषकहरू माझ कृषि उद्यमीहरू माझ पुर्याएको छ र एउटा गति यसले मोमेन्टम लिएको छ।
1: सो परियोजनाबाट कोशी प्रदेशमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा वार्षिक 20-22 हजार किसान लाभान्वित हुँदै आएका थिए। परियोजना सञ्चालनमा आएपछि त्यस अन्तर्गतका कार्यक्रमलाई निरन्तरता दिने विषयमा छलफल भइरहेको कार्यालय प्रमुख यादवको भनाइ छ।
2: प्रत्येक वर्ष यसले 17 अर्ब बराबरको चाहिँ राष्ट्रिय उत्पादनमा योगदान गरेको छ कृषि बालीमा भन्ने तथ्याङ्क छ र यसलाई केही परिमार्जन सहित चाहिँ सुधार गरेर अगाडि बढाउनु पर्छ भन्ने सिफारिस छ। सिफारिस चाहिँ 5 वर्ष चाहिँ यसलाई निरन्तरता दिनुपर्ने नै सिफारिस गरेको छ।
1: परियोजना अन्तर्गत सञ्चालन भएका कार्यक्रम प्रभावकारी हुँदा यसले किसानको जीवन स्तरमा समेत सुधार ल्याएकाले यस अन्तर्गतका कार्यक्रमहरू पुनः म्याद थप गर्नुपर्नेमा किसानले जोड दिएका छन्। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
0: सुदूरपश्चिम प्रदेश सरकारले सम्भावित विपदबाट हुने जनधनको क्षति न्यूनीकरणका लागि पूर्व तयारी र प्रतिकार संयन्त्रलाई चुस्त बनाउँदै प्रदेश, जिल्ला, स्थानीय तह तथा सुरक्षा निकाय बीच प्रभावकारी समन्वयमा जोड दिएको छ। मुख्यमन्त्री खगराज भट्टले आज प्रदेश विपद व्यवस्थापन परिषदको सचिवालयका रूपमा रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अधिकारीसँग प्रदेशको समग्र विपद जोखिम, सम्भावित जोखिमयुक्त क्षेत्र, पूर्व तयारीका लागि विपद व्यवस्थापनलाई प्रभावकारी बनाउन निर्देशन दिनुभएको हो। जिल्ला प्रशासन कार्यालय बैतडीले अशक्त तथा अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता सेवा उपलब्ध गराउने तयारी थालेको छ। जिल्ला सदरमुकामसम्म आउजाउ गर्न असहज हुने नागरिकलाई लक्षित गर्दै प्रशासनले घर दैलोमै पुगेर नागरिकता प्रदान गर्ने तयारी गरेको प्रमुख जिल्लाधिकारी मीना अर्यालले जानकारी दिनुभयो। बैतडीमा इलाका प्रशासन कार्यालयहरूले प्रभावकारी रूपमा सेवा दिन थालेपछि नागरिकलाई सदरमुकाम धाउनुपर्ने बाध्यता हटेको छ। बैतडी जिल्लामा इलाका प्रशासन कार्यालय पुरचौरी र इलाका प्रशासन कार्यालय मेलौली गरेर 2 ठाउँबाट सेवा प्रवाह भइरहेको छ। बैतडीबाट संवाददाता गोविन्द पन्तको यो रिपोर्ट।
3: बैतडीमा इलाका प्रशासन कार्यालयहरूबाट नियमित र निरन्तर सेवा प्रवाह हुन थालेपछि सर्वसाधारणलाई राहदानी नागरिकता लगायतका प्रशासनिक कामका लागि जिल्ला सदरमुकाम गोठला पनि धाउनुपर्ने बाध्यता हटेको छ। प्रमुख जिल्ला अधिकारी डाक्टर डिजन भट्टराई विगतमा कर्मचारी अभाव प्राविधिक समस्याका कारण इलाका प्रशासन कार्यालय पुर्चौडीबाट सेवा प्रभावित हुँदा स्थानीयले शास्ति खेप्नु परेको भए पनि पछिल्लो समय द्रुत सेवा दिने कार्य सुरु भएपछि सेवाग्राहीले ठूलो राहत महसुस गरेको बताउनुहुन्छ इलाका प्रशासन कार्यालय पुर्चौडीका प्रमुख उत्तम कटुवाल।
4: पुर्चौडी नगरपालिका र दिलासैनी पालिका पुर्चौडी इलाका प्रशासन कार्यालय अन्तर्गत क्षेत्र रहेको छ। सबै नागरिकहरूले यस क्षेत्रमा दैनिक रूपमा आफै सेवाग्राहीहरूलाई पर्याप्त रूपमा सेवा प्रदान गरेका छौँ। पुर्चौडी इलाका प्रशासन कार्यालय यो कुनै किसिमको झन्झट नदी काम गरेको अवस्था।
3: यस्तै जिल्लाको तल्लो सुरार क्षेत्रमा गत वैशाख 24 गते इलाका प्रशासन कार्यालय मेलौली स्थापना भएपछि स्थानीय बासिन्दाहरूको समय र खर्च दुवैको बचत भएको बताउनुहुन्छ कार्यालय प्रमुख महेश भट्ट।
5: तल्लीसुरार बेल्टको मेलौली नगरपालिका शिवनाथ र पञ्चेश्वर गाउँपालिका गरेर तिनटै पालिका भएको छ। यसले हालसम्म 1020 नयाँ नागरिकता जारी गरेको 310 प्रतिविधि वितरण गरिएको छ। 50 नागरिक गुनासो सम्बोधन र 4 बजार अनुगमन सम्पन्न भएको छ।
3: पहिले नागरिकता वा राहदानी बनाउनु पर्दा पुरै दिन ठूलो रकम खर्च गरेर सदरमुकाम धाउनु पर्थ्यो। अहिले आफ्नै नजिकको कार्यालयबाट सेवा पाएपछि स्थानीय नागरिक खुसी भएका छन्। गोविन्द पन्त, रेडियो नेपाल, बैतडी।
6: नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो 4G नेपाल टेलिकम।

0: नेपाल टेलिकम राष्ट्रको संचार।
1: अब बाँकी समाचार। नेपालका वरिष्ठ शिक्षाविद त्रिभुवन विश्वविद्यालयका पूर्व प्राध्यापक तथा भारत र भुटानका लागि पूर्व नेपाली राजदूत प्राध्यापक हर्ष नारायण धोबरदेलको 90 वर्षको उमेरमा क्यानाडाको क्यालगरीमा निधन भएको छ। परराष्ट्र मन्त्री शिशिर खनालले इन्डोनेसियाको फ्लोरेस द्वीपमा भूकम्पबाट ठूलो जनधनको क्षति भएकोमा गहिरो दुःख व्यक्त गर्नुभएको छ। भूकम्पको विनाश भोगिसकेको नेपालले प्राकृतिक विपदका पीडा र दुःखलाई बुझेको बताउँदै सामाजिक सञ्जाल मार्फत मन्त्री खनालले नेपाल सरकार तथा नेपाली जनताका तर्फबाट इन्डोनेसिया सरकार र त्यहाँका जनताप्रति ऐक्यबद्धता तथा सहानुभूति व्यक्त गर्नुभएको बताउनु भएको हो। इन्डोनेसियामा हिजो गएको विनाशकारी भूकम्पमा परि मृत्यु हुनेको संख्या 51 पुगेको छ। फ्लोरेस टापुको 15 किलोमिटर गहिराईमा केन्द्रबिन्दु बनाएर स्थानीय समय अनुसार हिजो बिहान 5 बजे 7.7 म्याग्निच्युडको विनाशकारी भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यम बिबिसीले जनाएको छ। भग्नावशेषमा पुरिएकाहरूको खोजी तथा उद्धार कार्य आज पनि जारी छ। भूकम्पले 900 भन्दा बढी घरमा क्षति पुर्याएको छ भने त्यसमध्ये 100 भन्दा बढी घरहरूमा गम्भीर क्षति पुगेको प्रारम्भिक रिपोर्टहरूले देखाएको अधिकारीहरूले बताएका छन्। ठूलो भूकम्पपछि 341 पटक पराकम्प मापन गरिएको त्यहाँको भूकम्प मापन केन्द्रले जनाएको छ। उत्तर कोरियाली नेता किम जोङ उनले रुससँगको सम्बन्धको भविष्यप्रति आफू आशावादी रहेको बताउनु भएको छ। कोरियाली मुक्ति दिवसको 81 वार्षिकोत्सवका अवसरमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन ले पठाएको शुभकामना सन्देशको जवाफ दिँदै किमले दुई देश बीचको सम्बन्ध अझ सुदृढ हुने अपेक्षा गर्न पाउनुमा आफूलाई गर्व लागेको बताउनु भएको आधिकारिक कोरियाली केन्द्रीय समाचार संस्था KCNA जनाएको छ। किमले पुटिनको नेतृत्वमा रुसी सेना र जनताले आफ्नो सार्वभौमिकता, सुरक्षा हित तथा क्षेत्रीय अखण्डताको रक्षा गर्दै शक्तिशाली रुस निर्माणको लक्ष्य पूरा गर्ने विश्वास व्यक्त गर्नुभएको छ। जापानको पूर्वी क्षेत्रमा परेको भारी वर्षाका कारण 9 जनाको मृत्यु भएको छ। बिहिबार रातिदेखि सुरु भएको मुसलधारे वर्षापछि आएको बाढीमा परि आजसम्म 9 जनाको ज्यान गएको पुष्टि भएको जापानको सार्वजनिक प्रसारक NHK जनाएको छ। बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत वितरण कार्य जारी छ। वर्षाका कारण 1000 भन्दा बढी घर डुबानमा परेको छ भने सडक तथा रेल सेवा प्रभावित भएको छ। वर्षाका कारण त्यहाँ विद्युत आपूर्ति अवरुद्ध हुनुका साथै पहिरोको जोखिम बढेको अधिकारीहरूले बताएका छन्। वर्षाले सबैभन्दा बढी चिवा सहर प्रभावित भएको सञ्चार माध्यमहरूले बताएका छन्। चिवाको एक मौसम मापन केन्द्रले 24 घन्टामा 30 सेन्टिमिटर अर्थात् करिब 12 इन्च वर्षा मापन गरेको थियो। यो विगत 60 वर्ष यताकै अगस्त महिनाको सबैभन्दा ठूलो वर्षा भएको स्थानीयले बताएका छन्। अब मौसम। देशभर आज मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना छ। आज राति सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका 1-2 स्थानमा भने धेरै भारी वर्षा समेत हुन सक्ने महाशाखाले जनाएको छ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। जाजरकोट पहिरोमा परि 3 जनाको मृत्यु, 2 जना अझै बेपत्ता, उद्धार तथा खोजी कार्य जारी। वर्षाले देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रामा सतर्कता अपनाउन प्रशासनको आग्रह। मुलुकको रूपान्तरणका लागि शिक्षा क्षेत्रमा बौद्धिक बहस आवश्यक रहेको परराष्ट्र मन्त्रीको भनाई। इन्डोनेसियाको विनाशकारी भूकम्पमा परि मृत्यु हुनेको संख्या 51 पुग्यो। खोजी तथा उद्धार कार्य आज पनि जारी र रुससँगको सम्बन्धको भविष्यप्रति उत्तर कोरियाका नेता किम आशावादी। यसका साथै रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्थ्यो दिउँसो 3 बजेको समाचार। सकियो, रेडियो नेपाल सुनिरहनुहोला। हवस् त, नमस्कार।

यी रेडियो नेपाल हो। दनवारी भाषाको समाचार भेषबहादुर दनवारबाटै सुन। परराष्ट्र मन्त्री शिशिर खनालले इन्डोनेसिया फ्लोरेन्स द्वीपमा हक्ल भुइँचालबाटै जनधनक नाश हक्लमा गर्दा दुःख व्यक्त गर्नर छ। भुइँचालक नाश भोगिसिद्धालाई नेपाल प्राकृतिक विपदक पीडा तसु दुःख लागि बुझ्ल बाजेको अलौकिक सामाजिक सञ्जालबाटै मन्त्री खनालक नेपाल सरकार अंश नेपाली जनताको तर्फबाट इन्डोनेसिया सरकार तसु अलौकिक जनता उप एकता अंश सहानुभूति व्यक्त गरिरहेको छ। नेपाल सरकार अंश नेपाली जनताको भुइँचालमा परेको ज्यान गुमाला लखक शोक सन्तप्त परिवार जन उपहार्दिक संवेदना व्यक्त गर्दै खजाला लखक स्वास्थ्य लाभ कामना गर्न छ। भुइँचालबाट प्रभावित बेपत्ता अंश ठाउँ सरला सेवक सुरक्षा उद्धार अंश राहतक साथै चाँडोसँग फेरि उही ठाउँमा बसला व्यवस्था अवस्था बनाएलाई समेत कामना गर्दै उही एक्समा लेख्लर छ। राष्ट्रिय मानव अधिकार आयोगक अध्यक्ष तपबहादुर मगरक आयोग खडाकलादेखि अग्निशम करला सिफारिस मध्ये करिब 13% मात्र सेव्य कार्यान्वयन अक्ल बाजलर छ। ओखरी अनुसार 52.60% सिफारिस कार्यान्वयन नयाँ रचट राष्ट्रिय सभाको सङ्घीयता सबलीकरण अंश राष्ट्रिय सरकार समिति सङ्घीय कुरोकानीमा अध्यक्ष मगरक आयोगमा अग्निसम्म 14,000 उजुरी पर्ला तसु उहीमध्ये 80% द्वन्द्वकालक मुद्दा रहला जानकारी दिएर छ। ओक्रिक द्वन्द्वकालक नाश पुग्ला बापातक रु 33 करोड बाढलाई कार्य कार्यपालनमा अग्निसम्म रु 10 करोड मात्रै बाढलाकल सफल बाजल छ। सिफारिस कार्यान्वयन तसु नाश पुग्ला तरणमा चाइला पहल प्रधानमन्त्री ध्यान खिच्ला कराला उही जानकारी दिलर छ। काभ्रे पलाञ्चोक मण्डन देवपुर नगरपालिका चालेला कला समुदाय स्तर टिभी स्क्रिनिङ अभियानमा 3 जनामा सक्रिय क्षयरोग पहिचान अक्लर छ। वडा नम्बर 10-12 चालेला स्वास्थ्य जाँच अन्छु छातिक एक्सरे शिविरमा 245 जनाको जाँच कलर छ। जाँच कलरको क्रममा शङ्का लाग्ला 20 जना खकार नमुना जाँच जम्मा कर्लामा 3 जनामा क्षयरोग पुष्टि अक्ल नगर स्वास्थ्य शाखा जनाल छ। पहिचान अक्ल बिमारी मध्ये 1 जनाको उपचार समेत सुरु कर्ल छ। समुदायमा पुग्ल क्षयरोग पहिले पहिचान गरेको समयमा उपचार ल्याएलाई उद्देश्य अभियान चलाएला कर्ल नगर स्वास्थ्य शाखा जनाल छ। स्वास्थ्यकर्मी अनुसार 2 साताभन्दा धेरै खोकी लाग्ला ज्वरो आइला रातभर धेरै पसिना आइला तौल घट्ला तसु खोकीसँगै रक्त आइलामा क्षयरोगक सम्भावित लक्षण रहेछ। हुलाक सेवा लागि आधुनिक तसु नागरिक मैत्री बनाएको सरकारी कुरियर सेवाको रूपमा विकास कार्यालय अभियान गति लिएर छ। राजधानी सवारी चालक अनुमति पत्र शिक्षा प्रमाणपत्र लगायतका सरकारी कागजात घर दैलासम्म पुर्याएलाई सेवा विस्तार हकीको जैल हुलाक सेवा विभागक जनाल छ। विभागक अनुसार अख्निसम्म हुलाकबाटै 10,000 नागरिक घर डेढमै सेवा पाइला छ। साउन 27 गतेसम्म 76 जिल्लामा 2,47,000 भन्दा धेरै राजधानी तसु सातै प्रदेशमा 10,38,000 भन्दा धेरै सवारी चालक अनुमति पत्र ढुवानी कलर छ। स्वास्थ्य क्षेत्रमा पनि हुलाक सेवा विस्तार अक्लर छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला सङ्घिक मिलेको 17 अस्पतालक 1,480 प्रयोगशाला नमुना अंश स्वास्थ्य सम्बन्धी 1,000 ढुवानी कल विभाग जनाल छ। सरकारक देशभर हुलाक कार्यालय लागि क्रमशः स्मार्ट हुलाकमा रूपान्तरण कार्यालय अंश सरकारी कागजात ढुवानी सेवा लागि थप व्यवस्थित बनाएलाई आगु बढाएर छ। चितवनमा रहला बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालाको सेवा एकाइमा खकार एचआइभी एचसिसी तसु भाइरल लोड जाँच बाहेक सबै सेवा बन्द अक्लर छ। प्रयोगशालामा चल्ल आर्थिक वर्षकलाई चाहिला सामग्री नआएलापछि जल साउन 16 गतेदेखि सेवा प्रभावित अक्ल हो। प्रयोगशालाको सूचना अधिकारी रमेश सिंह डोवालक अनुसार सामग्री किन्न प्रक्रिया आगु बढाएर 100 भन्दा धेरै सेवाग्राहक यस निकै तसु विश्वसनीय स्वास्थ्य जाँच सेवा लिटी आइलर छ। चितवनमा रहला जनस्वास्थ्य सेवा एकाइ 2080 असार 16 गतेदेखि चालनामा आइलर छ। बर्खे पर्ल पानी कारण देशक भिन्न भिन्न ठाउँमा पहिरा बाढ तसु बाढवासीको यातायात प्रभावित अक्लर छट। पुलिस प्रधान कार्यालय अनुसार काभ्रे पलाञ्चोक इलाम सिन्धुपाल्चोक रसुवा रुकुम पश्चिम सङ्खुवा सभा लमजुङ मुस्ताङ रोल्पा तसु चितवनक भिन्न भिन्न बाटखण्ड रोकन्जेल अक्लर छट। बिपी राजमार्ग खुर्कोट नेपालचोक कटुन जोशी खण्डमा सम्भावित बाढक जोखिम कारण बिहारको 6 बजेदेखि बिहान 4 बजेसम्म आइला जिल्लामा रोक लगाएर छट। यसनिकै कान्ति लोकपथमा पनि बिहारको 5 बजेदेखि बिहान 5 बजेसम्म सवारी आइला जाइला सेबे बन्द कर्ला छ। पहिरा अंश बाट काट्ला कारण मेची राजमार्ग अर्नीको राजमार्ग सिन्धुपाल्चोक खण्ड त्रिशुली मैलुङ साप्रुबेसी भेरी करिडोर कोशी राजमार्ग बेसी सहर मनाङ बेनी जोमसम भालुवाङ लिवाङ तसु पृथ्वी राजमार्ग भिन्न भिन्न खण्डमा यातायात रोकन्जेल अक्ल पुलिस जनाल छ। वर्षा कारण बाट भाषालाई पहिरा खसेलाई अंश बारक बाट काट्ला कर्ला क्रम जारी रहला बाटको अवस्था बुझेको मात्रै यात्रा गरेलाई पुलिस आग्रह गर्ल छ।
ऊर्जा क्षेत्र जानकार लखक मुलुकमा फालेर कर्नाटक बजार विस्तारका लागि निजी क्षेत्रलाई कर्नाटक व्यापारमा सहभागी कार्यपन्नमा जोड दिल छट उही लखक नयाँ कानुन चाइल नयाँ खलार तसु अख्ने कर्नाटक एन 2049 आधारमा निजी क्षेत्रलाई कर्नाटक व्यापारको अनुमति पत्र दिइसक्ल बाजल छट स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ नेपाल ई पानक आयोजनामा कर्ल कुरोकानी एकटा निकायबाट मात्रै बर्के परिणाममा कर्नाटक व्यापार सम्भव नयाँ खला बाजीको प्रतिस्पर्धात्मक बजारको लागि निजी क्षेत्र सहभागिता चाहिँ रहन बाजल छट ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठ जलस्रोत धेरैमा उपयोगकर्ती

विद्यतामा अखला कुरोकानीमा 18 विधायक विशेष चिकित्सक अंशु स्वास्थ्य मन्त्रालयका अधिकारी लख उपचार प्रोटोकल अवस्था सुधारका उपायबारे सुझाव दिएर छ। प्रोटोकल लागू अख्ला पाछु बिमारीको अवस्था अनुसार चाहिला जाँच तसु उपचारको मापदण्ड स्पष्ट अख्ला अंशु नै चाहिँ त जाँच घटाएर अपेक्षा गर्दै छ। अख्ने भिन्न भिन्न रोगका लागि 19 उपचार प्रोटोकल त एयरमा रहला भने कार्यान्वयनमा रहला छ। स्वास्थ्य बिमा अन्तर्गत दाबी अंशु भुक्तानी प्रक्रियालाई अनलाइन प्रणाली लगाएर तसु चाहिला अनुसार कृत्रिम बुद्धिमत्ता एआई प्रयोग गरेको डिठालाई प्रभावकारी बनाएर तयारी समेत भइरहला जनालर छ। मधेसक महोत्तरी सङ्घिक मिथिला क्षेत्रमा साउन शुक्ल तृतीया देखि झुलोनोत्सव सुरु अख्लर छ। पर्व सुरु अख्लासँगै मठ मन्दिरमा विष्णु लक्ष्मी भक्ति झुला गीत गुन्जल थालर छ। पर्वको अवसरमा राम सीता अंशु राधाकृष्ण प्रतिमा लागि विशेष झुलामा धरेको भक्ति गीत गाएको झुलालाई कचट मठ मन्दिरमा श्रद्धा कला अंशु साधु सन्त भेला आखेको भजन कीर्तन झुला मर्ला तसु कजरी गीत गाएको पर्व मनाटी रहला चट महतरिक मटिहानी ठाउँ लक्ष्मीनारायण मठ अंशु जनकपुरक जानकी मन्दिरमा झुलामा झुलोत्सव विशेष रूपमा मनाछट साउन पूर्णाक दिन झुला टोरी बुढाको पर्व सक्यालाई कर्ला मैथिली परम्परा रहला चट कञ्चनपुर तसु कैलाली पाखा बस्ला राणा थारू समुदायक दाया भाइक अंशु भतिजक टिकेलाई सुख तसु समृद्धि कामना गर्दै साउन शुक्ल तृतीयाक दिन तिज पर्व उल्लासक साथ मानालेर छट अन्य समुदायक भाद्र शुक्ल तृतीयामा तिज मानालेर कर्ला पनि राणा थारू समुदायक साउनमै तिज मानाला परम्परा रचट पर्वको अवसरमा महिला लखक किच्छु नै खाएको व्रत बस्ला पिङ खेला तसु पुरी पापड सिमै पकौडा लगायतक परिकार बनाएको आफ्नै अंशु छिमेकीलाई खुवाइलाई गर्छ। तिजक बारको कुसक गाँठो चाहदेखि सिक्का काटेको लरीमा बगेलाई परम्परा र छट लरीमा कुछ झट्का टाढो सम्भव छ। दाया भाइक आयु उत्कै नै लामो अख्ला धार्मिक विश्वास रहल स्थानीय बाजल छट खेतीपाती काम सक्ल पाछु थाक्ल मेटालाई पर्वको रूपमा समेत मानेर राणा थारू तिजमा पाछलो समय नयाँ पुस्ताक सहभागिता बढेको जयल र छट बर्खे पर्ला पानी पासो जाजरकोट झापा तसु रोल्पामा अख्लब पहिरा अंशु एक खेप दुर्घटना परेको 5 मर्लक रहेछ भने जाजरकोटमा 2 बेपत्ता रहेछ। जाजरकोट भेरी नगरपालिका 2 रिसाङमा पहिरामा परेको 3 मर्लक रहेछ। पहिरामा परेको खजाल अख्ल 1 उपचारक क्रममा मर्लक हो भने 2 लास फेला पर्ला पुलिसक जनाल रहेछ। घटनामा 7 खजाल अख्ल छ जुनकै मध्ये 2 अवस्था बेसको रहला रहेछ। पहिरा बाट 8 घरमा नाश पुग्ल रहेछ। यसनिकै झापा झापा गाउँपालिका 3 टिपरक ठक्करबाटै 65 साइकलमा यात्रा गरिरहेला इष्णलाल गणेशक मर्लक रहेछ भने दुर्घटनामा पाछु बेपत्ता चालक पक्राउ पर्लछ। रोल्पाक लुम्री गाउँपालिका 5 पहिरामा परेको 52 अम्मी गुरुङको मर्लक रहेछ। निरन्तर पर्ल पानीसँगै भिन्न भिन्न क्षेत्रमा पहिरा अंशु दुर्घटना बढ्ला पाछु सुरक्षा निकाय खोज अंशु उद्धारका लागि बेसको बनालर छट देशैभर मनसुनी बाहेक प्रभाव रहेको बाजला जल अंशु मौसम पहिला कर्लानमा महाशाखा आज भिन्न भिन्न प्रदेशमा गर्जनेसो तसु चम्कालसँगै मनमानेकदेखि भारी वर्षाको सम्भावना रहला जनालर छ। महाशाखा अनुसार गण्डकी लुम्बिनी कर्णाली तसु सुदूरपश्चिम प्रदेशक पहाडी अंशु हिमाली क्षेत्रमा वर्षाको सम्भावना धेरै रहेछ। लुम्बिनी तसु सुदूरपश्चिम तराई क्षेत्रमा पनि मनमानेकदेखि बर्खे भारी वर्षा हके सक्ला। सुदूरपश्चिममा मनेक ठाउँमा धेरै भारी वर्षाको सम्भावना रहला छ। बर्खे वर्षाका कारण बार पहिरो गेग्रान भाव अंशु भूक्षेक जोखिम रहला बागमती गण्डकी लुम्बिनी कर्णाली तसु सुदूरपश्चिम पहाडी क्षेत्रमा चाहेला सतर्कता अप्नाएलाई महाशाखा आग्रह गर्दछ। वर्षाक बाट अंश हवाई यातायात कृषि पर्यटन लगायतका दिनदिनै जनजीवनमा समेत असर पारेलाई सक्ल जनालर छ। आजलाई धनवारी भाषाको समाचार सिद्धिले हस्त शिवा ढोक गरिनु।

अहिले सुनायो शिशिर योगीको स्वरमा रहेको आधुनिक गीत कल्याण श्रेष्ठको रचना रहेको थियो शक्ति बल्लभको सङ्गीत। अब अर्को आधुनिक गीत राख्दैछौँ राजेश राईको स्वरमा रहेको छ भने अभिषेक कार्कीको रचना रहेको छ राजेश राईको सङ्गीतमा।

अहिले सुनायौँ राकेश ओलीको स्वरमा रहेको आधुनिक गीत। भीमबहादुर खड्काको रचना रहेको थियो राकेश ओलीको सङ्गीतमा। अब अर्को गीत राख्दैछौँ ओम प्रकाश राईको स्वरमा रहेको छ भने हेमन्त राईको रचना रहेको छ ओम प्रकाश राईको सङ्गीतमा।

0: true.
1: अहिले सुनायौँ अस्मिता अधिकारी केदार नेपालीको स्वरमा रहेको आधुनिक गीत। मुकुन्द पौडेलको रचना रहेको थियो दीपक सिलवालको सङ्गीतमा। अब अन्तिम गीत राख्दैछौँ रमेश बोकिम राईको स्वरमा रहेको छ भने, र साथीहरूको स्वरमा रहेको छ रमेश बोकिम राईको गीत रचना अनि सङ्गीतमा रहेको यो गीत राख्दैछौँ। यो गीतपछि अपराह्न 4 बजे सुन्नुहुनेछ समाचार, त्यसपछि बागमती प्रादेशिक प्रसारणबाट शेर्पा भाषामा समाचार सुन्नुहुनेछ।

0: यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। अविरल वर्षापछि जाजरकोटमा आएको पहिरोमा परि 3 जनाको मृत्यु भएको छ। भेरी नगरपालिका 2 रिसाङमा आएको पहिरोमा अन्य 2 जना अझै हराइरहेका छन्। घाइते मध्येका रामबहादुर र भद्रकलाको अवस्था गम्भीर रहेकोले उपचारका लागि नेपालगञ्ज र सुर्खेत पठाइएको छ। रोल्पाको थवाङ गाउँपालिका 5 कोटल 12 पहिरोमा परि मृत्यु हुनेको संख्या 12 पुगेको छ। घटनामा परि बेपत्ता बालकको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन्। प्रहरी प्रधान कार्यालयले काभ्रे पलाञ्चोक इलाम सिन्धुपाल्चोक रसुवा रुकुम पश्चिम सङ्खुवासभा लमजुङ मुस्ताङ रोल्पा र चितवनका विभिन्न सडक खण्डमा यातायात प्रभावित भएको जनाएको छ। निरन्तर वर्षासँगै सडकमाथिबाट आएको पहिरोले सल्यानको राप्ती राजमार्ग अवरुद्ध भएको छ। आज बिहान कपुरकोट गाउँपालिका 4 अरिङ्गाले नजिकै पहिरो जाँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। अवरुद्ध सडक सुचारू गराउन समन्वय भइरहेको प्रहरीले जनाएको छ। परराष्ट्र मन्त्री शिशिर खनालले मुलुकको रूपान्तरणका लागि शिक्षा क्षेत्रमा बौद्धिक बहस आवश्यक रहेको बताउनु भएको छ। काठमाडौँमा आज आयोजित कार्यक्रममा उहाँले समाज र देशलाई सही दिशामा लैजान प्राङ्गिक क्षेत्रको महत्त्वपूर्ण भूमिका हुने बताउनुभयो। मन्त्री खनालले अबको नेपालको शिक्षा कस्तो हुनुपर्छ भन्ने विषयमा बौद्धिक बहस आवश्यक रहेको विचार व्यक्त गर्दै तलब भत्ताका लागि मात्र हुने आन्दोलनले देशको रूपान्तरण गर्न नसक्ने बताउनुभयो। नेपाली काङ्ग्रेसका निवर्तमान सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको न्यायालयले आफूलाई विगतदेखि नै न्याय दिँदै आएको उल्लेख गर्दै न्यायालयप्रति पूर्ण विश्वास रहेको बताउनु भएको छ। काङ्ग्रेसको संस्थापन पक्ष इतरको 3 दिने राष्ट्रिय भेला समापनका अवसरमा आज उहाँले पञ्चायतकालदेखि नै आफू र आफ्नो पार्टीलाई न्यायालयले न्याय दिएको बताउनुभयो। पूर्व प्रधानमन्त्री देउवाले पार्टीका नेता कार्यकर्ताको ठूलो साथ र सद्भाव पाएको उल्लेख गर्दै त्यसलाई कहिल्यै नबिर्सिने बताउनुभयो। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ अपराह्न 4 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: सादा खाना 100 रुपियाँ, मटन खाना 200 रुपियाँ।
2: ओए, मोबाइलको डाटा पनि हामीले चलाएको मेनु अनुसार महँगो र सस्तो पर्नु पर्ने होइन र?
3: हुन्छ नि मित्र, फेसबुक, ट्विटर, इन्स्टाग्राम, भाइबर, व्हाट्सएप जस्ता सामाजिक सञ्जालहरू मात्रै चलाउने हो भने नेपाल टेलिकममा असाध्यै सस्तो मूल्यमा सोसियल मिडिया डाटा प्याक पाइन्छ। त्यही मजाले चलाउने
4: *1415# डायल गर्नुहोस्। नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। इन्डोनेसियामा हिजो गएको विनाशकारी भूकम्पमा परि मृत्यु हुनेको संख्या 51 पुगेको छ। फ्लोरेन्स टापुको 15 किलोमिटर गहिराईमा केन्द्रबिन्दु बनाएर स्थानीय समयअनुसार हिजो बिहान 5 बजे 7.7 म्याग्निच्युडको विनाशकारी भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यम बीबीसीले जनाएको छ। भग्नावशेषमा पुरिएकाहरूको खोजी तथा उद्धार कार्य आज पनि जारी रहेको छ। उत्तर कोरियाली नेता किम जोङ उनले रुससँगको सम्बन्धको भविष्यप्रति आफू आशावादी रहेको बताउनु भएको छ। कोरियाली मुक्ति दिवसको 81 वार्षिक उत्सवको अवसरमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पठाएको शुभकामना सन्देशको जवाफ दिनुहुँदै किमले दुई देशबीचको सम्बन्ध अझ सुदृढ हुने अपेक्षा गर्न पाउनु आफूलाई गर्व लागेको बताउनु भएको आधिकारिक कोरियाली केन्द्रीय समाचार संस्था केसिएनएले जनाएको छ। किमले पुटिनको नेतृत्वमा रुसी सेना र जनताले आफ्नो सार्वभौमिकता, सुरक्षा हित तथा क्षेत्रीय अखण्डताको रक्षा गर्दै शक्तिशाली रुस निर्माणको लक्ष्य पूरा गर्ने विश्वास व्यक्त गर्नुभएको छ। उहाँले रुसी राष्ट्रपतिको कार्यकालमा थप सफलताको कामना समेत गर्नुभयो। र जापानको पूर्वी क्षेत्रमा परेको भारी वर्षाका कारण 9 जनाको मृत्यु भएको छ। बिहिबार रातिदेखि सुरु भएको मुसलधारे वर्षापछि आएको बाढीमा परि आजसम्म 9 जनाको ज्यान गएको पुष्टि भएको जापानको सार्वजनिक प्रसारक एनएचकेले जनाएको छ। बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत वितरण कार्य जारी छ। वर्षाका कारण 1000+ घर डुबानमा परेको छ भने सडक तथा रेल सेवा प्रभावित भएको छ। वर्षाका कारण त्यहाँ विद्युत आपूर्ति अवरुद्ध हुनुका साथै पहिरोको जोखिम बढेको अधिकारीहरूले बताएका छन्। वर्षाले सबैभन्दा बढी चिवा सहर प्रभावित भएको सञ्चार माध्यमहरूले बताएका छन्। चिवाको एक मौसम मापन केन्द्रले 24 घण्टामा 30 सेन्टिमिटर अर्थात् करिब 12 इन्च वर्षा मापन गरेको थियो। यो विगत 60 वर्ष यताकै अगस्त महिनाको सबैभन्दा ठूलो वर्षा भएको स्थानीयले बताएका छन्। रेडियो नेपालबाट अपराह 4 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन साँझ 5 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: Di Radio Nepal Yena Christmas Sherpani Sherwike ki Sangyur Sendonang Cherwa Bangi Kemni Jajarkot ki Feri Tongkherwara Angangi Risangla Tokpala Shurni Mera Sumunda Sagangwa Sisi Amba Mera Ngi Torup Shenkwa Tokpala Shurni Bangi Kyun Foku Longapchunga Ngi Ki Dev Kedar Karki Menjo Ketobrimbala Nasa Galup Yena Sisi Lo Yamba Longapchunga Shiki Uma Singa Khatri Tang Lo Gechugya Sumki Rati Khatri Ki Phungbu Tokpi Nangla Ngiu Sasastra Kursungbakmi Balki सुङसेपा शैलेन्द्र थापाकी ख्यान्तोक नाङसुङ तुग्राङ केने टोकपाला सुनि फेरि टोङख्यार चिसा पानी कि लो दिन्छु कि फमी बहादुर कार्की तङ्ग गरी गाउकी लो चुपजुकी हरिश बिका तरुप सेनका तुग्राङ केने टोकपी लेम्नी रो लो ठुकचुरेङी कि रामबहादुर साई लो शिवजु स्याङा कि सिद्धि बहादुर कामी लो ङपचुङा ग्याकी कमला कार्की लो निशु सुम्की अनिता कार्की लो चितम्बाकी युनि साई लो शिवजु स्याङा कि सुन्तली चदारा तङ्ग लो ठुकचुरे चिकी फत्र कला कार्कीलाई क्युन फोको सेनका तुग्राङ केने रोल्पाकी लुङ्ग्री युल्सोक्पा वरा आङ्गा धैर्यनी टोकपी खाङबा लेम्नी गेन्दा मेरा चुक नासगलको जोङखी कुर्सुङमाकी ल्याखुङकी इन्सपेक्टर कृष्ण श्रेष्ठ कि सेतोप नाङसी नारिङ टोपला हौ टोकपाला सोनि लो दिन्छु थोनङी कि अम्मी गुरुङ नासगलोभिन्न छेर्वी जो सालिन्सी ग्यालखपकी दास नासोकी लामङ्यौ सेनक्वा कुर्सुङमाकमी प्रधान ल्याखुङकी सेतोप नाङसेन लामङ्गेनी काभ्रे प्लान्चोक इलाम सिन्धुपाल्चोक रसुवा नुप रुकुम शङ्खा शोभा लमजुङ मुस्ताङ रोल्पाताङ चितवनकी दास नासोकला डिमडुल जिन्क्योङखीमा थोपुएन सोतक टोकपी थोरिम कालेला खाक्सेनपोची काभ्रे प्लान्चोक सिन्धुली थितो बिपी गेलामकी कुटकोट नेपाल थोक कटुन्जे बेसिलाम घिमिटेङमा गोमो छुजो ठोक्ने जुन टोकी छुजो जिस बन्द ख्यानी डिमडुल सुकी अरेनी गेलाम नङ्गी फोर्टीको सियुल सुक्पा वराङ जी चार किलो लिपिङला टोकपी जोसालिन्सी लामना गलुप्ताङ र स्वाकी उत्तर गया युल सुक्पा वराङा खाल्टेलासँग लामो छेनी त्रिशुली मैलुङ स्याब्रुबेसी लामना गलुप कोर्सोङ मक्मी सेतुपिएन तुग्राङ केने शङ्खुवा सोभाकी फोर्ट खोला युल सुक्पा वराङ सुम सिरेक डाँडा सिरुप दासाला लामना गल्नी कोसी गेलामकी खादबारी किमाथाङका लामला डिमडोल जिन्क्योङ खिमा थोपु सेनक्वा तुग्राङ केने नुप्रुकुमकी आठ पिसको टोङख्यार वरा आङ ठुक रिसगाटला चाङबी चिप्की भेरी करिडोरकी जाजरको डोल्पा थितुप लामसँग टोकपी नागलुप्ताङ लमजुङकी मर्स्याङदी युल्सोकपा वराङ जुकी बेसी सर मनाङ थितुप लाम तेजिन्न मुस्ताङकी थसाङ युल्सोकपा वराङ जुकी फेनी जोमसोङ लाम तिवा टोकपी जोसालिन्सी नागलुप सेनक्वा सुदूरपश्चिम प्रदेश सुङकी रङजुङ कालेतीमा हुङथोपो कालेतीवा न्युङमौ सप्ताङ गोमालरङ सुङक्योपकी ठडे खेतुब्ला प्रदेश सुङका सान्दे छेन त तेजेन सुङक्योप छोकपा तिवाताङ क्यान चिकडिल खेतुप कङ्क्वा मुख्यमन्त्री खगराज भट्टकी आरिङ प्रदेश रङजुङ टडिक परिषदकी टुङ्गी खाङ नङ्गी आन्तरिक मामिला तेजेन छिम्लोन खाङकी कुछप तिवाताङ क्यान टुङ्गु क्या नङ्गेन रङजुङ कालेतेमा सुङक्योप कितुब्ला कलेला वोतोप दासतिवा अनुगमन ख्यानी कोमलरङ सुङक्योप कि टडिक कितुप कोला ख्यान्थोक नङ्गेन खाक्सेन्पो टडिक कितुब्ला निर्देशन नङ्क्वा रङजुङ काले सिरुप्ती चोपालासङ हुङथोपताकी सुङक्योप कि लचित सुङक्योप लचित पातिवा सुङक्योप चालक ठोतेने सिवाताङ खाक्सेन्पो वोतोप चालक तिवा तेरि टडिक क्यान जोकुला मुख्यमन्त्री फटकी प्रदेशकी कुछप्तिवा तेरिला निर्देशन नगोभिएन चिसित लोनपो सिसिर खनालकी ग्यालखप गिरुवा तोङ्गुप तन्दोग्ला लोबजुङ सखुला टोङ्गु कि गोदाङ खाक्सेन्पो वासिङ मोगोलसाङ कि थोपु सुङसुङ ग्रामीण आदर्श बहुमुखी क्याम्पसकी थेङताङबोकी क्याम्पस सभाकी गोपतेमडेले क्यानाङ्गिन आरिङ लोनपो खनालकी चिचोकताङ ग्यालखपकी लामल्यामो जब्ला लोबजुङ सखुलकी लाइकेन खाक्सेन्पो च्याप सुङसुङ गोपतेमडेल ल्यारिमला लोनपो खनालकी जुगथम्बला यम्बुकी लोबजुङ चुकै हुङ्गै सिरुपकोला ख्यापतिवाताङ क्यान खाक्सेन्पो टोङ्गु कि गो सुङ्गिन लोबजुङ सखुला केतुप गोकोल तिवा ती सखुल चुक्याने यर्गे जोथोपकी सिरुप चिङै कोर्तिवी तन्दोग्ला मिसिङ लापोरुप तन्दोग्ला तिराङ ख्याउ गोकोलकी जोसालेन्सी लोबजुङ सखुलताङ ग्यालखप यर्गे डोमोथोपु सुङसुङ चिसित लुनपो शिशिर खनाल कि इन्डोनेसिया कि फ्लोरेल्सला गलोफ सैतेमा बङ्गी क्युन फोकुकोला सेमदोक्या नङ्ग गोमी तुसोला सैकि जोसालेन्सी यम्बुला क्युन फोकु तिवी ठेन्सो क्या नङ्गिन रङचुङ कालेतेमा हुङथोफु क्युन यम्बुकि सँगै ङ्याम युमुखि थोफु सुङ्गिन लुनफो खनाल कि सामाजिक सञ्जाल तेमा यम्बु सुङताङ यम्बी मिमाङ तिवी छोक्ने इन्डोनेसिया सुङताङ त्याकि मितिओला सेम्सु सुनाङ ग्यालखापला लोकि बजार गेसा जब्ला गेर्की सखुलासङ छोक्सुकीको लोक सखुकी खपतिवी सुङ्क्वा स्वतन्त्र ऊर्जा उत्पादन सङ्घ नेपाल इफानकी ललितपुरला कोदी क्याउ ल्यारिमकी यम्बुताङ ग्याकर फर्की लोकी छोङकोला गेर्की सखुल खाक्से वतुपकोला छुङ्गुक टुङ्गुला सुङ्लप टङ्गिन खपतिवी छोक चिक्ने तिरङ्ग लोकी छोङ यर्गे ड्रोमथुपु तपकी गिर्की सखुल्ला सङ्घ लोकी सखुल्ला छोकसुकी गो कोला सुगेप नाङसुङ ल्यारिमला लोकछुलोक तेजिनु सिन्चाइ लुनफु विराज भक्त श्रेष्ठकी ग्यालखापला वतुप लोकछुलोक ग्याछा जोइ लाक लोकतिवा माङसक थोकी ग्यालखापकी पल्जोर ग्यार्गे जब्ला सुङकी हुर्थक कितुप सुङसुङ जोङकी प्रशासन ल्याखुङ बैतडिकी यालक खालक स्वरूप मितिवाला खाङबारङ लेम्नी नागरिकताकी सेवा तिरूप टिक्यान क्वा जोङकी सदरमुकाम सेखुङगुफला कले वतुप मितिवाला सि प्रशासनकी खाङबा खाङबा लेम्नी नागरिकता तिरूप टिक्याउ जोङकी चो मिना अर्यालकी ख्यान्तोक नाङसुङ ती सेवा जिनक्योङ कितुप तन्दोकला जोङकी सान्देसेन ततङ क्यान चिक डिलकी मितिवी थो दुतुपला कथन्दाखी वतुप सेन क्वा ताप्ले जोङकी आठ राई त्रिफेनी हिल सोक्पा ला डुपा छुङ्गोप से कोर्की शिविरला मेरा सैङिताङ ङपचुङ्गा छुकी सेवा लाउ सेनक्वा डाक्टर शशाङ्क तम्रा कार्की गोठीला टेङ्गा मालवा क्यान से कोर्की मेन्जु क्यान तेरुप्ति शिविरला ताप्ले जुङ्गो पाँच थर तङ तेह्रथुम क्यान जोङखा सुम्की मितिवी सेवा लाउएन सान्देसुनमी खगेन्द्र पोमु लिम्बुकी सिङसेक दाङमु सुन्दरी तुम्बाहाङ फे पोमुकी ठेन्सोला खोङकी पोमुछ्या कविता पोमु लिम्बुकी कोडी क्याउती शिविरला ताप्ले जुङकी आठ राई त्रिवेणी यु छोकपी निगुरा दिन फुलबारी हाङपाङ पासथर्की आङबुङ मास्काउ तङ तेह्रथुम्की मितिवी सेवा लाउ सान्दे चुनमी नवीन पोमो लिम्बुकी ख्यान्तोक नाङसुङ नागडुङ्गा सिस्ने खोला सुरुङ मार्ग लामो टिम्बुराङ मिमाङ तिवी तन्दोग्लासङ पेतुप गाउँका साउन लाकि दुन्ठाङिला तेम्दिलो क्याउती सुरुङ मार्ग तन्दा एम्बुलेन्स ताङ खाक्सेन्पु वतुप डिम्डोल तिवी तन्दोग्ला पेन वतुप ताङ था टिम्बु मिमाङ तेरिके तन्दोग्ला बेतुप नागडुङ्गा सिस्ने खोला सुरुङ मार्ग आयोजनाकी उपनिर्देशक इन्जिनियर सञ्जय पन्थीकी ख्यान्थोक नाङसुङ रेडियो नेपालनी सेवी साङ्गियो दोप्सुङ थुचिसे
1: नेपाल टेलिकमको 4G

अहिले सुनायौँ चलचित्र साहसबाट सपना परियारको स्वरमा रहेको नेपाली चलचित्रको गीत विशम्बर प्याकुरलको रचना रहेको थियो मदन परियारको सङ्गीतमा. अब राख्दैछौँ चलचित्र बाँसुरीबाट उदित नारायण छ आशा भोसलेको स्वरमा रहेको छ भने रञ्जित गजमेरको गीत रचना अनि सङ्गीतमा.

भर्खरै सुनाएका थियौँ तारादेवीको स्वरमा रहेको गीत भने किरण खरेलको रचना रहेको थियो शिवशङ्करको सङ्गीतमा, चलचित्र कुमारीबाट लिएका थियौँ। अब राख्दैछौँ अर्को गीत चलचित्र भाग्यरेखाबाट, प्रकाश श्रेष्ठ विमला राईको स्वरमा रहेको छ भने रत्न शमशेर थापाको गीत रचना रहेको छ नोर्बु छिरिङको सङ्गीतमा।

अहिले सुनायौँ नारायण गोपालको स्वरमा रहेको चलचित्रको गीत कोसेलीबाट लिएका थियौँ। तुलसी घिमिरेको रचना रहेको थियो रञ्जित गजमेरको सङ्गीतमा। अब राख्दैछौँ चलचित्र साइकलबाट प्रहलाद तिमलसेना जुनुरी जाल र साथीहरूको स्वरमा रहेको छ भने शङ्कर अधिकारी घायलको रचना रहेको छ राजेन्द्र श्रेष्ठको सङ्गीतमा।

अहिले सुनायौँ चलचित्र चमत्कारबाट एम बराल रिमा गुरुङको स्वरमा रहेको गीत भने अमर रसाइलीको रचना रहेको थियो। मधु छेत्रीको सङ्गीतमा अब राख्दैछौँ चलचित्र ममताबाट किरण प्रधान, मीरा राणा र साथीहरूको स्वरमा रहेको छ। श्रीपुरुष ढकालको रचना रहेको छ दीप श्रेष्ठको सङ्गीतमा।

अहिले सुनायौँ किरण प्रधान, मीरा राणा र साथीहरूको स्वरमा रहेको चलचित्र ममताबाट गीत राखेका थियौँ। अब अर्को गीत राख्दैछौँ चलचित्र देउरालीबाट, प्रकाश श्रेष्ठ, मनिला सोताङ र साथीहरूको स्वरमा रहेको छ भने दिनेश अधिकारीको रचना रहेको छ, शक्ति बल्लभको सङ्गीतमा।

0: सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। प्रविधि संयोजनमा धर्मपाल प्रसाद शाह, उद्घोषणमा सहकर्मी बलराम कोइराला, गणेश थापासँगै म विष्णुदेवी पौडेल। यति बेला साँझको 5 बज्न लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। अविरल वर्षापछि जाजरकोटमा आएको पहिरोमा परि 3 जनाको मृत्यु भएको छ। भेरी नगरपालिका 2 रिसाङमा आएको पहिरोमा अन्य 2 जना अझै हराइरहेका छन्। घाइते मध्येका रामबहादुर र भद्रकलाको अवस्था गम्भीर रहेकोले उपचारका लागि नेपालगञ्ज र सुर्खेत पठाइएको छ। पहिरोले 8 घरमा क्षति पुगेको छ। अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका छन्। प्रहरी प्रधान कार्यालयले काभ्रे पलाञ्चोक इलाम सिन्धुपाल चोक रसुवा रुकुम पश्चिम सङ्खुवासभा लमजुङ मुस्ताङ रोल्पा र चितवनका विभिन्न सडक खण्डमा यातायात प्रभावित भएको जनाएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले सरकार धार्मिक एवं प्राकृतिक सम्पदा संरक्षणमा प्रतिबद्ध रहेको बताउनु भएको छ। महोत्तरीको बर्दिवास 5 स्थित टुटेश्वरनाथ महादेव मन्दिरको अवलोकन र पूजा अर्चना गर्दै मन्त्री पौडेलले टुटेश्वरमा मन्दिर संरक्षण समितिको ध्यानाकर्षण पत्र ग्रहण गर्दै सरकार मुलुकका धार्मिक सांस्कृतिक एवं प्राकृतिक सम्पदाको संरक्षण र समयोचित विकासका कुरामा प्रतिबद्ध रहेको प्रश्न पार्नुभयो। उहाँले सरकारको यो धार्मिक स्थलको सम्वर्धन र पर्यटकीय सम्भावना विकासबारे स्थानीय समुदायसँग समन्वय गर्दै अघि बढ्न प्रतिबद्ध रहेको बताउनुभयो। परराष्ट्र मन्त्री शिशिर खनालले मुलुकको रूपान्तरणका लागि शिक्षा क्षेत्रमा बौद्धिक बहस आवश्यक रहेको बताउनु भएको छ। काठमाडौँमा आज आयोजित एक कार्यक्रममा उहाँले समाज र देशलाई सही दिशामा लैजान प्राङ्गिक क्षेत्रको महत्त्वपूर्ण भूमिका हुने बताउनुभयो। मन्त्री खनालले अबको नेपालको शिक्षा कस्तो हुनुपर्छ भन्ने विषयमा बौद्धिक बहस आवश्यक रहेको विचार व्यक्त गर्नुहुँदै तलब भत्ताका लागि मात्र हुने आन्दोलनले देशको रूपान्तरण गर्न नसक्ने बताउनुभयो। नेपाली काङ्ग्रेसका निवर्तमान सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको न्यायालयले आफूलाई विगतदेखि नै न्याय दिँदै आएको उल्लेख गर्दै न्यायालयप्रति पूर्ण विश्वास रहेको बताउनु भएको छ। काङ्ग्रेसको संस्थापन पक्ष इतरको 3 दिने राष्ट्रिय भेला समापन समारोहमा आज उहाँले पञ्चायतकालदेखि नै आफू र आफ्नो पार्टीलाई न्यायालयले न्याय दिएको बताउनुभयो। पूर्व प्रधानमन्त्री देउवाले पार्टीका नेता कार्यकर्ताको ठूलो साथ र सद्भाव पाएको उल्लेख गर्दै त्यसलाई कहिले नबिर्सिने बताउनु रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ साँझ 5 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
2: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
1: यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
2: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
1: किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
2: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
1: सेवा सुचारु गर्नका लागि *14# डायल गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। जापानको पूर्वी क्षेत्रमा परेको भारी वर्षाका कारण 9 जनाको मृत्यु भएको छ। बिहिबार रातिदेखि सुरु भएको मुसलधारी वर्षापछि आएको बाढीमा परि आजसम्म 9 जनाको ज्यान गएको पुष्टि भएको जापानको सार्वजनिक प्रसारक एनएचकेले जनाएको छ। बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत वितरण कार्य जारी छ। वर्षाका कारण 1,000 भन्दा बढी घर डुबानमा परेको छ भने सडक तथा रेल सेवा प्रभावित भएको छ। वर्षाका कारण त्यहाँ विद्युत आपूर्ति अवरुद्ध हुनुका साथै पहिरोको जोखिम बढेको अधिकारीहरूले बताएका छन्। चिवाको एक मौसम मापन केन्द्रले 24 घण्टामा 30 सेन्टिमिटर अर्थात् करिब 12 इन्च वर्षा मापन गरेको थियो। यो विगत 60 वर्षकै अगस्त महिनाको सबैभन्दा ठूलो वर्षा भएको स्थानीयले बताएका छन्। र इन्डोनेसियामा हिजो गएको विनाशकारी भूकम्पमा परि मृत्यु हुनेको संख्या 51 पुगेको छ। फ्लोरेन्स टापुको 15 किलोमिटर गहिराईमा केन्द्रबिन्दु बनाएर स्थानीय समयअनुसार हिजो बिहान 5 बजे 7.7 म्याग्निच्युडको विनाशकारी भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यम बीबीसीले जनाएको छ। भग्नावशेषमा पुरिएकाहरूको खोजी तथा उद्धार कार्य आज पनि जारी छ। भूकम्पले 900 भन्दा बढी घरमा क्षति पुर्याएको छ भने त्यसमध्ये 100 भन्दा बढी घरमा गम्भीर क्षति पुगेको प्रारम्भिक रिपोर्टले देखाएको अधिकारीहरूले बताएका छन्। ठूलो भूकम्पपछि 341 पटक परकम्प मापन गरिएको त्यहाँको भूकम्प मापन केन्द्रले जनाएको छ। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्थ्यो साँझ 5 बजे को समाचार। सकियो, हौस् त नमस्कार।
4: हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। अब सुन्न सक्नुहुनेछ तामाङ भाषामा समाचार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहुँ,
0: लुम्बिनी प्रदेशमा
1: सात दोबाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बझाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।
2: हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। अब केही बेर सुनाउनेछौँ लोक दोहोरी। यसै क्रमको पहिलो गीत राख्दैछौँ रामकृष्ण बम मल्ल र बिमा कुमारी दुराको स्वरमा, राजकुमार बगर र रामकृष्ण बम मल्लको लय सङ्कलनमा।

लोकदोहोरी गीत सुनाउने क्रममा भर्खरै राख्यौं कर्णबहादुर खड्का, लक्ष्मी नेउपाने र बुद्धिसागर बस्यालको स्वरमा गंगादेवी खड्काको लय संकलनमा। अब राख्दैछौं हरिबहादुर राउत र रश्मी भट्टको स्वरमा दामोदर बासकोटाको लय संकलनमा।

लोकदोरी गीत सुनाउने क्रममा भर्खरै राख्यौँ भोजराज काफले, माफ गर्नु होला, भर्खरै राख्यौँ भीषण मुकारुङ र आमा मुकारुङको स्वरमा गणेश श्रेष्ठ अपेक्षाको लय सङ्कलनमा। अब राख्दैछौँ भोजराज काफले भगवती दङ्गाल र मत्स्येश्वर सापकोटाको स्वरमा भगवती दङ्गालको लय सङ्कलनमा।

हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। लोकदोहोरी गीत सुनाउने क्रमको अन्तिम गीत राख्यौं बद्री पङ्गेनी र सिन्धु मल्लको स्वरमा, बद्री पङ्गेनी र भगवान भण्डारीको लय संकलनमा। अब सुन्न सक्नुहुनेछ उर्दू भाषामा समाचार।

यो रेडियो नेपाल हो। अब शोक मिश्रबाट प्रदेश समाचार सुन्नुहोस्। देशभर आज मनसुनी वायुको प्रभाव रहेकोले मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरमा नेपाल नजिक रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज राति पनि देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका धेरै तथा कोशी र बागमती प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। वर्षाका कारण दैनिक जनजीवनका साथै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा समेत असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन तथा महाशाखाबाट जारी हुने सूचनामा अध्यावधिक भइरहन अनुरोध समेत गरिएको छ। सरकारले पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गर्ने भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आज बसेको मनसुन प्रतिकार कमाण्ड पोस्टको बैठकले रोल्पाको थवाङ र सुनछहारी गाउँपालिका, बाजुराको त्रिवेणी नगरपालिका र जाजरकोटको भेरी नगरपालिकाका पहिरो प्रभावित क्षेत्रको प्रारम्भिक भौगर्भिक अध्ययन गर्ने निर्णय गरेको हो। कमाण्ड पोस्टले प्राधिकरणको नेतृत्वमा सम्बन्धित निकायका प्रतिनिधि सहभागी अध्ययन टोलीले 3 दिनभित्र कार्यस्थलमा खटाउने निर्णय समेत गरेको छ। उक्त टोलीमा जल तथा मौसम विज्ञान विभागका प्रतिनिधि समेत रहने निर्णय गरिएको छ। मनसुन जनविपदका कारण विभिन्न जिल्लामा जनधनको क्षति बढिरहेका बेला मनसुन प्रतिकार कमाण्ड पोस्टले खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका कामलाई थप प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन समेत दिएको प्राधिकरणले जनाएको छ। सुदूरपश्चिम प्रदेश सरकारले सम्भावित विपदबाट हुने जनधनको क्षति न्यूनीकरणका लागि पूर्व तयारी र प्रतिकार संयन्त्रलाई चुस्त बनाउँदै प्रदेश, जिल्ला, स्थानीय तह तथा सुरक्षा निकायबीच प्रभावकारी समन्वयमा जोड दिएको छ। मुख्यमन्त्री खगराज भट्टले आज प्रदेश विपद व्यवस्थापन परिषद

को सचिवालयका रूपमा रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अधिकारीहरूसँग प्रदेशको समग्र विपद जोखिम सम्भावित जोखिमयुक्त क्षेत्र पूर्व तयारी तथा प्रतिकारका लागि सरकारको तयारीबारे जानकारी लिँदै विपद व्यवस्थापनलाई प्रभावकारी बनाउन निर्देशन दिनुभएको हो। उहाँले विपद जुनसुकै बेला आउन सक्ने भएकाले आवश्यक जनशक्ति उद्धार सामग्री स्वास्थ्य सेवा तथा अन्य अति आवश्यक स्रोत साधन तयारी अवस्थामा राख्न समेत निर्देशन दिनु भएको छ। यस्तै कर्णाली प्रदेश सरकारले जाजरकोटको भेरी नगरपालिका दुई रिसाङका पहिरो पीडित परिवारलाई खाद्यान्न सहित आवश्यक बन्दोबस्तीका राहत सामग्री पठाएको छ। प्रदेश सरकारले 150 थान तिरपाल, कम्बल 350 थान, ब्ल्याङ्केट 185 थान, टेन्ट 20 सेट, पिफाम प्लास्टिक 4 क्विन्टल चामल, 200 प्याकेट चाउचाउ र चिउरा पठाइएको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। यसैबीच कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले विपद प्रतिकार खोज उद्धार तथा राहतका लागि एक हप्ता अघि नै भर्चुअल बैठकबाट तयारी अवस्थामा रहन निर्देशन दिनुभएको छ। बागलुङको निसी खोला गाउँपालिका दुई धारा टोलमा पहिरो खस्दा 8 घरमा क्षति पुगेको छ। यस्तै 40 घर पहिरोको उच्च जोखिममा परेको निसी खोला वडा नम्बर 2 वडाध्यक्ष कुबीर विश्वकर्माले जानकारी दिनुभयो। पहिरोले कतिपय स्थानीयका घर गोठ तथा शौचालयमा आंशिक क्षति पुर्याएको जनाउँदै उहाँले घरको पाली भत्कने, छानो उप्कने, घर चर्किने लगायतको क्षति पुगेको बताउनुभयो। मनसुन सक्रिय भएपछि पहिरो थप खस्न सक्ने सम्भावना रहेको भन्दै जोखिममा रहेका परिवारलाई सतर्क रहन समेत उहाँले आग्रह गर्नुभएको छ। भारतको 80 स्वतन्त्रता दिवसको अवसरमा काठमाडौँ स्थित भारतीय राजदूतावासमा विभिन्न कार्यक्रम गरी मनाइएको छ। कार्यक्रममा भारतीय राजदूत नवीन श्रीवास्तवले भारतीय सशस्त्र बलका दिवंगत 11 कर्मचारीका श्रीमती र निकटतम नातेदारलाई सम्मान गर्नुभएको थियो। उहाँले कुल 8,20,00,000 आर्मी ग्रुप इन्सुरेन्स फन्ड चेक हस्तान्तरण समेत गर्नुभएको थियो। साथै स्वतन्त्रता दिवसको उपलक्ष्यमा दूतावासद्वारा आयोजित विविध प्रतियोगिताका विजेतालाई सम्मान गरिएको थियो। यस्तै दूतावासले नेपालका 7 प्रदेशका 22 शैक्षिक संस्था र पुस्तकालयका लागि पुस्तक अनुदानको पनि घोषणा गरेको छ। सो अवसरमा दूतावास स्थित स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका शिक्षक तथा विद्यार्थीहरूले जीवन्त सांस्कृतिक प्रस्तुति तथा देशभक्तिपूर्ण गीतहरू पनि प्रस्तुत गर्नुभएको थियो। भोजपुरको पौवा दुङमा गाउँपालिकाका महिला व्यावसायिक बङ्गुर पालनतर्फ आकर्षित भएका छन्। गाउँपालिकाले महिलालाई आय आर्जनसँग जोड्ने उद्देश्यले सञ्चालन गरेको उपाध्यक्ष आत्मनिर्भर कार्यक्रम मार्फत बङ्गुरका पाठापाठी तथा खोर निर्माणमा 50% अनुदान दिएपछि महिला व्यावसायिक बङ्गुर पालनमा जुटेका हुन्। अनुदान पाएपछि स्थानीय किसानमा पशुपालनतर्फका आकर्षण समेत बढेको र अनुदानले किसानलाई आफ्नै लगानीमा मात्र निर्भर हुनुपर्ने अवस्था कम गर्नुका साथै व्यावसायिक पशुपालनतर्फ अघि बढ्न प्रेरित गरेको गाउँपालिकाका अध्यक्ष किरण राईले बताउनुभयो। कैलालीका 13 स्थानीय तहमा 1 स्थानीय तह, 2 उत्पादन अभियान अन्तर्गत विशेष पकेट क्षेत्र विकास कार्यक्रम सञ्चालन गरी गत आर्थिक वर्षमा 5,50,00,000 अनुदान उपलब्ध गराइएको छ। कार्यक्रमबाट जिल्लाका 373 किसान लाभान्वित भएका छन्। किसानलाई स्थानीय स्तरमा व्यवसाय सञ्चालन गर्न सहज बनाउँदै आय आर्जनमा वृद्धि गर्ने तथा बढीभन्दा बढी किसानलाई उत्पादनमा जोड दिने उद्देश्यले विशेष पकेट क्षेत्र विकास कार्यक्रम सञ्चालन गरिएको हो। यसै गरी एकल महिला, कमैया, सीमान्तकृत समुदाय, अपाङ्गता भएका व्यक्ति तथा विपन्न वर्गलाई लक्षित गरी आय आर्जनमा सुधार ल्याउने उद्देश्यले बाख्रा तथा बङ्गुर पालनका लागि 21 समूहलाई प्रति ग्रुप 1,78,000 दरले अनुदान समेत उपलब्ध गराइएको छ। यसका साथै प्रदेश समाचार सकियो। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्कार।

हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुन्न सक्नुहुनेछ राति 11 बजेसम्म प्रसारण हुने कार्यक्रमबारे जानकारी। आठ 25 को समयमा सुन्न सक्नुहुनेछ कार्यक्रम बालबाटिका, 6:40 कीर्ति कार्यक्रम, 7 बजे समाचार, 7:25 समय रहनेछ घटना र विचारको, 7:45 आधुनिक गीत, 8 बजे अङ्ग्रेजीमा समाचार, 8:10 समय रहनेछ नेपाली सैनिक कार्यक्रमको, 8:45 शास्त्रीय सङ्गीत, 9 बजे समाचार, समाचारपछि सुन्न सक्नुहुनेछ कार्यक्रम हाम्रो बोली, 9:45 लोकगीत, 10 बजे हिन्दीमा समाचार, समाचारपछि सुन्न सक्नुहुने कार्यक्रम सिलसिलाको पुनः प्रसारण, 10:40 सदाबहार गीत, 11 बजे समाचार, समाचारपछि पनि हाम्रो प्रसारण भने निरन्तर रूपमा रहिरहनेछ। तपाईँहरू भने रेडियो नेपाल सुन्दै गर्नुहोला।

अगस्त्यश्च पुलस्त्यश्च वैशम्पायन एव च सुमन्तु जैमिनी शैव पञ्चैते वज्रवारका मुने कल्याणमित्रस्य जैमिनेश्चापि कीर्तनात् विद्युत् अग्निभयं नास्ति लिखितं गृहमण्डले अनन्तो वासुकी पद्मो महापद्मश्च तक्षक कुलीर कर्कट शङ्खश्चाष्टौ नागा प्रकृतिता यत्रा हि साई भगवान् यत्रास्ते हरिरीश्वर भङ्गो भवति वज्रस्य तत्र सुलसेका कथा इति श्रीनागस्तोत्रं सम्पूर्णम्। नमस्कार भाइ बहिनी, कार्यक्रम बालबाटिकाको आजको यो अङ्कमा तपाईँहरूलाई स्वागत छ। प्राविधिक दाजु उत्तम पाण्ड्य, संयोजक दिदी चन्दा विष्टका साथ म प्रस्तुता प्रमिला गजुरेल अर्थात् तपाईँहरूकै सिर्जना दिदीको तर्फबाट। सदाझैँ आइतबारको यो अर्को अङ्कमा म प्रस्तुत भइसकेकी छु। आज कार्यक्रमको सुरुवातमा के सुनाउनु भयो दिदीले भन्ने पनि लागिरहेको छ होला, होइन? मैले कार्यक्रमको सुरुवातमा नाग स्तोत्र सुनाएको हो नि। यदि तपाईँहरूले ध्यान दिएर सुन्नुभएको थियो भने मैले श्री नाग स्तोत्रम त भनेकै थिएँ। अनि नाग स्तोत्र किन सुनाउनु भयो दिदीले भन्ने लागेको भए एकपटक भित्ति पात्रो हेर्दै गर्नुहोस्। अहिलेका लागि भने सुनाउँछु तपाईँहरूकै साथी रिवेका लामा स्याङतानको स्वर, कृष्णराज भण्डारीको रचना तथा सङ्गीत हो दाजु सबिन लिम्बुको।

0: यो साङ्गीतिक कोसी लिएपछि तपाईँहरूलाई कार्यक्रम बालबाटिकामा फेरि पनि स्वागत छ। मेरा प्यारा प्यारा भाइ बहिनी, यतिन्जेल तपाईँहरूले भित्ते पात्रो हेर्नुभयो होइन त? अब थाहा भयो होला नि भोलि नागपञ्चमी परेको रहेछ भनेर। अब म नागपञ्चमीका बारेमा केही जानकारी गराउँछु है त। नागपञ्चमी श्रावण शुक्ल पक्षको पञ्चमीमा पर्छ। यस वर्षको नागपञ्चमी भोलि परेको छ भाइ बहिनी। भोलि हामी सबैका घर घरमा नागको पूजा गर्दै भित्तामा नागको तस्विर टाँस्ने प्रचलन रहिआएको छ। यस दिन गरिएका पूजा अर्चना वास्तवमै नाग देवता समक्ष पुग्ने जनविश्वास रहेको छ। वैदिक दर्शनमा नि भाइ बहिनी 12 नागहरूको उपस्थिति पाइन्छ। ती 12 नागहरू के हुन् त जस्तो लागेको छ भने लौ सुन्नुहोस्। जसमा शेषनाग, वासुकी, तक्षक, कर्कोटक, पद्म, महापद्म, शङ्ख, कुलिक, कालिया, अनन्त, पिङ्गल र धृतराष्ट्र हुन्। र यस दिन यी सम्पूर्ण नागलाई पूजा अर्चना गरिन्छ। यिनै नागहरू अङ्कित चित्र लिएर ब्राह्मण पुरोहितहरू आफ्नो घरमा तथा जजमानको घरमा पनि नाग टाँस्न पुग्दछन्। नाग टाँस्दा विशेषत गाईको गोबर दुबो लिएर नाग टाँस्ने प्रचलन छ। यसरी घरको दैलो वा मूल खाबोमा टाँसिएको नागको चित्रले वर्षभरि रक्षा गर्ने जनविश्वास छ। रक्षार्थ टाँसिने यस्ता चित्रहरू ल्याउने र टाँस्ने पुरोहितहरूलाई जजमानले दक्ष अनुसारको दक्षिणा, नैवेद्य र भोजन पनि गराउने चलन छ। भोलि हामी सबैका घरमा पुरोहितहरू पनि आउँदै हुनुहुन्छ, याद गर्नु है भाइ बहिनी। यति भनिरहँदा भाइ बहिनीलाई यो नागपञ्चमी कहिलेदेखि मनाउन थालियो होला भन्ने जिज्ञासा लागिसक्यो होला होइन त? लौ सुन्नुहोस् भाइ बहिनी, नागपञ्चमीको प्रसङ्ग महाभारतसँग जोडिएको छ। परीक्षित नाम गरेका राजालाई तक्षक नागले डस्छ भाइ बहिनी, र परीक्षित राजाको मृत्यु हुन्छ भाइ बहिनी। आफ्नो बाबुको मृत्यु भएपछि राजा परीक्षितका छोरा जन्मजयले मेरो बुबाको मृत्यु भयो, अब म संसारभरिका सबै सर्पहरूलाई मार्छु भनेर सिद्ध ऋषिमुनि, साधु र पण्डितहरूलाई आमन्त्रण गरेर सर्पहरूलाई मार्न भनी ठुलो महायज्ञ सुरु गर्दछन् भाइ बहिनी। तक्षक नाग बाहेकका अन्य सर्पहरू त्यही भस्म हुन्छन्। तक्षक नाग आफ्नो ज्यान जोगाएर स्वर्गमा इन्द्रको शरणमा पुग्दछन्। उक्त यज्ञको हवन कुण्डमा यति शक्तिशाली आगो प्रज्वलित हुन्छ कि तक्षक नाग बाहेकका अन्य सर्पहरू त्यही भस्म हुन्छन्। तक्षक नाग आफ्नो ज्यान जोगाएर स्वर्गमा इन्द्रको शरणमा पुग्दछन्। यसरी स्वर्गबाट तक्षक नाग इन्द्रलाई लिएर जन्मजय समक्ष माफी माग्न आइपुग्छन् भाइ बहिनी। माफीको माग गरेपछि यज्ञमा होमिएका सम्पूर्ण सर्पहरूले त्यस पश्चात श्रावण शुक्ल पञ्चमीकै दिनदेखि पुनर्जीवन पाएका हुन् भन्ने जनविश्वास रहेको छ। मेरा प्यारा प्यारा भाइ बहिनी, वातावरणीय सन्तुलनका लागि सर्पहरू पनि उत्तिकै आवश्यक छन्। तिनले वातावरणमा रहेका विषालु तत्त्वहरूलाई आफूमा समाहित गर्दछन्। त्यसैले लाग्छ हाम्रो जनविश्वास, हाम्रो संस्कार वैज्ञानिक तथ्यसँग पनि जोडिएको छ भनेर। मैले नागपञ्चमीको बारेमा जानकारी गराएँ भाइ बहिनी। यसै दिन थारू जातिको गुरिया पर्व पनि परेको छ। यस पर्वलाई भाइ बहिनीको माया प्रेमको प्रतीकका रूपमा थारू महिलाहरूले गुडिया अर्थात् पुतली बनाउने गर्दछन् भने पुरुषहरूले त्यस गुडियालाई सोठा, कोर्रा या लठ्ठीले चलाउँछन् र खेल्छन्। यसरी बालापनमा खेलिने भाँडाकुडीको झल्कुदिने यस पर्वले गुडियासँगै आफ्ना पीडा, रोग, व्याधा र कष्टहरू जाने विश्वासका साथै भातृत्वको एक मिठो दृष्टान्त उजागर गर्दछन्। मेरा प्यारा प्यारा भाइ बहिनी, आज यस वर्षको अन्तिम श्रावणको दिन, भोलिबाट सिंह संक्रान्ति सुरुवात हुँदैछ। सिंह संक्रान्ति भनेको चाहिँ सूर्य कर्कट राशिबाट सिंह राशिमा प्रवेश गर्ने दिन हो। अब एक तमासको घाम अनि वर्षापछिको शीतलता अनि थप आर्द्रता सहितको गर्मी हुन्छ भाइ बहिनी। त्यसो त समयानुकूल हाम्रो मौसम परिवर्तन भइरहेको छ, तैपनि मैले तपाईँहरूलाई सिंह संक्रान्तिको बारेमा थोरै जानकारी दिन यी कुराहरू गरिरहेकी छु। यस दिन भगवान विष्णु र सूर्यनारायणको विशेष पूजा अर्चना गर्ने गरिन्छ र यस्ता पूजा अर्चनामा रङ्गी बिरङ्गी पुष्प, फलफुल अनि नैवेद्यका रूपमा विभिन्न मिठाई आदि चढाइन्छ। लौ त भाइ बहिनी, यी विषयवस्तुमा बोल्दा बोल्दै आजको हाम्रो समय सकिने लागिसकेछ। तर केही छैन, अर्को हप्ता तपाईँहरूलाई भेट्न म आउने नै छु। जाँदा जाँदै नाग देवताले हाम्रो रक्षा गरून्। गुरिया पर्वको प्रार्थनासँगै हामी बीचको भातृत्व प्रेम सदैव कायम रहिरहोस्। सिंह संक्रान्तिसँगै सूर्य चन्द्रले हामीलाई सदैव सही मार्गमा निर्दिष्ट गरून् अनि मेहनत र भाग्यको अनुपम मिश्रण हाम्रो जीवनमा सधैँ कायम होस् भन्दै आजको कार्यक्रमबाट प्राविधिक दाजु उत्तम पाण्ड्य, संयोजक दिदी चन्दा विष्ट र म प्रस्तुता प्रमिला गजुरेल अर्थात् तपाईँहरूकै सिर्जना दिदी बिदा माग्छु। हवस् त, नमस्ते।
1: जय नेपाल।

0: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल
2: राष्ट्रिय रेडियो राष्ट्रको संचार

0: कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम साप्ताहिक कृषि गतिविधि। साताभरि कृषि क्षेत्रमा भइरहेका विविध कृषि गतिविधिहरूको संगालो साप्ताहिक कृषि गतिविधि।
1: कृषक दाजुभाइ तथा दिदीबहिनी, साप्ताहिक कृषि गतिविधि अन्तर्गत आजको कार्यक्रममा हामी साताभरिका कृषि समाचार, मौसम पूर्वानुमान र यो साता कृषकहरूले गर्नुपर्ने कृषि कर्मबारेको जानकारीमूलक सामग्री प्रस्तुत गर्दैछौँ। आउनुहोस् कार्यक्रम सुरु गरौँ कृषि समाचारबाट।
2: वन तथा भू संरक्षण विभागको आयोजनामा ललितपुरको खुमलटार स्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको सभाहालमा सामुदायिक वन दिवस तथा राष्ट्रिय पुरस्कार वितरण समारोह सम्पन्न भएको छ। विक्रम सम्बत 2030 साउन 25 गते सिन्धुपाल्चोको ठोकर्पा पञ्चायत हाल सुनकोशी गाउँपालिकामा स्थानीय समुदायलाई वन संरक्षणको जिम्मेवारी सुम्पिएको ऐतिहासिक दिनको स्मरण गर्दै हरेक वर्ष साउन 25 गते यो दिवस मनाउँदै आएको छ। कार्यक्रममा प्रस्तुत गरिएको विशेष प्रतिवेदन अनुसार नेपालको कुल भूभागको 46% क्षेत्र वन जंगलले ढाकेको छ। प्रदेशगत आधारमा बागमती प्रदेशमा सबैभन्दा बढी 60.93% वन तथा झाडी क्षेत्र रहेको छ भने मध्य प्रदेशमा सबैभन्दा कम 26.40% क्षेत्र मात्र ओगटेको छ। त्यस्तै नेपालमा 15,826 प्रजातिका प्राणी र 12,102 प्रजातिका वनस्पति तथा ढुसी लगायतका वनस्पतिहरू दर्ता भएका छन्। वन क्षेत्रको जग्गा अन्य प्रयोजनको लागि उपलब्ध गराइएको विवरण व्यवस्थित गर्ने एनएफपीओपी सफ्टवेयर र वन प्रमाणीकरण प्रणालीको उद्घाटन कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले गर्नुभयो। यसका साथै वन्यजन्तु व्यवस्थापनमा सहजताका लागि डिभिजन वन कार्यालय मकवानपुर र झापालाई डाट गन हस्तान्तरण गरिएको थियो। कार्यक्रममा मन्त्री चौधरीले हाल देशभर रहेका 26,000 भन्दा बढी उपभोक्ता समूहहरू मार्फत 26,00,000 हेक्टर राष्ट्रिय वनको संरक्षण र सदुपयोग भइरहेको जानकारी दिनुभयो। साथै उहाँले सामुदायिक वनमा आधारित उद्यम विकासलाई प्राथमिकता दिँदै वनजन्य वस्तुको मूल्य अभिवृद्धि, बजारीकरण र रोजगारी सिर्जनामा विशेष जोड दिइने बताउनुभयो।
3: वन व्यवस्थापनलाई आर्थिक, सामाजिक र वातावरणीय रूपमा सशक्त बनाइदिएको विकास, जलवायु अनुकूलन, जैविक विविधता संरक्षण र सुशासन प्रवर्धन गर्नका लागि युवा र तिनै तहको सरकार, समुदाय, निजी क्षेत्र र विकास साझेदारको निरन्तर सहकार्य रहनेछ भन्ने मैले विश्वास लिएको छु। सामुदायिक वनमा आधारित उद्यमलाई विकासलाई प्राथमिकता दिए वन जन्य उत्पादनको मूल्य अभिवृद्धि, प्रशोधन, बजारीकरण र हरित रोजगारीमा सिर्जनामा जोड दिने लक्ष्य लिएका छौँ।
2: मन्त्रालयका सचिव डाक्टर राजेन्द्र प्रसाद मिश्रले जीविकोपार्जनबाट अर्थोपार्जनको बाटोमा सरकार अघि बढिरहेको र नयाँ ज्ञान तथा सिप नयाँ पुस्तामा पुर्याउन ऐन, नियम तथा कार्यक्रमहरू ल्याइने बताउनुभयो। साथै उहाँले प्रकृतिमा आधारित स्थानीय उत्पादन बढाउँदै उद्योगको रूपान्तरण गर्न कानुनी सहजता बनाइने उल्लेख गर्नुभयो।
4: कानुनी अडचनहरू छन्, अहिले सरकारले चाहिँ अब कानुनीहरूलाई अलिकति फराकिलो तरिकाले जाउँ, सहज बनाउँदै लैजाउँ भनेर हामी प्रयासरत छौँ र वन ऐनको संशोधनको चरणमा पनि छौँ। हाम्रा उपलब्धिलाई कुनै किसिमले आघात नपुग्ने गरी त्यसलाई नयाँ सिराबाट नयाँ यात्रामा कसरी लैजान सक्छौँ, कुन आर्टिकलमा के दफामा के थप्दाखेरि यो प्रक्रिया सुरु हुन सक्छ।
2: स्रोत र साधनलाई वैज्ञानिक तरिकाले उपयोग गरेर ग्रामीण तथा राष्ट्रिय अर्थतन्त्रमा वनको महत्वपूर्ण योगदान हुनुपर्ने वन विज्ञान अध्ययन संस्थानका डिन ठाकुर सिलवालले जोड दिनुभयो। त्यसै गरी समुदायमा आधारित वनलाई विकास र जनताको समृद्धिसँग जोडेर वृहत रूपमा लैजान सबैको पहल आवश्यक रहेको बागमती प्रदेश वन तथा वातावरण मन्त्रालयका सचिव जीवनाथ पौडेलले भनाइराख्नुभयो।
5: जनताको आवश्यकता र जनताको कार्यक्रमको रूपमा अगाडि बढाउन हामी सबै पोलिसी लेभलमा बस्नेदेखि लिएर इम्प्लिमेन्टेसन लेभलमा बस्नेदेखि लिएर संरक्षण साझेदारहरू सबैमा त्यो किसिमको चाहिँ भोलि हामीलाई प्रेरणा जागोस्, हाम्रा कार्यक्रमहरू त्यहीतिर लक्षित हुन्।
2: डब्लुडब्लुएफ नेपालका प्रतिनिधि डाक्टर घनश्याम गुरुङले भौतिक निर्माण, वातावरण मैत्री बनाएर पानीको स्रोत संरक्षण र प्रदूषण नियन्त्रण गर्न आवश्यक रहेको तथा आर्थिक लाभ लिन नीतिगत एवं व्यवहारिक रूपमा लाग्नुपर्ने बताउनुभयो।
6: नेचर पोजिटिभ भइराख्नलाई जति जे भने पनि अझ पनि हाम्रो भौतिक निर्माण यति द्रुत गतिमा छन्, यसलाई वातावरण मैत्री र क्लाइमेट स्मार्ट बनाउन सकिन भने अझ पनि ठुलो चुनौती थप्नेवाला देख्छु।
2: नेपालमा हाल 39,245 समुदायमा आधारित वन व्यवस्थापन इकाइ मार्फत 26,43,849 सेक्टर वन क्षेत्र व्यवस्थापन भइरहेको छ। यसमध्ये 23,162। सामुदायिक वन समूहले 24,09,825 हेक्टर वन क्षेत्र ओगटेका छन्, जसबाट करिब 39,12,000 घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन्। समुदाय संस्कृति पहिचान र पर्यावरण सँगसँगै जडीबुटी र उद्योगसँग जोडेर हेर्न आवश्यक रहेको विचार सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष ठाकुर भण्डारीले व्यक्त गर्नुभयो। नेपाल वन परिषद मार्फत विज्ञहरू परिचालन गर्ने कार्यले छिट्टै सार्थकता पाउने वन प्राविधिक संघका अध्यक्ष राकेश कडले भनाइराख्नुभयो। वन तथा भू संरक्षण विभागका उपमहानिर्देशक राजीव कुमार झाले सामुदायिक वनमा युवा सहभागिता, नवप्रवर्धन र भविष्यको दिशा शीर्षकमा कार्यपत्र प्रस्तुत गर्दै सामुदायिक वनको नेतृत्वमा युवा सहभागिता चिन्ताजनक रूपमा न्यून रहेको उल्लेख गर्नुभयो। त्रिभुवन विश्वविद्यालय वन विज्ञान अध्ययन संस्थानका प्राध्यापक डाक्टर राजेश कुमार राईका अनुसार दिगो वन व्यवस्थापनले काठ र रोजगारी मात्र नभई डडेलो र पहिरो न्यूनीकरण, कार्बन अन्वेषण, जलाधार संरक्षण र जैविक विविधता अभिवृद्धि जस्ता बहुआयामिक सहलाभहरू प्रदान गर्दछ।
7: अब हामी त्यो एसेटलाई क्यापिटलमा बनाउने हो भने बजारलाई पनि, त्यो बजारलाई नसोचेसम्म अब हाम्रा सामुदायिक वनवालाहरू चलायमान हुने वाला। अब हामीले नयाँ चरणमा जाँदा तिनवटा कुरा सोच्नु पर्छ, एउटा बजार, एउटा संस्थागत परिमार्जन र अर्को प्रविधिको प्रयोग।
2: वन तथा भू संरक्षण विभागका महानिर्देशक धीरेन्द्र कुमार प्रधानले वन प्रवर्धनमा युवाहरूको सहभागिता अझै कम देखिएकोले नयाँ नयाँ प्रविधि भित्राएर युवाहरूलाई आकर्षित गराउन सकिने बताउनुभयो। सामुदायिक वन दिवसको अवसरमा वन तथा वातावरण संरक्षणको क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने सामुदायिक वन कर्मचारी, निजी साझेदारी तथा कबुलियती वन समूहलाई गणेशमान सिंह वन राष्ट्रिय पुरस्कार लगायत विभिन्न 5 विधामा राष्ट्रिय पुरस्कार प्रदान गरिएको थियो। संघीय लोक सेवा आयोगबाट नेपाल कृषि सेवा अन्तर्गत राजपत्राङ्कित तृतीय श्रेणीमा नवनियुक्त हुनुभएका अधिकृतहरूका लागि हरियर भवनमा सेवा प्रवेश तालिम सुरु भएको छ। कृषि सूचना तथा प्रशिक्षण केन्द्र हरियर भवनको आयोजनामा साउन 26 गतेदेखि सुरु भएको तालिम 21 कार्यदिनसम्म सञ्चालन हुनेछ। सार्वजनिक सेवालाई थप प्रभावकारी, उत्तरदायी र प्रविधि मैत्री बनाउने उद्देश्यका साथ अधिकृत स्तर सेवा प्रवेश तालिम 21 कार्यदिन सञ्चालन हुनेछ। यस तालिममा 16 नवनियुक्त प्राविधिक कर्मचारीहरूको सहभागिता रहेको छ, जसमध्ये 6 संघ अन्तर्गतका र बाँकी 10 समायोजन भई स्थानीय तहमा सेवा प्रवाह गर्ने अधिकृतहरू हुनुहुन्छ। सहभागीहरूमा विषयगत रूपमा पशुपक्षी तर्फ 9, खाद्यतर्फ 4, कृषितर्फ 2 र मत्स्य समूहका 1 अधिकृत हुनुहुन्छ। तालिमले नवप्रवेशी अधिकृतहरूमा सार्वजनिक सेवाका आधारभूत मूल्य मान्यता, व्यावसायिक दक्षता र कार्य सम्पादन क्षमतामा अभिवृद्धि ल्याउने अपेक्षा गरिएको छ। साथै आगामी दिनमा आआफ्नो कार्यक्षेत्रमा जिम्मेवारीहरू पारदर्शी र नतिजामुखी रूपमा सम्पादन गर्नका लागि चाहिने व्यवहारिक ज्ञान तथा सिप विकासमा यस तालिमले महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालय अन्तर्गतको कृषि सूचना तथा प्रशिक्षण केन्द्र र सार्वजनिक सेवा प्रसारण नेपाल नेपाल टेलिभिजन बीच कृषि कार्यक्रम निर्माण तथा प्रसारणका लागि सम्झौता भएको छ। सम्झौता अनुसार आइतबारदेखि शुक्रबारसम्मका कार्यक्रम केन्द्रले उत्पादन गर्नेछ भने शनिबारको टेलिश्रृङ्खला नेपाल टेलिभिजन आफैले निर्माण गरी प्रसारण गर्नेछ। कृषि सूचना तथा प्रशिक्षण केन्द्रका प्रमुख सबनम शिवाकोटी र सार्वजनिक सेवा प्रसारण नेपालका कायमुकायम प्रमुख प्रशासकीय अधिकृत आरती चटोटले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ। हस्ताक्षर कार्यक्रममा कृषि सूचना तथा प्रशिक्षण केन्द्रका प्रमुख शिवाकोटीले कृषि क्षेत्रका विविध गतिविधि समेटिएका कार्यक्रम प्रसारण गर्ने गरी सम्झौता गरिएकाले निरन्तर समन्वय र सहकार्य मार्फत कार्यक्रमलाई अझ प्रभावकारी बनाउन आफूहरू प्रतिबद्ध रहेको बताउनुभयो। कार्यक्रममा सार्वजनिक सेवा प्रसारण नेपालका कार्यवाहक अध्यक्ष उर्वशी बस्नाथले दुई संस्था बीचको लामो सहकार्यलाई अझ मजबुत बनाइने बताउनुभयो। यस्तै कायमुकायम प्रमुख प्रशासकीय अधिकृत आरती चटोरले यस्ता प्रविधिमूलक कार्यक्रमले समाजमा कृषकलाई हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो। सम्झौता अनुसार कृषि सम्वाद, नवीन कृषि प्रविधि, किसान प्रश्न मञ्च, सफल कृषक, कृषिमा महिला, साप्ताहिक कृषि गतिविधि र टेली श्रृङ्खला जस्ता सूचनामूलक कार्यक्रमहरू उत्पादन भई प्रसारण हुनेछन्। विक्रम सम्वत 2055 सालदेखि निरन्तर सहकार्य गर्दै आएका दुई संस्थाको पुनः सम्झौता देशभरका किसानलाई समय सापेक्ष कृषि सूचना र प्रविधि प्राप्त गर्न थप मद्दत पुग्ने अपेक्षा गरिएको छ। कृषक दाजुभाइ तथा दिदीबहिनी, अबको क्रममा मौसम पूर्वानुमान। गत सत्ताभर मनसुनी वायुको प्रभावले देशका अधिकांश केन्द्रहरूमा वर्षा मापन भएको छ। बागमती, गण्डकी र कोशी प्रदेशका थोरै केन्द्रहरूमा 100 मिलिमिटर भन्दा बढी साप्ताहिक कुल वर्षा मापन भएका छन्। देशभरमा वर्षा मापन भएका अधिकांश केन्द्रहरूमा सरदर भन्दा कम वर्षा मापन भएको छ। सबैभन्दा बढी गण्डकी प्रदेशको कास्की जिल्लाको लुम्ले केन्द्रमा 179.1 मिलिमिटर साप्ताहिक कुल वर्षा मापन भएको छ। गत साता देशका अधिकांश केन्द्रहरूमा साप्ताहिक औसत अधिकतम तापक्रम र साप्ताहिक औसत न्यूनतम तापक्रम दुवै सरदर भन्दा बढी मापन भएका छन्। देशभर नै मनसुनी वायुको प्रभाव रहनेछ। साताको सुरुमा मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थान भन्दा उत्तर अथवा पूर्वमा सरदरको आसपासमा नै रहने सम्भावना छ। साताको मध्यमा देशभर सरदर स्थानकै आसपासमा रहने, साताको अन्त्यमा पूर्वी भूभागमा सरदर भन्दा केही माथि रहने सम्भावना छ। हिमाली भूभागका गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साताभर धेरै स्थानमा मध्यमसम्मको वर्षा हिमपातको सम्भावना छ। कोशी र बागमती प्रदेशमा साताको सुरुमा केही स्थानमा, साताको मध्य र अन्त्यमा थोरै स्थानमा मध्यमसम्मको वर्षा हिमपातको सम्भावना छ। साताको सुरु, मध्य र अन्त्यमा 1-2 स्थानमा भारी वर्षा अथवा हिमपातको सम्भावना छ। त्यसै गरी पहाडी भूभागका कोशी र बागमती प्रदेशमा साताको सुरुमा केही स्थानमा, मध्य र अन्त्यमा धेरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साताको सुरु, मध्य र अन्त्यमा धेरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी प्रदेशमा साताको सुरु, मध्य र अन्त्यमा 1-2 स्थानमा भारी वर्षाको सम्भावना छ। त्यसै गरी कोशी र मध्य प्रदेशमा साताको सुरुमा थोरै स्थानमा, मध्य र अन्त्यमा केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा साताभर केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। साताको सुरुमा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका 1-2 स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ। कोशी प्रदेशको तराई तथा मध्य प्रदेशमा अधिकतम तापक्रम हल्का बढ्ने तथा बाँकी भूभागमा अधिकतम र न्यूनतम दुवै तापक्रममा उल्लेखनीय परिवर्तन नहुने सम्भावना छ। त्यसकारण कृषि अथवा पशुपक्षी पालन गर्दा आफ्नो ठाउँको मौसमलाई ध्यान दिएर कृषि कर्म गर्नुहुन हामी अनुरोध गर्दछौँ। कृषक दाजुभाइ तथा दिदीबहिनी, अबको क्रममा यो सता कृषकहरूले गर्नुपर्ने मुख्य कृषि कर्म। धान बालीमा हरियो मलको रूपमा तयार भएको यो झोला 20 केजी प्रति कट्ठा अथवा 30 केजी प्रति रोपनीका दरले प्रयोग गर्नुपर्छ। यो झोला वृद्धिका लागि कम्तीमा 10 दिनसम्म धान खेतमा पानीको गहिराई 5-10 सेन्टिमिटर कायम गर्नुपर्छ। साथै खेतमा पानी तथा यो झोला बगेर जान दिनु हुँदैन। असार महिनामा लगाएको र खेतमा राम्रोसँग ढाकेको अवस्थाको यो झोलालाई धानको पहिलो गोडाईमा राम्रोसँग माटोमा मिलाउनु पर्छ। धान बालीमा झारपात व्यवस्थापनका लागि 20 पाइरिबिक 10% यासी 25 लिटर पानीमा 12 ml का दरले 1 रोपनीमा अथवा 17 लिटर पानीमा 8 ml को दरले 1 कट्ठामा धान छरेको 15-25 दिन भित्र माटोमा छिपछिपे पानी भएको अवस्थामा फ्ल्याट फ्यान नोजलको प्रयोगले स्प्रे गर्नुपर्छ। धान रोपेको 2-3 हप्तापछि खेतमा निरन्तर पानी जमेको अवस्थामा धान बालीमा फेद कुहिने रोग लाग्ने हुनाले नियमित अवलोकन गर्नुपर्छ। नियन्त्रणका लागि बोटहरू उखेलेर नष्ट गर्नुपर्छ। प्रकोप ज्यादा देखिएमा खेतमा जमेको पानी निकास गरेपछि 2 ग्राम बेबिस्टिन प्रति लिटर पानीमा मिसाई 8-10 दिनको फरकमा 2-3 पटक बोट भिज्ने गरी छर्कनु पर्छ। धान रोपेको 25-30 दिनपछि गाँस आउने समयमा नेपाल कृषि अनुसन्धान परिषदबाट सिफारिस गरिएको मात्रा अनुसार युरिया ट्रप ड्रेस गर्नुपर्छ। युरिया मलको विकल्पको रूपमा नानो झोल युरिया 4 ml प्रति लिटर पानीमा मिसाई सम्पूर्ण पात भिज्ने गरी ट्रप ड्रेस गर्ने समयमा छर्कनु पर्छ। धानमा ट्रप ड्रेस गरिसकेपछि कम्तीमा 24 घण्टासम्म खेतमा पानी बग्न दिनु हुँदैन। सबै किसिमका फलफुल तथा तरकारी बालीमा मौसमको अवस्था हेरेर कडा घाम लागेको, धेरै हावा नलागेको, पानी परिरहेको बेला नपारी विषादी छर्कनु पर्छ। वर्षातको समयमा विषादी छर्कँदा स्टिकर मिसाएर मात्र प्रयोग गर्नुपर्छ। साथै विषादी छर्कँदा विशेष सावधानी अपनाउनु पर्छ। स्याउको फल परिपक्व नहुँदै टिप्दा फलको आकार सानो, स्वाद अमिलो तथा टर्रो, रङ नचढेको, वासना नभएको तथा भण्डारणमा स्काल्ट विकृतिले फल खैरो भई गुणस्तर बिग्रिने हुँदा सामान्यतया फलमा जात अनुसारको रङ चढी पूर्ण रूपमा परिपक्व भई खाना तयार भएपछि मात्र टिप्नु पर्छ। स्टोन अथवा इपिकको ट्रायल विधिबाट कलमी गरेको आँपको नर्सरीमा 80-90% भन्दा कम आर्द्रता भएमा बेला बेलामा पानी छर्काउनु पर्छ। साथै कलमी गरेको भाग भन्दा तलबाट फलाएका मुनाहरू हटाउनु पर्छ। मध्य पहाड़का बारी जग्गामा भदौमा रोप्नका लागि जनकदेव, गजिरे, कार्डिनल, कुमल सेतो एक, कुमल लक्ष्मी, कुमल उज्जवल, कुमल उपहार, कुमल विकास मध्ये उपलब्ध जात शीत भण्डारणबाट निकाली उज्यालो प्रकाश आउने ठाउँमा फिजाएर हरियो टुसा आउन दिनुपर्छ। रायो बालिका, मनाकामना, कुमल चौडाफात, कुमल रातोफात आदि जातहरूको नर्सरी राख्दा पानी जम्न दिनु हुँदैन। नर्सरी राख्दा एक भित्ता अथवा बनाऊ 15-20 सेन्टिमिटर अग्लो र 1 मिटर चौडाइको ब्याड बनाई 4 अङ्गुल अथवा 5 सेन्टिमिटरको फरकमा लाइन कोरेर पातलो गरी बिउ राखी हल्का माटोले पुरेपछि छापो दिनुपर्छ। तराई र मध्य पहाडमा 40 दिने र मिनी अर्ली जातको मुला लाइनदेखि लाइनको दूरी 45 सेन्टिमिटर र बोटदेखि बोटको दूरी 25 सेन्टिमिटर हुने गरी 2-3 सेन्टिमिटर गहिराईमा रोप्नुपर्छ। मध्य पहाडका जिल्लामा सिमी र बोडीका बिउ उत्पादनका लागि सिफारिस गरिएका जातका बिउहरू मौसमको अवस्था हेरी ट्याङ उठाएर मात्र रोप्नुपर्छ। खुर्सानी बालीमा ढुसीको कारण बोट ओइलाउने रोग लागेमा पानी निकासको उचित प्रबन्ध गर्नुपर्छ। रोगी बोटहरू हटाउनुपर्छ। प्रकोप भएमा कपरयुक्त विषादी 2 ग्राम प्रति लिटर पानी मिसाई 7-10 दिनको फरकमा 2-3 पटक जरा र वरिपरिको माटो भिज्ने गरी छर्काउनु पर्छ। बर्सातको समयमा गाई भैँसी र भेडा बाख्रामा चरचरे रोग देखा पर्न सक्ने र सो रोगले उच्च ज्वरो समेत आउने हुँदा यसको उपचारका लागि पेनिसिलिन औषधिको सुई प्राविधिकको सहयोगमा 10,000 IU प्रति केजी शारीरिक तौल अनुसार मासुमा 5-6 दिनसम्म लगातार लगाउनु पर्छ। यसको उपचारका लागि प्राविधिकसँग परामर्श लिनुपर्छ। हाल सुँगुर बङ्कुरमा अफ्रिकन स्वाइन फिभरको जोखिम बढ्दै गएको हुँदा फार्ममा जैविक सुरक्षाका विधिहरू अपनाउनु पर्छ। रोगी बङ्गुरलाई अलग राख्ने, बङ्गुरको ओसार फसार तथा आउजावतमा नियन्त्रण गर्ने र गोठ सरसफाईमा ध्यान दिनुपर्छ। भल पानीसँगै आइमेरिया रोगका जीवाणु बगेर आउने, ट्राउट माछा पालन गरेको रेस्वे पोखरीहरूमा मिसिन सक्ने र ट्राउट माछामा पहेँलो दिशा गर्ने रोग देखिन सक्ने हुँदा भल तर्काउनु पर्छ। मौसम सम्बन्धी जिज्ञासाको लागि पैसा नलाग्ने जल तथा मौसम विज्ञान विभागको फोन नम्बर 1155 फोन गर्न सक्नुहुन्छ। त्यसै गरी कृषि र पशुपालन सम्बन्धी कुनै पनि जिज्ञासा भएमा कृषि सूचना तथा प्रशिक्षण केन्द्रमा सञ्चालित किसान कल सेन्टरको फोन नम्बर 1660195000 र नारको फोन नम्बर 1135 फोन गरी आवश्यक परामर्श लिन सक्नुहुन्छ। हवस् त, यसका साथै आजको लागि कृषि कार्यक्रम यति नै। कार्यक्रमबाट सहकर्मी काशीनाथ दवाडी र मोहदत्त चापागाई बिदा हुन्छौ। नमस्ते।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।
1: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। यति बेला साँझको 7 बज्न लाग्यो, अब सुन्नुहुनेछ समाचार।

यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। सुरुमा प्रमुख समाचार। नेपाली कङ्ग्रेस संस्थापन इतर पक्षको राष्ट्रिय सम्मेलन 5 बुँदे निष्कर्ष सहित सम्पन्न। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले भोलिदेखि नागरिक नीति र नेतृत्व कार्यक्रम सुरु गर्दै कार्यक्रम अन्तर्गत मन्त्रीहरू महिनामा कम्तीमा एकपटक पार्टीको केन्द्रीय कार्यालय उपस्थित भई नागरिक र पार्टी पंक्तिसँग प्रत्यक्ष संवाद गर्नुपर्ने। देशका अधिकांश स्थानमा वर्षा, सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको आग्रह। रोल्पा, बाजुरा र जाजरकोटको पहिरो प्रभावित क्षेत्रको भौगर्भिक अध्ययन गरिने। र इन्डोनेसियामा गएको शक्तिशाली भूकम्पमा परि मृत्यु हुनेको संख्या 53 नाघ्यो।

0: उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14*15 *2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
2: अब समाचार विस्तारमा। नेपाली कंग्रेस संस्थापन इतर पक्षको 3 दिने राष्ट्रिय सम्मेलन विभिन्न 5 बुँदे निष्कर्ष सहित आज सम्पन्न भएको छ। नेपाली कंग्रेसका पूर्व महामन्त्री डाक्टर शशांक कोइरालाको संयोजकत्वमा यही साउन 29 गतेदेखि काठमाडौँमा आयोजित 3 दिने सम्मेलनको समापनका अवसरमा 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिको निर्णय र आयोजनामा 15 महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको सार्वजनिक गरिएको निष्कर्षमा उल्लेख छ। सम्मेलनले देश अप्ठ्यारो स्थितिमा रहेको तथा राष्ट्रिय एवं लोकतन्त्रवादी शक्तिहरूसँग संवाद गरी राष्ट्रियता लोकतन्त्रको सुदृढीकरणका लागि क्रियाशील रहन, सनातन धर्मलाई राष्ट्रको पहिचानका रूपमा राष्ट्रलाई अघि बढाउने प्रतिबद्धता गर्ने उल्लेख छ। वर्तमान संविधानमा जनअपेक्षा बमोजिम आवश्यक संशोधन गर्न संवैधानिक व्यवस्था अनुसार नै सम्बन्धित सबैसँग संवाद गरी निकास दिने निर्णय गरेको छ। यसै गरी सम्मेलनमा प्रस्तुत विभिन्न प्रस्ताव र सुझावलाई समेटी परिमार्जन सहित पारित प्रस्तावलाई लिखित गर्ने जिम्मेवारी केन्द्रीय सदस्य एनपी साउदको संयोजकत्वमा केन्द्रीय सदस्य उमाकान्त चौधरी, केन्द्रीय सदस्य सीता राणा र सहयोगीमा केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा र दीपक प्रकाश क्विंकेल रहेको समितिलाई जिम्मेवारी दिइने निष्कर्ष सम्मेलनले गरेको छ। सम्मेलन समापनका अवसरमा पूर्व प्रधानमन्त्री एवं निवर्तमान सभापति शेरबहादुर देउवाले मुलुकको न्यायालयले आफूलाई विगतदेखि नै न्याय दिँदै आएको उल्लेख गर्दै न्यायालयप्रति पूर्ण विश्वास रहेको बताउनुभयो। उहाँले पार्टीका नेता कार्यकर्ताको ठूलो साथ र सद्भाव पाएको उल्लेख गर्दै विशेष महाधिवेशनले पार्टीमा विभाजन ल्याउने भन्दै आफूले त्यस्तो नगर्न आग्रह गरेको स्मरण गराउनुभयो। पार्टीका पूर्व महामन्त्री एवं भेलाका संयोजक डाक्टर शशांक कोइरालाले सम्मेलनले पार्टीलाई एकताबद्ध बनाउने उल्लेख गर्नुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आगामी भदौ महिनादेखि नागरिक नीति र नेतृत्व कार्यक्रम सुरु गर्दैछ। कार्यक्रम अन्तर्गत सो पार्टीका मन्त्रीहरू महिनामा कम्तीमा एकपटक अनिवार्य रूपमा केन्द्रीय पार्टी कार्यालयमा उपस्थित भई नागरिक र पार्टी पंक्तिसँग प्रत्यक्ष संवाद मा आउनुपर्नेछ। रासोपाका संसदीय दलका सचेतक प्रकाश चन्द्र परियारले भुइँमान्छेका आवाजलाई सिधै राज्यको नीति निर्माण र कार्यान्वयनको तहसम्म जोड्ने पुलको काम गर्न कार्यक्रम सञ्चालन गर्न लागिएको बताउनुभयो। कार्यक्रमको पहिलो चरणमा साँझ 1 घण्टाको अवधि पूर्ण रूपमा आम नागरिकका लागि खुल्ला रहने, त्यहाँ उपस्थित मन्त्रीले सिधै सर्वसाधारण जनताका गुनासा, समस्या, अपेक्षा र सुझावहरू सुन्नुहुनेछ। दोस्रो चरणमा मन्त्री पार्टीका केन्द्रीय समिति सदस्यहरू र प्रतिनिधि सभा सदस्यहरूबीच संयुक्त बैठक बसेर पहिलो चरणमा नागरिकबाट प्राप्त सुझावहरूका आधारमा तथा देशका समसामयिक, बहुआयामिक र नीतिगत विषयमा सघन छलफल हुनेछ। नागरिक, सरकार, व्यवस्थापिका संसद र संगठन केन्द्रीय समिति बीचको समन्वयलाई चुस्त बनाउँदै नागरिकका मुद्दालाई प्रभावकारी ढंगले सम्बोधन गर्ने सम्बन्धमा साझा रणनीति तय गर्न कार्यक्रम तय गरिएको सचेतक परियारले बताउनुभयो। मन्त्रीहरूलाई आम नागरिकप्रति प्रत्यक्ष रूपमा जवाफदेही बनाउने, नागरिकको वास्तविक समस्या बुझेर राष्ट्रिय नीति तथा कानून निर्माणमा पार्टीको धारणा तय गर्ने, नागरिक, पार्टीको सांगठनिक तह, संसदीय दल र सरकारमा रहनुभएका प्रतिनिधिबीच प्रभावकारी सूचना तथा कार्ययोजना आदान प्रदान गर्ने लक्ष्य पार्टीले लिएको छ। सरकारले पश्चिम नेपालको पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गर्ने भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आज बसेको मनसुन प्रतिकार्य कमाण्ड पोस्टको बैठकले रोल्पाको थवाङ र सुनछारी गाउँपालिका, बाजुराको त्रिवेणी नगरपालिका र जाजरकोटको भेरी नगरपालिकाका पहिरो प्रभावित क्षेत्रको प्रारम्भिक भौगर्भिक अध्ययन गर्ने निर्णय गरेको हो। कमाण्ड पोस्टले प्राधिकरणको नेतृत्वमा सम्बन्धित निकायका प्रतिनिधि, सहभागी, अध्ययन टोली 3 दिनभित्र कार्यस्थलमा खटाउने निर्णय गरेको छ। टोलीमा जल तथा मौसम विज्ञान विभागका प्रतिनिधि समेत सहभागी हुनेछन्। मनसुनजन्य विपदका कारण विभिन्न जिल्लामा जनधनको क्षति बढिरहेका बेला मनसुन प्रति कार्य कमाण्ड पोस्टले खोज उद्धार राहत तथा पुनस्थापनाका कामलाई थप प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन दिइएको प्राधिकरणले जनाएको छ। यस्तै विपदबाट क्षतिग्रस्त परिवारका लागि अस्थायी आवास निर्माण तथा निजी आवास प्रबलीकरण, पुनर्निर्माण र पुनस्थापनाको अनुदान प्रक्रिया तत्काल अघि बढाउन पनि निर्देशन दिइएको छ। हिमाली तथा पहाडी क्षेत्रमा लगातारको वर्षाका कारण जमिन गलेर पहिरोको जोखिम थप बढेको भन्दै बैठकले सर्वसाधारणलाई मनसुन अवधिभर उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ। अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका दुई रिसाङमा गएको पहिरोमा परि तीनजनाको मृत्यु भएको छ भने अन्य दुईजना हराइरहेका छन्। पहिरोमा परि घाइते भएका वडा नम्बर दुई सालधाराका 52 वर्षीय केदार कार्कीको उपचारका क्रममा मेडिकल कलेज कोहरपुरमा मृत्यु भएको छ। बेपत्ता चारजना मध्ये 54 वर्षीय उमा सिंह खत्री र 83 वर्षीय रति खत्रीको शव फेला परेको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो। पहिरोमा बेपत्ता भएकाहरूको खोजी गर्न नेपाली सेना सहित सशस्त्र प्रहरी निरीक्षक कमल कार्कीको नेतृत्वमा विपद व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली परिचालन भएको छ। पहिरोबाट 8 घरमा क्षति भएको छ। यसैबीच कर्णाली प्रदेश सरकारले रिसाङका पहिरो पीडित परिवारलाई राहत सामग्री पठाएको छ। यस्तै रोल्पाको लुङ्ग्री गाउँपालिका 5 धैरेनीमा पहिरोले घर पुरिँदा 1 वृद्धाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठका अनुसार निरन्तरको वर्षासँगै आज बिहान खसेको पहिरोमा परि 72 वर्षीय अम्मी गुरुङको मृत्यु भएको हो। यस्तै बागलुङको निसीखोला गाउँपालिका 2 धाराटोलमा पहिरो खस्दा 8 घरमा क्षति पुगेको छ। यस्तै 40 घर पहिरोको उच्च जोखिममा परेका निसीखोला 2 वडा अध्यक्ष कुवीर विश्वकर्माले जानकारी दिनुभयो। पहिरोले कतिपय स्थानीयका घर गोठ तथा शौचालयमा आंशिक क्षति पुर्याएको जनाउँदै उहाँले घरको पाली भत्किने, छानो उप्कने, घर चर्किने लगायतको क्षति पुगेको बताउनुभयो। मनसुन सक्रिय भएपछि पहिरो थप खस्न सक्ने सम्भावना रहेको भन्दै जोखिममा रहेका परिवारलाई सतर्क रहन उहाँले आग्रह समेत गर्नुभएको छ। देशभर आज मनसुनी वायुको प्रभाव रहेकोले मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरमा नेपाल नजिक रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज राति पनि देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ भने गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशका पहाडी भागका धेरै तथा कोशी र बागमती प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। वर्षाका कारण दैनिक जनजीवनका साथै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा समेत असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन तथा महाशाखाबाट जारी हुने सूचनामा अद्यावधिक भइरहन अनुरोध गरिएको छ। सरकारले सञ्चालनमा ल्याएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको 10 वर्षे पहिलो अवधिको म्याद सम्पन्न भएको छ। कोशी प्रदेशको 14 जिल्लामा सञ्चालनमा रहेको परियोजना अन्तर्गत सञ्चालित जोन तथा सुपर जोन कार्यक्रमले कृषिको आधुनिकीकरण, यान्त्रिकरण, बजारीकरण, प्रशोधन, पूर्वाधारको विकास तथा कृषि उत्पादनमा उल्लेखनीय वृद्धि भएको पाइएको छ। विराटनगरबाट संवाददाता कुमोद अधिकारीको रिपोर्ट।
3: प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाको 10 वर्षको पहिलो अवधि सम्पन्न भएसँगै परियोजना अन्तर्गत सञ्चालित कार्यक्रमले कृषिको आधुनिकरण, यान्त्रिकरण, बजारीकरण, प्रशोधन, पूर्वाधारको विकास, खाद्य सुरक्षा अभिवृद्धिसँगै कृषि उत्पादनमा उल्लेखनीय वृद्धि भएको छ। कोशी प्रदेशको 14 जिल्लामा आर्थिक वर्ष 2073-74 नेपाल सरकारले सञ्चालनमा ल्याएको सो परियोजना अन्तर्गत कोशी प्रदेशका 17 बाली वस्तुमा 3 सुपर जोन तथा 38 जोन सञ्चालनमा थिए। गत असारको अन्तमा नाममा परियोजनाको 10 वर्षको अवधि सम्पन्न भएसँगै सो परियोजनाको नाम परिवर्तन गरी अहिले राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम राखिएको छ। सुनसरी र मोरङ जिल्लामा कार्यक्षेत्र रहेर कार्य गर्दै आएको राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन इकाइ विराटनगर कार्यालयका प्रमुख मनोज कुमार यादवका अनुसार परियोजना अन्तर्गत 10 वर्षको अवधिमा कोशी प्रदेशमा कुल 4,32,36,00,00 रुपियाँ बजेट विनियोजन भएको थियो।
4: जति विनियोजन भएको थियो त्यसको चाहिँ 77.28% खर्च भएको छ र यो खर्चको लगभग 75-80% 2.5 अर्ब भन्दा बढी रकम यो 10 वर्षमा विभिन्न 14 जिल्लाको विभिन्न जोनहरू मार्फत कृषक उद्यमीहरूले विभिन्न यान्त्रिकरण र उत्पादनमूलक कार्यक्षेत्रहरू प्रोत्साहन अनुदानको रूपमा चाहिँ अनुदान पाएको।
3: कृषिमा आधारित जोन तथा सुप्रजन कार्यक्रमबाट कृषि उत्पादनमा वृद्धि भएसँगै परियोजनाले युवाहरूलाई उद्यमी बनाएको उहाँको भनाइ छ।
4: युवाहरू उद्यमीमा लागेका च्याउदेखि लिएर कालिजदेखि लिएर बाख्रा व्यवसायमा अगाडि बढेको अवस्था छ भने समग्रमा हेर्दा एउटा सकारात्मक सन्देश कृषि क्षेत्रमा र कृषकहरू माझ कृषि उद्यमीहरू माझ पुर्याएको छ र एउटा गति यसले मोमेन्टम लिएको छ।
3: सो परियोजनाबाट कोशी प्रदेशमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा वार्षिक 20-22,000 किसान लाभान्वित हुँदै आएका थिए। परियोजना सञ्चालनमा आएपछि त्यस अन्तर्गतका कार्यक्रमलाई निरन्तरता दिने विषयमा छलफल भइरहेको कार्यालय प्रमुख यादवको भनाइ छ।
4: प्रत्येक वर्ष यसले 17 अर्ब बराबरको चाहिँ राष्ट्रिय उत्पादनमा योगदान गरेको छ कृषि बालीमा भन्ने तथ्याङ्क छ र यसलाई केही परिमार्जन सहित चाहिँ सुधार गरेर अगाडि बढाउनु पर्छ भन्ने सिफारिस छ। सिफारिस चाहिँ 5 वर्ष चाहिँ यसलाई निरन्तरता दिनुपर्ने नै सिफारिस गरेको छ।
3: परियोजना अन्तर्गत सञ्चालन भएका कार्यक्रम प्रभावकारी हुँदा यसले किसानको जीवन स्तरमा समेत सुधार ल्याएकाले यस अन्तर्गतका कार्यक्रमहरू पुनः म्याद थप गर्नुपर्नेमा किसानले जोड दिएका छन्। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
2: नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले पद तथा पद वा व्यक्तिगत स्वार्थका लागि नभई मुलुकको परिवर्तन र जनताको सेवाका लागि निर्माण भएको बताउनु भएको छ। नेकपा एमाले झापाद्वारा आज बिर्ता मोडमा आयोजित मिशन पार्टी जागरण अभियान शुभारम्भ कार्यक्रममा अध्यक्ष ओलीले पार्टीका नेता तथा कार्यकर्तालाई अग्रजको त्याग र बलिदानबाट सिक्दै अघि बढ्न आग्रह गर्नुभयो। परराष्ट्र मन्त्री शिशिर खनालले मुलुकको रूपान्तरणका लागि शिक्षा क्षेत्रमा बौद्धिक बहस आवश्यक रहेको बताउनु भएको छ। काठमाडौँमा आज आयोजित एक कार्यक्रममा उहाँले समाज र देशलाई सही दिशामा लैजान प्राज्ञिक क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताउनुभयो। मन्त्री खनालले अबको नेपालको शिक्षा कस्तो हुनुपर्छ भन्ने विषयमा बौद्धिक बहस आवश्यक रहेको विचार व्यक्त गर्दै तलब भत्ताका लागि मात्र हुने आन्दोलनले देशको रूपान्तरण गर्न नसक्ने बताउनुभयो। भारतका प्रधान सेनापति जनरल धीरज सेठ नेपाल भ्रमणका क्रममा आज काठमाडौँ आइपुग्नु भएको छ। राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलले भोलि राष्ट्रपति कार्यालयमा आयोजना हुने विशेष समारोहमा प्रधान सेनापति सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा अनि चिन्ह प्रदान गर्नुहुने कार्यक्रम रहेको नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले जानकारी दिनुभयो। यस्तै नेपालका प्रधान सेनापति र भारतका प्रधान सेनापति बीच जंगी अड्डामा भोलि नै द्विपक्षीय वार्ता हुने कार्यक्रम छ। नेपाल भारत बीच सन् 1950 एकअर्काको देशका सेना प्रमुखलाई मानार्थ महारथीको पदवी प्रदान गर्ने परम्परा छ। बैतडीमा इलाका प्रशासन कार्यालयहरूले प्रभावकारी रूपमा सेवा दिन थालेपछि नागरिकलाई सदरमुकाम धाउनु पर्ने बाध्यता हटेको छ। बैतडी जिल्लामा इलाका प्रशासन कार्यालय पुर्चौडी र इलाका प्रशासन कार्यालय मेलौली गरेर दुई ठाउँबाट सेवा प्रवाह भइरहेको छ। बैतडीबाट संवाददाता गोविन्द पन्तको रिपोर्ट।
5: बैतडीमा इलाका प्रशासन कार्यालयहरूबाट नियमित र निरन्तर सेवा प्रवाह हुन थालेपछि सर्वसाधारणलाई राहदानी, नागरिकता लगायतका प्रशासनिक कामका लागि जिल्ला सदरमुकाम गोठला पनि धाउनु पर्ने बाध्यता हटेको छ। प्रमुख जिल्ला अधिकारी डाक्टर डिजन भट्टराई: विगतमा कर्मचारी अभाव, प्राविधिक समस्याका कारण इलाका प्रशासन कार्यालय पुर्चौडीबाट सेवा प्रभावित हुँदा स्थानीयले शास्ति खेप्नु परेको भए पनि पछिल्लो समय द्रुत सेवा दिने कार्य सुरु भएपछि सेवाग्राहीले ठूलो राहत महसुस गरेको बताउनुहुन्छ इलाका प्रशासन कार्यालय पुर्चौडीका प्रमुख उत्तम कटुवाल।
6: पुर्चौडी नगरपालिका र जिल्ला सैनिक पालिका पुर्चौडी इलाका प्रशासन कार्यालय अन्तर्गत क्षेत्र रहेको छ। सबै नागरिकहरूले यस क्षेत्रमा दैनिक रूपमा आफै सेवाग्राहीहरूलाई पर्याप्त रूपमा सेवा प्रदान गरेका छौँ। कम्पुरजोडी इलाका प्रशासन कार्यालय यो कुनै किसिमको झन्झट नदी काम गरेको अवस्था।
5: यस्तै जिल्लाको तल्लो सुरार क्षेत्रमा गत वैशाख 24 गते इलाका प्रशासन कार्यालय मेलौली स्थापना भएपछि स्थानीय बासिन्दाहरूको समय र खर्च दुवैको बचत भएको बताउनुहुन्छ कार्यालय प्रमुख महेश भट्ट।
7: बेल्टाको मेलौली नगरपालिका शिवनाथ र पञ्चेश्वर गाउँपालिका तिनटै पालिका भए 21 वटा, जसले हालसम्म 1020 वटा नयाँ नागरिकता जारी गरिएको, 310 वटा प्रतिविधि वितरण गरिएको छ, 50 वटा नागरिक गुनासो सम्बोधन र 4 वटा बजार अनुगमन सम्पन्न भएको छ।
5: पहिले पहिले नागरिकता वा राहदानी बनाउनु पर्दा पुरै दिन ठूलो रकम खर्च गरेर सदरमुकाम धाउनु पर्थ्यो। अहिले आफ्नै नजिकको कार्यालयबाट सेवा पाएपछि स्थानीय नागरिक खुसी भएका छन्। गोविन्द पन्त, रेडियो नेपाल, बैतडी।
2: अब अन्तर्राष्ट्रिय समाचार। इन्डोनेसियाको फ्लोरेसमा गएको शक्तिशाली भूकम्पमा पनि मृत्यु हुनेको संख्या 53 नाघेको छ। भूकम्पका कारण करिब 5,000 मानिस विस्थापित भएका छन्। इन्डोनेसियाको करिब 29 करोड जनसङ्ख्या लगभग 17,000 टापुमा बसोबास गर्छ। यो पेसिफिक रिङ अफ फायरमा पर्ने भएकाले विश्वको सबैभन्दा बढी भूकम्प आउने देशहरूमध्ये एक हो। हिजो बिहानै गएको 7.7 म्याग्निच्युडको भूकम्पको केन्द्रबिन्दु इन्डोनेसियाको मध्य क्षेत्रमा रहेको फ्लोरेस टापुको एन्डे सहरबाट करिब 68 किलोमिटर उत्तर पश्चिममा पूर्वी नुसा तेङ्गरा प्रान्तमा परेको थियो। अमेरिकी भूगर्भ सर्वेक्षणले यसको गहिराई 10 किलोमिटर बताएको छ। भूकम्पपछि अहिलेसम्म करिब 341 पराकम्प गइसकेका छन्। यो पछिल्लो वर्षहरूमा इन्डोनेसियाको सबैभन्दा घातक भूकम्प मध्ये एक मानिएको छ। हंगेरीमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा 12 जनाको मृत्यु भएको छ। प्रहरीले बस चालक निदाएका कारण दुर्घटना भएको अनुमान गरेको छ। पोल्यान्डको बस हंगेरीको M3 राजमार्गमा दुर्घटनाग्रस्त परेको थियो। उक्त स्थान राजधानी बुडापेस्टबाट करिब 140 किलोमिटर पूर्वमा पर्छ। अब आर्थिक समाचार।
8: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
9: नेपालका विभिन्न 20 वटा वाणिज्य ब्याङ्कहरूले भदौ महिनाका लागि नयाँ ब्याज दर सार्वजनिक गरेका छन्। ब्याङ्किङ प्रणालीमा उच्च तरलता कायम रहेका बेला साउनको तुलनामा भदौ महिनामा पनि औसत ब्याज दर थप घटेर आएको छ। भदौ महिनाका लागि व्यक्तिगत निक्षेपतर्फको औसत अधिकतम ब्याज दर साउनको 4.1675% बिन्दुबाट घटेर 4.136% झरेको छ। संस्थागत निक्षेपको औसत ब्याज दर पनि 3.116% घटेर 3.081% झरेको छ। भदौ महिनाका लागि कुल 5 वटा ब्याङ्कहरूले ब्याज दर घटाएका छन्। 15 वाणिज्य ब्याङ्कहरूले साउन महिनाकै ब्याज दरलाई निरन्तरता दिएका छन्। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले नेपालमै बनेको विद्युतीय स्कुटरको प्रवर्धनका लागि सरकारको साथ रहने बताउनु भएको छ। श्रीप्रति यात्रीद्वारा काठमाडौँको बुढा नीलकण्ठ स्थित कारखानामा तयार पारिएको नेपालमै बनेको पहिलो विद्युतीय स्कुटर यात्री P2 बनाउने प्रक्रियाको कारखानामै पुगेर अवलोकन गर्दै अर्थमन्त्री वाग्लेले त्यस्तो विचार व्यक्त गर्नुभएको हो। नेपालले आफै डिजाइन गरेर द्विपाङ्ग्रे विद्युतीय सवारी साधन निर्माण गर्नु आफैमा ऐतिहासिक कदम भएको बताउँदै अर्थमन्त्री वाग्लेले त्यसलाई विश्व बजारसम्म फैलाउन र प्रतिस्पर्धामा अब्बल बनाउन सुझाव दिनुभयो। नेपालमा बनेको स्कुटरले विश्व बजारमा चलिरहेका ब्रान्डहरूलाई जित सक्नुपर्छ भन्दै अर्थमन्त्रीले प्रवासमा रहेका नेपालीले खोजी चढेको हेर्न पाइयोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो। कार्यक्रममा श्रीप्रति ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठले नेपाली उत्पादनलाई प्रोत्साहन गर्न सरकारले विद्युतीय ब्याट्री र स्कुटरका पार्ट पूर्जा बनाउने कच्चा पदार्थमा सहुलियतपूर्ण नीति लिनुपर्ने बताउनुभयो। ग्यास विक्रेता महासंघ नेपालले विक्रेता मार्फत ग्यासको बिक्री वितरण गरी उपभोक्तालाई राहत दिन सरकारसँग माग गरेको छ। ग्यास उद्योग र फरक फरक स्थानमा बिक्री केन्द्र तोकेर ग्यास बिक्री वितरण गरिँदा उपभोक्ताले अनावश्यक दुःख पाएको भन्दै महासंघले नजिकैको विक्रेता मार्फत उपभोक्तालाई सहज रूपमा ग्यास पाउने व्यवस्था गर्न माग गरेको हो। विक्रेता मार्फत बिक्री नगरी उद्योग र विभिन्न बिक्री केन्द्र मार्फत ग्यास बिक्री गर्ने निर्णयले ग्यासको अभाव थप जटिल बन्दै गएको छ। महासंघका अध्यक्ष ज्ञानेश्वर अरियालद्वारा आइतबार जारी गरिएको विज्ञप्तिमा उल्लेख छ। मुलुकमा उत्पादित बिजुलीको बजार विस्तार गर्न निजी क्षेत्रलाई सहभागी सहभागी गराउनु पर्नेमा ऊर्जा क्षेत्रका जानकारहरूले जोड दिनु भएको छ। उहाँहरूले विद्युत बजार विस्तार गर्न नयाँ कानून आवश्यक नरहेको र विद्यमान विद्युत ऐनका आधारमा निजी क्षेत्रलाई विद्युत व्यापारको अनुमति पत्र दिन सकिने उल्लेख गर्नु भएको छ। स्वतन्त्र ऊर्जा उत्पादक संघ नेपाली पानले ललितपुरमा आयोजना गरेको छलफलमा उहाँहरूले एउटा निकायबाट मात्र ठूलो परिमाणमा विद्युत व्यापार सम्भव नहुने भन्दै प्रतिस्पर्धात्मक विद्युत बजारका लागि निजी क्षेत्रलाई पनि सहभागी गराउनु पर्नेमा जोड दिनु भएको छ। कार्यक्रममा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले मुलुकको अपार जलस्रोतको विद्युत उत्पादनमा अधिकतम उपयोग गर्दै देशलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउन सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न चाहेको बताउनुभयो। कार्यक्रममा इपानका अध्यक्ष मोहन कुमार डाङ्गीले विद्युत व्यापारमा निजी क्षेत्रको प्रवेशले ऊर्जा क्षेत्रमा अवसर सिर्जना हुने उल्लेख गर्नुभयो।
2: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
10: किङ्स टी10 इन्डोर क्रिकेट प्रतियोगितामा 28 टोलीको सहभागिता रहने भएको छ। भदौ 1 गतेदेखि 5 गतेसम्म चल्ने प्रतियोगितामा सहभागी टोलीलाई 7 समूहमा विभाजन गरिएको छ। प्रतियोगिता लिग कम नकआउट प्रणालीमा सञ्चालन हुनेछ। समूह चरणको प्रतिस्पर्धापछि छनौट भएका टोली राउन्ड अफ 16 प्रवेश गर्नेछन्। त्यसपछि नकआउटका आधारमा खेल हुनेछ। विश्व प्रसिद्ध नेपाली पर्वतारोही स्वर्गीय निर्मल पूजा निम्स दाई प्रति सम्मानमा यस प्रतियोगिताको Giving up is not in my blood, sir. It's not in the blood रहेको छ। प्रतियोगिताको ब्रान्ड एम्बेसेडरका रूपमा मुआ थाई फाइटर रजिना बिष्ट रहेकी छिन्। हिमालयन राइडर्स सोसाइटी हेटौडाले हेटौडा उपमहानगरपालिका 18 स्थित गोरक्षे तालको प्रवर्धन गर्ने उद्देश्यले अभियान सुरु गरेको छ। पर्यटकीय सम्भावना रहेर पनि अपेक्षित प्रचार प्रसार हुन नसकेको गोरक्षे तालको पर्यटन प्रवर्धन गर्ने उद्देश्यले साइक्लिङ आयोजना गरेको हो। साइक्लिङका माध्यमबाट हेटौडा सहित देशका विभिन्न पर्यटकीय सम्भावना बोकेका गन्तव्यको प्रवर्धन गरिरहेको सोसाइटीले गोरक्षेतालको प्रचार प्रसार गर्ने उद्देश्यले आइतबार साइक्लिङको आयोजना गरिएको सोसाइटीका अध्यक्ष राजु थापा मगरले जानकारी दिनुभयो। बङ्गलादेशले घरेलु टोली अस्ट्रेलिया विरुद्धको पहिलो टेस्टमा 9 विकेटको शानदार जित निकालेको छ। बङ्गलादेशले टेस्ट क्रिकेटमा अस्ट्रेलियालाई दोस्रो पटक पराजित गरेको हो। यसअघि बङ्गलादेशले 9 वर्ष अगाडि अस्ट्रेलिया विरुद्ध जित निकालेको थियो। यो जितसँगै बङ्गलादेश ले 2 टेस्टको श्रृङ्खलामा 1-0 अग्रता लिएको छ। दोस्रो तथा अन्तिम टेस्ट अगस्त 22 म्याके स्थित ग्रेट ब्यारियल रिफ एरिनामा हुनेछ। डार्बिन स्थित मरारा क्रिकेट मैदानमा अस्ट्रेलियाले प्रस्तुत गरेको 57 रनको लक्ष्य बङ्गलादेशले मात्र 1 विकेट गुमाएर पूरा गर्यो। बङ्गलादेशका मोमिन उल हकले अभिजित 30 र सदमन इस्लामले अभिजित 25 रन बनाए। अस्ट्रेलियाका लागि एकमात्र विकेट जोस हेजलवुडले लिए। दोस्रो इनिङ्समा घरेलु टोली अस्ट्रेलियाले 284 रन मात्र बनाउन सकेपछि अस्ट्रेलियाले 57 रनको झिनो लक्ष्य प्राप्त गरेको थियो। दोस्रो इनिङ्समा अस्ट्रेलियाका क्यामरुन ग्रिनले 104 रनको योगदान गरे। उनले 204 बलमा 4 चौका र 1 छक्का प्रहार गरे। बङ्गलादेशका मेहदी हसन मिराजले 5, हसन मोहम्मदले 3 तथा तस्किन अहमद र ताइजुल इस्लामले 1-1 विकेट लिए। त्यसअघि टस जितेर ब्याटिङ रोजेको अस्ट्रेलिया पहिलो इनिङ्समा 198 रनमै समेटिएको थियो।
2: खेल समाचारका साथमा हुनुहुन्थ्यो रमेश टमट्टा। अब मौसम। आज राति देशका हिमाली भूभागका केही स्थान, पहाडी र तराई भूभागका धेरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका 1-2 स्थानमा भारी वर्षाको पनि सम्भावना छ। साथै सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागका 1-2 स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख सहरमा रेकर्ड गरिएको वर्षा र तापक्रमको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 31 डिग्री सेल्सियस, न्यूनतम 21.8 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 28.5 डिग्री सेल्सियस, न्यूनतम 21 डिग्री सेल्सियस, वर्षा 37.8 मिलिमिटर। पोखराको अधिकतम 31.7 डिग्री सेल्सियस, न्यूनतम 22.4 डिग्री सेल्सियस, वर्षा 10 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 29.6 डिग्री सेल्सियस, न्यूनतम 22.3 डिग्री सेल्सियस, वर्षा 26.4 मिलिमिटर। दिपालको अधिकतम 30.5 डिग्री सेल्सियस, न्यूनतम 25 डिग्री सेल्सियस, वर्षा 12.2 मिलिमिटर। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। नेपाली कङ्ग्रेस संस्थापन इतर पक्षको राष्ट्रिय सम्मेलन 5 बुँदे निष्कर्ष सहित सम्पन्न। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले भोलिदेखि

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब प्रस्तुत गर्दैछौँ समसामयिक विषयमा तयार पारिएको कार्यक्रम घटना र विचार।

0: नमस्कार, कार्यक्रम घटना र विचारमा स्वागत छ। म उत्तम भट्टराई। राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमको प्रस्तुति विश्लेषण सहितको कार्यक्रम घटना र विचार तपाईँले साँझ 7 बजेको समाचारपछि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी विविध विषयका साथ उपस्थित भइसकेका छौँ। सबैभन्दा पहिले आजका मुख्य मुख्य विषयहरू।
1: राष्ट्रपतिद्वारा नागरिक नीति र नेतृत्व कार्यक्रम भोलिबाट सुरु। मन्त्रीहरूले कम्तीमा महिनाको एकपटक सर्वसाधारणसँग प्रत्यक्ष संवाद गर्ने।
2: नेपाली काङ्ग्रेसमा 2 सभापतिको समानान्तर अभ्यास। सुकेधारा सम्मेलनबाट शशाङ्कको काउन्टर। अभिभावक बन्न चुक्नु भएका देउवा पुनः गुटकै कमान्डर। राजनीतिक विश्लेषक केशव दाहाल भन्नुहुन्छ,
3: नेपाली काङ्ग्रेसको आधिकारिक महाधिवेशन त्यही हो र यसको सभापति गगन थापा नै हो भन्ने मलाई लाग्छ।
1: एमाले भित्रको ध्रुवीकरण उत्कर्षमा हस्ताक्षर क्याम्पेन र फेसबुक स्टाटसबाट अध्यक्ष नहट्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको भनाई।
2: आधुनिक जीवन शैली र मानसिक स्वास्थ्य, जैविक उमेर र मानसिक परिपक्वता बीचको सन्तुलनमा जोड। आहार विहार र विचारको सन्तुलन मिलाउन विज्ञहरूको सुझाव।
1: जनताको भरोसा जित्दै मन्त्रालय सहकारी पीडितको रकम फिर्तादेखि भूमिहीनलाई लाल पूर्जासम्म।
2: र खेल प्रसङ्गमा डार्विन टेस्टमा ऐतिहासिक सफलता। बङ्गलादेशद्वारा अस्ट्रेलिया उसैको भूमिमा पराजित।
0: कार्यक्रम सुरु गरौँ राष्ट्रपतिद्वारा नागरिक नीति र नेतृत्व कार्यक्रम भोलिबाट सुरु सम्बन्धी प्रसङ्गबाट। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपतिले भोलिदेखि नागरिक नीति र नेतृत्व नामक नयाँ कार्यक्रम सञ्चालन गर्ने भएको छ। जनउत्तरदायी पारदर्शी र परिणाममुखी राजनीतिक संस्कारको विकास गर्ने उद्देश्यका साथ राष्ट्रपतिले यो कार्यक्रम अगाडि बढाउन लागेको हो। निर्वाचित नेतृत्व निरन्तर नागरिकको निगरानी सुझाव र सम्पर्कमा रहनुपर्छ भन्ने लोकतन्त्रको मर्मलाई आत्मसात गर्दै यो अभ्यास थालिएको पार्टीले जनाएको छ। कार्यक्रम अन्तर्गत सरकारमा सहभागी मन्त्रीहरूले महिनामा कम्तीमा एकपटक अनिवार्य रूपमा केन्द्रीय पार्टी कार्यालयमा उपस्थित भएर नागरिक तथा पार्टी पंक्ति प्रत्यक्ष संवाद गर्नुपर्नेछ। राष्ट्रपतिका संसदीय दलका सचेतक प्रकाश चन्द्र परियारका अनुसार भूई मान्छेका आवाजलाई सिधै राज्यको नीति निर्माण र कार्यान्वयनको तहसम्म जोड्न यो कार्यक्रमले पुलको काम गर्नेछ। 2 चरणमा सञ्चालन हुने कार्यक्रम अन्तर्गत पहिलो चरण साँझ 1 घण्टाको समय पूर्ण रूपमा आम नागरिकका लागि खुल्ला रहनेछ। उक्त समयमा उपस्थित मन्त्रीले सर्वसाधारणका गुनासा समस्या अपेक्षा र सुझावहरू प्रत्यक्ष रूपमा सुन्नेछन्। 2 चरणमा मन्त्री पार्टीका केन्द्रीय समिति सदस्यहरू र प्रतिनिधि सभा सदस्यहरू बीच संयुक्त बैठक बस्नेछ। 1 चरणमा नागरिकबाट प्राप्त सुझावका आधारमा देशका समसामयिक बहुआयामिक र नीतिगत विषयमा गहन छलफल गरिनेछ। नागरिक सरकार व्यवस्थापिका र पार्टी संगठन बीचको समन्वयलाई चुस्त बनाउँदै जनताका मुद्दालाई प्रभावकारी ढंगले सम्बोधन गर्ने रणनीति तय गर्न यो कार्यक्रम ल्याइएको हो। मन्त्रीहरूलाई आम नागरिक प्रति प्रत्यक्ष रूपमा जवाफदेही बनाउनुका साथै नागरिकका वास्तविक समस्या बुझेर राष्ट्रिय नीति तथा कानून निर्माणमा पार्टीको धारणा तय गर्ने लक्ष्य राष्ट्रपतिले लिएको छ। साउन 29 गतेदेखि सुरु भई 5 बुँदे निर्णय पारित गर्दै आज साउन 31 गते सम्पन्न संस्थापन इतर समूहको राष्ट्रिय सम्मेलनले नेपाली काङ्ग्रेसभित्रको गुटिया समीकरणलाई नयाँ मोड दिएको छ। पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का समानान्तर गतिविधि र सम्भावित विभाजनको विपक्षमा उभिँदै पछि हटेपछि सम्मेलनले पूर्व महामन्त्री डाक्टर शशाङ्क कोइरालाको संयोजकत्वमा आगामी 15 महाधिवेशन तथा पार्टीका नियमित कार्यक्रमहरू अघि बढाउने र कोइरालालाई नै इतर पक्षको नेता बनाउने घोषणा गरेको छ। सम्मेलनको उद्घाटन र समापन सत्रमा निवर्तमान सभापति शेरबहादुर देउवा स्वयं उपस्थित भई देउवाकै सभापतित्वमा 15 महाधिवेशन सम्पन्न गर्ने जस्ता निर्णयहरू पारित गरिएका छन्। विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको वैधानिक काङ्ग्रेस र चुनदेवी सुकेधाराबाट देउवा शशाङ्क समूहले चलाएको समानान्तर अभ्यासका बीच देउवाले अभिभावकीय भूमिका खेल्नुको साटो पुनः गुटकै कमान्डर बनेर 15 महाधिवेशनको काउन्टर रणनीति अप्नाएको विश्लेषण हुन थालेको छ। थप विश्लेषण गर्दैछन् सहकर्मी दिनेश लुइटेल।
2: नेपाली काङ्ग्रेसका पूर्व महामन्त्री शशाङ्क कोइरालाको अध्यक्षता र पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा सुकेधारा स्थित पार्टी प्यालेसमा राष्ट्रिय भेला भनेर सुरु गरिएको कार्यक्रमलाई आज बन्द सत्रसम्म पुग्दा राष्ट्रिय सम्मेलनमा रूपान्तरण गरियो। पार्टी विधानले भेलालाई नचिन्ने र सर्वोच्च अदालतले दिएको निस्सार मुद्दाको सुनवाईको आदेशपछि कानुनी अडचन छल्न आयोजकहरूले ब्यानर नै

0: हेरेर यसलाई विधान सम्मत सम्मेलनको नाम दिए। शनिबारको बन्द सत्रमा अनुपस्थित रहनुभएका देउवा आज दिउँसो भने स्वयं बन्द सत्रमा सहभागी हुनुभयो। सम्मेलनमा विमलेन्द्र निधिले राजनीतिक प्रस्ताव, डाक्टर प्रकाश शरण महतले आर्थिक सामाजिक नीतिको कार्यदिशा र एनपी साउदले समसामयिक राजनीतिक प्रस्ताव पेश गर्नुभएको थियो। देशभरिबाट आएका करिब 5,000 प्रतिनिधिहरूका सुझाव समेटेर आजैति प्रस्ताव पारित गर्दै सम्मेलन सम्पन्न भइसकेको छ। तर यी सबै कसरतको मूल ध्येय सानेपामा गगन थापा नेतृत्वको विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिलाई चुनौती दिनु र देउवा पक्षको अस्तित्व कायम राख्नु नै देखिन्छ। अहिले काङ्ग्रेसभित्र विचित्रको स्थिति छ। सानेपामा ऐन, नियम, कानुन र निर्वाचन आयोगको अभिलेख अनुसार गगन थापा सभापतिको वैधानिक हैसियतमा हुनुहुन्छ। अर्कोतर्फ चुनदेवी र सुकेधारामा देउवा पक्षले सभापति शेरबहादुर देउवाको नेम प्लेट राखेर समानान्तर शक्ति अभ्यास गरिरहेको छ। नेपाली कङ्ग्रेस सङ्कटापन्न अवस्थामा छ। एकातिर भदौ 24 घटनापछि बनेको नयाँ राजनीतिक वातावरण, अर्कोतिर चौतर्फी आक्रमण। यस्तो बेला पार्टीलाई एक ढिक्का बनाउन देउवाले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्नेमा उहाँ कृष्ण सिटौला, शशाङ्क कोइराला, विमलेन्द्र निधि र कान्छाराम तामाङहरूकै गुटीय घेराबन्दीमा पर्नु भएको छ। चुनदेवीको बार्दलीबाट देउवाले दिएको अभिव्यक्ति र एयरपोर्टमा देखाइएको शक्ति प्रदर्शनले उहाँ पार्टी मिलाउने अभिभावक भन्दा पनि एउटा पक्षको कमान्डर बन्न पुगेको पुष्टि हुन्छ। इटालीका चर्चित मार्क्सवादी विचारक एन्टोनियो ग्राम्स्कीले आफ्नो प्रिजन नोटबुक्समा भन्नुभएको छ, जब कुनै संस्था, दल वा व्यक्तिले आफ्नो मात्रै एकल वर्चस्व लाद्न खोज्छ, त्यहाँ प्रतिवाद र विद्रोह अनिवार्य हुन्छ। अमर्त्य सेनले पनि द आर्गुमेन्टेटिभ इन्डियनमा यही राजनीतिक चरित्रको व्याख्या गर्नुभएको छ। नेपाली कङ्ग्रेसको इतिहास हेर्ने हो भने पनि वर्चस्वको लडाईँ नयाँ होइन। एक समय थियो बिपी कोइरालाको युग चल्थ्यो। 2025 बिपी कोइरालाले आफ्नै ढङ्गले अघि बढ्न खोज्दा सुवर्ण शमशेर र कृष्णप्रसाद भट्टराईहरूसँग तीव्र असहमति भयो। कङ्ग्रेस विभाजित भयो, तर बिपीले पछि राष्ट्रिय मेलमिलापको नीति लिँदै पार्टीको जिम्मेवारी कृष्णप्रसाद भट्टराईलाई सुम्पिनु भएको थियो। त्यस्तै 2051 गिरिजाप्रसाद कोइरालाले आफ्ना निकटस्थ युवाहरूको घेरामा रहेर पार्टीमा एकल वर्चस्व स्थापित गर्न खोज्दा काङ्ग्रेस फुटको सङ्घारमा पुग्यो। पछि गणेशमान सिंह र किशुनजीको हस्तक्षेपपछि मात्र पार्टी जोगिएको थियो। आजको गगन देउवा द्वन्द त्यस्तै एक उदाहरण हो। गगन थापा, विश्वप्रकाश शर्मा र गुरु घिमिरेहरूले आफूलाई काङ्ग्रेसका जेन्जी घोषणा गर्दै पुराना वर्चस्वशाली नेताहरूलाई पन्छाउने मुहिम चलाउनु भयो। तर 50 कटेका नेताहरूलाई विश्व राजनीति र नेपाली युवा पुस्ताले नयाँ पत्याएन। नतिजा स्वरूप विशेष महाधिवेशनपछि भएको चुनावमा काङ्ग्रेसले झन ठूलो पराजय बेहोर्नु पर्यो। आजको डिजिटल र एआई युगले पुराना सोसियल र पोलिटिकल इन्स्टिट्युसनहरूलाई चुनौती दिएको छ। भारतको तमिलनाडुमा सिनेमाका हिरोलाई युवाहरूले मुख्यमन्त्री बनाएझैँ वा बिहारको बाँकेपुरमा प्रशान्त किशोरले 40 पुरानो बिजेपीको वर्चस्व ढालेझैँ नेपालमा पनि 18-35 युवा मतदाताले पुराना दलहरूलाई अस्वीकार गरिसकेका छन्। नेपाली काङ्ग्रेसले यसपालिको चुनावमा पाएको 17 लाख भोटमध्ये अधिकांश परम्परागत र ज्येष्ठ नागरिकको छ। 25-27% रहेका जेन्जी मतदाता काङ्ग्रेसबाट पुरै विमुख हुने अवस्थामा पुगेका छन्। गगन थापाहरूले मिडिया र बुद्धिजीवीहरूको साथ पाएर विशेष महाधिवेशन त गर्नुभयो, तर पार्टीभित्र नैतिक अधिकार स्थापना गर्न सक्नु भएन। अर्कोतर्फ देउवा पक्ष पुरानै दम्भ र षड्यन्त्रको सिद्धान्तमा रमाउँदै नयाँ यथार्थलाई स्वीकार्न तयार छैन। आगामी सोमबारदेखि काङ्ग्रेसभित्र केन्द्रीय कार्य समिति र दुई पक्ष बीच टेबल वार्ता सुरु हुने अनुमान गरिएको छ। तर अदालतको अन्तिम निर्णय नआउन्जेल वा दुवै पक्षले आफ्नो अहंकार नत्यागेसम्म यो गतिरोध अन्त्य हुने देखिँदैन। शेरबहादुर देउवासँग आफ्नो कठोर राजनीतिक सङ्घर्ष, जीवनको अनुभव र 5 मुलुकको प्रधानमन्त्री भएको उचाइ थियो। उहाँले चाहेको भए आफ्नै पूर्व कार्यकर्ता र नयाँ पुस्तालाई समेटेर भत्किएको काङ्ग्रेस पुनर्निर्माणको अभिभावक बन्न सक्नुहुन्थ्यो। तर सुकेधाराको सम्मेलनमा आज दिउँसो झुल्किनुभएका देउवा र चुनदेवीको बार्दलीबाट गर्जिनुभएका देउवालाई हेर्दा स्पष्ट हुन्छ, उहाँ अभिभावक होइन, पुनः आफ्नै गुटको रक्षा, ढाल र गुटको नेता बन्न पुग्नु भएको छ। यदि काङ्ग्रेसका दुवै पक्षले नैतिक आचार संहिता, सुशासन र सामाजिक न्यायलाई आत्मसात गर्दै पार्टीलाई एकीकृत बनाउन सकेनन् भने आगामी स्थानीय र प्रदेश निर्वाचनमा काङ्ग्रेस अहिलेको जस्तो सङ्घमा प्रतिपक्ष होइन, पत्ता साफ हुने निश्चित छ।
1: नेपाली काङ्ग्रेस अहिले आफ्नो इतिहासकै जटिल र वैधानिक मोडबाट गुज्रिरहेको छ। सानेपा र चुन्देवी बीचको शक्ति सङ्घर्ष, अदालतको पर्खाई र संस्थापन इतर समूहको सुकेधारा सम्मेलनले पार्टीभित्रको ध्रुवीकरणलाई थप उत्कर्षमा पुर्याएको छ। यसै विषयमा आधारित रहेर सहकर्मी दिनेश लुटेलले राजनैतिक विश्लेषक केशव दाहालसँग कुराकानी गरेका छन्।
0: सानेपामा गगन थापा र चुन्देवीमा शेरबहादुर देउवा दुवै पक्षले आफूलाई सभापति मानिरहेको यो अभूतपूर्व स्थितिमा कानुनी र राजनीतिक रूपमा आजको मितिमा नेपाली काङ्ग्रेसको आधिकारिक सभापति चाहिँ को हो जस्तो लाग्छ तपाईँलाई?
2: मलाई लाग्छ यो त्यति धेरै हामीले चाहिँ फेरि प्रश्न गर्नुपर्ने, फेरि यसमा संशय राख्नुपर्ने विषय छैन। नेपाली कङ्ग्रेसभित्र चाहिँ जुन पछिल्लो महाधिवेशन भयो, त्यो महाधिवेशनमा जो मान्छेहरू सहभागी थिए र जुन प्रक्रियाबाट त्यो महाधिवेशन भयो, त्यसमा कुनै नेपाली काङ्ग्रेसको आफ्नै विधान र हाम्रो चाहिँ दल सम्बन्धी कानुनमा चाहिँ कुनै दुविधा भएको म देख्दिनँ। त्यो कानुन सम्बद्ध, वैधानिक र ठिक ढङ्गले पार्टी रूपान्तरण गर्नको लागि गरिएको महाधिवेशन थियो भन्ने मलाई लाग्छ। र डेफिनेटली त्यो महाधिवेशनले चाहिँ गगन थापालाई सभापति निर्वाचित गरेको थियो र नेपाली काङ्ग्रेसको आधिकारिक महाधिवेशन त्यही हो र त्यसको सभापति गगन थापा नै हो भन्ने मलाई लाग्छ।
0: छ महिनाको प्रवास बसाइपछि नि शेरबहादुर देउवा फर्किनु भएको छ। पार्टीलाई एक ढिका बनाउने जुन अभिभावकको भूमिका खेल्नुपर्नेमा उहाँ चाहिँ आफ्नै गुटको नेतृत्व र एक किसिमले हेर्दाखेरि रोड सोमा सीमित हुनुभयो कि भन्ने लाग्दैन यहाँलाई?
2: डेफिनेटली लाग्छ मलाई, किनभने अघिल्लो पुस्ताका नेताहरूको जिम्मेवारी के हो, उहाँहरूले कसरी आफ्नो आत्ममन्थन गर्नुहुन्छ, आत्मचिन्तन गर्नुहुन्छ र आफ्नो समयलाई कसरी बोध गर्नुहुन्छ भन्ने एउटा प्रश्न छ क्या। त्यो प्रश्नबाट हामीले हेऱ्यौँ भने नेपाली कङ्ग्रेसको त्यो पुस्ता र त्यो पुस्ताको नेताको हिसाबले शेरबहादुर देउवामा थोरै पनि म त्यो आत्मचिन्तन, आत्मबोध देख्थिनँ। अन्यथा उहाँले चाहिँ नयाँ पुस्तालाई तपाईँहरू अगाडि बढ्नुहोस्, हामीले हाम्रो समयमा जुन हिसाबले योगदान गर्न सक्यौँ त्यो योगदान गऱ्यौँ, नेपालमा लोकतन्त्र ल्याउनको लागि, नेपालमा चाहिँ खुल्ला समाज निर्माण गर्नको लागि, नेपालमा चाहिँ पछिल्लो राजनीति सुनिश्चित गर्नका लागि हामीले योगदान गऱ्यौँ। तर केही त्रुटिहरू पनि थियो होलान्, तपाईँ हाम्रो अनुभवबाट सिक्नुहोस्, हामीले जहाँनिर ल्याएर तपाईँहरूलाई चाहिँ हाम्रो समाज, हाम्रो राजनीति दियौँ जिम्मा, यो अब तपाईँहरूको हातमा भयो, अब यसलाई सही ढङ्गले अगाडि लानुहोस् भनेर बडा प्रेम साथ नयाँ पुस्तालाई ढोका खोलिदिनुपर्ने हो। तर दुर्भाग्य के हो भने उहाँहरू अझै पनि आफ्नो असफलताको बोध छैन, आफूमाथि उठेका प्रश्नहरूलाई चाहिँ ठिक ढङ्गले सुन्नुहुन्न र फेरि पनि यो युग जुन युग उहाँहरूको हुँदै होइन, यो युग मेरै हो भनेर रडाएको गर्नुहुन्छ भने त्योभन्दा ठुलो दुर्भाग्य के हो। र यो दुर्भाग्य भन्ने शब्द मैले चाहिँ आम हामी नागरिकको लागि, नेपालको राजनीतिक रूपान्तरणको लागि त दुर्भाग्य हो नै, खुद उहाँहरूकै इतिहासको लागि पनि यो दुर्भाग्यपूर्ण अवस्था हो।
0: शेरबहादुर देउवा विदेशबाट फर्किँदा साँचो त लिएर आउनु भएको थियो होला, तर उहाँको घेराभित्र, उहाँलाई आफ्नो घेराभित्र राख्न खोज्नेले त्यो साँचै खोजिदिएका हुन् कि?
2: मलाई त्यही लाग्छ तपाईँको, किनभने व्यक्तिको चाहिँ व्यक्ति आफै के हो र ऊ वरिपरि कस्ता मान्छेहरू हुन्छन् भन्ने कुरा चाहिँ ज्यादै महत्त्वपूर्ण हुन्छ। नेताले आफू र आफ्नो वरिपरिको मान्छेहरूलाई चिन्न सक्नुपर्छ। मलाई लाग्छ शेरबहादुर देउवाको कमजोरी के रह्यो भने उहाँले खुद आफै यो समयमा उहाँको महत्त्व कति छ भन्ने कुरा त थाहा पाउनु भएन नि, त्यो बोध भएन नि। सँगसँगै म को मान्छेहरूबाट घेरिएको छु र ती मान्छेहरूका स्वार्थहरू के हुन् भन्ने कुरामा पनि उहाँले ठिक ढङ्गले निर्कुल गर्न सक्नु भन्ने मलाई लाग्दैन। त्यसैले गर्दाखेरि यो दुविधामा उहाँ पर्नुभयो, त्यसैले गर्दा यो अप्ठ्यारो उहाँले सिर्जना गरिरहनु भएको।
0: घेराबन्दीले त समस्यामा पर्नुभयो, तर अलिअलि पदलो लुप्ता पनि छ बाँकी उहाँमा प्रवासबाट फर्किएपछि पनि।
2: त्यो देखिन्छ, यो कस्तो पदलो लुप्ता हो, यो कस्तो, हाम्रो नेताहरू यो शब्द त्यति राम्रो होइन प्रयोग गर्न, तर यो दुर्भाग्य हो, मैले दुर्भाग्य खान्छु म यसलाई। आनन्द गर्ने, नयाँ पुस्तालाई धोका खुला गरिदिने, आफ्ना अनुभवहरूबाट नयाँ पुस्तालाई सिन्चित गर्ने र तपाईँहरू अगाडि बढ्नुहोस् अब यो युग तपाईँहरूको भन्ने उदारता नेतामा चाहिन्छ, र त्यो उदारता किन छैन, त्यसैले गर्दा यो दुर्भाग्य हो भन्ने मैले शब्द प्रयोग गरेको हो।
0: अब अहिले गगन थापा र देउवा दुवै पक्षले आफ्नो वर्चस्व जुन कायम राख्न खोज्दै हुनुहुन्छ नि, यसले अन्तत काङ्ग्रेस फुटको सङ्घारमा पुगेको हो या यही यही क्रममा चलिरहन्छ, अन्तिममा के विश्लेषण छ यहाँको?
2: होइन, मलाई के लाग्छ भने यो वर्चस्वको कुरै होइन, वर्चस्व त तपाईँको स्वाभाविक हिसाबले, मैले अघि भने वैधानिक र कानुनी हिसाबले पनि योभन्दा अगाडि अदालतले चाहिँ जे निर्णय गर्यो सायदै त्यो निर्णय नै सबैभन्दा उत्तम निर्णय थियो। नेपाली कङ्ग्रेसको महाधिवेशन जसरी सम्पन्न भयो र गगन थापा सभापति भएर आउनुभयो, त्यो वैधानिक रूपमा कानुनी रूपमा मात्रै होइन कि राजनीतिक रूपमा पनि, म यहाँ राजनीतिक रूपमा भन्ने शब्दलाई अलिकति बढी जोड दिन चाहिरहेको छु, सही थियो भन्ने मलाई लाग्छ। किनभने कतिपय राजनीतिक कुराहरू, पार्टीको कुराहरू कहिलेकाहीँ चाहिँ के भने वैधानिक मात्रै हुँदैनन्, कानुनी मात्रै हुँदैनन्, राजनीतिक पनि हुन्छन्। त्यसैले गर्दाखेरि नेपाली कङ्ग्रेसभित्र चाहिँ यसको आधिकारिकताको कुरा मलाई लाग्छ त्यो उठाउनु आवश्यक नै छैन, नेपाली कङ्ग्रेसभित्रको आधिकारिकताको टुङ्गो लागिसकेको राजनीतिक हिसाबले।
1: उहाँ हुनुहुन्थ्यो राजनीतिक विश्लेषक केशव दाहाल सहकर्मी दिनेश लुटेलसँग कुराकानी गर्दै। नेकपा एमालेभित्र तीव्र बनिरहेको आन्तरिक असन्तोष र नेतृत्व रूपान्तरणको बहसका बीच अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र भइरहेका असन्तुष्ट पक्षका गतिविधिलाई अराजकको संज्ञा दिँदै कडा चेतावनी दिनुभएको छ। झापाको वीरतामण्डमा आज आयोजित एमालेको मिसन जागरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सामाजिक सञ्जालमा स्ट्याटस लेखेर वा हस्ताक्षर अभियान चलाएर नेतृत्व परिवर्तन नहुने स्पष्ट पार्नुभएको छ। पार्टीभित्रैबाट उठेको विशेष महाधिवेशन र नेतृत्व बहिर्गमनको मागप्रति आक्रामक बन्दै उहाँले यदि अध्यक्ष हटाउनै पर्ने लागेको भए सामाजिक सञ्जाल र गुटगत भेलाबाट नभई पार्टी कमिटीभित्रै विधिसम्मत तरिकाले कुरा राख्न सुझाव दिनुभएको छ। एमालेभित्र पुनर्गठन पक्षधर नेताहरूले विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान तीव्र पारिरहेका बेला अध्यक्ष ओलीको यो अभिव्यक्तिले पार्टीभित्रको आन्तरिक ध्रुवीकरणलाई थप उत्कर्षमा पुर्याएको छ। फागुन 21 प्रतिनिधि सभा निर्वाचनमा पार्टी 25 सिटमा खुम्चिँदा र देशमा जेएनजी विद्रोह भई राजनैतिक समीकरण बदलिँदा समेत अध्यक्ष ओलीले आफ्नो स्वेच्छाचारी शैली त्याग्नु भएको छैन। पार्टीभित्र पुनर्गठनको आवाज उठाउनेहरूलाई इलाम पुगेर आवारा र उरन ठेउलाको संज्ञा दिने ओलीको शैली विरुद्ध अहिले एमालेभित्र विद्रोहको आँधीबेरी सिर्जना भएको छ। थप सामग्री सहित सहकर्मी सुनिता पोखरेल।
3: शनिबार इलाम पुगेर एमाले अध्यक्ष केपी शर्मा ओली पुनर्गठन पक्षधर नेताहरूमाथि फेरि एकपटक उस्तै दुर्भाष्य र आक्रामक रूपमा प्रस्तुत हुनुभयो। पार्टी पुनर्जागरणको माग गर्नेहरूलाई आवरा र उरेन्ठेउला भन्दै अध्यक्ष ओलीले कटाक्ष गर्नुभयो। क्यान्टिनमा चिया र समोसा खाँदैमा अध्यक्ष हटाइन्छ, तर संयोग कस्तो थियो भने ओलीले जसलाई क्यान्टिनमा चिया खाएको आरोप लगाउनुभयो ती नेताहरू महाराजगञ्जको एक पार्टी प्यालेसमा एमालेको अस्तित्व बचाउने गम्भीर मन्थनमा थिए। पूर्व उपाध्यक्ष युवराज किमाली, उपाध्यक्ष गोकर्ण विष्ट, पूर्व महासचिवका प्रत्याशी सुरेन्द्र पाण्डे, नवराज सिलवाल, पुरुषोत्तम पौडेल, कृष्ण प्रसाद दाहाल सहित सबै प्रदेशका प्रतिनिधिमूलक 50 बढी जिम्मेवार नेताहरूले ओलीको निरङ्कुशता र पार्टीको दिशाहीनता विरुद्ध रणनीतिक मोर्चाबन्दी कसेका छन्। आज ओली जुन राजकीय र साङ्गठनिक उचाइमा हुनुहुन्छ त्यसमा योगदान दिने कसैलाई पनि उहाँले देखिसहनु भएन। ओलीको अपमानबाट आजित हुनेहरूको सूची लामो छ। छैटौं महाधिवेशनदेखि पार्टी जीवनको लोकतान्त्रिकरण र रातो किताबको बहसमा ओलीलाई काँध थाप्नु भएकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्कन खोज्दा ओलीले केन्द्रीय कमिटिबाटै उहाँको सदस्यता नवीकरण रोकिदिनुभयो। तर अहिले आफूमाथि सङ्कट घनीभूत भएपछि जेठ 4 बैठकमा पुनः सदस्यता फुकुवाको ढोक रचेर राजनीतिलाई थप हलुका बनाइदिनु भएको छ। 9 महाधिवेशनमा ओलीलाई अध्यक्ष बनाउन निर्णायक भूमिका खेल्नुभएका ईश्वर पोखरेललाई क्याबिनेटमा वरियता घटुवा गर्ने, बिना विभागीय बनाउने र नेकपा बनाउँदा सचिवालयमा मात्रै सीमित राख्ने काम गरियो। 11 महाधिवेशनमा ओली विरुद्ध उभिएकै कारण पोखरेल आज किनाराकृत हुनुहुन्छ। ओलीलाई अनवरत साथ दिएका महासचिव शङ्कर पोखरेल र उपाध्यक्ष विष्णु पौडेल समेत फागुन 21 चुनावी सर्वनाशपछि ओलीबाट पार्टी पार लाग्दैन भन्ने निष्कर्षमा पुग्नु भएको छ। ओलीलाई कठिन समयमा काभ्रेमा मञ्च दिने गोकुल बास्कोटा, स्वास्थ्य जटिल बन्दा एयर एम्बुलेन्स मिलाउने विनोद ठक्का र बुटबल महाधिवेशनका प्रस्तावक कर्ण थापालाई विधानका 70 वर्ष उमेर हत र 2 कार्यकालको वैधानिक प्रश्न उठाएकै आधारमा पाखा लगाइयो वा गुण्डुको ढोका बन्द गरियो। बागमतीका 36 सालदेखि समर्पित नेता जगन्नाथ थपलियालाई मुख्यमन्त्रीको दौडबाट हटाउन ओलीले गुण्डु निवासमै यसरी दुर्व्यवहार गर्नुभयो कि उहाँ ढोकामै बेहोस हुनुभयो। तर दया दर्शाउनुको सट्टा ओलीले मर्ने भए यस्ताले के सरकार चलाउनु भन्दै अपमानको पराकाष्ठ नाग्नुभयो। अहिले एमालेभित्र 3 ध्रुव देखा परेका छन्। पहिलो ध्रुव हो अध्यक्ष ओलीको निरन्तरता पक्षधर समूह। यो कितामा अध्यक्ष ओली सहित महेश बस्नेत, किरण थापा लगायतका नेताहरू उभिनु भएको छ। यो समूह ओलीको निरन्तरतामै एमालेको हित देख्छ। पार्टी पुनर्गठनको आवाज उठाउनेहरूलाई लाञ्छित गर्दै सत्ता र शक्तिलाई आफ्नै वरपर केन्द्रीकृत गरिरहने अडानमा यो खेमा दृढ देखिन्छ। दोस्रो ध्रुव हो मध्यमार्गी वा पुनर्गठन पक्षधर समूह। हिजोसम्म अध्यक्ष ओलीसँगै उभिनु भएको उपाध्यक्ष विष्णु पौडेल, महासचिव शङ्कर पोखरेल र उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङ लगायतका शीर्ष नेताहरू अहिले यो कित्तामा आइपुग्नु भएको छ। विगतमा ओलीकै बलमा पार्टी र राजनीति सञ्चालन हुन्छ भन्ने विश्वासमा रहनुभएका उहाँहरू चुनावी धक्का र चौतर्फी निराशापछि ओलीको कार्यशैलीबाट अब पार्टीको उद्धार सम्भव छैन भन्ने निकटमा पुग्नु भएको छ। उहाँहरू विशेष महाधिवेशन वा कार्यदलको प्रतिवेदन मार्फत वैधानिक बाटोबाट नेतृत्वको विकल्प खोज्ने प्रयासमा हुनुहुन्छ। र तेस्रो ध्रुव हो संस्थापन इतर वा विशेष महाधिवेशनका मुखर पक्षधरहरू। यो समूहको नेतृत्व उपाध्यक्ष गोकर्ण विष्ट, पूर्व महासचिवका प्रत्याशी सुरेन्द्र पाण्डे, उपमहासचिव योगेश भट्टराई र युवा नेताहरू नवराज सिल्वाल तथा पुरुषोत्तम पौडेलहरूले गरिरहनु भएको छ। 11 महाधिवेशनदेखि नै ओलीको स्वेच्छाचारिता र अहंकार विरुद्ध निरन्तर आवाज उठाउँदै आएको यो खेमा एमालेलाई पुनः जीवन दिन अध्यक्ष ओलीको तत्काल बहिर्गमन अनिवार्य रहेको निष्कर्षमा छ। यही समूह अहिले विधानको धारा 72 बमोजिम 2/3 हस्ताक्षर संकलन गरी विशेष महाधिवेशन आह्वान गर्ने अन्तिम वैधानिक मोर्चाबन्दीमा जुटिसकेको छ। यसरी आफ्नै समर्थकहरूबाट समेत घेरिँदै जानुभएका अध्यक्ष ओलीका लागि यी 3 ध्रुवको टक्राव अब साधारण आन्तरिक मतभेद मात्र रहेन, यो एमालेको पुनर्जागरण वा पतन तय गर्ने निर्णायक राजनीतिक संग्राम बनेको छ। एमाले भित्रको आन्तरिक द्वन्द थप उत्कर्षमा पुगेको छ। उपाध्यक्ष रामबहादुर थापा बादल संयोजक रहेको 15 सदस्यीय पुनर्गठन कार्यदलमा महासचिव शङ्कर पोखरेलले 13 समूहबाट आएका सुझावका आधारमा ओलीको विकल्प खोज्नुपर्ने प्रतिवेदन बुझाउनु भएको थियो। तर संयोजक बादलले नेताहरूको फोन समेत नउठाई ओलीको निर्देशनमा छुट्टै प्रतिवेदन तयार पार्न गुप्तवासमा बसेको र प्रतिवेदन जस्ताको तस्तै अध्यक्ष कहाँ पुर्याएको खबरले पुनर्गठन पक्षधर रुष्ट बनेका छन्। यसैबीच पुनर्गठन पक्षधर नेताहरूले एमाले विधानको धारा 72 प्रयोग गर्ने अन्तिम तयारी गरेका छन्। विधान अनुसार 2/3 जिल्ला कमिटी वा बहुमत राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद सदस्यहरूले लिखित माग गरेमा 6 महिनाभित्र विशेष महाधिवेशन बोलाउनु पर्दछ। यदि ओलीले अटेर गरेमा महाधिवेशन प्रतिनिधिहरू स्वयंले आयोजक कमिटी बनाएर विशेष महाधिवेशन बोलाउने वैधानिक बाटो खुला रहेको छ। आफ्ना सहयात्रीहरूलाई पटक पटक धोका दिने, फरक मतप्रति कठोर बन्ने र पार्टीलाई प्राइभेट कम्पनी जस्तै सञ्चालन गर्ने अध्यक्ष केपी शर्मा ओलीको हटले एमालेलाई आज इतिहासकै कमजोर मोडमा ल्याएर उभ्याएको छ। इलाममा उभिएर आफ्नै नेताहरूलाई आवरा र उरन्ठेउला भन्दै गर्दा ओलीले बिर्सनुभयो कि पार्टी कुनै एक व्यक्तिको हटले होइन, सामूहिक निष्ठा र विचारले चल्दछ। आज एमाले बचाउनका लागि अध्यक्ष ओलीको बहिर्गमन र पार्टीको सर्वाङ्गीण पुनर्गठन अब रोजाई होइन, वैधानिक र राजनीतिक आवश्यकता बनिसकेको छ। यदि ओलीले समयमा नै निकास दिनु भएन भने विधानको धारा 72 बमोजिमको विशेष महाधिवेशनले उहाँलाई इतिहासको डिलबाट पन्छाउने निश्चित छ।
1: पछिल्लो समय आधुनिक जीवनशैली, डिजिटल प्रविधि र तीव्र सामाजिक प्रतिस्पर्धाका कारण मानव स्वास्थ्यको एउटा निकै संवेदनशील तर ओझेलमा परेको पक्ष प्रभावित बन्दै गएको छ, त्यो हो मानसिक स्वास्थ्य। शारीरिक रूपमा तन्दुरुस्त देखिए पनि आजका युवादेखि हरेक उमेर समूहका मानिसहरू आन्तरिक द्वन्द, तनाव र भावनात्मक अपरिपक्वतासँग जुधिरहेका छन्। मानसिक स्वास्थ्य केवल रोगको अभाव मात्र होइन, यो मन र मस्तिष्कको सन्तुलन, भावनात्मक परिपक्वता तथा जैविक आहार विहारको संयोजन पनि हो। थप सामग्री सहित सहकर्मी हरिराम पौडेल।
4: स्वस्थ जीवनका लागि शारीरिक तन्दुरुस्ती जति आवश्यक छ, मानसिक र सामाजिक रूपमा सन्तुलित हुनु उत्तिकै अनिवार्य मानिन्छ। तर पछिल्लो समय सामाजिक सञ्जालको अत्यधिक प्रयोग, भर्चुअल तुलना, अनिन्द्रा र तीव्र प्रतिस्पर्धाका कारण विशेष गरी युवा वर्गमा एन्जाइटी, डिप्रेसन, भावनात्मक अपरिपक्वता तीव्र रूपमा बढ्दै गएको छ। अमेरिकामा सन् 2021 273,000 भन्दा बढी वयस्कमा गरिएको अध्ययन अनुसार दैनिक 6 घन्टाभन्दा कम सुत्ने व्यक्तिहरूमा मानसिक तनावको जोखिम 2.5 गुणा बढी देखिएको छ। निन्द्राको कमी, पोषणयुक्त खानपानको अभाव र डिजिटल निर्भरताले हाम्रो मानसिक स्वास्थ्यलाई सिधा असर पुर्याइरहेको छ। विश्लेषकहरूका अनुसार मानसिक स्वास्थ्य समस्याको अर्को मुख्य आयाम मानसिक उमेर पनि भावनात्मक रूपमा सानो असफलतामा पनि हार मान्ने, छिटो सामाजिक सञ्जालमा लाइक्समा आत्ममूल्य खोज्ने र सम्बन्धहरूमा सहिष्णुता नदेखाउने जस्ता व्यवहारले मानसिक परिपक्वताको कमीलाई सङ्केत गर्छन्। डिजिटल युगमा एक्लोपन बढ्दै जाँदा मनको कुरा खुलेर राख्ने र सुन्ने पारिवारिक वातावरण हराउँदै गएको छ, जसले गर्दा युवाहरू आन्तरिक द्वन्द्वमा फस्न पुगेका छन्। उदासीन, मनोरोग, डिप्रेसन, छटपटी वा एन्जाइटी र मादक पदार्थको लत आज धेरैलाई हुने समस्या हुन्। संसारमा 500 भन्दा बढी थरीका मानसिक रोगहरू पहिचान भएका छन्। तर सकारात्मक कुरा के छ भने आज हरेक जसो मानसिक रोगको सुरक्षित र प्रभावकारी उपचार सम्भव छ। यसका लागि नियमित फलोअप, मनोसामाजिक परामर्श र सन्तुलित जीवनशैली आवश्यक पर्छ। मनोचिकित्सक डाक्टर धनरत्न साक्यको भनाई, मानसिक स्वास्थ्य जोगाउन दैनिक जीवनशैलीमा केही सरल तर प्रभावकारी परिवर्तन ल्याउन सकिने मनोचिकित्सकहरूको सुझाव छ। दैनिक कम्तीमा 6-8 घन्टाको गहिरो निन्द्रा लिने, सामाजिक सञ्जालको सीमित प्रयोग गर्ने र नोटिफिकेसन नियन्त्रण गर्ने, गेडागुडी, फलफुल र पोषणयुक्त खानाका साथै दैनिक शारीरिक अभ्यास र घाम ताप्ने, परिवार र साथीभाइसँग मनका कुरा खुलेर सेयर गर्ने र सकारात्मक विचारको विकास गर्ने। स्वास्थ्यको सम्पूर्णता मानसिक स्वास्थ्य बिना अधुरै रहन्छ। त्यसैले मानसिक स्वास्थ्य र मानसिक उमेरको विकासबारे खुल्ला बहस, जनचेतना र समयमै उपचार पद्धतिको पहुँच विस्तार गर्नु आजको समयको प्राथमिक दायित्व बनेको छ। शारीरिक स्वास्थ्यका लागि अस्पताल धाउने हामीले मनको स्वास्थ्यका लागि पनि उत्तिकै सजग हुनु आवश्यक छ। मानसिक समस्या कुनै कमजोरी होइन, यो उपचारबाट निको हुने विषय हो। त्यसैले आफू र आफ्ना नजिकका मानिसको मानसिक अवस्थाप्रति सजग बनाऊ।
1: कार्यक्रमको अन्त्यमा खेलकुद सम्बन्धी एउटा प्रसङ्ग। अस्ट्रेलियाको डार्विनमा आज एउटा यस्तो इतिहास कोरियो जसको कल्पना स्वयं बङ्गलादेशी समर्थकहरूले पनि विरलै गरेका थिए। 23 वर्षको लामो प्रतीक्षापछि अस्ट्रेलियाली भूमिमा टेस्ट खेल्ने अवसर पाएको बङ्गलादेशले घरेलु टोलीलाई स्तब्ध पार्दै ऐतिहासिक जित दर्ता गरेको छ। बङ्गलादेशको यो जित कुनै संयोग वा भाग्यको खेल मात्र थिएन, बरु 4 दिन हरेक सत्रमा देखाएको अनुशासन, उत्कृष्ट रणनीति र सन्तुलित प्रदर्शनको परिणाम थियो। प्रस्तुत छ डार्विन टेस्टमा बङ्गलादेशको ऐतिहासिक उपलब्धिमाथि तयार पारिएको यो रिपोर्ट।
0: अस्ट्रेलिया प्रस्थान गर्दा बङ्गलादेश टोलीलाई निकै कमजोर आकलन गरिएको थियो। अभ्यास खेलमै क्रिकेट अस्ट्रेलिया 11 विरुद्ध 54 रनमा अल आउट हुनु र 300 भन्दा बढी टेस्ट विकेट लिइसकेका 4 जना विश्व स्तरीय अस्ट्रेलियन बलरको सामना गर्नु बङ्गलादेशका लागि फलामको चिउरा चपाउनु सरह थियो। तर डार्विनको मैदानमा 4 दिनभित्र कथा पूर्ण रूपमा फेरियो। खेलको पहिलो दिनमै तीव्र गतिका बलर हसन महमूदले करियरकै उत्कृष्ट बलिङ गर्दै 55 रन दिएर 6 विकेट चटकाएपछि अस्ट्रेलिया पहिलो इनिङ्समा मात्र 198 रनमा समेटियो। तस्किन अहमद र इफ्ताद हुसेनले 2-2 विकेट बाँड्दै अस्ट्रेलियाका सबै 10 विकेट पेसरहरूकै नाममा गराए। पहिलो इनिङ्समा ब्याटिङ सम्हालेका युवा ओपनर तान्जिद हसनले अस्ट्रेलियाली भूमिमा टेस्ट शतक बनाउने पहिलो बङ्गलादेशी ब्याटर बन्ने कीर्तिमान रचे। तान्जिदको 101 रनका साथै मोमिनुल हक, नजमुल हुसेन सान्तो र तेस्रो दिन मेहदी हसन मिराजको 65 रनको योगदानले बङ्गलादेशलाई 426 रनको विशाल योगफलमा पुर्यायो। पहिलो इनिङ्समै 228 रनको विशाल अग्रता लिएपछि खेल पूर्ण रूपमा बङ्गलादेशको नियन्त्रणमा आयो। दोस्रो इनिङ्समा अस्ट्रेलियाका क्यामरुन ग्रिनले 104 रनको शतकीय पारी खेल्दै टोलीलाई उकास्ने प्रयास गरे पनि मेहदी हसन मिराजको स्पिन जादु सामु घरेलु टोली टिक्न सकेन। मिराजले 5 विकेट लिँदै अस्ट्रेलियालाई 284 रनमा रोके। जितका लागि पाएको 57 रनको सामान्य लक्ष्य बङ्गलादेशले धैर्यपूर्वक पछ्यायो। अन्तत मोमिनुल हकको विजय चौकासँगै बङ्गलादेशले अस्ट्रेलियालाई उसैको भूमिमा पराजित गर्दै टेस्ट इतिहासको सबैभन्दा सुनौलो पृष्ठ लेख्यो। विश्व क्रिकेटमा अस्ट्रेलियालाई उसैको घरेलु मैदानमा हराउनु जुनसुकै टोलीका लागि पनि ठूलो सपना मानिन्छ। 23 वर्षको प्रतीक्षापछि प्राप्त यो सफलताले बङ्गलादेशी क्रिकेटलाई नयाँ उचाइ दिएको छ भने टेस्ट क्रिकेटमा कुनै पनि टोलीलाई कमजोर मान्न सकिँदैन भन्ने सन्देश पुनः पुष्टि गरेको छ।
1: हवस् त, यिनै विषयहरूका साथ आजलाई कार्यक्रम घटना र विचार यति नै। कार्यक्रमबाट सहकर्मीहरू दिनेश लुइटेल, सुनिता पोखरेल, हरिराम पौडेल र म कार्यक्रम संयोजक उत्तम भट्टराई बिदा हुन्छौँ। नमस्कार।
5: खहरी खोला लेकमा परेको पानीले ल्याउने बाढी हो। तपाईँ बसेको ठाउँमा वर्षा नभए पनि अचानक बाढी आउन सक्छ। पहिरोले थुनिएर बनेको ताल फुटेर पनि बाढी आउने गर्छ। खहरे खोला भिरालो जमिनमा तीव्र रूपमा अघि बढ्ने गर्छ। खहरे खोलाले ढुङ्गा माटो लेदो बगाउँदै ल्याउनाले यो निकै शक्तिशाली हुने गर्छ। बच्ने उपायहरू: लेकतिर पानी परे नपरेको याद गर्ने, खहरे खोलाले बाटो बनाएको ठाउँमा नजाने, त्यहाँ वस्तु भाव नचढाउने, बाढी आएको बेला खहरे खोला बिना कुनै तयारी नतर्ने, खहरे खोलामा बाढी आएको थाहा पाए लगत्तै तल्लो बस्तीका मानिसहरूलाई खबर गर्ने,
6: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्, त्यसैले विपदबारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अङ्ग्रेजीमा समाचारपछि यहाँले 8:10 सुन्न सक्नुहुनेछ नेपाली सैनिक कार्यक्रम। रेडियो नेपाल सुन्दै रहनुहोला। यस बेला बेलुकीको 8 बज्न लागेको छ। अब सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार।

0: नमस्कार। नेपाली सैनिक रेडियो कार्यक्रमको प्रतीक्षामा रहनुभएका समस्त श्रोतामा हार्दिक स्वागत तथा अभिवादन गर्दछु। म प्राविधिक जमादार सरिना सापकोटा। नेपाली सेनाद्वारा उत्पादित यो कार्यक्रम तपाईँले रेडियो नेपाल सहित देशभरका विभिन्न एफएम रेडियोहरूबाट सुन्दै आउनुभएको छ भने नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np समेत सुन्न सक्नुहुनेछ। श्रोता, आजको कार्यक्रममा हामी नेपाली सेनाले देशका विभिन्न स्थानमा गरेको उद्धार सम्बन्धी रेडियो सामग्री प्रस्तुत गर्नेछौ। कार्यक्रमको सुरुवात गरौं नेपाली सैनिक गतिविधिबाट।
1: नेपाली सैनिक गतिविधि प्राविधिक सहसेनानी अपेक्षा ढुङ्गानाबाट सुन्नुहोस्। मित्र राष्ट्र भारतका स्थल सेनाध्यक्ष जनरल श्री धीरज सेठ चार दिने भ्रमणको सिलसिलामा साउन 31 गते काठमाडौँ आइपुग्नु भएको छ। प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा 5 सदस्यीय टोलीसहित उहाँ नेपाल आउनुभएको हो। भ्रमण दलमा उहाँकी धर्मपत्नी तथा भारतीय सेनाको आर्मी वाइफ्स वेलफेयर एसोसिएसनकी अध्यक्ष श्रीमती कोमल सेठ पनि सहभागी हुनुहुन्छ। उहाँहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी श्री प्रदीप जङ केसी र सैनिक श्रीमती संघकी उपाध्यक्ष श्रीमती लक्ष्मी केसी पूजाले स्वागत गर्नुभएको थियो। भ्रमणको क्रममा भारतीय स्थल सेनाध्यक्ष जनरल श्री धीरज सेठलाई भदौ 1 गते राष्ट्रपति भवन शीतल निवासमा आयोजना गरिने विशेष समारोहका बीच सम्माननीय राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति श्री रामचन्द्र पौडेलबाट नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ। मित्र राष्ट्रका उच्च पदस्थ सैनिक अधिकारीहरूको यस किसिमको भ्रमणले दुई देशबीचको सैनिक सम्बन्धलाई अझ विस्तार एवं प्रगाढ पार्न थप मदत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ। नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रले लगनखेलमा फिजियोथेरापी सेन्टर स्थापना गरेको छ। खेलाडीहरूको स्पोर्ट इन्जुरीलाई मध्यनजर गरी खेल खेल्ने क्षमतामा पुनर्ताजगीपन ल्याउने उद्देश्यले स्थापना गरिएको उक्त सेन्टरको सैनिक तालिम महानिर्देशक उपरथी श्री प्रेम बहादुर पुनले साउन 22 गते उद्घाटन गर्नुभयो। मित्र राष्ट्र इण्डोनेसियाको टीएनआई पिसकिपिङ सेन्टर सेन्टुलमा साउन 4 गतेदेखि 17 गतेसम्म सञ्चालन भएको तेस्रो संस्करणको गरुडा कान्ति धर्म बहुराष्ट्रिय शान्ति स्थापना अभ्यास 2026 नेपाली सेना सहभागी भएको छ। सिनियर मिलिटरी लिडरसिप डिस्कसनमा नेपाली सेनाको तर्फबाट वीरेन्द्र शान्ति कार्य तालिमका केन्द्रपति सहायक रथी श्री दिपेन्द्र गुरूङ सहभागी हुनुभएको थियो। सोही दौरान स्टाफ ट्रेनिङ इभेन्ट, क्रिटिकल इनेबलर कपेबिलिटी इन्हान्समेन्ट र फिल्ड ट्रेनिङ इभेन्ट अभ्यासमा नेपाली सेनाका 48 जना सकल दर्जा सहभागी भएका थिए। अभ्यासमा मिशन म्यान्डेट, फोर्स सुरक्षा, नागरिकहरूको सुरक्षा र युएनको आचार संहितालाई विशेष प्राथमिकतामा राखिएको थियो। पश्चिम एयरवेजले जटिल प्रसूति समस्यामा परेकी मुगु जिल्ला खत्याड गाउँपालिका 11 26 वर्षीय दिपा भण्डारीलाई साउन 29 गते उद्धार गरी कर्णाली प्रदेश अस्पताल पुर्याएको छ। यसै गरी मध्य एयरवेजले सोलुखुम्बु जिल्ला थुलुङ दुधकोशी गाउँपालिका 7 38 वर्षीय शारदा बस्नेत र उहाँको नवजात शिशुलाई साउन 27 गते उद्धार गरी काठमाडौँ पुर्याएको छ। त्यस्तै बेसले सोही दिन स्वास्थ्य अवस्था गम्भीर भई जिल्ला अस्पतालमा उपचाररत सोलुखुम्बु जिल्ला महाकुलुङ गाउँपालिका 2 27 वर्षीय सबिन राईलाई उद्धार गरी काठमाडौँ पुर्याएको थियो। यसअघि बेसले उच्च रक्तस्राव भएकी एक सुत्केरी महिलासहित नवजात शिशुको साउन 25 गते हवाई उद्धार गरेको थियो। बेसले सोलुखुम्बु जिल्ला खुम्बु पासाङ लामो गाउँपालिका 2 लुक्ला स्थित पासाङ लामो निकोल निकी अस्पतालमा उपचाररत थुलुङ दुधकोशी गाउँपालिका 7 रन्जु राई र फोक्सोमा समस्या भएका उहाँको नवजात शिशुलाई उद्धार गरी काठमाडौँ पुर्याएको हो। गरुड दल गण अन्तर्गत सुरक्षा बेस गोङ्गर र भवानी बक्स गण अन्तर्गतको सुरक्षा बेस सिस्नेरीबाट खटिएको टोलीले तामाकोशी नदीमा माछा मार्ने क्रममा फँसेका दोलखा जिल्ला कालिन्चोक गाउँपालिका 4 चुरी खर्कका 22 वर्षीय अभियान थामीलाई साउन 29 गते सकुशल उद्धार गरेको छ। चन्दननाथ गढ अन्तर्गतको सुरक्षा पोस्ट गुर्जे भन्जाङबाट साउन 30 गते खटिएको टोलीले शिवपुरी गाउँपालिका 7 टोखा छहरे सड़क खण्ड अन्तर्गत थाना भन्जाङमा सवारी दुर्घटनामा परेका 5 घाइतेको उद्धार गरी थप उपचारका लागि काठमाडौँ पुर्याउन सहयोग गरेको छ। यसै गरी सूर्यदल गढबाट खटिएको टोलीले रोल्पा जिल्ला थवाङ गाउँपालिका 5 उवामा पहिरोमा परि घाइते भएका 22 वर्षीय हिमाल पुन र 25 वर्षीय सञ्जय घरतीलाई साउन 28 गते उद्धार गरी सुलीचौर अस्पताल पठाएको छ। सोही दौरान टोलीले पहिरोमा परि मृत्यु भएका 5 जनाको शव संकलन गरेको थियो। संग्राम शार्दुल गुल्मको सुरक्षा पोस्ट सन्धुवाबाट साउन 26 गते खटिएको टोलीले डोल्पा जिल्ला सेफोक्सुन्डो गाउँपालिका 9 पुगमुखी 61 वर्षीय मान्चा साङमो लामालाई स्ट्रेचरमा बोकी आधारभूत स्वास्थ्य चौकी तापरिचा पुर्याएको छ। भगवती प्रसाद गुल्म र अन्तर्गतको सुरक्षा पोस्ट मन्जोबाट खटिएको टोलीले थुलुङ दुधकोशी गाउँपालिका 7 का मंगल बहादुर तामाङलाई साउन 24 गते उद्धार गरी बोकेर लुक्ला स्थित पासाङ लामो निकोल निकी अस्पताल पुर्याएको छ। खप्तड राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनात समर्जित गुल्म अन्तर्गत सुरक्षा पोस्ट लोखडाबाट खटिएको टोलीले ढुङ्गा बोक्ने क्रममा चिप्लिएर घाइते भएका एक पुरुषको साउन 24 गते उद्धार गरेको छ। टोलीले बझाङ जिल्ला खप्तड छान्ना गाउँपालिका 3 मेलतडीका 32 वर्षीय खकेन्द्र रावललाई प्राथमिक उपचार पश्चात थप उपचारका लागि स्ट्रेचरमा बोकी दारूगाउँ स्थित स्वास्थ्य चौकी पुर्याएको हो। नेपाली सेना र भारतीय सेनाबीच मंगसिर 9 देखि 22 गतेसम्म सञ्चालन हुने अभ्यास सूर्य किरण 20 संस्करणको पूर्व तयारी स्वरूप साउन 27 गते नेपाली सैनिक ब्याटल स्कूलमा कन्फरेन्स सञ्चालन गरिएको छ। मध्यपश्चिम प्रितना हेडक्वार्टरका सहायक रथी श्री मनोज वैद्यवार नेपाली सेनाका अधिकृत र भारतीय सेनाका अधिकृत प्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न उक्त कन्फरेन्समा अभ्यास सञ्चालन सम्बन्धी पूर्व तयारीबारे छलफल गरिएको थियो। सुन्दै हुनुहुन्थ्यो नेपाली सैनिक गतिविधि पूरा भयो।
2: यो नेपाली सैनिक रेडियो कार्यक्रम हो।
0: दरखास्त आह्वान।
3: नेपाली सेनाको स्वीकृत दरबन्दी भित्र रिक्त रहेको अधिकृत क्याडेट पद सहायक सेनानी उपसेनानीका लागि खुल्ला तथा समावेशी प्रतिस्पर्धाद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको छ।
0: भर्ना छनौट केन्द्रहरू।
3: केन्द्रीय भर्ना छनौट केन्द्र स्वयम्भू काठमाडौँ।
0: पूर्वी प्रितना हेडक्वार्टर इटहरी सुनसरी।
3: मध्य पूर्वी प्रितना हेडक्वार्टर बर्दिवास महोत्तरी।
0: मध्य प्रितना हेडक्वार्टर हेटौडा मकवानपुर।
3: पश्चिम प्रितना हेडक्वार्टर विजयपुर कास्की।
0: मध्य पश्चिम प्रितना हेडक्वार्टर बुटवल रूपन्देही।
3: उत्तर पश्चिम प्रितना हेडक्वार्टर निमारे सुर्खेत।
0: र सुदूर पश्चिम प्रितना हेडक्वार्टर तेघरी कैलाली रहेका छन्।
3: दरखास्त पेश गर्ने मिति
0: साउन 29 देखि भदौ 18 गतेसम्म सामान्य दस्तुर तिरेर वा भदौ 19 गतेदेखि 25 गतेसम्म दोब्बर दस्तुर तिरेर vacancy.nepalarmy.mil.np अनलाइन फारम भरी आफूलाई पाइक पर्ने भर्ना छनौट केन्द्रहरूमा दरखास्त पेश गर्न सक्नुहुनेछ।
3: उमेरको हद
0: प्रमाण पत्र तह वा SLC कक्षा 12 वा सो सरहको हकमा 18 वर्ष पुरा भई 21 वर्ष ननागेको।
3: स्नातक तह वा सो सरहको शैक्षिक योग्यताको हकमा 18 वर्ष पुरा भई 24 वर्ष ननागेको हुनुपर्नेछ। त्यस्तै बहालवाला सैनिकको हकमा 26 वर्ष ननागेको हुनुपर्नेछ।
0: विस्तृत जानकारीका लागि नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np गई जोइन नेपाली आर्मीमा वा साउन 29 गतेको गोर्खा पत्र हेर्नुहुन अनुरोध गरिन्छ।
4: नेपाली सेना कृषि विज्ञान संस्थानमा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
5: नेपाली सेना कृषि विज्ञान संस्थान लमजुङमा शैक्षिक वर्ष 2083-84 को लागि स्नातक तहको BSc AG शैक्षिक कार्यक्रमका लागि स्वीकृत 48 वटा कोटामा विद्यार्थी भर्नाको लागि दरखास्त आह्वान गरिएको छ। अध्ययन गर्न इच्छुक तथा योग्यता पुगेका सैनिक र गैर सैनिकका सन्ततिलाई साउन 25 देखि भदौ 18 गतेसम्म इन्ट्रान्स IAAS.TU.EDU.NP मा अनलाइन आवेदन दिन अनुरोध गरिन्छ। साथै भदौ 19 गतेदेखि भदौ 24 गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सकिनेछ।
4: शैक्षिक योग्यता 10/2 कृषि वा विज्ञान वा ISC कृषि पशु वन विज्ञान वा सोसरहको हुनु पर्नेछ। उल्लेखित तहमा अङ्ग्रेजी भौतिक शास्त्र रसायन शास्त्र जीव विज्ञान र गणित विषय अध्ययन गरी कुल प्राप्ताङ्कको 40% अङ्क वा लेटर ग्रेडिङ सिस्टम अन्तर्गत भए औसतमा सी वा 2.0 GPA प्राप्त गरी उत्तीर्ण भएको हुनुपर्नेछ। अतिरिक्त विषयमा ग्रेड सी वा सो सरह प्राप्त गरेको लब्धाङ्क पत्र समेत अपलोड गर्नुपर्नेछ।
5: थप जानकारीका लागि त्रिभुवन विश्वविद्यालय कृषि र पशु विज्ञान अध्ययन संस्थान डिन कार्यालय टेलिफोन नम्बर 01-43-33-902 इमेल info@iaas.tu.edu.np वेबसाइट iaas.tu.edu.np।
0: श्रोता, अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली सैनिक रेडियो कार्यक्रम। यो कार्यक्रम तपाईँले नेपाली भाषामा 158, मैथिली भाषामा 34, भोजपुरी भाषामा 15 र अवधि भाषामा 5 गरी रेडियो नेपाल सहित देशभरका 212 एफएम रेडियोहरूबाट विभिन्न बार तथा समयमा सुन्दै आउनु भएको छ। अब प्रस्तुत गर्दैछौ नेपाली सेनाले देशका विभिन्न स्थानमा गरेको उद्धार सम्बन्धी रेडियो सामग्री। प्रस्तुतिमा हुनुहुन्छ प्राविधिक सुबेदार मन्दिरा बुढाथोकी र प्राविधिक हुद्दा दिपेन्द्र डाँगी।
6: जब प्रकृतिले आफ्नो रौद्र रूप देखाउँछ, जब बाढीले बस्ती डुबाउँछ, पहिरोले बाटो छेक्छ अनि भूकम्पले घर भत्काउँछ, यस्ता विपत्तिको बीचमा जीवन र मृत्यु बीचको दूरी केही सेकेन्डमा सीमित हुन्छ। त्यति बेला नागरिकको आँखाले खोजिरहेको हुन्छ एउटा भरोसा, एउटा आशा र एउटा हात, जसले जीवनलाई मृत्युको मुखबाट फर्काउन सकोस्। त्यही कठिन घडीमा जोखिमको प्रवाह नगरी अगाडि बढ्छ नेपाली सेना। देशको अन्तिम शक्तिको रूपमा रहेको नेपाली सेना राष्ट्रिय सङ्कटका बेला नागरिकको जीवन रक्षा गर्ने अग्रपङ्क्तिको उद्धारक पनि हो। प्राकृतिक होस् वा मानव सृजित विपद, जुनसुकै अवस्थामा नेपाली सेनाको एउटै ध्येय हुन्छ, पहिले जीवन बचाउनु।
7: हरेक विपत्तिको घडीमा नागरिकसँग हुने एउटा भरोसा र विश्वास हो नेपाली सेना। विपत आउनु अघि गरिएको पूर्व तयारी, निरन्तर अभ्यास, दक्ष जनशक्ति, उद्धारका लागि आवश्यक साधन स्रोत र जोखिम मोलेरै अघि बढ्ने अदम्य साहसका कारण नागरिकले नेपाली सेना छ त्यसैले हामी सुरक्षित छौँ भन्ने अनुभूति गर्न पाएका छन्।
8: मेरो नाम चेलीमाया राई, देउमाई नगरपालिका 3 इलाम जिल्ला, म 82 भएको छु। म ओडामा वृद्ध भत्ताको नवीकरणमा आउँदै गर्दा माई खोला माथि पहिरो नेपाली सेनाहरूले भेट्नु भयो र मलाई स्ट्रेचरमा हालेर 8 पालो गर्दै बोक्नु भयो। खोला पारि तारेर गाडी चढाइदिनु भयो। गाह्रो पनि थियो मलाई हिँड्नु नसक्ने माथि, अनि त्यही भएर उद्धार गर्नुभयो। नभए म अलपत्र पर्ने थिएँ। 82 उमेरमा सेनाहरूलाई बोकी मागे, सहयोग मागे। धन्यवाद, आशीर्वाद, नेपाली सेनाको जय होस्।
6: चेली माया राईको यो अनुभव नेपाली सेनाप्रतिको विश्वास मात्र होइन, यो त सङ्कटको अध्ययारो बीच जीवनको आशा जगाउने एउटा बलियो अनुभूति हो। आकस्मिक उद्धारका अनगिन्ती घटनामा नेपाली सेनाले पुर्याएको योगदानले यही विश्वासलाई अझ गहिरो बनाउँदै आएको छ। नागरिकको जीवधनको सुरक्षाका लागि विपत्तिको घडीमा सेनाले उद्धार पहिला भन्ने अवधारणा अनुरूप कार्य गर्दै आएको छ भने भौगोलिक अवस्थिति र घटनाको परिस्थिति हेरेर साधन स्रोत र जनशक्ति खटाउँदै आएको छ। यस क्रममा विकट स्थानहरूमा सडक यातायात र अन्य विकल्प नहुँदा घन्टौंसम्म काँधमै बोकेर पनि बिरामीहरूलाई उद्धार गर्ने गरेको छ।
9: मेरो नाम चाहिँ दिवस कोइराई हो, खोटाङ सुन्देल के प्लस गरी साध हो। म चाहिँ लौदु गुम्बा भन्ने निर्माण हुँदै थियो अनि त्यहाँ चाहिँ काम गरिरहेको थिएँ अनि बिरामी भएको छ। 12:00 मलाई पेन सुरु भएको, बिहानको 5-6 म एकदमै गाह्रो भइरहेको थिएँ अनि पेन धेरै भइरहेको थियो। अनि त्यहाँदेखि साथीहरू चाहिँ हुनुहुन्थ्यो तर अर्को ग्रुपको हुनुहुन्थ्यो, हामी चाहिँ 3 सानो 2 भाइहरू हुनुहुन्थ्यो। अर्को ग्रुप साथीहरूले थाहै पाउनु भएन अनि सानो भाइ 2 चाहिँ बोकेर जानु तल थमो मेडिकलसम्म, त्यहाँदेखि मेडिकलको टिस्टले चाहिँ त्यहाँ थमो पुलिस चौकीमा फोन गर्नुभयो अनि पुलिस चौकीहरूले चाहिँ खबर गर्नुभयो नेपाली सैनिक

0: गम्भीर घाइते सुत्केरी महिला र शिशुको सैनिक हेलिकप्टरबाट गरिने उद्धारले धेरैको ज्यान जोगाएको छ।
1: मेरो नाम लालबहादुर ढकाया, जुम्ला जिल्ला चन्द्र नगरपालिका वार्ड नम्बर 8 बिरामी काँसीकाला ढकाया मेरी माइजू पढ्नुहुन्छ नाताले। उहाँ गर्भवती हुनुहुन्थ्यो, अलिकति पेट दुखेर हस्पिटल लिँदाखेरि 81 बेहोस हुनुभयो। बेहोस भएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा लिएर अपरेसन गऱ्यौँ। अपरेसन गरिसकेपछि उहाँ बेहोस हुनुभयो। बेहोस हुनुपछि हामीले उद्धार गर्ने कुनै पनि साधन नपाएपछि नेपाली सेनाको हेलिकप्टर मार्फत उपचार गर्नका लागि परदेश अस्पताल सुर्खेतमा ल्यायौँ। अहिले उहाँको अवस्था ठिकै छ। त्यो दिन सायद नेपाली सेनाको हेलिकप्टरले उद्धार नगरिदिएको भए मेरी माइजूको ज्यान जान्थ्यो होला, बस्थेन होला। माइजूको ज्यान बचाइदिनु भयो, त्यसको लागि नेपाली सेनालाई धेरै धेरै धन्यवाद।
2: भर्खरै प्रस्तुत भएका दृष्टान्तहरूले प्राकृतिक विपद होस् वा अन्य आपतकालीन अवस्था, ती सबै संकट टार्न नेपाली सेना सबैभन्दा अगाडि पुग्ने गरेको देखाउँदछ। आकस्मिक घटनामा परेका नागरिकको उद्धारका लागि विकट हिमाली भूभाग, दुर्गम पहाड वा सुगम बस्ती, जुनसुकै क्षेत्र र भूगोलमा पुगेर नेपाली सेनाले घाइते तथा पीडितलाई नयाँ जीवन दिइरहेको छ।
0: यिनै मध्येको एक हुनुहुन्छ काठमाडौँ बुढा नीलकण्ठ नगरपालिका 10 कपनका प्रशान्त पाण्डे। धादिङको रुबी भ्याली 3 स्थित सवालुङ भिरमा साइकल यात्राका क्रममा लड्नुभएका उहाँलाई नेपाली सेनाले जोखिमपूर्ण अवस्थाबाट उद्धार गरेको थियो। सोही उद्धारको क्षणबारे स्मरण गर्दै प्रशान्त पाण्डे,
3: तिनजना साथी रुबी भ्याली घुम्न भनेर गएका थियौँ साइकलमा। त्यहाँबाट चाहिँ नि रुबी भ्यालीबाट फर्किने क्रममा चाहिँ नि हामी छेर्थुम भन्ने ठाउँमा आइपुग्यौँ। त्यसमा चाहिँ नि मेरो साइकलको टायर चाहिँ नि पङ्चर भएर टर्निङ गर्ने क्रममा चाहिँ नि भिरमा चाहिँ म खस्न पुगेँ। त्यहाँबाट चाहिँ मलाई नेपाली सेनाले नै माथिसम्म ल्याउनु भयो, अनि नेपाली सेनाले माथि लगेर फेरि मलाई अनि सलाइन पानी दिने, अरू प्राथमिक उपचारको अन्य चिजहरू पनि गर्नुभयो। उहाँहरूले गर्नुभएको एकदम सराहनीय कार्य। म रेडियो कार्यक्रम मार्फत त्यहाँका स्थानीय वासीहरू, त्यहाँको प्रहरी अनि हाम्रो नेपाली सेना जसले चाहिँ मलाई उद्धार कार्यमा एकदम लागि परेर चाहिँ मेरो उद्धार गरिदिनु भयो भित्री मनदेखि उहाँहरूप्रति कृतज्ञता ज्ञापन गर्दछु। उहाँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।
2: श्रोता, नेपालको हिमाली भूभाग विश्वभरका पर्यटकका लागि आकर्षणको केन्द्र हो। हिमालको प्राकृतिक सौन्दर्य अवलोकन गर्न र आरोहणका लागि वर्षेनी धेरै पर्यटकहरू पुग्ने गर्दछन्। तर मनोरम हिमाली क्षेत्र जति सुन्दर देखिन्छन् त्यति नै जोखिमपूर्ण पनि हुन्छ। उच्च हिमाली भूभाग, प्रतिकूल मौसम र अक्सिजनको कमीका कारण त्यहाँ जाने धेरै पर्यटकलाई आकस्मिक स्वास्थ्य समस्या पर्ने गरेको छ। यस्ता समस्यामा परेका नागरिकको पनि नेपाली सेनाले उद्धार गर्दै नेपालको पर्यटनलाई सुरक्षित बनाइरहेको छ।
0: यसैको ज्वलन्त उदाहरण हो सगरमाथा बेस क्याम्प तर्फ जाने क्रममा खुम्बु पासाङलामु गाउँपालिका 4 सनासा क्षेत्रमा लेक लागेर बिरामी पर्नुभएका फ्रान्सेली नागरिक र दोस्रो लाङटाङ ट्रेल 2083 म्याराथनका लागि गोसाईकुण्ड गाउँपालिका 4 क्यान्जिङ जानुभएका सुन लामाको उद्धार। उद्धारका क्रममा सैनिक टोलीले बोकेर अस्पतालसम्म पुर्याएको छेन सम्झदै भगवती प्रसाद गुल्मका हुद्दा प्रदीप थापा,
4: स्थानीय जनताले खबर गरेपछि हामी रामचेपबाट सनासा भन्ने ठाउँ लगभग 4 किलोमिटर दूरीमा गयौँ। उहाँ जाँदाखेरि बिरामीको अवस्था चाहिँ अत्यन्त नाजुक थियो। उहाँ बोल्न नसक्ने र केही पनि खान नसक्ने अवस्थामा हुनुहुन्थ्यो र अलिअलि पानी चाहिँ पिउन सक्ने अवस्थामा हुनुहुन्थ्यो। उहाँलाई अनि स्टेचरमा राखेर हामीहरूले बोकेर लिएर आयौँ। आउँदाखेरि पानी परिरहेको हुनाले चिप्लो बाटो भएको कारणले गर्दाखेरि धेरै कठिनाइ परेको थियो र हामीले बिरामीलाई ठाउँ ठाउँमा पानी पिलाउँदै नाम्चे स्थित उम होमगेल भन्ने अस्पतालमा लिएर
2: दुर्गम हिमाली भूगोलमा बिरामी पर्नु भनेको रोगसँगै समय र कठिन भूगोलसँगको सङ्घर्ष पनि हो। जहाँ सडक र सवारीको पहुँचो छैन त्यहाँ अस्पतालसम्म पुग्न छिचोल्नु पर्ने भिर, उकालो ओह्रालो र जोखिमपूर्ण गोरेटोमा नेपाली सेनाले बिरामीलाई स्ट्रेचरमा बोकी अस्पतालसम्म पुर्याउँदै आएको छ। नेपाली सेनाको यस्तै साथ र सहयोगको साक्षी हुनुहुन्छ रामेछापका 18 वर्षीय प्रयास गुरागाई। पाँच पोखरी भ्रमणका क्रममा सिन्धुपाल्चोकको पाँच पोखरी थाङपाल गाउँपालिका 3 सोकर डाँडामा उहाँलाई लेक लागेपछि स्वास्थ्य अवस्था गम्भीर बन्दै गयो र हिँड्ने शक्ति समेत हरायो। उक्त अप्ठ्यारो समयमा नेपाली सेनाको सहयोग सम्झदै प्रयास गुरागाई,
5: हामी घुम्ने क्रममा त्यहाँ पुगेको थियौँ पाँच पोखरी। पुगिसक्दासम्म पनि मलाई केही भएको थिएन। भोलिपल्ट बिहान फर्किने बेलामा मलाई हल्का टाउको दुखेको जस्तो भएको थियो। त्यस पछाडि मलाई त्यहाँको लोकल मान्छेहरूले चाहिँ तल तल जाऊ ठिक हुन्छ भन्नुभएको थियो। हामी जति तल झरिरहेको थियौँ त्यति नै गाह्रो भइरहेको थियो, हिँड्नै नसक्ने भइरहेको थियो, सास फेर्न नि गाह्रो भइरहेको थियो। चोकडाँडा भन्ने ठाउँमा आइपुगे पछाडि त्यहाँको लोकल मान्छे द्वारा नेपाल आर्मीलाई फोन गरेर अनि उहाँहरू आएर अनि मलाई तल ल्याइदिनु भयो। धन्यवाद।

0: उहाँहरू उकालो चाहिँ 3 घन्टा जति माथि जानुभएको थियो मलाई लिनको लागि, अनि त्यस पछाडि ओह्रालो आउँदाखेरि मलाई स्ट्रेचरमा बोकेर ल्याउनु भएको थियो। उहाँहरूलाई चाहिँ एकदमै धेरै धन्यवाद।
1: नेपालमा हुने सडक दुर्घटनाको उद्धारमा पनि नेपाली सेनाको भूमिका अग्रणी हुने गरेको छ। घटनाको प्रकृति हेरेर गोताखोर र विभिन्न तालिम प्राप्त जनशक्ति एवं स्रोत साधनहरू नेपाली सेनाले प्रयोग गर्दै आएको छ भने आवश्यकता अनुसार हप्तौसम्म उद्धार, उपचार र खोज जस्ता कार्यमा खटिँदै आएको छ। यसैको पछिल्लो दृष्टान्त हो केही हप्ता अघि सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको गाडी दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका साथ स्थित कर्णाली नदीमा खसेर भएको दुर्घटनामा गरिएको उद्धार।
2: उपसेनानी टेक बहादुर महतरा कालीदत्त गुल्मा दैलेख खबर आउने बित्तिकै तत्काल चाहिँ हामी कालीदत्त गुल्मा दैलेखबाट खट्यौँ र 18 गते बेलुका 7-8 बजेसम्म खोजी कार्य भयो। 19 गते पनि हाम्रो गुल्मा कोही फौज मात्र खट्यो र 20 गते पछि चाहिँ कालीबहादुर गढ सुर्खेतबाट एउटा टिम आयो। कालीबहादुरको टिमसँग गोथागोर सहितको विपद व्यवस्थापन गणको तालिम प्राप्त गोथागोर टोली आइसकेपछि 3 फौजले चाहिँ 2 ठाउँमा बेस स्थापना गरेर 2 ठाउँबाट निरन्तर खोजी कार्य कन्टिन्यू गर्यौँ। त्यसपछि लगभग 11 दिन हामीले खोजी कार्य जारी राख्यौँ। सो अवधिमा सुरुमा हामीले घटनास्थल नजिक लक्षित गरेर हामीले खोजी गर्यौँ। वारी पारी कडाल नदीको तिरमा पैदल ओपन आइजले हेऱ्यौँ भने आँखाले सम्भव नहुने इलाकामा ड्रोन क्यामेराबाट भिडियोहरू खिचेर रबर बोटको माध्यमबाट सम्भावित खोज्यौँ। त्यो सो क्रममा घटनास्थलभन्दा 500 मिटर तलतिर गाडीको सिटहरू भेटियो। घटनास्थलमा सुरुकै दिनमा एकजनाको लास भेटिसकेको थियो भने बिस्तारै 5-6 दिनको अवधिमा 4 जनाको चाहिँ सब भेटिएको छ र गाडी र एकजना व्यक्ति चाहिँ अझै बेपत्ता रहेको अवस्था छ।
3: श्रोता, दुर्घटना पश्चात घाइतेहरूको जीवन रक्षाका लागि प्रत्येक सेकेन्डको महत्व हुन्छ। समयमै उचित उपचार नपाएमा सामान्य चोटपटकले पनि ज्यानै लिन सक्छ। यस्ता संवेदनशील घडीमा नेपाली सेनाको हेलिकप्टरबाट गरिने उद्धार दुर्गम क्षेत्रका नागरिकका लागि वरदान साबित भएको छ। बझाङका प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरी।
4: बझाङ जिल्ला हिमाली जिल्ला हो, यसमा एउटा साइपाल गाउँपालिका छ, अहिले पनि सडक सञ्जाल नपुगेको अवस्था हो। जटिल भूगोलले गर्दाखेरि कुनै किसिमको दुर्घटना भइहाल्यो भने सडक मुकाम पनि टाढा हुँदाखेरि हामीले हवाई सेवामा भर पर्ने अवस्था चाहिँ छ। म आएदेखि नै साइपाल गाउँपालिकामा 2 जति घटना भयो। त्यो घटनामा पनि हामीले नेपाली सेनाको हेलिकप्टरबाटै पनि उद्धार गरेका थियौँ। उद्धार गरे बापत हामीले उहाँहरूको ज्यान चाहिँ जोगाउन सफल भयौँ। यहाँ जुन जीव दुर्घटना भएको थियो, जीव दुर्घटनामा चाहिँ एकदमै सिकिस्त घाइतेहरू थिए। त्यो सिकिस्त घाइतेहरूलाई एउटा घाइते त कति थियो भने 24 घन्टाभित्र हामीले उहाँलाई अपरेसन गर्न सकेन भने बाँच्नै नसक्ने अवस्था पनि थियो। त्यस्तो सिचुएसनमा नेपाली सेनाबाट चाहिँ हामीले जुन हवाई उद्धार गऱ्यौँ, उहाँहरूलाई नेपालगञ्ज र काठमाडौँ पुर्यायौँ र उद्धारको बापत चाहिँ कोही पनि व्यक्तिको अहिलेसम्म पनि दुःखद समाचार सुन्नु परेन। नेपाली सेनाले यो दुर्गम क्षेत्रमा जुन हवाई उद्धार कार्यक्रम गरेर चाहिँ एकदमै धेरै प्रभाव पारेको छ, धन्यवाद पनि दिन चाहन्छु।
1: त्यसो त नेपाली सेनाले दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिला र नवजात शिशुहरूको समेत उद्धार गर्दै आएको छ। महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयको समन्वयमा आर्थिक वर्ष 2075-76 नेपाली सेनाले उद्धार गर्दै आएको छ।
3: आर्थिक वर्ष 2082-83 वैशाखदेखि असार मसान्तसम्म नेपाली सेनाले 14 जिल्लाका जोखिममा परेका 33 गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गरेको छ। यस किसिमका उद्धारले ज्यान जोखिममा परेका दुर्गम क्षेत्रका धेरै आमा र शिशुको ज्यान बचाउन मद्दत पुगेको सुर्खेत स्थित कर्णाली प्रदेश अस्पतालकी सूचना अधिकारी अनिता गेवालीको भनाइ छ।
5: वैशाख 21 गतेबाट अस्पतालको हेलिप्याडमै ल्यान्ड हुने गरी त्यसरी उद्धार सुरु भएको थियो। त्यो दिनबाट साउनको 2 गतेसम्मको डेटा हेर्दै गर्दा 27 उद्धार गरिएको रहेछ। संख्यात्मक हिसाबमा हेर्दाखेरि यति देखिन्छ। दुर्गम भूगोलको कारणले गर्दाखेरि र स्वास्थ्य सेवा र सुविधाको कारणले गर्दा जटिलतामा रहेछन् भन्ने यो तथ्याङ्कले पनि जनाउँछ एउटा कुरा। दोस्रो भनेको यहाँ आउँदै गर्दाखेरि असाध्यै जटिल अवस्थामा थोरै समय चुके पनि उहाँहरूको जान्ने तलमाथि हुन सक्ने सम्मको अवस्थाको बिरामीहरूलाई बचाएर पठाएको कन्डिसनले हामीलाई पनि एकदमै गर्व महसुस हुन्छ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको भूगोललाई केन्द्रबिन्दु गरेर जुन नेपाली सेनाको सुर्खेतमा एयरबेस क्याम्प छ, यहाँ मार्फत इन्फर्मेसन आउँदै गर्दा अति दुर्गम क्षेत्रको समय पनि छोटो हुन जान्छ। यही स्ट्यान्ड बाई हेली रहनु र उहाँहरूको डेडिकेटेड टिमको कारणले गर्दाखेरि उहाँहरू समुद्र स्थानमा पुग्ने र बिरामीको समयमै उद्धार गर्न सक्ने कारणले गर्दाखेरि उपचारमा सहजता पाएको देखिन्छ।
1: मनसुन सुरु भएसँगै देशका विभिन्न स्थानमा बाढी, पहिरो र डुबानका जोखिमहरू बढेका छन्। विपदको यस्तो चुनौतीपूर्ण समयमा प्रभावित नागरिकको उद्धार, सुरक्षित स्थानमा स्थानान्तरण तथा घाइतेको उपचारमा नेपाली सेना अहोरात र खटिरहेको छ। पहिरोका कारण अवरुद्ध भएका राजमार्गहरू खुलाउने तथा बाढी पीडित क्षेत्रमा तटबन्ध निर्माण लगायतका कार्यहरू गरी नेपाली सेनाले नागरिकको जीवन रक्षामा सहयोग पुर्याएको छ।
6: मेरो नाम त्री साम्पाङ राई, फिरिम नगरपालिका। मेरो बुवा चाहिँ प्रेसरको रोगी हुनुहुन्थ्यो। 81 प्रेसरले हानेर हात खुट्टा नचल्ने अवस्थामा पुर्याएपछि चाहिँ 5 थरदेखि हामी इलामतर्फ हस्पिटल जाने क्रममा चाहिँ माइखोला भन्ने ठाउँमा चाहिँ बाटो बिग्रेर गाडीहरू जानु नसक्ने अवस्था थियो। बिरामी बोकेर हामीले हिँड्न सक्ने अवस्था नै थिएन त्यहाँनिर। त्यो अवस्थामा चाहिँ हाम्रो नेपाली सेनाको टोलीले सकुशल बुवालाई चाहिँ उद्धार गरिदिनु भयो र फर्किने क्रममा पनि फेरि नेपाली सेनाकै टोलीले हामीलाई उद्धार गर्नुभयो। यदि नेपाली सेना नभएको भए त्यहाँनिर उद्धार नगरेको भए यतिखेर अब बुवा पनि यस्तो अवस्थामा जाति हुनुहुन्थेन होला। समयमै पुर्याउन सफल भइयो। त्यस्तो विषम परिस्थितिमा पनि बिरामीलाई उद्धार गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद नेपाली सेनालाई।
3: नेपाल विभिन्न किसिमका विपदको उच्च जोखिममा रहेको तथ्यलाई दृष्टिगत गरी नेपाली सेनाले पूर्व तयारीलाई समेत प्राथमिकता दिएको छ। आकस्मिक विपदको प्रकृति फरक फरक हुने भएकाले सैनिकलाई पनि सोही अनुरूप प्रशिक्षण दिने गरिएको छ। यसै क्रममा नेपाली सेनाले विपद व्यवस्थापन निर्देशनालय अन्तर्गत 2 विपद व्यवस्थापन गण तैनात गरी दक्ष जनशक्ति उत्पादन तथा आवश्यकता अनुसार परिचालन गर्दै आएको छ। नम्बर 1 विपद व्यवस्थापन गणका सहसेनानी श्री विदु राणा,
7: विपद पछि कार्यको लागि पूर्व तयारीको रूपमा सबैभन्दा पहिला ट्याक्टिकल लेबर सर्च एन्ड रेस्क्यु भनेको सबै प्रकृतिका विपदहरू, जस्तै भूकम्पबाट हुन सक्ने विपददेखि लिएर बाढीहरूदेखि लिएर पहिरोदेखि लिएर फायर फाइटिङदेखि लिएर सबै किसिमका कसरी गर्ने भन्ने सम्बन्धमा चाहिँ ट्याक्टिकल लेबर सर्च एन्ड रेस्क्युमा चाहिँ सिकाइन्छ भने सिएसएसआर तालिम कुनै पनि भवनहरू भत्कियो भने त्यस्तोमा फसेको व्यक्तिलाई के कसरी उद्धार गर्न सकिन्छ भन्ने तालिम भन्ने चाहिँ हामी सञ्चालन गर्ने गरेका छौँ। त्यसै फायर फाइटिङ भन्ने तालिम चाहिँ हामीले आगलाईको दौरान चाहिँ के कसरी प्रतिकार गर्ने भन्ने सम्बन्धमा चाहिँ फायर फाइटिङ र पानीमा उद्धार गर्नको लागि स्विफ्ट वाटर सर्च एन्ड रेस्क्यु भन्ने तालिम सञ्चालन गर्दै आइरहेका छौँ। त्यसै गरी बेसिक स्कुबा डाइभिङ पनि हामीले नदीदेखि लिएर पोखरीहरूमादेखि लिएर अन्य पानी जमेको छ त्यस्तो ठाउँमा चाहिँ कोही व्यक्तिहरू फँसेको छ भने बेसिक स्कुबा डाइभिङ गरेका जनशक्तिले चाहिँ हामीले उद्धार कार्यमा चाहिँ खटिने गरेका छौँ। त्यसै गरी सामुदायिक विपद प्रतिकार तालिम मासिक रूपमा चाहिँ विपद व्यवस्थापन अभिमुखीकरण कक्षाहरू गैर सैनिक व्यक्तिहरूलाई पनि सञ्चालन गर्दै आइरहेका छौँ। जस अन्तर्गतले आर्थिक वर्ष 2082-83 सालमा चाहिँ 4,440 जनालाई चाहिँ यस सामुदायिक विपद प्रतिकारको तालिमहरू चाहिँ सञ्चालन गरेका छौँ।
1: विपदमा परेका नागरिकको जीवनको रक्षा गर्नु सबै सरोकारवाला पक्षको साझा दायित्व हो। यही दायित्वलाई शिरोधार्य गर्दै नेपाली सेनाले विभिन्न निकायको सहकार्यमा आर्थिक वर्ष 2082-83 को वैशाखदेखि असार मसान्तसम्म सवारी दुर्घटना तथा अन्य घटनामा परेका 83, घाइते तथा बिरामी 27, नदी तालमा डुबेका र फँसेका 166, हिमपातमा फँसेका 2 र बेपत्ता भएका 9 जनाको उद्धार गरेको छ।
3: यसैबीच नेपाली सेनाले 47 शव सङ्कलन गर्नुका साथै 33 सुत्केरी र 32 अन्य घाइते तथा बिरामीको हवाई उद्धार गरेको छ। यो तथ्याङ्कले विपत्तिको घडीमा नेपाली सेनाको साथलाई प्रस्ट्याएको बताउनु हुँदै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी उपसचिव एवं प्रवक्ता शान्ति महत,
8: अरू गर्न नसकेको ठाउँमा पनि गएर अलिकति अप्ठ्यारा ठाउँहरूमा जटिल अवस्थामा पनि लास्टमा केही भएन भने चाहिँ कसको चाहिँ सहयोग माग्ने त कोसँग गुहार गर्ने भन्दा नेपाली सेना नै रहेको छ अहिलेसम्मको अवस्थामा। जस्तो अलिक दुर्गम ठाउँमा जहाँ चाहिँ गाडी जान सक्दैन होइन, हामी तुरुन्तै धेरैजना गएर उद्धार गर्न सक्ने अवस्था हुँदैन, त्यस्तो ठाउँमा खोजहरूमा पनि डुबानमा परेका, बाढीमा परेको, पहिरोमा परेकाहरूलाई, त्यसै गरी अब हिमालतिरको कुरा गर्दाखेरि हामी पहिरोमा परेकाहरूदेखि लिएर अलि जति निपर्न पर्नुहुन्छ त्यो सबैको गर्ने काम, खोजी गर्ने काम नै नेपाली सेनाको महत्त्वपूर्ण भूमिका छ। उहाँहरूको कामलाई चाहिँ हामीले एकदमै सराहनीय रूपमा लिन्छौँ।
1: नागरिकको यही भरोसालाई आत्मसात गर्दै नेपाली सेनाले आफ्नो आवश्यकता र कठिनाईको प्रवाह नगरी जहाँ सहायताको खाँचो छ त्यहाँ पुगेर तत्काल उद्धार गर्दै आएको छ। यस किसिमको तत्परता र समर्पण धेरैका लागि जीवन रक्षाको बलियो आधार पनि बनेको छ।
9: श्रोता, यस प्रस्तुतिसँगै हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ। आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? कार्यक्रमप्रति कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने armyradio2008@gmail.com इमेल पठाउन सक्नुहुनेछ। हस्त श्रोता, प्राविधिक सहकर्मी प्राविधिक जम्मेदार सन्तोष बजगाईसँगै म प्राविधिक जम्मेदार सरिना सापकोटा पनि बिदा हुन्छु। नमस्ते।

0: डिटिएच सेवा डिस्होम
1: डिस्हो खुशीको कनेक्सन।
2: के तपाईँ खोला नदीनाला छेउछाउमा बसोबास गर्नुहुन्छ? होस् यार, बर्सातको समयमा खोला नदीमा पानीको सतह बढेमा तुरुन्तै अग्लो र सुरक्षित स्थानमा जानुहोस्।
3: विपद बाजा बजाएर आउँदैन, त्यसैले बाढी पहिरोको जोखिम हुने ठाउँमा हुनुहुन्छ भने महत्वपूर्ण कागजात र आपतकालीन सामग्री तयारी अवस्थामा राख्नुहोस्।
2: हल्लाको पछि नलागि आधिकारिक सूचना र मौसम सम्बन्धी जानकारी लिनुहोस्।
3: रेडियो नेपालद्वारा जनहितका लागि

अहिले तपाईँ सुन्दै हुनुहुन्छ सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल। हामी शास्त्रीय सङ्गीतको कार्यक्रम प्रस्तुत गर्दैछौँ। कलाकार हुनुहुन्छ नारायण प्रसाद तन्डुकार, विशेष शास्त्रीय गायन। राग रहेको छ मेघ मल्हार। तबलामा साथ दिने कलाकार होमनाथ उपाध्याय। हार्मोनियममा कुमारलाल श्रेष्ठ। तानपुरामा रूपाने उपाने।

0: सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। समाचारपछि हाम्रो बोली कार्यक्रम प्रस्तुत गर्नेछौँ। यसबेला रातिको 9 बज्नै लाग्यो, अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ। म रमेश टमाटा। सुरुमा प्रमुख समाचार। नेपाली कङ्ग्रेस संस्थापन इतर पक्षको राष्ट्रिय सम्मेलन 5 बुधे निष्कर्षसहित सम्पन्न। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले भोलिदेखि नागरिक नीति र नेतृत्व कार्यक्रम सुरु गर्दै कार्यक्रम अन्तर्गत मन्त्रीहरू महिनामा कम्तीमा एकपटक पार्टीको केन्द्रीय कार्यालय उपस्थित भई नागरिक र पार्टी पंक्तिसँग प्रत्यक्ष संवाद गर्नुपर्ने। देशका अधिकांश स्थानमा वर्षा। सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको आग्रह। रोल्पा बाजुरा र जाजरकोटको पहिरो प्रभावित क्षेत्रको भौगर्भिक अध्ययन गरिने। र इन्डोनेसियामा गएको शक्तिशाली भूकम्पमा परि मृत्यु हुनेको संख्या 53 नाघ्यो। समाचार अब विस्तारमा। नेपाली कङ्ग्रेस संस्थापन इतर पक्षको 3 दिने राष्ट्रिय सम्मेलन विभिन्न 5 बुधे निष्कर्षसहित आज सम्पन्न भएको छ। नेपाली कङ्ग्रेसका पूर्व महामन्त्री डाक्टर शशाङ्क कोइरालाको संयोजकत्वमा यही साउन 29 गतेदेखि काठमाडौँमा आयोजित 3 दिने सम्मेलनको समापनका अवसरमा 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिको निर्णय र आयोजनामा 15 महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको सार्वजनिक गरिएको निष्कर्षमा उल्लेख छ। सम्मेलनले देश अप्ठ्यारो स्थितिमा रहेको तथा राष्ट्रिय एवं लोकतन्त्रवादी शक्तिहरूसँग संवाद गरी राष्ट्रियता लोकतन्त्रको सुदृढीकरणका लागि क्रियाशील रहन सनातन धर्मलाई राष्ट्रको पहिचानका रूपमा राष्ट्रलाई अघि बढाउने प्रतिबद्धता गर्ने उल्लेख छ। वर्तमान संविधानमा जनअपेक्षा बमोजिम आवश्यक संशोधन गर्न संवैधानिक व्यवस्था अनुसार नै सम्बन्धित सबैसँग संवाद गरी निकास दिने निर्णय गरेको छ। सम्मेलनमा प्रस्तुत विभिन्न प्रस्ताव र सुझावलाई समेटी परिमार्जन सहित पारित प्रस्तावलाई लिखित गर्ने जिम्मेवारी केन्द्रीय सदस्य एनपी साउदको संयोजकत्वमा केन्द्रीय सदस्य उमाकान्त चौधरी, केन्द्रीय सदस्य सीता राणा र सहयोगीमा केन्द्रीय सदस्य मीन बहादुर विश्वकर्मा र दीपक प्रसाद कुइकेल रहेको समितिलाई जिम्मेवारी दिइने निष्कर्ष सम्मेलनले गरेको छ। सम्मेलन समापनका अवसरमा पूर्व प्रधानमन्त्री एवं निवर्तमान सभापति शेरबहादुर देउवाले मुलुकको न्यायालयले आफूलाई विगतदेखि नै न्याय दिँदै आएको उल्लेख गर्दै न्यायालयप्रति पूर्ण विश्वास रहेको बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आगामी 7 महिनादेखि नागरिक नीति र नेतृत्व कार्यक्रम सुरु गर्दैछ। कार्यक्रम अन्तर्गत सब पार्टीका मन्त्रीहरू महिनामा कम्तीमा एकपटक अनिवार्य रूपमा केन्द्रीय पार्टी कार्यालयमा उपस्थित भई नागरिक र पार्टी पंक्तिसँग प्रत्यक्ष संवादमा आउनुपर्नेछ। रासोपाका संसदीय दलका सचेतक प्रकाश चन्द्र परियारले भुइँ मान्छेका आवाजलाई सिधै राज्यको नीति निर्माण र कार्यान्वयनको तहसम्म जोड्ने पुलको काम गर्न कार्यक्रम सञ्चालन गर्न लागि बताउनुभयो। कार्यक्रमको पहिलो चरणमा साँझ 1 घण्टाको अवधि पूर्ण रूपमा आम नागरिकका लागि खुला रहने। त्यहाँ उपस्थित मन्त्रीले सिधै सर्वसाधारण जनताका गुनासा, समस्या, अपेक्षा र सुझावहरू सुन्नुहुनेछ। दोस्रो चरणमा मन्त्री, पार्टीका केन्द्रीय समिति सदस्यहरू र प्रतिनिधि सभा सदस्यहरूबीच संयुक्त बैठक बसेर पहिलो चरणमा नागरिकबाट प्राप्त सुझावहरूका आधारमा तथा देशका समसामयिक, बहुआयामिक र नीतिगत विषयमा सदनमा छलफल हुनेछ। सरकारले पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गर्ने भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आज बसेको मनसुन प्रतिकार्य कमाण्ड पोस्टको बैठकले रोल्पाको थवाङ र सुनछहारी गाउँपालिका, बाजुराको त्रिवेणी नगरपालिका र जाजरकोटको भेरी नगरपालिकाका पहिरो प्रभावित क्षेत्रको प्रारम्भिक भौगर्भिक अध्ययन गर्ने निर्णय गरेको हो। कमाण्ड पोस्टले प्राधिकरणको नेतृत्वमा सम्बन्धित निकायका प्रतिनिधि, सहभागी अध्ययन टोली 3 दिनभित्र कार्यस्थलमा खटाउने निर्णय गरेको छ। सो टोलीमा जल तथा मौसम विज्ञान विभागका प्रतिनिधि समेत सहभागी हुनेछन्। देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ। अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका 2, रिसाङमा गएको पहिरोमा परि 3 जनाको मृत्यु भएको छ भने अन्य 2 जना हराइरहेका छन्। पहिरोमा परि घाइते भएका वडा नम्बर 2 सालधाराका 52 वर्षीय केदार कार्कीको उपचारको क्रममा मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ। बेपत्ता 4 जनामध्ये 54 वर्षीय उमासिंह खत्री र 83 वर्षीय रति खत्रीको शव फेला परेको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो। पहिरोमा बेपत्ता भएकाको खोजी गर्न नेपाली सेना सहित सशस्त्र प्रहरी निर्देशक कमल कार्कीको नेतृत्वमा विपद व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली परिचालन भएका छन्। यस्तै बागलुङको निसीखोला गाउँपालिका दुई धाराटोलमा पहिरो खस्दा 8 घरमा क्षति पुगेको छ। 40 घर पहिरोको उच्च जोखिममा परेका निसीखोला दुईका वडाध्यक्ष कुवीर विश्वकर्माले जानकारी दिनुभयो। यसैबीच कर्णाली प्रदेश सरकारले रिसाङका पहिरो पीडित परिवारलाई राहत सामग्री पठाएको छ। रोल्पाको लुङ्ग्री गाउँपालिका 5 धैरेनीमा पहिरोले घर पुरिँदा एक वृद्धाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठका अनुसार निरन्तरको वर्षासँगै आज बिहान खसेको पहिरोमा परि 72 वर्षीय अम्मी गुरुङको मृत्यु भएको हो। देशभर आज मनसुनी वायुको प्रभाव रहेकाले मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरमा नेपाल नजिक रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज राति पनि देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ भने गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका धेरै तथा कोशी र बागमती प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले पद वा व्यक्तिगत स्वार्थका लागि नभई मुलुकको परिवर्तन र जनताको सेवाका लागि निर्माण भएको बताउनु भएको छ। नेकपा एमाले झापाद्वारा आज बिर्तामोडमा आयोजित मिशन पार्टी जागरण अभियान शुभारम्भ कार्यक्रममा अध्यक्ष ओलीले पार्टीका नेता तथा कार्यकर्तालाई अग्रजको त्याग र बलिदानबाट सिक्दै अघि बढ्न आग्रह गर्नुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ, एकैछिन विज्ञापन र सन्देश।
1: हेलो,
2: के गर्दैछौ?
1: हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
2: ए हो र, अनि मेरो लागि के किन्दैछौ?
1: बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल। मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
2: अब रात तपाईँको
3: नेपाल टेलिकम राष्ट्रको संचार।
0: अब बाँकी समाचार। परराष्ट्र मन्त्री शिशिर खनालले मुलुकको रूपान्तरणका लागि शिक्षा क्षेत्रमा बौद्धिक बहस आवश्यक रहेको बताउनु भएको छ। काठमाडौँमा आज आयोजित एक कार्यक्रममा उहाँले समाज र देशलाई सही दिशामा लैजान प्राज्ञिक क्षेत्रको महत्त्वपूर्ण भूमिका हुने बताउनुभयो। मन्त्री खनालले अबको नेपालको शिक्षा कस्तो हुनुपर्छ भन्ने विषयमा बौद्धिक बहस आवश्यक रहेको विचार व्यक्त गर्नुभयो। भारतका प्रधान सेनापति जनरल धीरज सेठ नेपाल भ्रमणका क्रममा आज काठमाडौँ आइपुग्नु भएको छ। राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलले भोलि राष्ट्रपति कार्यालयमा आयोजना हुने विशेष समारोहमा प्रधान सेनापति सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जनी चिन्ह प्रदान गर्नुहुने कार्यक्रम रहेको नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। इन्डोनेसियाको फ्लोरेसमा गएको शक्तिशाली भूकम्पमा परि मृत्यु हुनेको सङ्ख्या 53 नागेको छ। भूकम्पका कारण करिब 5,000 मानिस विस्थापित भएका छन्। इन्डोनेसियाको करिब 29 करोड जनसङ्ख्या लगभग 17,000 टापुमा बसोबास गर्छ। यो पेसिफिक रिङ अफ फायरमा पर्ने भएकाले विश्वकै सबैभन्दा बढी भूकम्प आउने देशहरूमध्ये एक हो। हिजो बिहानै गएको 7.7 म्याग्निच्युडको भूकम्पको केन्द्रबिन्दु इन्डोनेसियाको मध्य क्षेत्रमा रहेको फ्लोरेस टापुको एन्डे सहरबाट करिब 68 किलोमिटर उत्तर पश्चिममा पूर्वी नुसा तिङ्गारा प्रान्तमा परेको थियो। अब आर्थिक समाचार।
4: नेपालका विभिन्न 20 वाणिज्य ब्याङ्कहरूले भदौ महिनाका लागि नयाँ ब्याज दर सार्वजनिक गरेका छन्। ब्याङ्किङ प्रणालीमा उच्च तरलता कायम रहेका बेला साउनको तुलनामा भदौ महिनामा पनि औसत ब्याज दर थप घटेर आएको छ। भदौ महिनाका लागि व्यक्तिगत निक्षेप तर्फको औसत अधिकतम ब्याज दर साउनको 4.1675% बिन्दुबाट घटेर 4.136% झरेको छ। संस्थागत निक्षेपको औसत ब्याज दर पनि 3.116% बिन्दुबाट घटेर 3.081% झरेको छ। भदौ महिनाका लागि कुल 5 ब्याङ्कहरूले ब्याज दर घटाएका छन्। 15 वाणिज्य ब्याङ्कहरूले साउन महिनाकै ब्याज दरलाई निरन्तरता दिएका छन्। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले नेपालमै बनेको विद्युतीय स्कुटरको प्रवर्धनका लागि सरकारको साथ रहने बताउनु भएको छ। श्रीप्रति यात्रीद्वारा काठमाडौँको बुढा नीलकण्ठ स्थित कारखानामा तयार पारिएको नेपालमै बनेको पहिलो विद्युतीय स्कुटर यात्री P2 बनाउने प्रक्रियाको कारखानामै पुगेर अवलोकन गर्दै अर्थमन्त्री वाग्लेले त्यस्तो विचार व्यक्त गर्नु भएको हो। नेपालले आफै डिजाइन गरेर द्विपाङ्ग्री विद्युतीय सवारी साधन निर्माण गर्नु आफैमा ऐतिहासिक कदम भएको बताउँदै अर्थमन्त्री वाग्लेले त्यसलाई विश्व बजारसम्म फैलाउन र प्रतिस्पर्धामा अब्बल बनाउन सुझाव दिनुभयो। नेपालमा बनेको स्कुटरले विश्व बजारमा चलिरहेका ब्रान्डहरूलाई जित सक्नुपर्छ भन्दै अर्थमन्त्रीले प्रवासमा रहेका नेपालीले खोजी चढेको हेर्न पाइयोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो। कार्यक्रममा श्रीप्रति ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठले नेपाली उत्पादनलाई प्रोत्साहन गर्न सरकारले विद्युतीय ब्याट्री र स्कुटरका पार्ट पूर्जा बनाउने कच्चा पदार्थमा सहुलियतपूर्ण नीति लिनुपर्ने बताउनुभयो। ग्यास विक्रेता महासंघ नेपालले विक्रेता मार्फत ग्यासको बिक्री वितरण गरी उपभोक्तालाई राहत दिन सरकारसँग माग गरेको छ। ग्यास उद्योग र फरक फरक स्थानमा बिक्री केन्द्र तोकेर ग्यास बिक्री वितरण गरिँदा उपभोक्ताले अनावश्यक दुःख पाएको भन्दै महासंघले नजिकैको विक्रेता मार्फत उपभोक्तालाई सहज रूपमा ग्यास पाउने व्यवस्था गर्न माग गरेको हो। विक्रेता मार्फत बिक्री नगरी उद्योग र विभिन्न बिक्री केन्द्र मार्फत ग्यास बिक्री गर्ने निर्णयले ग्यासको अभाव थप जटिल बन्दै गएको छ। महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालद्वारा आइतबार जारी गरिएको विज्ञप्तिमा उल्लेख छ। मुलुकमा उत्पादित बिजुलीको बजार विस्तार गर्न निजी क्षेत्रलाई सहभागी गराउनु पर्नेमा ऊर्जा क्षेत्रका जानकारहरूले जोड दिनु भएको छ। उहाँहरूले विद्युत बजार विस्तार गर्न नयाँ कानून आवश्यक नरहेको र विद्यमान विद्युत ऐनका आधारमा निजी क्षेत्रलाई विद्युत व्यापारको अनुमति पत्र दिन सकिने उल्लेख गर्नु भएको छ। स्वतन्त्र ऊर्जा उत्पादक संघ नेपाल इपानले ललितपुरमा आयोजना गरेको छलफलमा उहाँहरूले एउटा निकायबाट मात्र ठूलो परिमाणमा विद्युत व्यापार सम्भव नहुने भन्दै प्रतिस्पर्धात्मक विद्युत बजारका लागि निजी क्षेत्रलाई पनि सहभागी गराउनु पर्नेमा जोड दिनु भएको छ। कार्यक्रममा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले मुलुकको अपार जलस्रोतको विद्युत उत्पादनमा अधिकतम उपयोग गर्दै देशलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउन सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न चाहेको बताउनुभयो।
0: आर्थिक समाचारको साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार। किङ्स T10 इन्डोर क्रिकेट प्रतियोगितामा 28 टोलीको सहभागिता रहने भएको छ। भदौ 1 5 गतेसम्म चल्ने प्रतियोगितामा सहभागी टोलीलाई 7 समूहमा विभाजन गरिएको छ। प्रतियोगिता लिग कम नकआउट प्रणालीमा सञ्चालन हुनेछ। समूह चरणको प्रतिस्पर्धापछि छनौट भएका टोली राउन्ड अफ 16 प्रवेश गर्नेछन्। त्यसपछि नकआउटका आधारमा खेल हुनेछ। विश्व प्रसिद्ध नेपाली पर्वतारोही स्वर्गीय निर्मल पूजा निम्स दाई प्रति सम्मानमा यस प्रतियोगिताको नारा Giving up is not in my blood, sir. It's not in the blood रहेको छ। प्रतियोगिताको ब्रान्ड एम्बेसेडरका रूपमा मुआ थाई फाइटर रजिना बिष्ट रहेकी छिन्। हिमालयन राइडर्स सोसाइटी हेटौडाले हेटौडा उपमहानगरपालिका 18 स्थित गोरक्षे तालको प्रवर्धन गर्ने उद्देश्यले अभियान सुरु गरेको छ। पर्यटकीय सम्भावना रहेर पनि अपेक्षित प्रचार प्रसार हुन नसकेको गोरक्षे तालको पर्यटन प्रवर्धन गर्ने उद्देश्यले साइक्लिङ आयोजना गरेको हो। साइक्लिङका माध्यमबाट हेटौडा सहित देशका विभिन्न पर्यटकीय सम्भावना बोकेका गन्तव्यको प्रवर्धन गरिरहेको सोसाइटीले गोरक्षे तालको प्रचार प्रसार गर्ने उद्देश्यले आइतबार साइक्लिङको आयोजना गरिएको सोसाइटीका अध्यक्ष राजु थापा मगरले जानकारी दिनुभयो। बङ्गलादेशले घरेलु टोली अस्ट्रेलिया विरुद्धको पहिलो टेस्टमा 9 शानदार जित निकालेको छ। बङ्गलादेशले टेस्ट क्रिकेटमा अस्ट्रेलियालाई दोस्रो पटक पराजित गरेको हो। यसअघि बङ्गलादेशले 9 अगाडि अस्ट्रेलिया विरुद्ध जित निकालेको थियो। यो जितसँगै बङ्गलादेशले 2 टेस्टको श्रृङ्खलामा 1-0 अग्रता लिएको छ। दोस्रो तथा अन्तिम टेस्ट अगस्त 22 म्याके स्थित ग्रेट ब्यारियल रिफ एरिनामा हुनेछ। डार्बिन स्थित मरारा क्रिकेट मैदानमा अस्ट्रेलियाले प्रस्तुत गरेको 57 रनको लक्ष्य बङ्गलादेशले मात्र 1 गुमाएर पूरा गर्यो। बङ्गलादेशका मोमिन उल हकले अभिजित 30 र सदमन इस्लामले अभिजित 25 रन बनाए। अस्ट्रेलियाका लागि एकमात्र विकेट जोस हेजलवुडले लिए। दोस्रो इनिङ्समा घरेलु टोली अस्ट्रेलियाले 284 रन मात्र बनाउन सकेपछि अस्ट्रेलियाले 57 रनको झिनो लक्ष्य प्राप्त गरेको थियो। दोस्रो इनिङ्समा अस्ट्रेलियाका क्यामरुन ग्रिनले 104 रनको योगदान गरे। उनले 204 बलमा 4 चौका र 1 छक्का प्रहार गरे। बङ्गलादेशका मेहदी हसन मिराजले 5, हसन मोहम्मदले 3 तथा तस्किन अहमद र ताइजुल इस्लामले 1-1 विकेट लिए। त्यसअघि टस जितेर ब्याटिङ रोजेको अस्ट्रेलिया पहिलो इनिङ्समा 198 रनमै समेटिएको थियो। अब मौसम। आज राति देशका हिमाली भूभागका केही स्थान, पहाडी र तराई भागका धेरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। नेपाली काङ्ग्रेस संस्थापन इतर पक्षको राष्ट्रिय सम्मेलन 5 बुधे निष्कर्षसहित सम्पन्न। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले भोलिदेखि नागरिक नीति र नेतृत्व कार्यक्रम सुरु गर्दै कार्यक्रम अन्तर्गत मन्त्रीहरू महिनामा कम्तीमा एकपटक पार्टीको केन्द्रीय कार्यालय उपस्थित भई नागरिक र पार्टी पंक्तिसँग प्रत्यक्ष संवाद गर्नुपर्ने। देशका अधिकांश स्थानमा वर्षा, सतर्कता अप्नाउन मौसम पूर्वानुमान महाशाखाको आग्रह। रोल्पा, बाजुरा र जाजरकोटको पहिरो प्रभावित क्षेत्रको भौगर्भिक अध्ययन गरिने। र इन्डोनेसियामा गएको शक्तिशाली भूकम्पमा परि मृत्यु हुनेको संख्या 53 नाघ्यो। हवस् त, राति 9 बजेको समाचार सकियो। 10 बजे हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मध्य प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहुँ,
0: लुम्बिनी प्रदेशमा
1: सात दोबाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: नमस्कार अनि हार्दिक स्वागत छ तपाईँ यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम हाम्रो बोली। यो कार्यक्रम यहाँले सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट सुनिरहनु भएको छ। त्यसै गरी अनलाइनमा रेडियो नेपाल .gov.np र रेडियो नेपालको मोबाइल एप र फेसबुक पेज मार्फत यतिखेर हामीलाई संसारको जुनसुकै कुनामा बसेर कार्यक्रम हाम्रो बोली सुन्दै हुनुहुन्छ। आज हामी कार्यक्रम हाम्रो भोलिमा सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोक गढी नगरपालिका वडा नम्बर 13 का स्थायीवासी रत्नबहादुर तामाङसँग कुराकानी गर्नेछौ। उहाँ शारीरिक अपाङ्गता भएका व्यक्ति हुनुहुन्छ। रत्नजी, कार्यक्रम हाम्रो बोलीमा स्वागत छ।
1: हस्, धन्यवाद छ हजुरले।
0: यहाँलाई फेरि पनि हामी एकदमै धेरै धेरै धन्यवाद दिन चाहन्छौँ आफ्नो महत्त्वपूर्ण समय दिनुभएकोमा। स्टुडियोसम्म आएर आरामै हुनुहुन्छ?
1: म एकदम ठिकै छु। तपाईँलाई नै एकदम धेरै धन्यवाद किनभने यहाँसम्म आउने मौका दिनु हो, त्यसको लागि म एकदम हार्दिक नमन गर्दछु हजुरहरूलाई र हजुरप्रति।
0: अहिले केमा व्यस्त हुनुहुन्छ?
1: म यतिकै हल्का फुल्का कामहरू कहिलेकाहीँ आयो भने बाहिरतिर गर्छु, नभए त्यही अब भिडियोहरू बनाउँछु, होइन टिकटक कन्टेन्ट युट्युब कन्टेन्टहरू बनाउने गर्छु।
0: यहाँ टिकटकमा एकदमै भाइरल हुनुहुन्छ, टिकटकमा कसरी प्रवेश गर्नुभयो?
1: सुरुमा एक्सिडेन्ट भइसकेपछि म यतिकै बसिरहेको थिएँ अनि साथीभाइहरू भेट्दाखेरि त्यो सुरुमा त नामै अर्को थियो, टिकटक म्युजिकली के भन्ने गर्नुहुन्थ्यो अनि के रहेछ भनेर यसो हेर्थेँ। त्यही अब त्यही नाच्ने साच्ने लिपसिङ गर्नेहरू हुन्थ्यो अरे, अनि मैले चाहिँ फोटो मात्र हालेर छोड्दा थिएँ। त्यतिखेर 22-23 हजार भ्यू गएको थिएँ, मैले वास्तै गरेन के हो कमेन्ट पनि आइरहेको हुन्थ्यो। पछि गएर फेरि 1-1.5 वर्षपछि फेरि सुरु गरेँ अलिअलि भिडियो हाल्दै, अनि 81 एउटा भिडियो चाहिँ 3-4 लाख बनाउनु अलिक भाइरल भएको थियो। त्यतिखेर भाइरल भन्ने पनि थाहा थिएन आफूलाई, त्यो शब्द भाइरल भन्ने पनि के हो, यो भ्यू गर्ने के हो, वास्तै थिएन, टन्नै आउँथ्यो। अनि सोध्थ्यो मान्छेहरूलाई भाइरल भएछ त भन्ने कुराहरू गर्नुहुन्थ्यो, के हुन्छ यो भयो भनेर भन्थेँ। पछि थाहा भयो।
0: कसरी भएको यहाँको एक्सिडेन्ट?
1: होल्डिङसम्म त्यही काम गर्छु हामी चाहिँ, एउटा म चाहिँ एउटा 6G होल्डर हो पाइपिङ लाइनको, होइन मैले बाहिर पनि पाइपिङ लाइनमै 6G होल्डर गरेँ हौ, टिक होल्डर। म इराकबाट भेकेसन आउँदाखेरि चाहिँ 1 महिनाको छुट्टीमा आएको भूकम्पपछि, त्यतिखेर चाहिँ खास भूकम्पमा घरहरू सबै लथालिङ्ग भइसकेको थियो सिन्धुपाल्चोको। एक्चुली जाउँ घरतिर जाउँ हेरौँ परिवार भेटौँ भन्ने हिसाबले आउँदाखेरि चाहिँ किन खाली बस्नु भनेर काम गरियो। 10-15 दिन गरेको थियो, यस्तै 5-7 दिन कि 10-12 दिन भएको थियो। 3 तला माथि मैले चाहिँ त्यो फलामको पाइप लिएर गएको थिएँ 20 फिट लामो, त्यो ठाउँ अलिकति सानो थियो। त्यहाँ घुमाउँदाखेरि पछाडि झ्यालबाट निस्केछ, झ्याल थिएन भनौँ न, खुल्लै थियो। गएर निस्केर हाइड्रेसनमा छोएपछि म त्यहीँ ढलेछु भनौँ। करेन्ट लागेको चाहिँ एकजना साथी हुनुहुन्थ्यो सँगै काम पनि, उहाँले थाहा पाउनु भएछ। लट्ठीको झडा ठ्याक्क पठाउँदाखेरि सिधा लागेछ तारमा, लागेपछि छुट्टियो, नछुटे भएदेखि सायद मेरो जिन्दगी त्यहीँ हुन्थ्यो होला।
0: त्यही क्रममा चाहिँ त्यही दुर्घटनामा यहाँले दुवै हात गुमाउनु पर्यो।
1: हजुर,
0: अर्को नयाँ हात जोड्नु भएको छ।
1: यो चाहिँ आर्टिफिसियल हो। पहिला सुरुमा म जब एक्सिडेन्ट भइसकेपछि युट्युबहरूमा खोज्थेँ, कता कता खोज्थेँ कस्तो हुँदो रहेछ आर्टिफिसियल ह्यान्ड भनेर खोज्थेँ। अनि यो चाहिँ पछि जोडेको, सुरुमा चाहिँ मलाई सपोर्ट गरेर हङकङको टिमले चाहिँ गर्नुभएको थियो। त्यो अर्को मायोवाला अलि एडभान्सवाला माया ह्यान्ड बन्दो रहेछ, 3 गर्नुभएको थियो, एउटा 2 मेकानिकल एउटा, त्यो चाहिँ हेर्दाखेरि हात जस्तो नै। त्यो चाहिँ के भयो भनेदेखि तपाईँको 4-5 वर्ष 5-6 वर्ष जति चलाएँ, त्यो बिग्रेपछि कम्पनीको ऊ चाहिँ के रहेछ भने नेम चाहिँ त्यो एकचोटि बिग्रेपछि रिपेयर नगर्ने पुरानो हातहरू भन्ने कुराहरू रहेछ उहाँहरूको, अब के न के होला नि त कम्पनीको पोलिसी। अनि हुँदैन भनेपछि म बिचमा टेन्सन भएँ, के गर्ने कसो गर्ने, अब कहाँबाट ल्याउने भन्ने कुराहरू भयो। त्यही हातैको क्रममा चिन्जान भएको नेसनल अर्थोपेडिकको सर हुनुहुन्थ्यो, उहाँसँग कुरो गरेँ। यहाँ उहाँकोमा जाँदाखेरि यो यसलाई के अरे ऊ देखेँ, यो स्टक यो चिम्टावाला होइन, अनि यो देखेपछि यो बनाइदिनु त मलाई, अहिले मसँग पैसा छैन, बिस्तारै ऊ गरौँला भने चाहिँ हुन्छ लगेर जानु भनेर त्यतिखेर जति छ 5-6 हजार कति दिएँ मैले। दिएर 1-1.5 वर्षपछि मैले उहाँको किस्ता सकाएँ, 50-60 हजार कति लिनुभएको थियो उहाँले। यो चाहिँ खास स्टक बसिया भएर यसको चाहिँ सामानहरू खासै छैन, यो पनि अब यो बाइकको ट्युब हो, यो आफूले काटेर हालेको डिजाइन भइहाल्यो मेरो, यो बुलेट बाइकको चेन हो, यो त्यसको क्लच वायर
0: यो
1: त बिग्रिरहन्छ। अर्को एउटा एक्स्ट्रा कम्पनीकै टेक्नोलोजी कम्पनीको मेकानिजम भएको चाहिँ एउटा व्यवस्था गर्नु पर्ला बिस्तारै भन्ने सोचिरहेको छु।
0: त्यो हात व्यवस्था गर्नलाई पनि अलिक समय लाग्ला र खर्च पनि,
1: त्यही भएर अड्किरहेको छु
0: खर्चको कारणले।
1: मेन त खर्चै त हो नि हामीसँग, किनभने अब थोरैमा आउन्न होइन, अब महँगो नै तिर्नुपर्छ। उनीहरू पनि कम्पनी हो, उहाँहरू पनि होइन, उहाँहरूले त कम्पनीको जुन रेट छ त्यो त फुल पेमेन्ट त नियमअनुसार तिर्नै पर्ने हुन्छ, त्यो कारणले भन्ने कुरिरहेको छु। धेरैले भन्नु त हुन्थ्यो टिकटकमा कोटेसन मगाउनु हामी हेर्छु त भन्नुहुन्थ्यो होइन, तर कोटेसन मगाएपछि अब खै के कारणले गर्दा सबै बिजी अथवा कहिले के कहिले रिस्पोन्सहरू त्यस्तो राम्रो नआएपछि मैले यतिकै राखिरहेको छु, अब बिस्तारै आफै नै अब हेरौँ कति सकिन्छ ऊ गरेर पछि गर्नु पर्ला भनेर सोचिरहेको छु। किनभने मैले ल्याउनु पर्ने काम त मैले ल्याइहालेँ होइन, कोटेसन जो मगाउनु पर्ने कम्पनीबाट मगाइहालेँ नि त होइन, भोलिको दिनमा फेरि अब धमाधम त्यो भनिरहनु पनि मलाई अलिकति अप्ठ्यारो लाग्छ क्या, मैले ल्याएँ गर्नु पर्यो भन्ने कुरा नै हुन्न होइन, त्यो कारणले ठिकै छ बिस्तारै होला कि भनेर।
0: आर्थिक अवस्थाकै कारणले यहाँले अर्को हात चाहिँ जोड्न सक्नु भएको छैन?
1: छैन, किनभने थोरै उसले मिल्दैन होइन, पैसाले मिल्दैन।
0: नयाँ हातको लागि कति जति खर्च लाग्छ होला?
1: उख्यान भन्छु यो चिम्टावाला हो, यो पुरानो मोडेल हो होइन, नयाँ मोडेल एडभान्सवाला म हाल्दिनँ, किनभने हामी साधारण नर्मल मान्छेले त्यो हाल्न सकिन्नौँ होइन। हुने खानेले त ठिकै हो, वर्षमा दुई चार वर्षमा पाँच दस लाख रुपियाँ फाल्दा केही फरक पर्दैन भन्ने त ठिकै हो, तर हामीलाई अलिक गाह्रो हुन्छ। अब यसको चाहिँ तपाईँको मैले कोटेसन निकाल्दाखेरि एक डेढ वर्ष अगाडि निकालेको हो, कता मोबाइलमा पनि छ होइन, 1,38,000 चान्चुन कति आइसी छ, त्यसमा अब खानु पर्यो बस्नु पर्यो प्लेन भाडा गर्दाखेरि एकटाको 3 जति भेट्छ होला, 3-3.5।
0: त्यति खर्च भयो भने यहाँले नयाँ हात पाउनुहुन्छ?
1: हजुर, नयाँ हाल्न सकिन्छ, किन त्यहाँ 10-15 दिन बस्नु पर्ने हुन्छ, प्लेनमा जानु परिहाल्यो, अनि त्यो चाहिँ जर्मनको कम्पनीको हात हो, त्यहाँबाट अनि इन्डियामा फिटिङ मात्र गर्ने रहेछ।
0: यहाँले जब दुवै हात गुमाएको अवस्थामा आफूलाई पाउनुभयो त्यतिखेर कस्तो महसुस गर्नुभयो यहाँले?
1: खासमा मलाई चाहिँ सुरुमा एक्सिडेन्ट हुने बित्तिकै धेरै हस्पिटल घुमाउनु पाएर रहेछ, पछि सोधेको मैले, सुरुमा चिरायु लानुभएछ, टिचिङ लानुभएछ होइन, पुरै छटपटाइ थियो गाडी, जस्तै त्यहाँ एक्सिडेन्ट भएपछि लाने ठाउँकै कुरो गरौँ न, गाडीहरूले रोकेन होइन, लानु मानेन, अनि एकजना मिठाई बोक्ने गाडी हुन्छ नि उहाँले चाहिँ रोक्नु पऱ्यो, मिठाई टन्नै थियो गाडीमा, सबै काच्या कुची गरेर छटपटेर हुन्छ नि, म छटपटेर लाता ल्याएर कहाँ कहाँ पुऱ्याएर, मलाई त होस् त छैन, अनि जस पछि चाहिँ भन्नु त साउले कति करायो होला उहाँलाई भन्ने कुराहरू गर्नुहुन्थ्यो, अब कसले लानुभयो जस उहाँलाई धेरै धन्यवाद छ यहीँबाट होइन। लास्टमा मलाई केएमसी लग्यो, आइसियु नपाएर चाहिँ केएमसी लानुभयो, अनि होसमा आएको भनेको म 15-20 दिनपछि चाहिँ होसमा आयो होला, अरू बेला त म के भन्छ त्यो हुने कि होस् नहुने कि थाहै नहुने, अनि सुरुमा चाहिँ ड्रेसिङ गर्न आउनु भएको थियो, अलिअलि होस आएपछि चाहिँ काटेको थिएन, पुरै यस्तै चिरेको थियो नि, पुरै काँक्रो जस्तै चिराएर यत्रो सुन्या रहेछ, अनि उयो गरेर राख्नु भएको थियो, अनि देखाउनु भयो, ए के भएछ ए हो भने पक्लक्क सुतिहालेँ कि म होइन, हेरेँ अनि सुतेँ कि, अब त्यो होसै छैन नि त, अब त्यो औषधले लटेर आएछ, खाना छैन केही छैन होइन, पछि अनि होस आएपछि चाहिँ पछि काट्नु भएको, पछि चाहिँ काट्दाखेरि चाहिँ अब सुरुमा चाहिँ डक्टरहरूले के भन्नुभयो भने अब आर्टिफिसियल हातहरू पाउँछ, टेन्सन नलिनु, अब किनभने तपाईँको काटेन भन्ने फालेन भने क्यान्सर हुनसक्छ, पछि

0: धेरै कुराहरू गयो त्यतिखेर होइन, अब हात गयो, अब जागिर गयो होइन, भएको अलिअलि भएको पैसा सेभिङ गर्नु सकियो होइन, धेरै कुराहरू हुन्छ नि अब सकेपछि चाहिँ अब सबलाई बिर्सिदिएर अबको बाटो चाहिँ सकेको कोसिस गर्दै जाउँ होइन, बाँच्यो त्यसैमा खुसी हुनु पर्यो भन्ने हिसाबले चाहिँ यहाँनिर प्रयासहरू ट्राईहरू गर्दै गर्दै गर्दै गर्दै चाहिँ हिँडिरहेको छु, अहिले पनि हिँडिरहेको छु भनौँ न।
1: कहिलेकाहीँ अब म अपाङ्गता भएकै कारणले मैले दुवै हात गुमाएँ, अब जीवनमा केही गर्न सक्दिनँ भन्ने त्यस्तो सोचहरू कहिले आउँछ कि आउँदैन?
0: नै त्यो चाहिँ म कहिले पनि आउँदैन, म सुरुमा नि आएन अहिले पनि आएन, म जे चाहिँ त्यसमा खुल्ला रूपमा ढुक्कै हिँड्छु, बाहिर हिँड्दा नि म अब जे चाहिँ हिँड्ने यही हो, एउटा यो कुटी हात एउटा ठुटी हात बोक्छु, लग्रा लग्रा हिँड्छु होइन, हिँड्नै पऱ्यो होइन। सुरुमा चाहिँ हल्का अप्ठ्यारो पनि लाग्थ्यो, अनि प्लस अनि कुकुरहरूले नि अलिक खेदाउँथ्यो कि, किनभने त्यतिखेर भर्खर भर्खर हस्पिटलबाट निस्केको अलिक फोरी अब दुब्लो अब कस्तो देख्यो होला होइन, कुकुरहरूले नि भुक्न आउँथ्यो कि, त्यो अलिक अजिब पनि लाग्यो होला नि त। अनि अहिले चाहिँ मजाले हिँड्छु होइन, गर्नुपर्छ भन्ने हिसाबले कन्फिडेन्टका साथमा चाहिँ मनमा चाहिँ आँट चाहिँ हुन्छ नि, त्यो चाहिँ राखेर हिँड्छु कि।
1: अहिले धेरै व्यक्तिहरू हुनुहुन्छ जो आफू अब केही कारणवश अपाङ्गता हुन पुगेपछि निराश हुनुहुन्छ, अब मेरो जीवन सकियो, यति नै हो, म जीवनमा अगाडि केही गर्न सक्दिनँ, मेरो जीवनमा चाहिँ अब वेस्ट अफ लागिसक्यो भनेर सोच बनाएर बस्नु भएको छ, उहाँहरूलाई के भन्न चाहनुहुन्छ?
0: होइन, जीवनमा फुल स्टप त त्यसरी त लिनै भएन हामीले होइन, किनभने एउटा मेरो शरीर कमजोर भयो अथवा केही मन दुख्यो के भयो भन्दैमा त्यसले बरु एकछिन विश्राम गर्ने अथवा विश्राम गर्ने अथवा एकछिन हुन्छ नि मजाले रिल्याक्स लिने कसरी किन सोच्ने त्यो हिसाबले हिँड्नुपर्छ होइन। अब फुल स्टप नै लाग्यो भने मेरो त झन् कहाँ पुग्यो पुग्यो, म जब एउटा साधारण गाउँको मान्छे न, मेरो फ्यामिली सपोर्ट छ होइन, बाबा हुनुहुन्न, मम्मी 75 वर्ष गाउँमा हुनुहुन्छ, दाइ अब गाउँमै खेतीपाती गर्ने मान्छे, भाइ अब सानोतिनो यसो ड्राइभिङहरू गर्नुहुन्छ, दिदीहरू सानोतिनो घर अब यताउता काम गरेर ऊ गर्नुहुन्छ जिन्दगी चलाउनुहुन्छ भनेपछि त मेरो त झन् केही पनि थिएन नि त, टेन्सन हुँदैमा फुल स्टप लाग्ने अनि त्यसपछि सक्यो भनेर बस्यो भने त फेरि त्यो बाहेक अरू के अरे उनै छैन क्या, त्यो त्यसो गर्दाखेरि राम्रो उनै रिजल्टै निस्किँदैन तपाईँको होइन,
1: झन् दुःख पाइन्छ,
0: झन् दुःख पाइन्छ, झन् डिप्रेसन हुन्छ, के गरौँ कसो गरौँ, त्यो अब नेगेटिभ दिमाग ती अर्को कुराहरू घुसेला
1: आफ्नो कारणले, फेरि घर परिवारले पनि दुःख पाउँछ,
0: दुःख पाउँछ, त्यो त स्योर हो,
1: त्यो भएको हुनाले आफू जे छ त्यसमै चाहिँ खुसी भएर अगाडि बढ्न सक्नु पर्यो,
0: बढ्नु पर्यो, जे छ त्यसमा खुसी भएर बढ्नु पर्यो, अगाडि हुन्छ नि होइन म गर्छु ट्राई गर्छु, एकचोटि फेल होला दुईचोटि फेल होला गर्छु भनेर चाहिँ हिँड्नु पर्दो रहेछ, म पनि त्यही गरेकै हो, म चाहिँ अब उनै भइसक्यो भनौँ न, के भन्छ यो प्र्याक्टिकली नै भइसक्यो होइन, भोगिसक्यौँ होइन, अब दुःख पनि पाइसक्यौँ, योभन्दा दुःख के पाउनु होइन, त्यो भएको कारणले यस्तै हो सुख दुःख जिन्दगी।
1: रत्नजी यहाँ बाहिर देश पनि गएर आइसक्नु भएको छ,
0: हजुर,
1: बाहिर देशमा अपाङ्गता भएका व्यक्तिहरूको अवस्था र हाम्रो देशको अपाङ्गता भएका व्यक्तिहरूको अवस्थामा धेरै फरक छ,
0: हजुर एकदम, त्यो त एकदम फरक हुन्छ त्यहाँ त, किनभने त्यहाँ हामीले देख्दाखेरि उहाँहरूको केयर किपरदेखि लिएर उहाँहरूको भत्ता त्यो दुनियाँ सुविधाहरू दिएको हुन्छ, सरकारले सबै गरेको हुन्छ।
1: अपाङ्गता भएका व्यक्तिहरूका लागि छुट्टै नीति नियमहरू कानुनहरू बनेका छन्, ती एकदमै राम्रा छन्,
0: हजुर हजुर, मैले पाएको भनेको राज्यबाट त्यही भत्ता पाउँछु होइन, उपचार सुपचार केही छैन, पैसा भएन यहाँ सिधै मर्ने हो, बाहिर त के छ तपाईँको मैले देखाउँछ बुझिहाल्छ अब साथीभाइले भनिहाल्छ, त्यहाँतिर त पैसा भएन अहिले भएन उपचार चाहिँ गरिन्छ अरे हस्पिटलले होइन, गरेपछि बिस्तारै पछि जति सकिन्छ महिनामा बिल जस्तो आएर जति सकिन्छ तिर्न सकिन्छ त्यसरी तिर्ने नियमहरू हुन्छ त्यहाँ त होइन, त्यहाँ त यहाँ त छैन सिधै, छ भने ठिकै छैन भने उपाय नै थियो लास्ट।
1: राज्यले दिएका सेवा सुविधा लिनका लागि यहाँलाई कतिको गाह्रो छ?
0: पहिला चाहिँ अब गाह्रो हुन्थ्यो, अब अहिले चाहिँ ब्याङ्कमा हाल्नुहुन्छ क्यारे, अनि वर्षमा एकचोटि रिन्यु गर्नुपर्ने हुन्छ।
1: टिकटकमा एकदमै भाइरल हुनुभयो,
0: हजुर,
1: यो पनि प्रविधिकै एउटा पाटो हो,
0: हजुर,
1: प्रविधिले यहाँको जीवनमा कस्तो प्रभाव पारेको छ?
0: होइन, मलाई टिकटकले एकदम धेरै नै राम्रो सपोर्ट गर्नुभएको छ होइन, धेरै नै राम्रो मान्छेहरू पनि भेटिन्छ, धेरै नराम्रो पनि भेटिन्छ होइन, गाली गर्ने नि भेटिन्छ, माया गर्ने नि भेटिन्छ, तर त्यसमा हजारौँमा एक दुईजनाले गाली गर्यो भन्दैमा मन कहिले पनि आत्तिनु हुँदैन होइन, एकछिन मन दुख्छ होइन, हामी अब झन् एक त जिन्दगी के भन्छ यो जिन्दगीले नै ठगिएको जस्तो भयो नि त होइन, त्यस्तो मान्छेले गाली गरेर खासै केही पाउनेवाला पनि छैन उहाँहरूलाई होइन, त्यो नगर्दा ठिक हो, साथ सपोर्ट भनेको आफूले राम्रो कामहरू राम्रो कुराहरू हाल्दै जाने गर्दै गयो भने मान्छे के अरे उहाँहरूलाई मन पऱ्यो भने त मजाले गर्नुहुन्छ, जस प्रविधि नयाँ नयाँ आउँछ त्यसमा क्याच गर्नु सक्नु पर्यो होइन, त्यो प्रविधिलाई सम्हाल्न सक्नु पर्यो,
1: टेक्नोलोजीहरूले चाहिँ आफ्नो जीवनमा चाहिँ कतिको युजफुल छ त होइन,
0: हजुर,
1: त्यसलाई हामीले कसरी युटिलाइज गर्ने भन्नेमा फरक पर्यो,
0: फरक पर्यो, त्यसमा चाहिँ अब राम्रो गरे राम्रै हुन्छ, नराम्रो गरे नराम्रै हुन्छ होइन।
1: पढाइ कहाँसम्म पुर्याउनु भएको छ?
0: मेरो पढाइ चाहिँ मेरो अनुर एक्सिल चाहिँ नै हो होइन,
1: भोलिको दिनमा यहाँले चाहिँ यो भइदिएको भए मेरो जीवनमा मैले यो कामहरू यसरी गरेर आफ्नो जीवन चाहिँ सही तरिकाले चलाउँथेँ होला जस्तो लाग्छ होला,
0: हजुर,
1: के के चाहिँ भइदियो भने यहाँ

0: को जीवनमा चाहिँ सजिलो हुन्थ्यो?
1: अब धेरै कुराहरू छ, अब यो भइदिए हुन्थ्यो भनेर आश गर्ने कुरा नि मलाई त्यति गर्नु नि मलाई त्यो पुगेन भने फेरि भोलि मनै दुख्छ होइन, धेरै कुराहरू बाँकी छ, उमेर पनि त्यस्तै भइसक्यो होइन, सबैको हेऱ्यो भने अब साथीभाइको हेऱ्यो भने सबैको हुन्छ नि घर परिवार यताउता सबै व्यवस्था भइसक्यो, आफ्नो केही छैन, तै पनि अहिले आफूले सकेको गर्दै हिँडिरहेको छु, भविष्यमा त्यही हो, अब अहिले त एक्लै बस्छु नि त रुममा, एक्लै बस्छु, एक्लै कामहरू गर्छु, लुगासुगा धुने, खाना पकाउने एक्लै गरिरहेको छु नि त, सकी नसकी बाध्यता भनौँ होइन, गाह्रो त धेरै गाह्रो छ नि, हुनेलाई त गाह्रो हुन्छ, झन् मलाई त कति गाह्रो छ नि, भोलिको दिनमा अब बिस्तारै घर परिवार यताउता होलान् होइन, आफ्नो पनि माया गर्ने मान्छे कोही होलान् होइन, प्लस अब यसो अलिकति डेली मन्थली रूपमा मजाले राम्रोसँग इन्कम आउने चिजहरू गर्न सक्यो भने अलिकति सहज होला जस्तो लाग्छ।
0: के काम गर्न रुचि लाग्छ नि यहाँलाई?
1: काम चाहिँ अब पहिला चाहिँ मैले त्यही होल्डिङको काम गर्थेँ, मैले त्यो बिचमा बिचम्बर लिन्थेँ कामहरू, बिचाबिरी म आफू पनि त्यसै कारणले एक्सिडेन्ट भयो, त्यसपछि त्यति मैले इन्ट्रेस्ट थिएन, इन्ट्रेस्ट भन्दा पनि अब मलाई त्यो गर्न सेटअप गर्न लागि पैसा पनि थिएन नि त, वर्कसपहरू यताउता, अनि त्यसपछि मैले छोडेँ, अहिले चाहिँ अब धेरै कामहरू ट्राई गरेँ, कहिले रत्नपार्कमा गएर लुगा पनि बेचेँ होइन, दुध डेरी खोल्ने भनेर डेरी पनि यसो चलाएँ, तर त्यो शारीरिक कमजोर अथवा त्यसले गर्दाखेरि साथ अलिक नदिएपछि अलिक गाह्रो हुँदो रहेछ, यो नै गर्छु भने चाहिँ छैन, अब हेरौँ अब आफूलाई सहज हुने काम चाहिँ कस्तो भेटिन्छ,
0: त्यो सहज हुने काम यहाँले पाउनु भयो भने मजाले आफ्नो जीवन चलाउन
1: सकिन्छ, अब हेरौँ बिस्तारै।
0: अब धेरै हामी समाचारहरू सुन्ने गर्छौँ, अपाङ्गता भएकै कारण दुर्व्यवहारमा परेको, हिंसामा परेको घटनाहरू धेरै सुन्छौँ हामी,
1: हजुर,
0: यहाँ त्यस्तो घटनामा पर्नु भएको छ कि छैन?
1: अलिकति अप्ठ्यारो चाहिँ मलाई के लाग्ने भने अब जस्तै बाहिर अब गाडीमा त सिटहरू छुट्याएको हुन्छ होइन, त्यो सिटहरूमा चाहिँ ठ्याक्क लगाएर हामी गाडीमा चढ्दाखेरि चाहिँ त्यो सिट चाहिँ छोडिदियो भयो अलिक राम्रो हुन्थ्यो होइन, छोडिदिनेको सटअपहरू म सिट खोज्दै जान्छु होइन, म भन्दिनँ कि छोड्नु भनेर, किनभने पढ्न त जानेकै हुन्छ नि त, म भन्दिनँ, बरु पछाडि फर्केर हेर्छ, फेरि ओर्लिन चाहिँ ओर्लिन हुन्छ, फेरि अर्को स्टेप के त्यहीँ ओर्लिनु रहेछ, त छोड्दै हो त म त बस्थेँ नि त, अनि त्यो कुराहरू प्लस अनि हेभाइ भनेको अब हात न हेर्ने नजर अगाडि नभने पछाडि त भनि नै हाल्छ, कुरा काटि नै हाल्छ, कुनै बेला चाहिँ सामाजिक सञ्जालमा नि अब त्यो मेरो कमेन्टहरूमा नि कमेन्ट गर्छ होइन, त्यो हात नभयो कहिले हुन्छ नि खाते जाते के के त्यो नराम्रो शब्दहरू युज गर्छ होइन, त्यो दुर्व्यवहार हेपेर भनेको हो कि होइन, हेपेरियर भनेको हो नि त, त्यस्तोहरू चाहिँ नभने हुन्थ्यो,
0: जस्तो कि यहाँले कुरा गरिरहँदा अब धेरै शब्दहरू कमेन्टमा यस्तो लेख्नुहुन्छ मन दुख्छ भन्नुभयो, त्यस्तो कमेन्टहरू लेख्ने या भन्नेहरूका लागि पनि त कानुन छ, उहाँहरूलाई त कानुन लाग्छ नि, अपाङ्गता भएका व्यक्तिहरूलाई दुर्व्यवहार गरियो भने कानुन लाग्छ नि,
1: लाग्छ के अरे, तर त्यो म जानु त मिल्छ के अरे, हाल्न अब कहाँ जाने त्यो झन्झर के, त्यही भएर ब्लक गरिदिन्छु अथवा गुगलहरू बस्छु,
0: मतलब यहाँलाई आफैलाई पनि फलनाले मलाई यस्तो भन्यो या यस्तो पोस्ट गर्यो सामाजिक सञ्जालमा यसरी लेख्यो,
1: हजुर,
0: यो कुराले चाहिँ मलाई नराम्रो लाग्यो, मलाई दुःख लाग्यो, यस्तो नभन्नु पर्ने हो, यसको लागि पनि कानुन छ, तर यहाँले थोरै भन्नुभयो कि अब कानुन त छ, अब यता गर्ने कि उता झमेला छ भन्नुभयो,
1: हजुर,
0: कस्तो खालको इन्भाइरोमेन्ट भयो भने यहाँहरू चाहिँ आफ्नो गुनासो राख्न सक्नुहुन्छ सम्बन्धित निकायसम्म?
1: त्यो चाहिँ ठ्याक्कै मलाई नि थाहा छैन कस्तो खालको मलाई चाहिँ, मलाई चाहिँ त्यो म ठ्याक्कै भन्छु नि, मलाई चाहिँ त्यो जानलाई बस ट्राभलिङ गर्दाखेरि हिँड्दाखेरि लेख्न लागि त निवेदन सिमेदन त उहाँहरूले हेल्प गरिदिनुहुन्छ, हिँड्दाखेरि नै झन्झट भएको भएर अलिकति म गाह्रो भएर त्यो नगरे हो कि, फेरि अब कुनै बेला धेरै त आउन्न, कहिलेकाहीँ एक दुईजना झुकेर आउनुहुन्छ, अब एक दुईजनाको लागि ठिकै छ, अब उहाँले जति जान्नुभयो भन्नुभयो होइन, हामीले त खासमा भनौँ भने त नेममा कानुनमा त के होला नि त, आफ्नै बुढीले त केही भन्नु पाउँदैन होइन, आफ्नै परिवारलाई त केही भन्नु पाउन्न, एउटा उहाँहरूको नि त अधिकार यताउता हुन्छ, अब मलाई भन्छ सायद नबुझेर नै होला भनेर बस्नु पर्यो।
0: अहिले पनि धेरै त्यस्तो ठाउँमा यहाँले पनि आफै पनि म यसरी यसरी दुर्व्यवहारमा पढ्छु पढ्ने गरेको छु भन्नुभयो, धेरै गाउँघरमा अहिले पनि दुर्व्यवहारमा पढ्नु भएको छ, के कति कारणले होला जस्तो लाग्छ नि यहाँलाई?
1: म आफूले भोगेको अनुसार चाहिँ त्यही हो, आफ्नो शारीरिक कमजोर छ, केही गर्दैन केही गर्न सक्दैन भन्ने हिसाबले चाहिँ म इभन म आफू पनि गाउँमा गयो भने म एक्लै हुन्छु कि गाउँमा बस्यो भने, अब दाजुभाइहरू भनेको तल्लो घरको माथिल्लो घरको अब सबै अब कोही परदेशतिर हुनुहुन्छ, कुनै अब जागिरमा जानुहुन्छ, घरमा हुनुभएको बाजे बजेहरू अब आमा बुवाहरू अब खेतीपातीमा जानुहुन्छ, अनि म एक्लै बसेन, अनि त्यो पारीतिर हेऱ्यो भने जङ्गल हुन्छ, बुहारी हेऱ्यो भने जङ्गल हुन्छ, अनि झिजो लाग्छ त्यही भएर म यतैतिर बसेको।
0: साथीहरू पनि हुनुहुन्न?
1: छैन साथीहरू, खासै छैन।
0: अपाङ्गता भएकै कारणले साथीहरू नहुनु भएको कि अरू केही कारणले?
1: होइन अपाङ्गतै भएको, अब जस्तै त्यो ऊ नमिलेर होला, कामहरू अथवा डेली लाइफको त्योहरू नमिलेर होला जस्तो लाग्छ, किन उहाँहरूको अर्कै लाइन हुन्छ होइन, अब हामी त्यही हिसाबले फिजिकल्ली अलिक सकिन्न नि त, त्यो भएको कारण अलिक कम भएको जस्तो लाग्छ, सधैँ हुँदाखेरि सँगै जहाँ भने त्यही हिँडिन्थ्यो, जे गर्ने भने त्यही एउटा ऊ हुन्थ्यो नि त, अब मलाई त्यो गर्न नसकिने सकिन्न होइन साथीहरू, अनि अब त्यो उमेर पनि त्यस्तै भयो, सबै आफ्नो परिवार यता भएको कारणले बिजी पनि होला सायद।
0: अपाङ्गता परिचय पत्र कतिको महत्त्वपूर्ण लागेको छ?
1: अपाङ्गता परिचय पत्र एकदम एउटा राज्यले एउटा दिएको त्यो ऊ भयो, अब के हुन्छ त्यो हाम्रो लागि यो मान्छे यस्तो भनेर चिनाउने भइहाल्यो, त्यो चाहिँ अब युजफुल नै छ भनेर मेरो लागि होइन. अब म गाडीहरूमा हिँड्दाखेरि अथवा कतै जाँदाखेरि अब कार्डहरू देखाउँछु होइन, अनि त्यो भत्ताको लागि त्यो हुन्छ नि वर्ग छुट्याएर दिनुभएको छ, अनि त्यो कारणले एकदम राम्रो छ, चाहिने नै कुरा हो.
0: त्यस कारण चाहिँ सबै जो जति हुनुहुन्छ अपाङ्गता भएका व्यक्तिहरू उहाँहरू चाहिँ अनिवार्यले बोक्नुपर्छ, लिनुपर्छ,
1: बोक्नुपर्छ. केही न केही नभने अब जस्तै गाडीतिर हिँड्दाखेरि होइन कार्ड देखाउनु भन्नुहुन्छ होइन, अब मेरो चाहिँ अब हातै देखिन्छ, त्यो कारणले माग्नुहुन्न, भाइरल भएको कारणले
0: चिन्नुहुन्छ सबैले.
1: कुनै कुनैले पैसा लिनुहुन्न, तपाईँको बिफेन हो क्या दाइ पर्दैन भनेर छोड्नुहुन्छ प्रायः जस्तो. कुनै कुनै चाहिँ अब कहिले काहीँ नसकेको बेलामा म चाहिँ अब गोजीमै छ निकाल्नु भन्छु, निकाल्नुहुन्छ जति चाहिन्छ त्यति.
0: दुईवटै हात छैन
1: हजुर,
0: र पनि टिकटकमा धेरै कुराहरू आफ्नो प्रतिभाहरू गरेर देखाउनुहुन्छ
1: होइन.
0: एउटा नयाँ मेसेज पनि जान्छ
1: हजुर
0: मान्छेहरूमा कि अपाङ्गता भएकै कारणले केही उसको जीवनमा चाहिँ कुनै कामको लागि बाधा भएन, बस सोच हुनु पर्यो, इच्छा हुनु पर्यो, त्यो काम पुरा हुन्छ. त्यो कुरा यहाँले प्रमाणित गरेर देखाउनु भएको छ संसारै भरि भनौँ होइन. त्यो यहाँलाई यो नयाँ नयाँ कुराहरू चाहिँ म आज यो गर्नुपर्छ, आज मैले यो बनाएर यो भिडियो हाल्नुपर्छ भनेर कसरी सोच बनाउनुहुन्छ?
1: होइन, पहिला म यो वेल्डिङमा जानुभन्दा पहिला म 3-4 वर्ष साउथ इन्डियन कुक गरेको हो. सुरुमा त गएर त्यही हो भाँडासाँडा माझेँ, हेल्पसेल्प गरेँ होइन. गरेपछि 3-4 वर्ष साउथ इन्डियन कुक गरेको, अनि कुक गरेपछि त्यतिखेर बनाएको. तर आजकल चाहिँ अलिकति त्यो मसला हाल्ने आइडियाहरू चाहिँ बिर्सिएर यसो कहिले धेरै जान्छ कहिले के हुन्छ, त्यही आइडियाहरू अहिले यसो युज गरेको आफूले गर्न सक्ने त्यही त हो होइन. त्यही भएको कारणले सकेको भिडियोहरू त्यही खानासाना पकाउने त्यही हालेर हुन्छु. अब मलाई चाहिँ फेरि अब मान्छेहरूले सोच्लान अलिक फरकै बनायो भिडियो, फरक खालको बनायो हुन्थ्यो भन्ने खालको भन्नुहुन्छ होला. अब बाहिर गएर भ्लग सक बनाउनु सकिँदैन हेर्नु, अब त्यही स्क्रिप्ट राइटिङ लेखेर बनाऊ भने अब त्यो सकिन्न आफूले, अनि आफूले सकेको त्यही खाना बनाउन सक्छ त्यही बनाएर हाल्छु.
0: एउटा भिडियो बनाउनलाई यहाँले कति समय खर्चिनुपर्छ?
1: मैले ठ्याक्कै लाग्छ हौ आधा दिन, के अरे बिहान भनौँ न, सुरु गरेँ 2-3 घन्टा दिनै जान्छ भनौँ न. त्यो रेकर्ड गर्नु पऱ्यो, त्यही 1 मिनटको भिडियो बनाउनु होइन, क्यामरा सेटअप गर्नु पऱ्यो, रेकर्ड गर्नु पऱ्यो, यताउता गर्छु, अनि त्यसपछि काटकुट बनाउने पकाउने खाने सबै फेरि भिडियो एडिटसेडिट गर्दा मलाई 1 दिन जति लाग्छ
0: एउटा भिडियो बनाउनु.
1: 1 मिनटको भिडियो बनाउँदाखेरि
0: जब यहाँले भिडियो पोस्ट गर्नुहुन्छ कमेन्टहरू आउँछ होला
1: हजुर,
0: त्यसमध्ये अब नराम्रो कमेन्टहरू पनि आउँछ
1: जब
0: राम्रो कमेन्टहरू पाइसकेपछि कस्तो हुन्छ त्यतिखेर?
1: एकदम अब किनभने उहाँहरू मलाई त 1-1 जनालाई रिप्लाई दिउँ भन्नु मन लाग्छ नि होइन मजाले, तर सकिन्न लाइक गर्छु, खुसी लाग्छ किनभने माया गर्नुहुन्छ होइन. त्यही हो जिन्दगीभरि हुन्छ नि, अब डेली लाइफमा साथ दिने नपाए पनि कमसेकम त्यो कमेन्टमा अथवा लाइक गरेर साथ दिने साथीभाइ त हुनुहुन्छ नि, त्यही सम्झेर खुसी लाग्छ. केही पऱ्यो भने ठ्याक्कै मैले भिडियो हालेँ मलाई नाइन नभन्नेहरू त कमाइ होला हुनुहुन्छ होला किन सपोर्टको लागि.
0: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ कार्यक्रम हाम्रो बोलीमा. आज हामी सिन्धुपाल्चोक जिल्ला चौतारा साँगा चोक गढी नगरपालिका वडा नम्बर 13 का स्थायीवासी रत्न बहादुर तामाङसँग कुराकानी गरिरहेका छौँ. उहाँ शारीरिक अपाङ्गता भएका व्यक्ति हुनुहुन्छ. आज हामी उहाँको जीवन भोगाई, उहाँ कसरी आफ्नो जीवन चलाउँदै हुनुहुन्छ यिनै कुरामा आधारित रहेर कुराकानी गरिरहेका छौँ. जीवन के हो जस्तो लाग्छ नि?
1: जीवन के हुनु, अब यही सुख दुःख आउँछ भोग्दै बस्यो त्यही हो जिउनेको थरी थरी, अब अलग अलग जिउने स्टाइल छन् होइन, कसैको लग्जरी होला कसैको के होला, आफूमा जे छ त्यही जिउन सक्ने नै जिन्दगी रहेछ.
0: अपाङ्गता नभएको अवस्था र भइसकेपछिको अवस्थामा घर परिवार र छरछिमेकबाट कस्तो व्यवहार पाउनुभयो?
1: छरछिमेकबाट त अब मतलब गाउँतिरको अब खासै त्यस्तो नराम्रो त भन्नुभएको भनेको जस्तो लाग्दैन, पछाडि भने त के जानु. छरछिमेक राम्रै अब विचारा त भने त जसले नि भनिहाल्छ. अब घर परिवारमा भनेको त्यही हो, घर परिवारमा नि अब खासै सपोर्टहरू त्यस्तो खासै केही छैन, नराम्रो नि भन्नुभएको छैन. अब नराम्रो नि किन भन्दैन आफ्नो दाजुभाइलाई होइन, जे दुःख त लाग्छ होला उहाँहरूलाई पनि.
0: यो अवस्था हुनुमा अब तपाईँको रहर त होइन नि त, होइन
1: बाध्यता हो, बाध्यता भएको हो. त्यो त्यस्तो नराम्रो चाहिँ दुर्व्यवहार चाहिँ खासै भएको छैन परिवारबाट चाहिँ. के गर्दा ठिक हुन्छ नि आफ्नो विचार हो होइन. मलाई चाहिँ के लाग्छ, म आफू पनि त्यति खासै चासो राख्दिनँ अरूको विषयमा, मेरो विषयमा नि नगर्दै भए राम्रो हुन्थ्यो जस्तो लाग्छ. किनभने ठिक छ सकिन्छ ल सल्लाह सुझाव कसरी के गर्ने त्यो दिने ठाउँ आफ्नो ठाउँमा छ होइन.
0: सक्नुहुन्छ राम्रो गरिदिनुहोस्
1: हजुर,
0: सक्नुहुन्न भने नराम्रो पनि नगर्नु
1: नगर्ने, किनभने आफ्नो त्यही नराम्रो हामीले गरेर
0: बाध्यताले
1: भनौँ. अब के भन्छ
0: तपाईँलाई त अहिले इच्छा होला यो सब मेरो सामान्य भइदिएको भयो म खुसी हुन्छु,
1: जिन्दगी अर्कै हुन्थ्यो होला सजिलो हुन्थ्यो फरक हुन्थ्यो होला, यतिखेर कहाँ बसिरहेको हुन्थ्यो होला के गरिरहेको हुन्थ्यो अलगै हुन्थ्यो नि त.
0: जो दुःखले अलि नराम्रो प्रकारले बोल्नुहुन्छ उहाँहरूले त्यो कुरा बुझिदिनु पर्यो,
1: त्यो त अवश्य बुझ्नुपर्ने हुन्छ किनभने
0: भोलि उहाँको घरमा उहाँलाई पनि
1: पर्न सकिन्छ, त्यो त थाहा हुन्न नि त. किन शरीर एउटा मरेर जाने भोलि सबैको गई नै हाल्छ, ढिलो चाँडो मात्र हो, तर सकभर त्यो गाली साली गर्नु थियो, नगर त राम्रो।
0: अझ भन्नुपर्दा अपाङ्गता भएका व्यक्तिहरूलाई अरू व्यक्तिहरूभन्दा फरक तरिकाले हेर्नु पर्यो। उहाँहरूलाई अलिकति बाटोघाटोमा देख्यो भने थोरै उहाँलाई के हेल्प गर्न सकिन्छ, होइन, बाटो काट्नुमा हेल्प गर्न सकिन्छ।
1: अपाङ्ग भइसकेपछि चाहिँ अब मेरो उसमा चाहिँ हाम्रो लागि चाहिँ जे कुरा नै एकदम सेन्सिटिभ एकदम इम्पोर्टेन्ट हुन्छ है। जस्तै मेरो हात छैन, मेरो लागि एकदम इम्पोर्टेन्ट कुरा हो, त्यसमा चाहिँ मान्छेहरूले हल्का रूपमा लिनु भएन होइन, अब सकेको ठाउँमा हेल्प गरिदिनु पर्ने हुन्छ। किनभने म बिहान उठेदेखि नै बेलुकासम्म नै अब जे चिज छैन त्यसको चाहिँ मलाई एकदम आवश्यक हुन्छ नि त। त्यो कारणले गर्दाखेरि बाटोमा हिँड्दाखेरि देखिँदाखेरि सकेको हेल्प चाहिँ गरिदिनु पर्ने हुन्छ। र आश देखाइन्छ नि मान्छेलाई, यो गरौँ त्यो आशहरू नदेखाउँदै भयो, किन आश हुन्छ नि त, किनभने दुःख पाइरहे मान्छेले होइन भनेपछि त ओहो मन खुसी हुन्छ नि त, त्यो फेरि निराश हुने खालको चाहिँ गरिदिनु भएन। त्यस्तो कुराहरू चाहिँ अलिकति ख्याल राख्दै राम्रो हुन्छ।
0: त्यति गरिदियो भने पनि खुसी हुनुहुन्छ
1: एकदम, किनभने
0: तपाईँ मात्र होइन अरू पनि खुसी,
1: अरू पनि खुसी हुन्छ तपाईँको, जसले पनि हामी आफै पनि त दुःख परे ठाउँमा गयो भने ऊ आएछ भन्ने त कति खुसी हुन्छ नि होइन।
0: सहयोग नगरे पनि त्यो नजिकै भइदियो
1: भने कति आँट आउँछ,
0: भेट्नै पर्छ भन्ने पनि छैन। अब
1: छैन,
0: प्रविधिले यति नजिक गरिदिएको छ कि
1: हजुर,
0: सेकेन्ड भरको कुरा सेकेन्ड भरमै थाहा हुन्छ
1: होइन,
0: के छ कसो छ भनेर सोधिदियो भने पनि राम्रो
1: हजुर,
0: किनकि आफूसँग छ भन्ने त महसुस हुन्छ नि त।
1: हो नि, छ बोलिरहनु भएको छ भने हाम्रो एउटा मान्छे कसैको मेसेज आएन कति टेन्सन हुन्छ, घर पुगेर कसैको मेसेज अब किन आएन के गर्यो, बेलुका बिहानदेखि बेलासम्म कति खोजी गर्नुहुन्छ होइन, त्यो खोजी गरेर वास्तै गरेन भने त हाम्रो पनि त घर भयो भने वास्तै छैन, साथी भयो भने वास्तै छैन, के आफ्नो दुनियाँमा चाहिँ बोलाएर त्यो अलगै हुन्छ नि त सोच नै। जति नजिक बस्यो जति उ गर्दै गयो त्यति नै
0: कुराहरू पनि सिकाउन सकिन्छ, सिक्न पनि सकिन्छ,
1: हो नि,
0: सही गलत छुट्याउन सकियो,
1: एक्लैको निर्णय हुँदैन नि त त्यसमा। जस्तै अब साथीभाइसँग केही कुराहरू सोध्नु सोधिन्छ ऊ गरिन्छ होइन, कसले भनेको ठिक हो त्यो ठ्याक्कै बुझिन्छ नि त, त्यो कुराहरू चाहिँ त्यस्तो,
0: त्यो भयो भने चाहिँ अझ राम्रो हुन्थ्यो
1: हजुर।
0: राज्यले अपाङ्गता भएका व्यक्तिहरूका लागि धेरै कामहरू गर्दै आएको छ
1: हजुर,
0: बिरामी भयो भने अस्पतालमा भयो ब्याङ्कहरूमा पनि अहिले धेरै सजिलो भइरहेको छ
1: हजुर हजुर।
0: अझ के कुराहरू भइदिएको भए यहाँहरू जस्तालाई अझ सजिलो हुन्थ्यो होला।
1: बिरामी हुँदाखेरि अहिले चाहिँ खोइ के छ होइन, त्यो म टिचिङमा बस्दा चाहिँ म पछि पैसा नहुँदा चाहिँ अति विपन्न के भनेको सिटमा चाहिँ बसेको थिएँ, अस्पतालमा त्यहाँ बसेको थिएँ। त्यो सरकारी हस्पिटलतिर चाहिँ स्वास्थ्य बिमाको कार्ड, स्वास्थ्य बिमा गर्नु भन्नुहुन्छ कि,
0: स्वास्थ्य बिमाको बारेमा कतिको जानकार हुनुहुन्छ?
1: म जानकार त छ तर गर्नै पाएको छैन, गर्नुपर्ने पाँचजना परिवार गर्नुपर्छ भन्ने चाहिँ पहिला थाहा थियो, अब कुनै दिन एक दिन गर्नु पर्ला किनभने वर्षको 1,00,000 रुपियाँ भन्ने छ क्यारे होइन,
0: अब छिटै नै गर्नुहुन्छ
1: होइन, गर्नुपर्छ त्यो राम्रो हो।
0: के कुराले राम्रो लागेको छ यहाँलाई स्वास्थ्य बिमा?
1: कहिले काहीँ तपाईँको मान्छेसँग सधैँ पैसा हुन्छ भने हुन्न नि त होइन, इमर्जेन्सी बिरामी भयो अब आफ्नो स्वास्थ्य बिमा भएको हस्पिटल लगेर गएपछि स्वास्थ्य बिमा त बचाउनु त होला नि डाक्टर साहबहरूले, एकदम राम्रो कुरा हो।
0: स्वास्थ्य बिमा अन्तर्गतका पर्छन् ती कुराहरू, पैसा नभएको बेला पनि हामीले सहज रूपमा प्राप्त गर्न सक्यो
1: एकदम मजाले, त्यो चाहिँ राम्रो पक्ष।
0: अब यहाँले पनि स्वास्थ्य बिमा गर्नु भएको छैन, यहाँ जस्ता अरू पनि धेरै साथीहरू हुनुहुन्छ होला
1: हजुर
0: बिमा नगरेर बस्नु भएको
1: हजुर,
0: उहाँहरूलाई के भन्न चाहनुहुन्छ?
1: उहाँहरू त गाउँमा जब हुनुहुन्छ नि, गाउँमा बस्नु भएको छ, आफ्नो वडामा हुन्छ सायद, कहाँ हुन्छ त्यो गएर गर्दा राम्रो, किन 3500 ठुलो कुरो भएन, पाँचजना परिवारको 3500 तिरेर वर्षमा 5,00,000 उता पाएन उपचार, तपाईँको भोलि इमर्जेन्सीको बेलामा धेरै नै सपोर्ट हुन्छ, त्यो गर्दा राम्रो। म चाहिँ खास गरी गर्ने भनेको अलिकति गाउँमा जानुपर्ने भएर अलिकति
0: ढिला भएको हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ। अन्त्यमा यहाँको महत्त्वपूर्ण समयका लागि रेडियो नेपाल र कार्यक्रम हाम्रो बोलीको तर्फबाट एकदमै धेरैभन्दा धेरै धन्यवाद छ।
1: हस् एकदम धेरै धन्यवाद छ हजुरले पनि यहाँसम्म बोल्ने मौका दिनुभयो, आफ्नो कुराहरू राख्ने मौका दिनुभयो, त्यसको लागि एकदम धेरै धेरै हार्दिक कृतज्ञता गर्न चाहन्छु हजुरप्रति, धन्यवाद छ हजुर लगायत सम्पूर्ण टिमहरूलाई।
0: कार्यक्रम हाम्रो बोलीमा आज हामी सिन्धुपाल्चोक जिल्ला चौतारा साङ्गा चोक गढी नगरपालिका वडा नम्बर 13 स्थायीवासी रत्न बहादुर तामाङसँग कुराकानी गर्यौं। आजको लागि हाम्रो बोली रेडियो कार्यक्रमबाट बिदा लिने समय भइसकेको छ। आउँदो आइतबार यही समय भेट हुने बाचाका साथ प्राविधिक सहकर्मी मिनर्वा बज्राचार्य र म विद्या चौधरी बिदा हुन्छौ। नमस्कार, शुभरात्री।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। अब हामी यहाँहरूलाई सुनाउँदैछौँ केही बेर विभिन्न कलाकारहरूका स्वरमा रहेका लोकगीतहरू। पहिलो गीत सुनाउँछौँ तीर्थ कुमारी, सूर्य थुलुङ, हिरादेवी राई र साथीहरूको स्वर नवीन गुरुङको सङ्कलनमा।

अहिले भर्खरै यहाँहरूले सुन्नुभयो राम थापाको स्वर दीर्घसिंह मानन्दरको संकलनमा रहेको लोकगीत। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट यति बेला यहाँहरूलाई सुनाइरहेका छौँ विभिन्न कलाकारहरूका स्वरमा रहेका लोकगीतहरू सुनाउने क्रमको लोकगीतहरू सुनाउने क्रममा अर्को गीत सुनाउँछौ जसदोष गुरुङको स्वर तुलसी अर्यालको संकलनमा।

0: अहिले भर्खरै यहाँहरूले सुन्नुभयो मनोहरी थापाको स्वर तथा संकलनमा रहेको लोकगीत। हामी रेडियो नेपालबाट बोलिरहेका छौँ र यति बेला यहाँहरूलाई सुनाइरहेका छौँ विभिन्न कलाकारहरूका स्वरमा रहेका लोकगीतहरू। लोकगीतहरू सुनाउने क्रमको अन्तिम गीत सुनाउँदैछौँ। पाण्डव सुनुवार र वासुदेव मुनालको स्वर सुनाउँछौँ ताहिरा सुनुवारको संकलनमा। यो गीत सुनिसकेपछि राति ठिक 10 बजे हिन्दी भाषामा समाचार सुन्नुहुनेछ। हिन्दी भाषाको समाचारपछि सिलसिला कार्यक्रमको पुनः प्रसारण सुन्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।
1: झण्डु आयुर्वेद,
2: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
1: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
2: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
1: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
2: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01 45 30 418।

0: रोचक र ज्ञानवर्धक सामग्रीको सङ्गालो यो हो रेडियो पत्रिका सिलसिला। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा आइतबार बिहान 11 बजेको समाचार पछि र आइतबारकै राति 10 बजेको हिन्दी भाषाको समाचार पछि पुनः प्रसारणमा सुन्न सक्नुहुनेछ।
1: यो हो रेडियो पत्रिका सिलसिला,
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट।
1: सिलसिला
0: अब हामी राख्दैछौँ विभिन्न सामान्य ज्ञान सम्बन्धी जानकारीहरू।
1: शनिबार बिदा दिने चलन भीम शमशेरले चलाएका हुन्।
0: विश्वको सबभन्दा सानो संविधान अमेरिकाको हो भने ठूलो संविधान भारतको हो र अलिखित संविधान बेलायतको हो।
1: नेपालको सबभन्दा ठूलो उपन्यास माधवी हो।
0: विश्वमा सबभन्दा बढी टेलिफोनको प्रयोग गर्ने देश स्वीडन हो।
1: आँखा र नाकबाट सास फेर्ने प्राणी मृग हो।
0: विश्वमा सबभन्दा बढी साक्षरता दर भएको देश फिनल्यान्ड हो।
1: रेडियो नेपालबाट प्रसारित पहिलो नाटक
0: सर्वप्रथम एसएलसी परीक्षामा बोर्ड फर्स्ट हुने महिला लुना भट्ट हुन्।
1: धेरै जिल्लासँग सिमाना जोडिएको जिल्ला सिन्धुली हो।
0: रगतको क्यान्सरलाई ल्युकेमिया भनिन्छ।
1: एन्ड्रोजन हार्मोनका कारण लोग्ने मानिसमा दारी जुगाउँछ।
0: चिनीको भाँडो भनेर क्युबालाई भन्दछन्।
1: अन्तरिक्षमा जन्मेको पहिलो जीव धानचरीको।
0: चिठी पत्रमा टिकट टाँच्ने चलन जुद्ध शमशेरको पालाबाट सुरु भएको हो।
1: विश्व सुन्दरी प्रतियोगिता सन् 1951 देखि सुरु भएको हो।
0: त्रिभुवन विश्वविद्यालयबाट पीएचडी गर्ने प्रथम महिला बिनु लोहनी हुन्।
1: समय नाप्ने यन्त्रलाई क्रोनोमिटर भन्दछन्।
0: लेजरको पूर्ण रूप लाइट एम्प्लिफिकेसन बाई स्टिमुलेटेड एमिसन अफ रेडिएसन हो।
1: शनि ग्रहलाई ग्यालिलियो ग्यालिलीले पत्ता लगाएका हुन् भने सौर्यमण्डल पत्ता लगाउने वैज्ञानिक कोपर्निकस हुन्।
0: जापानको संसदलाई डायट भन्दछन्।
1: संसारको सबभन्दा सानो चरा हमिङबर्ड हो, यो पछिल्तिरबाट पनि उड्न सक्दछ।
0: पानीमा खेती गर्ने प्रविधिलाई हाइड्रोफोनिक्स भनिन्छ।
1: महाराज धीराज उपाधि लिने प्रथम राजा अंशु वर्मा हुन्।
0: नेपालको पहिलो महिला पाइलट रक्षा राणा हुन्।
1: सिंहको बच्चालाई केसर भनिन्छ।
0: अङ्ग्रेजी अक्षरको सबभन्दा पुरानो अक्षर ओ हो भने नयाँ

0: ज्ञान मनोरञ्जन र स्वास्थ्य उपयोगी सामग्री सहित यो हो रेडियो पत्रिका सिलसिला
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा सिलसिला
0: सिलसिला
1: अहिले हामी रेडियो पत्रिका सिलसिलामा छौँ। कार्यक्रमको अन्त्यमा अब एउटा प्रेरक प्रसङ्ग छ माटोको भाँडो र पानीको थोपाको बारेमा। एकजना मानिस हरेक दिन नदीबाट दुईवटा माटोका घैँटाहरूमा पानी भरेर आफ्नो मालिकको घरमा ल्याउने गर्दथे। ती दुई घैँटा मध्ये एउटा एकदमै राम्रो र सग्लो थियो भने अर्को चाहिँ अलिकति फुटेको र चर्किएको थियो। हरेक पटक घर पुग्दा सग्लो घैँटाको पानी जस्ताको तस्तै हुन्थ्यो भने फुटेको घैँटाबाट पानी चुहिएर आधा मात्र घर पुग्दथ्यो। दुई वर्षसम्म यो क्रम चलि नै रह्यो। सग्लो घैँटालाई आफ्नो क्षमतामा घमण्ड थियो, तर फुटेको घैँटा भने आफू पूर्ण नभएकोमा र मालिकलाई पुरा पानी दिन नसकेकोमा निकै दुखी हुन्थ्यो। एक दिन फुटेको घैँटाले आत्मग्लानी थाम्न नसकेर पानी भर्ने मानिससँग भन्यो, म आफूसँग आफै लज्जित छु र तपाईँसँग माफी पनि माग्न चाहन्छु। मेरो गल्तीका कारण तपाईँहरूको आधा मेहनत खेर गइरहेको छ। त्यो मानिसले मुस्कुराउँदै भन्दछ, भोलि फर्कँदा तिमी बाटोको किनारमा फुलेका सुन्दर फुलहरूलाई हेर्नु न। अनि त्यसपछि भोलिपल्ट फर्कने क्रममा फुटेको घैँटाले बाटोको एकातर्फ निकै सुन्दर फुलहरू फुलेको देख्यो, तर पनि घर पुग्दा आधा पानी चुहिसकेकोले ऊ फेरि दुखित भयो। तब पानी भर्ने मानिसले भन्दछ, के तिमीले ध्यान दिएउ? ती फुलहरू तिमीले पानी बोक्ने बाटोको तर्फ मात्र फुलेका छन् नि त, ख्याल गरेका छौ? अर्को तर्फ छैनन्। देख्यौ त, मलाई तिम्रो कमजोरी थाहा थियो र मैले त्यसको सही उपयोग पनि गरेँ। मैले बाटोको तिम्रो तर्फ फुलका बिउहरू छरिदिएको थिएँ। तिमीबाट हरेक दिन चुहिने पानीले ती बिउहरूलाई सिँचाइ गर्यो। आज तिम्रै कारणले गर्दा यो बाटो यति सुन्दर भएको छ र मैले यी फुलहरू भगवानलाई चढाउन र मालिकको घर सजाउन पाएको छु। यदि तिमी यस्तो नभएको भए यो सुन्दरता सम्भव पनि थिएन। यसले सन्देश के दिन्छ भने, हामी कोही पनि पूर्ण छैनौ। हामी सबैमा केही न केही कमजोरी वा फरकपन हुन्छ नै, तर यदि हामीले सही दृष्टिकोण राख्ने हो भने हाम्रा कमजोरीहरूलाई पनि सुन्दरता र सफलतामा बदल्न सक्दछौँ। अहिले हामी रेडियो पत्रिका सिलसिलामा छौँ।
0: यसै प्रेरक प्रसङ्ग सँगै आजलाई रेडियो पत्रिका सिलसिलाबाट हामी पनि छुट्टिँदैछौँ। आज प्रस्तुत गरिएका सामग्री विभिन्न पुस्तक, पत्र पत्रिका, सञ्चार माध्यम, अनलाइन समाचार एजेन्सी र न्यू मिडियाबाट खोज अनि संकलन गरी साभार गरेका हौ। कुनै सामग्री प्रति दुविधा भएमा त्यसलाई सच्याएर बुझिदिनु हुन समेत आग्रह गर्दछौ।
1: अब कार्यक्रमबाट जाँदा जाँदै उर्गेन दोङ र मेलिना राईको युगल स्वरमा एउटा गीत राख्दैछौ। गीतमा रचना तथा संगीत रहेको छ सुजन बाबु गुरुङको। यो गीत सँगै आजलाई कार्यक्रम सिलसिलाबाट प्राविधिक मित्र सुलोचना वज्राचार्य सँगै कार्यक्रम सञ्चालनबाट मनुका कुमार अनि म हरिगिरी पनि बिदा हुन्छौ।
2: हवस् त।

तपाईँ सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण सुनिरहनु भएको छ। अब हामी यहाँहरूलाई सुनाउँदैछौँ करिब राति 11 बजेसम्म विभिन्न कलाकारहरूका स्वरमा रहेका सदाबहार गीतहरू। पहिलो गीत सुनाउँछौ दिलमाया खाती र पन्ना काजी साकेको स्वर, भावुकको रचना हो भने शिवशंकरको संगीतमा।

अहिले भर्खरै यहाँहरूले सुन्नुभयो प्रेमध्वज प्रधान र तारा देवीको स्वर, मबिबी शाहको रचना हो भने नातिकाजीको संगीतमा रहेको सदाभार गीत। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ र यति बेला यहाँहरूलाई सुनाइरहेका छौँ विभिन्न कलाकारहरूका स्वरमा रहेका सदाभार गीतहरू। सदाभार गीतहरू सुनाउने क्रममा अर्को गीत सुनाउँछौँ, जितेन्द्र बरदेवा र मीना गुरुङको स्वर, रञ्जित गजमेरको रचना र सङ्गीतमा।

0: यो रेडियो नेपाल हो। राति 11 बजेको समाचारमा स्वागत छ। म रमेश टमाटा। नेपाली कङ्ग्रेस संस्थापन इतर पक्षको 3 दिने राष्ट्रिय सम्मेलन विभिन्न 5 बुँदे निष्कर्षसहित आज सम्पन्न भएको छ। नेपाली कङ्ग्रेसका पूर्व महामन्त्री डाक्टर शशाङ्क कोइरालाको संयोजकत्वमा यही साउन 29 गतेदेखि काठमाडौँमा आयोजित 3 दिने सम्मेलनको समापनका अवसरमा 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिको निर्णय र आयोजनामा 15 महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको सार्वजनिक गरिएको निष्कर्षमा उल्लेख छ। सम्मेलनले देश अप्ठ्यारो स्थितिमा रहेको तथा राष्ट्रिय एवं लोकतन्त्रवादी शक्तिहरूसँग संवाद गरी राष्ट्रियता लोकतन्त्रको सुदृढीकरणका लागि क्रियाशील रहन सनातन धर्मलाई राष्ट्रको पहिचानका रूपमा राष्ट्रलाई अघि बढाउने प्रतिबद्धता गर्ने उल्लेख छ। वर्तमान संविधानमा जनअपेक्षा बमोजिम आवश्यक संशोधन गर्न संवैधानिक व्यवस्था अनुसार नै सम्बन्धित सबैसँग संवाद गरी निकास दिने निर्णय गरेको छ। सम्मेलन समापनका अवसरमा पूर्व प्रधानमन्त्री एवं निवर्तमान सभापति शेरबहादुर देउवाले मुलुकको न्यायालयले आफूलाई विगतदेखि नै न्याय दिँदै आएको उल्लेख गर्दै न्यायालयप्रति पूर्ण विश्वास रहेको बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आगामी 7 महिनादेखि नागरिक नीति र नेतृत्व कार्यक्रम सुरु गर्दैछ। कार्यक्रम अन्तर्गत सो पार्टीका मन्त्रीहरू महिनामा कम्तीमा एकपटक अनिवार्य रूपमा केन्द्रीय पार्टी कार्यालयमा उपस्थित भई नागरिक र पार्टी पंक्तिसँग प्रत्यक्ष संवादमा आउनुपर्नेछ। रासोपाका संसदीय दलका सचेतक प्रकाश चन्द्र परियारले भूमान्छेका आवाजलाई सिधै राज्यको नीति निर्माण र कार्यान्वयनको तहसम्म जोड्ने पुलको काम गर्न कार्यक्रम सञ्चालन गर्न लागि बताउनुभयो। सरकारले पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गर्ने भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आज बसेको मनसुन प्रतिकारीय कमाण्ड पोस्टको बैठकले रोल्पाको थवाङ र सुनसहारी गाउँपालिका, बाजुराको त्रिवेणी नगरपालिका र जाजरकोटको भेरी नगरपालिकाका पहिरो प्रभावित क्षेत्रको प्रारम्भिक भौगर्भिक अध्ययन गर्ने निर्णय गरेको हो। कमाण्ड पोस्टले प्राधिकरणको नेतृत्वमा सम्बन्धित निकायका प्रतिनिधि सहभागी अध्ययन टोली 3 दिनभित्र कार्यस्थलमा खटाउने निर्णय गरेको छ। बागलुङको निसीखोला गाउँपालिका 2 धाराटोलमा पहिरो खस्दा 8 घरमा क्षति पुगेको छ। यस्तै 40 घर पहिरोको उच्च जोखिममा परेका निसीखोला 2 का वडा अध्यक्ष कुबीर विश्वकर्माले जानकारी दिनुभयो। देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ। अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका 2 रिसाङमा गएको पहिरोमा परि 3 जनाको मृत्यु भएको छ भने अन्य 2 जना हराइरहेका छन्। पहिरोमा परि घाइते भएका वडा नम्बर 2 सालधाराका 52 वर्षीय केदार कार्कीको उपचारको क्रममा मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ। बेपत्ता 4 जनामध्ये 54 वर्षीय उमासिंह खत्री र 83 वर्षीय रति खत्रीको शव फेला परेको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो। यसैबीच कर्णाली प्रदेश सरकारले रिसाङका पहिरो पीडित परिवारलाई राहत सामग्री पठाएको छ। रोल्पाको लुङ्ग्री गाउँपालिका 5 धैरेनीमा पहिरोले घर पुरिँदा 1 वृद्धाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठका अनुसार निरन्तरको वर्षासँगै आज खसेको पहिरोमा परि 72 वर्षीय अम्मी गुरुङको मृत्यु भएको हो। देशभर आज मनसुनी वायुको प्रभाव रहेकाले मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरमा नेपाल नजिक रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज राति पनि देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका धेरै तथा कोशी र बागमती प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। भारतका प्रधान सेनापति जनरल धीरज सेठ नेपाल भ्रमणका क्रममा आज काठमाडौँ आइपुग्नु भएको छ। राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलले भोलि राष्ट्रपति कार्यालयमा आयोजना हुने विशेष समारोहमा प्रधान सेनापति सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जनी चिन्ह प्रदान गर्नुहुने कार्यक्रम रहेको नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले जानकारी दिनुभयो। नेपाल आयल निगमले भोलि भदौ 1 गतेदेखि सम्बन्धित ग्यास उद्योगद्वारा नियुक्त गरिएका विक्रेताबाट नियमित प्रक्रियाअनुसार ग्यासको बिक्री वितरणको व्यवस्था मिलाइएको जनाएको छ। निगमले आज सूचना जारी गर्दै आफूलाई पाएको पर्ने ग्यास विक्रेता कहाँ सम्पर्क गरी ग्यास खरिद गर्न उपभोक्तालाई आग्रह गरेको हो। निगमले ग्यास वितरणलाई व्यवस्थित बनाउन दैनिक बिक्री गर्ने विक्रेता वितरकको नाम ठेगाना सम्पर्क नम्बर सिलिन्डर सङ्ख्या सहितको विवरण प्रत्येक दिन बिहान 9 बजेभित्र उपलब्ध गराउन उद्योगीलाई निर्देशन दिएको छ। हवस् त राति 11 बजेको समाचार सकियो। नमस्कार।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल
2: राष्ट्रिय रेडियो राष्ट्रको संचार।
3: लौ त राति 11 बजेको यो समाचारसँगै आजलाई रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबारबाट प्रसारण हुने सम्पूर्ण कार्यक्रमहरू यहीँ पुरा हुन्छन्। अब यहाँहरूले खुमलटार प्रसारण केन्द्रबाट रात्रिकालीन प्रसारणमा सुमधुर गीत सङ्गीतका साथै विविध कार्यक्रमहरूको पुनः प्रसारण FM 98 101.3 MHz साथै अनलाइनमा पनि हाम्रो प्रसारण सुन्न सक्नुहुनेछ। सुन्दै रहनुहोला रेडियो नेपाल। सिंहदरबार स्थित केन्द्रीय स्टुडियोबाट प्राविधिक सहकर्मी रामकृष्ण शाह, सहयोगी केदार भट्ट र म उद्घोषक गणेश थापा बिदा हुन्छौँ। नमस्कार। शुभरात्रि।

0: विविध जानकारी मूलक
1: रेडियो पत्रिका कार्यक्रम सिलसिला
0: केवल रेडियो नेपालको केन्द्रीय प्रसारणबाट
1: सिलसिला
0: कार्यक्रम सिलसिला
1: रेडियो पत्रिका सिलसिलामा प्राविधिक मित्र पराग पोखरेल सहित साथी मनुका कुमार अनि म हरिगिरीको तर्फबाट हार्दिक स्वागत अनि अभिवादन। रेडियो पत्रिका सिलसिला हरेक आइतबार बिहान 11 बजेको समाचार पछि र यसका साथै आजै बेलुकी 10 बजेको हिन्दी भाषाको समाचार पछि पुनः प्रसारणमा रेडियो नेपालको केन्द्रीय प्रसारणबाट साप्ताहिक रूपमा सुन्न सक्नुहुनेछ। विभिन्न सेगमेन्टहरू रेडियो पत्रिका सिलसिलामा हुनेछन्।
0: खोजमूलक सामग्रीको आधारमा यो कार्यक्रम तयार पारेका हौ। कार्यक्रममा हामीले मनोरञ्जनका लागि गीत, विज्ञान उपयोगी सामग्री, स्वास्थ्य चर्चा, सामान्य ज्ञानका जानकारी, प्रेरक एवं रोचक प्रसङ्ग लिएर श्रृङ्खलाबद्ध रूपमा समेट्ने गरेका छौँ। कार्यक्रममा समावेश हुने सामग्री विभिन्न सञ्चार माध्यम, अनलाइन समाचार एजेन्सी र न्यू मिडियाबाट साभार स्रोत हुनेछन्।
1: कार्यक्रमको माध्यमबाट यहाँहरूले मनोरञ्जनका अतिरिक्त बढी भन्दा बढी रोचक र ज्ञानवर्धक विषय प्रसङ्ग सुनेर लाभ लिन सक्नुहुनेछ। कार्यक्रमलाई पूरा समय सुन्नुहुन समेत हामी हार्दिक आग्रह गर्दछौँ। स्वास्थ्य सम्बन्धी जानकारी, सामान्य ज्ञानका प्रसङ्ग, विज्ञान उपयोगी जानकारीका साथमा प्रेरक प्रसङ्ग
0: केवल रेडियो नेपालको केन्द्रीय प्रसारणबाट।
1: यो हो कार्यक्रम सिलसिला।
0: सिलसिला
1: अहिले हामी कार्यक्रम सिलसिलामा छौँ। अब हामी यहाँहरूमा राख्दैछौँ विभिन्न विज्ञान उपयोगी सामग्रीहरू। धेरै खुसी हुँदा वा ज्यादै दुखी हुँदा आँखाबाट आँसु किन आउँछ त? अब यो बारेमा जानकारी दिँदैछौँ। आँसु भनेको अश्रु ग्रन्थिबाट निस्कने एक प्रकारको पानी जस्तो रस हो। अश्रु ग्रन्थि हाम्रो आँखाको माथितिरको ढकनीभित्र हुने गर्दछ। कसैलाई ठुलो आघात परेमा वा रिस उठेका बेला मानसिक कम्पनका कारण अश्रु ग्रन्थिका मांसपेशीहरू थिचिएपछि त्यसबाट आँसु बाहिर छचल्किन्छ। साथै धेरै खुसी भएर हाँस्दा पनि यसरी नै मांसपेशीहरू थिचिन गई हाम्रो आँसु आउने गर्दछ।
0: कार्यक्रम सिलसिलामा अब प्रसङ्ग छ, हामीलाई ऐठन किन हुन्छ? हामीले सुत्ने र उठ्ने प्रक्रियामा निद्राका 4 चरण हुन्छन्। पहिलो चरणमा निदाउने बित्तिकै 10 मिनटको स्थिति यस्तो हुन्छ कि आधा बिउजिएको र आधा निदाएको। यति बेला सानो तिनो दखलले पनि हाम्रो निद्रा बिथोलिन सक्छ। कसैले चरको स्वरमा बोल्यो भने, ढोका खोलेको आवाज आयो भने, भाँडा बर्तन बजेको आवाज आयो भने मान्छेको निद्रा भङ्ग हुन्छ। बाह्य वातावरण शान्त भयो र निद्रा बिथोल्ने कुनै कारण भएन भने आसपासमा भइरहेको कुरा क्रमशः मधुर हुँदै जान्छ। दोस्रो चरणमा मुटुको धड्कनको पनि गति बिस्तारै घट्दै जान्छ। तेस्रो चरणमा पुगेपछि हामी एकदमै गहिरो निद्रामा पुग्छौँ। चौथो चरणलाई ऱ्यापिड आई मुभमेन्टको चरण भनिन्छ। यो चरणसम्म पुग्दा हाम्रो निद्रा अझ गहिरो हुन्छ। यति बेला श्वास प्रश्वास प्रक्रिया बढिरहेको हुन्छ, दिमाग एकदम सक्रिय हुन्छ, रक्त सञ्चार बढिरहेको हुन्छ, तर हाम्रो मांसपेशीहरू एकदम निष्क्रिय हुन्छन् र केही कुरा थाहा नपाउने स्थितिमा हुन्छौँ। यही चरण हो हामीले सपना देख्नु पर्ने। ऱ्यापिड आई मुभमेन्टबाट निस्किने क्रममा हामीलाई कहिले काहीँ ऐठन हुन सक्छ। दिमाग चलिरहेको हुन्छ, शरीर चलाउन खोज्दा शरीर चल्दैन, त्यसकारण हामी अत्तालिँदै बिउजिन्छौँ। हल्का निद्रा र शरीर निष्क्रिय भएको अवस्था हो यो। यसैले हाम्रो पुरातन समाजमा भूत प्रेतले दुःख दिएको भन्ने बुझाइ छ। यसैलाई ऐठन भन्ने गरिएको छ। अङ्ग्रेजीमा भने यसलाई स्लिपिङ प्यारालाइज भनिन्छ। मनोचिकित्सक भन्छन् खास गरी निद्राको तालमेल नमिल्दा ऐठन हुने हो। खास गरी निद्राको चक्र बदलिने बेलामा यस्तो हुन्छ। ऐठनका सम्बन्धमा व्यक्ति पछि फरक फरक अनुभव सुनिएको छ। कसैलाई गरौँ वस्तुले थिचे जस्तो हुन्छ भने कसैलाई बलियो वस्तुले अठ्याए जस्तै हुन्छ। कसैलाई सास नै थुनिदिए झैँ हुने गर्छ। यस्तो स्थिति केही सेकेन्ड वा मिनेटसम्म हुने हो। मनोचिकित्सकका अनुसार ऐठन पर्नु भनेको सुताएको स्थिति नमिल्नु वा ओछ्यान असजिलो हुने हो। तर ऐठनका बारेमा समाज अनेक धारणा वा भ्रम व्याप्त छन्। त्यही कारण ऐठन परेपछि मान्छेहरू चिन्तित हुने गरेका छन्। ऐठन आफैमा रोग नभए पनि यसका बारेमा जुन भ्रम छ त्यसले मान्छेलाई भने मनोरोगी बनाउने डर हुन्छ। अनिद्रा, उत्तानो परेर सुत्ने, नशालु पदार्थ खाएर सुत्दा ऐठन हुने सम्भावना बढी हुन्छ। कहिलेकाहीँ शरीरमा अक्सिजनको मात्रा कम हुँदा पनि ऐठन भएको जस्तो हुने मनोचिकित्सकहरू बताउँछन्।
1: विज्ञान उपयोगी प्रसंग राख्ने क्रममा हाम्रो मुटु किन ढुकढुक गर्दछ त? अब यो बारेमा जानकारी दिँदैछौ। मुटुलाई प्राणीहरूको अति महत्वपूर्ण अङ्गको रूपमा चिन्न सकिन्छ। हाम्रो छातीभित्र बायाँतिर मुटु रहेको हुन्छ। मुटुमा चारवटा कोठा रहेका हुन्छन्। माथिल्लो दुई कोठालाई अरिकल र तल्ला दुई कोठालाई भेन्ट्रिकल भन्ने गर्दछौ। अरिकल र भेन्ट्रिकलको बीचमा भल्भ हुन्छ। सबभन्दा पहिले रगत मुटुको अरिकलमा आइपुग्दछ अनि अरिकलबाट रगत भेन्ट्रिकलमा पस्दछ। भेन्ट्रिकल रगतले भरिएपछि खुम्चिन थाल्दछ। खुम्चाँदा भेन्ट्रिकलमा भरिएको रगत अर्को भल्भबाट रक्त नलीमा निस्कने कार्य गर्दछ। भेन्ट्रिकल खुम्चिँदा अरिकलको भल्भमा रगतले हिर्काउँछ, तर अरिकलको भल्भ भने आफै बन्द भइसकेको हुन्छ। त्यस्तै भेन्ट्रिकल फुक्दा रक्त नलीको भल्भमा रगतले हान्छ, तर त्यो पनि स्वतः बन्द भइसकेको हुन्छ। यसरी ती दुवै भल्भमा रगतले हान्दा मुटु हाम्रो ढुकढुक गरिरहन्छ।
0: मौरीको कतिवटा पेट हुन्छ यो जानकारी छ? मौरी निकै सानो रहे तापनि त्यसको पेट भने दुईवटा रहेको हुन्छ, मान्छेको भन्दा एउटा बढी। यसको खाना फुलको रस र पराग हो। जब मौरी फुलको रस चुस्छ तब त्यो रस त्यसको पहिलो पेटमा पुग्छ। त्यसको पहिलो र दोस्रो पेटको बीचमा एउटा भल्भ रहेको हुन्छ र यो मौरीको बसमा हुन्छ। मौरीले आफ्नो इच्छा अनुसार अलिकति अथवा सबै रस दोस्रो पेटमा पठाउन सक्छ अथवा फेरि मुखमै फर्काउन पनि सक्छ, जसले त्यसका बच्चाहरूलाई पोस्छ। र जब मौरीलाई आफ्नै लागि खाना चाहिन्छ तब त्यसको पहिलो बाटो दोस्रो पेटमा खाना सर्छ र अरू जनावरको जस्तै पाचन क्रिया त्यहाँ सुरु हुन्छ।
1: मानिस किन बुढो हुन्छ यो बारेमा जानकारी दिँदैछौ। जति जति मानिसको उमेर बढ्दै जान्छ त्यति त्यतिकै रूपमा जैविक प्रक्रियामा पनि परिवर्तन देखा पर्दै जान्छ। उमेर बढ्दै जाँदा शारीरिक क्रियामा पनि शिथिलता बढ्दै जान्छ। शारीरिक अवस्थामा शिथिलता आउनु नै बुढ्यौली लाग्नु हो। शारीरिक शक्ति र अवस्था कमजोर हुनु भनेको हाम्रो कोशिकाहरू क्रमशः असक्षम रहनु हो। कोशिकाहरू कमजोर भएपछि हाम्रो शरीरको मृगौला, कलेजो, मुटु तथा फियोहरू कमजोर हुन थाल्दछन्। यी अङ्गहरू कमजोर भएपछि रक्त सञ्चारमा पनि व्यवधान आउँछ। रक्त प्रणालीको व्यवधानबाट शरीरका प्रत्येक अङ्गमा पोषक तत्त्वहरू पुग्न सक्दैन। यस किसिमको कमीबाट आँखा, कान, दाँत तथा स्मरण शक्ति कमजोर बन्दै जान्छ। पाचन शक्तिले ठिकसँग काम गर्दैन र रक्त प्रणालीमा अनियमितता हुन्छ र बिस्तारै मानिसलाई बुढ्यौलीले छोप्ने गर्दछ।
0: विज्ञान उपयोगी सामग्रीहरू समेटिरहेका छौँ कार्यक्रम सिलसिलामा। यति बेला असिना के गर्दा पर्दछ भन्ने जानकारी छ। असिना भनेको वर्षाको पानीको थोपामा जमेको वा बरफले ढाकेको हिउँको डल्ला हो। पानीको थोपा तल नझरी माथितिर निकै चिसो तापक्रममा पुग्यो भने जम्ने गर्दछ। यो खस्न थाल्दा फेरि माथि उडेर पुग्न सक्दछ र हरेक पल्ट नयाँ बरफको पत्र जम्ने गर्दछ। त्यसैले गर्दा कहिलेकाहीँ असिनाको आकार निकै ठुलो हुने गर्दछ। हामीले असिना छोएर अथवा फोडेर हेर्यौँ भने उक्त असिना बरफले नै बनेको हुन्छ। कार्यक्रम सिलसिलामा अबलाई भने गीत सुनाउँदैछौ तृष्णा गुरुङको स्वर रचना र सङ्गीतमा।

0: कार्यक्रम सिलसिलामा छौ। यो कार्यक्रम हरेक आइतबार बिहान 11 बजेको समाचार पछि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्दै आइरहनु भएको छ।
1: आजै बेलुकी 10 बजेको हिन्दी भाषाको समाचार पछि पनि पुनः प्रसारणको रूपमा रेडियो नेपालको केन्द्रीय प्रसारणबाट साप्ताहिक रूपमा सुन्न सक्नुहुनेछ।
0: आजको कार्यक्रममा हामीले स्वास्थ्य सेगमेन्ट अन्तर्गत शरीरमा डाबर किन आउँछ र कसरी निको गर्ने यो बारे चर्चा राख्दैछौ। शरीरमा थरी थरीका डाबर आउँछन्, विशेष गरेर कमिलाले टोकेको जस्तो गरी डाबरहरू आउँछन्। 20 मिनटदेखि 1 घन्टासम्म आउने डाबरलाई हामी अर्टिकालिया भन्छौ। यो अन्तर्गत डाबरहरू नभई आँखा ओठ सुनिने अनि श्वास फेर्न गाह्रो हुन्छ। एउटा एक्युट अर्टिकालिया हो जुन छोटो समयको लागि आउँछ, त्यो भनेको 6 हप्ता भन्दा कमको हो। एक्युट आर्टिकारिया धेरै जसो खानाको कारणले हुन्छ, विशेष गरेर सी फुड र ब्रुफिन जस्तै दुखाइ कम गर्ने औषधि खाँदा हुन्छ। अर्को क्रोनिक अर्थात् दीर्घकालीन आर्टिकारिया हो जुन 6 हप्ता बढी समयसम्म रहन्छ। कसैलाई घाममा 10-15 मिनट हिँड्न साथ यस्तो डाबर आउने हुन्छ भने, कसैलाई चिसो हावामा बस्दा, कसैलाई पानी खेलाउँदा त कसैलाई व्यायाम गर्दा डाबर आउँछ। कतिपय अर्टिकारिया कुनै कारण नभइकन पनि आउँछन्। अधिकांश मान्छेलाई रातको समयमा डाबर आउँछ। रगतको जाँच गरी रोगको कारण पहिचान गरी यसको उपचार गरिन्छ। के कारणले अर्टिकारिया भएको हो त्यसको आधारमा चिकित्सकले औषधि दिन्छन्। अर्टिकारियाको कारण हेरेर औषधि 3-6 महिनासम्म चलाउनु पर्छ। यसै क्रममा शरीरमा डाबर किन आउँछ यो बारे वीर अस्पतालमा कार्यरत सह प्राध्यापक वरिष्ठ छाला रोग विशेषज्ञ डाक्टर उमा गिरी घिमिरेसँग गरिएको छोटो कुराकानी राख्दछौ।
2: डाक्टर साहबलाई आजको यो हाम्रो कार्यक्रममा स्वागत गर्दै पहिलो जिज्ञासा, गर्मी महिनामा बढी मात्रामा देखा पर्ने हुन्छ डाबर र त्यसको अलावा अघि पछि पनि देखा पर्ने हुन्छ, यो डाबर के हो र कस्ता कस्ता प्रकारका डाबरहरू हुने गर्दछन् होला डाक्टर साहब?
3: शरीरमा आउने डाबर चाहिँ थरी थरीका हुन्छन्। त्यसैले अब यो चिलाउने खालको कमिलाले टोके जस्तो डाबरहरू जुन चाहिँ आउँछ घरि घरि आइराख्ने हुन्छन्, 20 मिनटदेखि 1 दिनसम्म आउने खालको डाबरहरूलाई चाहिँ हामीले के भन्छौँ भने अर्टिकेरिया भन्छौँ। यो अर्टिकेरियामा खालि डाबर मात्र नभइकन कहिले कहिले चाहिँ आँखा ओठहरू पनि सुन्निने, सास फेर्न गाह्रो हुने पनि हुन्छ।
2: अनि यो डाबर चाहिँ के कारणले हाम्रो शरीरमा आउने हुन्छ र कस्तो कस्तो शारीरिक अवस्थामा पनि डाबर आउने हुन्छ डाक्टर साहब? डाबरसँग शरीरको अन्य रोगका पनि केही सम्बन्धहरू रहेका हुन्छन् कि हुँदैनन् होला?
3: कारण भन्नाले चाहिँ हामीले यसलाई अर्टिकेरियालाई 2 भागमा विभाजन गर्छौँ। एउटा चाहिँ एक्युट अर्टिकेरिया हुन्छ जो चाहिँ एकदम छोटो समयको लागि आउँछ, त्यो भनेको 6 हप्ता भन्दा कमको लागि। अर्को चाहिँ हामीले क्रोनिक अथवा दीर्घकालीन रूपमा आउने अर्टिकेरिया भन्छौँ, त्यो चाहिँ 6 हप्ता भन्दा लामो भन्छौँ त्यसलाई हामीले। अनि एक्युट अर्टिकेरिया पनि प्रायः जस्तो चाहिँ खानाको एलर्जीले गर्दाखेरि, स्पेसली सी फुडहरू खाँदाखेरि आउने हुन्छ। अर्को भनेको चाहिँ तपाईँको ब्रुफिन जातिको पेन किलरहरू खाँदाखेरि आउने हुन्छ। त्यस्तै गरी क्रोनिक अर्टिकेरिया चाहिँ हामीले 2 भागमा विभाजन गर्छौँ। एउटा भनेको चाहिँ क्रोनिक इन्ड्युसिबल अर्टिकेरिया भन्छौँ र अर्को चाहिँ क्रोनिक स्पोन्टेनियस अर्टिकेरिया भन्छौँ। क्रोनिक इन्ड्युसिबल भनेको चाहिँ बाहिरी कारणले गर्दाखेरि चाहिँ आउने, कुनै कारणले गर्दाखेरि निस्किने अर्टिकेरिया। जस्तै कसै कसैलाई घाममा हिँड्दा साथ 10-15 मिनटमै डाबरहरू शरीरभरि आउने हुन्छ, त्यसलाई हामीले सोलर अर्टिकेरिया भन्छौँ। कसैलाई चिसो हावामा बस्यो भने आउने हुन्छ, त्यो भनेको चाहिँ कोल्ड अर्टिकेरिया हुन्छ। कसैलाई पानी खेलाउँदा बित्तिकै आउने, तातो चिसो केही फरक पर्दैन तर पानी खेलाउँदा बित्तिकै आउने, त्यो भनेको एक्रोजेनिक अर्टिकेरिया भयो। कसैलाई चाहिँ एक्सर्साइज गरेपछि आउँछ, त्यसलाई चाहिँ हामीले एक्सर्साइज इन्ड्युस्ड अर्टिकेरिया भन्छ। शरीर तातेर आउने कोलिनर्जिक अर्टिकेरिया पनि भन्न सक्छौँ। कसैलाई कसैको लुगाहरू लगाएको ठाउँमा आउँछ, त्यसलाई हामीले प्रेसर इन्ड्युस्ड अर्टिकेरिया भन्छौँ। कसैलाई चाहिँ त्यो फर्क भाइब्रेसनको कारणले गर्दाखेरि पनि डाबरहरू आउने हुन्छ, त्यसलाई चाहिँ हामीले भाइब्रेटरी अर्टिकेरिया भन्छौँ। त्यस्तै गरी क्रोनिक स्पोन्टेनियस अर्टिकेरिया भने नामैले भन्छ स्पोन्टेनियस, भनेको यसमा कुनै पनि कारण हुँदैन तर डाबर चाहिँ आइरहेको छ। यो क्रोनिक स्पोन्टेनियस अर्टिकेरिया फेरि मान्छेलाई एकदमै सताउँछ, लामो समयसम्म आउँछ। कसैलाई 10-20 वर्षसम्म आउने, लामो टाइमसम्म औषधि खाइराख्नु पर्ने हुन्छ। तर यसमा हामीले के चाहिँ भन्न सक्छौँ भने, क्रोनिक स्पोन्टेनियस अर्टिकेरियामा चाहिँ हामीले 30-50% केसमा चाहिँ शरीरभित्र गएर आफ्नै शरीरले नै गराएको हो कि भनेर पनि स्टडीहरूले देखाएको छ। त्यस्तो खालको अर्टिकेरियालाई चाहिँ हामीले अटोइम्युन अर्टिकेरिया भन्छौँ। त्यसमा चाहिँ शरीरभित्रले आफै एन्टिबडी बनाउँछ अनि त्यसले गर्दाखेरि चाहिँ अर्टिकेरिया डाबरहरू निस्केर आउँछ।
2: अर्टिकेरिया भन्नु भने अर्टिकेरिया यो खालको डाबर शरीरका अन्य रोगसँग के कस्तो सम्बन्ध हुन्छ होला?
3: यस्तो खालको अर्टिकेरियाहरू चाहिँ थाइरोइड रोगसँग डायबिटिजसँग पनि आबद्ध हुन्छ र यस्तो खालको अर्टिकेरियालाई चाहिँ हामीले यो अटोइम्युन हो कि होइन भनेर छुट्याउन सक्यो भने त्यसको ट्रिटमेन्टमा धेरै हेल्प हुन्छ। अब त्यसरी छुट्याउनको लागि चाहिँ एउटा अटोलोगस सेरम स्किन टेस्ट भन्ने हुन्छ, त्यसमा चाहिँ हामीले पेसेन्टको रगतलाई निकाल्छौँ, त्यसलाई सेन्ट्रिफ्युज गरेर चाहिँ सेरम सेतो भाग छुट्याउँछौँ, त्यसलाई पेसेन्टमै इन्जेक्सन गर्छौँ। इन्जेक्सन गरेर हामीले 10-15 मिनटमा हेर्छौँ, त्यसले पनि डाबर निकाल्यो भने चाहिँ हामी यो चाहिँ अटोइम्युन अर्टिकेरिया रहेछ भनेर बुझ्छौँ। अब यस्तो अटोइम्युन अर्टिकेरिया चाहिँ के हुन्छ भने त अघि मैले भनिसकेँ लामो टाइम औषधि खानुपर्ने हुन्छ। अब त्यो औषधि खाने समस्यालाई बिरामीलाई त अब धेरै कुराले असर गर्छ होइन, पैसाको अभाव हुन्छ, औषधि खानु पऱ्यो, अर्को टेन्सन हुन्छ, त्यसलाई कम गराउनुको लागि चाहिँ हामीले अटोलोगस सेरम स्किन थेरापीले चाहिँ एकदमै यसमा मद्दत गर्छ। यस थेरापीमा चाहिँ के गर्छौँ भने हामीले त्यसरी नै हामीले सेरम निकाल्छौँ र हामीले बिरामीलाई चाहिँ इन्जेक्सनको माध्यमबाट मांसपेसीमा हाल्छौँ। यो चाहिँ हप्ते पछि हामीले 9 हप्तासम्म हाल्छौँ। यसरी हाल्दाखेरि चाहिँ के देखाएको छ भने बिरामीले औषधि खानु पर्दैन होइन, अनि यसरी हाल्दाखेरि चाहिँ कतिको अटिकेरिया चाहिँ आफै डाबा आउनसम्म चाहिँ आफै पनि निको भएर गइरहेको हुन्छ। अब सधैँको लागि नभए पनि कम्तीमा 6 महिनासम्म चाहिँ स्टोरीहरूले नै देखाएको छ कि डाबा फेरि आउँदैन। अब फेरि आयो भने हामी फेरि सेरम थेरापी बारम्बार चाहिँ गर्न सक्छौँ। यसरी यो अटोलोगस सेरम स्किन थेरापी भन्ने चाहिँ अहिले यो डाबा आउने समस्यालाई चाहिँ एकदमै राम्रो एउटा उपचारको माध्यम भएर नयाँ देखिएको छ।
2: हजुर, खास गरी डाबर शरीरको सबै भागमा बढी देखिने हुन्छ कि निश्चित भाग हुन्छ डाबर आउने, यस बारेमा पनि थोरै जानकारी थपिदिनुहुन्थ्यो कि?
3: डाबर चाहिँ हाम्रो शरीरको जुनै पनि भागमा आउन सक्छ, शरीरको अब कुनै पनि भागमा बाँकी राख्दैन, जुन पनि भागमा आउन सक्छ। तर अब डाबरको पनि एउटा लेभल हुन्छ स्किनको, हाम्रो स्किनको अब मिड डर्मिससम्म आयो भने हामीले त्यसलाई विल्स भन्छौँ। तर अब अलिक गहिरोसम्म आयो, स्किनको अलिक तल्लो भागसम्म गयो, अनि त्यसपछि बोसो

0: चाहिँ एलर्जी पनि हो, तर इन्फेक्सनहरूले गर्दाखेरि पनि अब यो जुन चाहिँ लामो समयसम्म आउँछ नि क्रोनिक अर्टिकेरिया भन्ने, हो त्यस्तो खालको डाइभरलाई चाहिँ इन्फेक्सनहरूले जस्तै दाँतको इन्फेक्सन, त्यसपछि ग्यास्ट्रिकले, त्यसपछि अर्को हुन्छ तपाईँको कुनै पनि लामो समयसम्म भयो इन्फेक्सनहरूले चाहिँ त्यस्तो खालको क्रोनिक लामो समय आउने डाइभरलाई चाहिँ बढाउँछ। अनि अरू भनेको चाहिँ खानेकुराले गर्दाखेरि पनि कहिले कहीँ डाइभर आउँछ, स्पेसली रङ हालेको खानेकुराहरूले गर्दाखेरि, त्यसपछि कसै कसैलाई चाहिँ रेड मिटले गर्दाखेरि, कसैलाई चाहिँ रक्सीले गर्दाखेरि पनि डाइभर चाहिँ आइरहनु हुन्छ।
1: डाइभर आएको व्यक्तिले कहिले कहीँ लापर गर्दाखेरि अर्थात् चिकित्सकलाई नदेखाइकन बस्यो भने पनि यसले डाबर फैलिने अवस्था वा अन्य समस्याहरू के आउन सक्दछन् होला?
0: डाबरको समस्यालाई लापरवाही गरे हजुरले औषधि खानु भएन, नियमित रूपमा चेकअपै गराउनु भएन भने यो झन् बढ्दै बढ्दै बढ्दै जान्छ होइन। पहिला सुरु एक ठाउँमा त डाबर आउँथ्यो भने पछिल्लो त्यही जे कुराले डाबर गराएको त्यसले शरीरभरि डाबर आउने, त्यसपछि अलिक कडा खालको डाबर आउने, सास फेर्न गाह्रो हुने, ज्यान पनि जाने, त्यस्तो समस्या चाहिँ आउन सक्छ।
1: कस्तो उमेरकालाई यो डाबर आउने हुन्छ डाक्टर साहब?
0: डाबर चाहिँ प्रायः जस्तो चाहिँ तपाईँको 20 वर्षदेखि 40 वर्षको उमेरमा चाहिँ धेरै देखिन्छ, तर बच्चाहरूमा पनि हुँदैन भन्ने भने चाहिँ छैन, बच्चाहरूमा पनि देखिन चाहिँ देखि नै रहन्छ डाबरे।
1: अब हाम्रो शरीरमा आएको डाबरको उपचार हामीले कसरी गर्ने त?
0: यसको उपचार चाहिँ हामीले अब मेन उपचार यो डाबरको उपचार भनेको चाहिँ हामीले एन्टी हिस्टामिन भन्छौँ। एन्टी हिस्टामिन भनेको सिट्रिजिन, फ्लेक्सोफेनाडिन जस्तो औषधिहरू हो। अब फेरि यो औषधिहरू चाहिँ एक दिन खाएर चाहिँ हुँदैन, हामीले यस्तो डाबरको केसमा चाहिँ औषधि नियमित रूपमा होइन दिनका दिन खानुपर्ने हुन्छ। हामीले भनेको जसरी त्यसरी हामीले सुरुमा चाहिँ 3 महिना चलाउने, त्यसपछि बिस्तारो घटाउने खालको एउटा छुट्टै पद्धतिको ट्रिटमेन्ट हुन्छ कि, त्यसरी चाहिँ हामीले नियमित रूपमा औषधि खाएर बिस्तारै यसलाई कन्ट्रोल गरेर ल्याएर औषधि घटाउनु पर्ने हुन्छ। अब अलिकति गाह्रो खालको अटोइम्युन अर्टिकेरियामा चाहिँ हामीले अटोलोगस सेरम स्किन थेरापी नै गर्नुपर्ने राम्रो हुन्छ।
1: डाबर आउन नदिनका लागि र जोगिनका लागि हामीले कस्ता उपायहरूलाई अवलम्बन गर्न सकिएला डाक्टर साहब, अन्त्यमा भनिदिनुहोस् न।
0: डाबरको समस्या र जोगिनको लागि त पहिला सुरु तपाईँलाई के कारणले गर्दाखेरि डाबर भएको छ भनेर पत्ता लगाउनु पर्यो। अब मैले अघि भनेको जस्तो एक्युटमा चाहिँ तपाईँको खानाको एलर्जी हो कि औषधिको कारणले हो कि भनेर हेर्नु पर्यो। क्रोनिकमा चाहिँ तपाईँको केही इन्फेक्सनहरू छ कि छैन, तपाईँलाई थाइरोइडको समस्या छ कि छैन, सुगरहरू छ कि छैन, त्यो गर्नु पर्यो। त्यसबाहेक पनि अब तपाईँले चाहिँ अरू अटोइम्युन कजहरू छ कि अटोइम्युन पो हो कि भनेर अरू टेस्टहरू अटोलोगस सेरम स्किन टेस्टहरू गर्न सकिन्छ।
2: अहिले सुन्दै हुनुहुन्थ्यो शरीरमा डाबर किन आउँछ र कसरी निको गर्ने, यो बारे वीर अस्पतालमा कार्यरत सह प्राध्यापक वरिष्ठ छाला रोग विशेषज्ञ डाक्टर उमा गिरी घिमिरेसँग गरिएको छोटो कुराकानी। अहिले हामी रेडियो पत्रिका कार्यक्रम सिलसिलामा छौँ। यो प्रसङ्ग पछि अबलाई भने उर्गेन दोङ र मेलिना राईले गाउनु भएको गीत राख्दैछौ, लक्ष्मण राईको रचना उर्गेन दोङको सङ्गीतमा।

0: ज्ञान मनोरञ्जन र स्वास्थ्य उपयोगी सामग्री सहित यो हो रेडियो पत्रिका सिलसिला विविध विषयका जानकारी सहित केवल रेडियो नेपालको राष्ट्रिय प्रसारणबाट रेडियो पत्रिका सिलसिला अहिले हामी रेडियो पत्रिका कार्यक्रम सिलसिलामा छौँ। अब हामी राख्दैछौँ विभिन्न सामान्य ज्ञान सम्बन्धी जानकारीहरू।
1: शनिबार बिदा दिने चलन भीम शमशेरले चलाएका हुन्।
0: विश्वको सबभन्दा सानो संविधान अमेरिकाको हो भने ठुलो संविधान भारतको हो र अलिखित संविधान बेलायतको हो।
1: नेपालको सबभन्दा ठुलो उपन्यास माधवी हो।
0: विश्वमा सबभन्दा बढी टेलिफोनको प्रयोग गर्ने देश स्विडेन हो।
1: आँखा र नाकबाट सास फेर्ने प्राणी मृग हो।
0: सर्वप्रथम एसएलसी परीक्षामा बोर्ड फर्स्ट हुने महिला लुना भट्ट।
1: धेरै जिल्लासँग सिमाना जोडिएको जिल्ला सिन्धुली हो।
0: रगतको क्यान्सरलाई ल्युकेमिया भनिन्छ।
1: एन्ड्रोजन हार्मोनका कारण लोग्ने मानिसमा दाह्री जुगाउँछ।
0: चिनीको भाँडो भनेर क्युबालाई भन्दछन्।
1: अन्तरिक्षमा जन्मेको पहिलो जीव धानचरी हो।
0: चिठी पत्रमा टिकट टाँच्ने चलन जुद्ध शमशेरको पालाबाट सुरु भएको हो।
1: विश्व सुन्दरी प्रतियोगिता सन् 1951 देखि सुरु भएको हो।
0: त्रिभुवन विश्वविद्यालयबाट पीएचडी गर्ने प्रथम महिला बिनु लोहनी हुन्।
1: समय नाप्ने यन्त्रलाई क्रोनोमिटर भन्दछन्।
0: लेजरको पूर्ण रूप लाइट एम्प्लिफिकेसन बाई स्टिमुलेटेड एमिसन अफ रेडिएसन हो।
1: शनि ग्रहलाई ग्यालिलियो ग्यालिलीले पत्ता लगाएका हुन् भने सौर्य मण्डल पत्ता लगाउने वैज्ञानिक कोपरनिकस हुन्।
0: जापानको संसदलाई डाइट भन्दछन्।
1: संसारको सबभन्दा सानो चरा हमिङबर्ड हो। यो पछिल्तिरबाट पनि उड्न सक्दछ।
0: पानीमा खेती गर्ने प्रविधिलाई हाइड्रोफोनिक्स भनिन्छ।
1: महाराज धीराज उपाधि लिने प्रथम राजा अंश वर्मा हुन्।
0: नेपालको पहिलो महिला पाइलट रक्षा राणा हुन्।
1: सिंहको बच्चालाई केसर भनिन्छ।
0: अङ्ग्रेजी अक्षरको सबभन्दा पुरानो अक्षर ओ हो भने नयाँ अक्षर जे र बी हुन्। अहिले हामी रेडियो पत्रिका कार्यक्रम सिलसिलामा छौँ। अब हामी कार्यक्रमको अन्त्यमा एउटा प्रेरक प्रसङ्गलाई राख्दैछौँ। धेरै पहिले एक बेकर अर्थात् पाउरोटी बनाउने मान्छे र एक किसान एउटै गाउँमा बस्ने गर्दथे। दुवै बीच व्यावसायिक सम्बन्ध पनि थियो। बेकरले किसानलाई दैनिक एक पाउन्ड पाउरोटी बेच्थे भने किसानले त्यही बेकरलाई एक पाउन्ड नौनी बेच्ने गर्दथे। एक दिन बेकरले मनमनै सोचे, कतै यो किसानले मलाई कम तौलको नौनी त दिइरहेको छैन। बेकरलाई किसानले दिएको नौनी तौलिन मन लाग्यो। उनले पाउरोटी तौलिने आफ्नो तराजु निकालेर नौनी पनि तौलिए। नभन्दै आफूले तिरिरहेको भन्दा केही कम ओजनको नौनी प्राप्त गरिरहेको उनले थाहा पाए। बेकरले किसानको ठगी विरुद्ध अदालतमा मुद्दा पनि हाले। मुद्दाको सुनवाईको दिन बेकर र किसान दुवै अदालतमा उपस्थित भएका थिए। अदालतमा उपस्थित भएका किसानलाई न्यायाधीशले प्रश्न गरे, तिमीले कुन तराजु प्रयोग गरेर तौलिने गरेका छौ? अनि किसानले पनि सहजै जवाब दिए, म जस्तो एउटा गरिब किसानसँग तराजु कहाँबाट हुनु हजुर? मैले त निकै पुरानो जमानाको नापतौलको विधि प्रयोग गर्दै आएको छु। त्यसैबाट मैले मेरो नौनीलाई जोख्ने गर्दछु। किसानको जवाब सुनेर न्यायाधीशले पुनः प्रश्न गर्दछन्, त्यसो भए तिमीले आफ्नो नौनीलाई कसरी तौलेर बेच्छौ? यो पनि भन्देऊ न महोदय, मैले भनिसके नि मसँग कुनै तराजु र ढक छैन। मैले हरेक दिन यिनै बेकरबाट एक पाउन्ड पाउरोटी खरिद गर्दै आएको छु। यिनले म कहाँ पाउरोटी ल्याइसकेपछि म त्यही पाउरोटीलाई मेरो घरायसी तराजुमा एकातिर राख्छु र अर्कोतिर नौनी राखेर बराबर तौलिएर यिनलाई दिने गर्दछु, ताकि उनले दिएको पाउरोटी र मैले दिएको नौनीको तौल एकै हुन सकोस्। किसानको कुरा सुनिसकेपछि न्यायाधीशले फैसला गर्दै अन्त्यमा भन्छन्, यस मुद्दाका वास्तविक दोषी ती पाउरोटी बेच्ने बेकर पो रहेछन्, जसले आफ्नो पाउरोटीको तौल पाउन्ड नै पुरा नगरी बजारमा बेच्दा रहेछन्। उनले किसानलाई 100 रुपियाँ जरिमाना तिर्नु पर्दछ र 2 महिनासम्म निशुल्क 1 पाउन्ड पाउरोटी पनि उनले किसानलाई दिनु पर्दछ। अन्त्यमा न्यायाधीशको यो फैसला सुनेर किसान दङ्ग परे भने बेकर भने निराश बनेर घर फर्किएका थिए।
1: रेडियो पत्रिका सिलसिला रोचक र ज्ञानवर्धक सामग्रीको सङ्गालो। यो हो रेडियो पत्रिका सिलसिला रेडियो नेपालको राष्ट्रिय प्रसारणबाट सिलसिला। यसै प्रेरक प्रसङ्ग सँगै आजलाई रेडियो पत्रिका सिलसिलाबाट हामी पनि छुट्टिँदैछौ। अर्को साताको आइतबार बिहान 11 बजेको समाचार पछि विविध विषयका साथ आउने नै छौ। आज प्रस्तुत गरिएका सामग्री विभिन्न पुस्तक पत्र पत्रिका अनलाइन स्रोत त्यस्तै रेडियो टेलिभिजन र न्यू मिडियाबाट खोज र संकलन गरी साभार गरेका हुन्। कुनै सामग्री प्रति दुविधा पर्न गएमा त्यसलाई सच्याएर बुझिदिन समेत आग्रह गर्दछौ।
0: यसै अनुरोध सहित अब हामी कार्यक्रमबाट छुट्टिँदैछौँ। जाँदा जाँदै पुष्पन प्रधान र अस्मिता अधिकारीको युगल स्वरमा एउटा गीत राखिदिन्छौँ। गीतमा रचना रहेको छ विपिन किरणको अनि सङ्गीत पुष्पन प्रधानको। यो गीत तपाईँहरूलाई छाड्दै एक साताका लागि आजको यो कार्यक्रमबाट प्राविधिक मित्र पराग पोखरेल सहित कार्यक्रमबाट साथी मनुका कुमार अनि म हरिगिरी पनि बिदा हुन्छौँ।
2: हवस् त, नमस्कार, शुभ साता।

रेडियो नेपाल नयाँ नेपालको समावेशी आवाज राष्ट्रिय रेडियो राष्ट्रको सञ्चार।

0: रेडियो नेपाल, नयाँ नेपालको समावेशी आवाज। राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
1: जहाँ मेहनत र परिश्रम छ त्यहाँ सफलता र सम्मान पनि छ। भनिन्छ, काम गरे दाम मिल्छ अनि सम्मान। यो हो पौरखीको कथा। नमस्कार, म अर्जुन श्रेष्ठ। कार्यक्रम पौरखीको कथामा यहाँलाई हार्दिक स्वागत छ। कार्यक्रम पौरखीको कथा रेडियो नेपालबाट हरेक आइतबार बिहान 8:35 पछि र शुक्रबार दिउँसो यसै समयमा पुनः प्रसारण हुनेछ। रेडियो नेपालको मिडियम वेभ तथा एफएम ब्यान्ड 98, 100 र 103 मेगाहर्जमा यो कार्यक्रम सुन्न सकिनेछ। साथै तपाईँको अनुकूल समयमा कार्यक्रम पौरखीको कथा अनलाइन radionepal.gov.np र रेडियो नेपालको मोबाइल एप डाउनलोड गरेर पनि सुन्न सक्नुहुनेछ। पौरखीको कथामा हामी देशभित्रै केही गर्न सकिन्छ भनेर आशा बोकेका व्यक्तित्वसँग कुराकानी गर्छौँ। उहाँका सफलताको कथा राख्छौँ अनि सङ्घर्ष र तिता मिठा भोगाईसँगै उहाँले देखेका सम्भावनाका कुराहरू पनि सुनाउनेछौँ। कार्यक्रम पौरखीको कथामा आज मैले हाम्रो टपटाउन होटल एवं कृषि फार्म हाउसका सञ्चालक प्रभुराज गिरीसँग कुराकानी गरेको छु। वैदेशिक रोजगारीका लागि मलेसिया, दुबई र कतार गएर फर्किनुभएका काभ्रे पाँचखालका प्रभुराजले स्वदेशमा नै व्यवसाय सुरु गरेर यति बेला 15 प्रत्यक्ष रूपमा रोजगारी दिइरहनु भएको छ। कार्यक्रम पौरखीको कथाको आजको श्रृङ्खलामा तिनै पौरखी व्यक्ति हाम्रो टपटाउन होटल एवं कृषि फार्म हाउसका सञ्चालक प्रभुराज गिरीसँग उहाँको उद्यममा केन्द्रित रहेर कुराकानी गरेको छु। कार्यक्रम पौरखीको कथामा यहाँलाई स्वागत छ।
2: धन्यवाद।
1: यहाँले चाहिँ यो हाम्रो टपटाउन कृषि फार्म हाउस भनेर सञ्चालन गर्नु भएको छ। यहाँको यो फार्म हाउसमा चाहिँ के उत्पादन हुन्छ?
2: फार्म हाउस भनिसाथै कुखुरा पालन, बाख्रा पालन, माछा पालन, खेती तरकारीहरू, धान, मकै सबै कुराहरू पर्छ नि, सबै हाम्रो पनि छ यसमा। यहाँनिर हामीले माछाहरू पाल्छौँ, खसीहरू छन्, बाख्राहरू, गाई, दुनु गाई, भैँसी सबै मिलाएर गरिरहेका छ सर।
1: सुरुमा विभिन्न देशमा वैदेशिक रोजगारीका लागि जानुभयो, होइन? विभिन्न सङ्घर्ष गर्दै स्वदेश फर्किएपछि काठमाडौँमै व्यवसाय सुरु गर्नुभयो। त्यसपछि तपाईँ फेरि आफ्नै ठाउँमा केही गर्छु भनेर फर्केर जानुभयो र अहिले त्यहाँ चाहिँ व्यवसाय चलाइराख्नु भएको छ, होइन?
2: म पहिला जाँदाखेरि मलेसिया गएँ। त्यहाँ खासै त्यति अब उच्च शिक्षा र अलि राम्रो चाहिँ एक्सपिरियन्स भएको मान्छेहरूलाई चाहिँ त्यो देशमा के होला, तपाईँ हामी नर्मलदेखि खानेपन्थ्यौँ भनेर हामी वाट्सएप गइहाल्दाखेरि खासै केही छैन, हाम्रो गुरु पार्टीले गरेको खेतीपाती कृषिहरू कामहरू गर्दाखेरि गुरु फाइदा होला, त्यो केही देख्दैन। हामी फेरि फर्केर आएर चाहिँ दुबई गएँ हजुरको।
1: ए हजुर, दुबई जानुभयो। त्यसपछि
2: दुबई केसमा इन्टरभ्यू खोलिरहेको छ। इन्टरभ्यूमा गएको, उता आइसकेपछि चाहिँ अब यही त हो नि, अब घर परिवार गाउँमा आफू विदेश 40-50 सेलरीले के हुन्थ्यो र अनि यता कहिले को बिरामी, कहिले यस्तो पर्यो, कहिले कसलाई बिहेमा जानुपर्ने, यता हाम्रो संस्कृति पनि मन छ नि, अब जन्मिँदादेखि खेतीदेखि लिएर के मनाउँदा वेतन गर्दा गर्दा केही नहुने रहेछ, यसरी भन्दा त बुद्धेशी बस्न पाए ठिकै हुन्थ्यो भन्ने हिसाबले पछि आएँ म त्यताबाट 2008 यहाँ आएँ। 8 आइसकेपछि त्यति बेला समय हामी पैसा अलिकति थियो, अब खालि यो औषधि उचार्ज गर्दा हिँड्नु भन्दा केही एउटा व्यवसाय गरौँ भन्दा त्यता गर्न लागेको थियो। एउटा होटेल लियौँ, होटेल लिइसकेपछि त्यसलाई बेच्दै
1: यो विदेशबाट फर्किएपछि होटल सञ्चालन गर्नुभयो सुरुमा?
2: हजुर। अनि खालि अर्काको जग्गामा घरमा व्यवसाय गर्दै जाँदा हजुर त्यही त हो नि, अलिक चलेन भने नि घर चुल्ली भाडा दिनु सक्दैन भनेर गर्ने, अलिक चल्यो भने पनि गर्ने। अनि मेरो त्यहाँ होटेल अलिक राम्रो चल्दाखेरि पनि एग्रिमेन्ट नथप्नलाई मानेन, नलाउन मानिसकेपछि त्यति बेर मैले ट्राभल होटल जोद्धाखेरि यहाँनिर आएर थोरै पैसा हालेर एउटा घर ल्याएको थिएँ पाखाना, त्यहाँ आएर 3 बस्दाखेरि अनि यहाँ पनि खालि अरूको उनीहरूमै आफै के गरौँ भन्ने सोचले यता यो आएर हेर्दाखेरि उता नै कुरो मिल्यो अनि उहाँ सटक छोडेर आएर यहाँ रेस्टुरेन्ट गरेँ। मैले होटल टपटाउन आएँ नेपाली चुलो पाँचखाल भनेर, त्यहाँ रेस्टुरेन्टमा चाहिँ तपाईँको हामीले काट्दिएको पाँचखालमा रेस्टुरेन्ट सञ्चालन गर्दाखेरि यहाँ कुनै पनि एउटा रेस्टुरेन्ट थिएन, जस्तै चिया पसलहरू यस्तो यस्तो सटर होटल मात्र थिएँ। अनि मैले यहाँ आएर एउटा रेस्टुरेन्ट खोल्नुको विचार राखेँ।
1: कस्तो अनुभव हुन्छ नि यो विगतमा यहाँको सङ्घर्षको कुरा पनि अलिकति कोट्याउनु पर्यो भने
2: जब घरबाट म अरू केही काम गरेर एक पैसा कमाएर लिएर आउँछु भनेर जब झोला बोकेर हिँड्न तयार हुन्छ नि, त्यतिखेर उसले यहाँ आमा बुवाले भनेको नमाने पनि यति पैसा आउँछ यो गर्छु भने भने जस्तो गरेर हिँडेको कुराहरू उहाँ गएर पनि अर्काकै लिएको खासमा बसेर अर्काकै सोच सिद्धान्तले काम गर्नुपर्छ, देशबाट चाहिँ अलग हो, एक हप्ता गरेको काम उस्तै पऱ्यो भने चाहिँ एक दिनमै लगाउँछन् किनकि सिस्टम हुन्छ सबैले गरेपछि गर्नै पर्ने हुन्छ। अब त्यसरी गर्नुभन्दा त यहाँनिर बरु दिनमा भरि काम गर्ने रातभरि मजाले सुत्ने मिठो मिठो बनाएर खाने हिसाबले चाहिँ यहीँ गर्ने हो भने चाहिँ हाम्रो देशमा पैसै पैसा छ जस्तो चाहिँ मलाई लाग्छ। तपाईँ हामीलाई त राज्यले अरू देशको हिसाबमा कृषिको सम्बन्धी कामहरूमा त राज्यले पनि धेरै छुट दिएछ करहरूमा यताउतिमा, त्यो करबाट नि हामी धेरै जोगिन सकिन्छ।
1: हजुर,
2: हाम्रो देशमा जति कमाउने चान्स छ, मैले चार पाँचवटा देशमा गएँ, यहाँभन्दा राम्रो व्यस्त कहीँ पनि देखिनँ। अब गइसकेपछि मूल्याङ्कन गरिन्छ, गरेको आधारमा हेर्ने हो भने काम गर्नु पनि नेपालमा जति फाइदा केही छैन। हेर्नुहोस्,
1: विदेशबाट फर्केर आएपछि काठमाडौँमा होटल व्यवसाय सुरु गर्नुभयो अनि त्यस पछाडि फेरि बिस्तारै पाँच खाल आफ्नै ठाउँमा गएर सुरु गर्नु भएको होइन त?
2: हजुर, अनि आफै पैसाले लगाएको जग्गा माया पनि धेरै लाग्यो, नभन्दै आउँदाखेरि अब समयले भाग्यले पनि माया गरेर एउटा घर पनि बनाएको त्यहाँ बेचिसकेपछि घरमा हामी होटेलमा राख्यौँ, माथि झन्डै तपाईँको 70-80 लाख हालेर रेस्टुरेन्ट सञ्चालन गऱ्यौँ। त्यहाँनिर 120 क्यापेसिटी गयो, 120 जना बसेर खानुहुने रेस्टुरेन्ट, आफ्नो पार्किङ पानीहरू बगैँचा सबै त राम्रो सुविधा गरेर गरे। यो होटेल सञ्चालन गरिसकेपछि सोचे भन्दा पनि राम्ररी होटेलहरू चले, सबैले माया गर्थे, चलिसकेपछि जहिले खानाहरू वेस्टेज आउने। अब हामी चाहिँ कुखुराहरू चल्थ्यो, 10-15 कुखुरा ल्याएर राख्थ्यौँ, त्यो भातहरू खानुहुन्थ्यो, कुखुरा पनि सट्ट फेरिने के र अनि त्यहाँबाट फार्मको सुरुवात चाहिँ एउटा फार्म हालौँ न के छ जग्गा सजा यसो मिलाएर गरेर 10-15 वर्ष काज गरेर फर्म हालेर यसो कुखुरा बाख्राहरू यताउति गरौँ न भन्ने कुरा गरेको।
1: नभन्दा
2: घुम्न गएको अनि हामी सट्ट जाँदाखेरि यो 53 किलो हाम्रो टोलाटभन्दा अलि बढो छ, टुरिज्म एरियाकै हाइवेमा पर्छ हरणीको, हाम्रो टप टाउन कृषि फार्म हाउस, त्यहाँबाट चाहिँ मलाई धेरै सहयोग भयो। पहिलाका मान्छेहरू रेस्टुरेन्टमा टिभी सेल्समा हुँदाखेरि र उता नहुँदाखेरि अब यताको भाइहरूलाई पनि भाइहरू उता गाउँ बोल केही पैसा म गरेर दिउँला यता आज खेतपाती लाउनु टाइम छ भन्दा उनीहरूले खुसी हुने, अनि कतिपयले घरानी गरेर चाहिँ यहाँ गऱ्यो भने चाहिँ सिके पनि जानु पनि हुन्छ नि, त्यसै गरेर गएर गऱ्यो।
1: जुन सुरुमा यहाँले त्यो पाँच खालमा होटल नेपाली चुलो भनेर जुन सञ्चालन गर्नुभएको छ, त्यससँगै अहिले चाहिँ यहाँले हाम्रो टप टाउन कृषि फार्म हाउस भनेर अर्को फार्म हाउस सुरु गर्नुभएको छ, दुवै सञ्चालनमा छ होइन त?
2: हजुर, होटल टप टाउन नेपाली चुलो भइहाल्यो, अनि त्यही टप टाउन हामी नेपाली चुलोलाई यही होटललाई सिकाउनु चाहिँ मेरो फार्म हो, जस्तो हाम्रो टप टाउन कृषि फार्म हाउस, त्यहाँबाट चाहिँ मलाई धेरै सहयोग भयो। त्यहाँनिर कुखुराहरूबाट चाहिँ केही यस्तो खाना हुने रहेछ, बरु यसो कुखुराहरू यसो फर्मै हाल्यो भने अब हामीलाई ठुलो भोलुमा कुखुरा 15-20 वटासम्म कुखुरा जान्थ्यो हजुरको शुक्रबार शनिबार, अनि खसीहरू चाहिने दिन बिराएर एउटा खसी चाहिन्थ्यो, कोर्टमा हिँड्नलाई अलग्गै मान्छे राख्नुपर्ने थियो, अनि कतै हिँड्ने क्रममा त्यहाँ 53 किलोमा एउटा साथीले खबर सुनायो कि यहाँनिर 5-7 वर्षदेखि नै जङ्गल जग्गा छ, पानीहरूको सबै सुविधा छ, हेर्नु नि त चलाउनु भयो नि यहाँ कुरा गरौँला भनेर भन्नुभयो। गएर हेरेको तपाईँको 12 रोपनी जग्गा रहेछ,
1: त्यता
2: 15 रोपनी भएको, अनि पानी सानी सुविधा भएको जङ्गल थियो। फेरि अब यस्तो विचार गर्दा राम्रोमा त राम्रै किन्नु परिहाल्यो, नराम्रो र राम्रो बनाउनु नै हाम्रो काम हो भन्ने जस्तो पनि लाग्यो, अनि हुन्छ ल भनेर दाईहरूले पनि भन्नुभयो, अनि गएर त्यहाँ कुरा गरियो, त्यहाँबाट 15 वर्षलाई उहाँले दिनुभयो, अनि लिएर चाहिँ त्यहाँ हामीले खेतीयोग्य जग्गालाई खेतीयोग्य नै बनायौँ, अनि अलि सुक्खा जस्तो जग्गालाई टस हालेर लोकल कुखुरा फर्म हाल्यौँ राख्यौँ। माछा पोखरी सबैको झन्ने 4 ओपनमा माछा पोखरी छन्, 3 ठुल्ठुला छन्, अनि बाख्राहरू बाख्ने एउटा खोर बनाइयो पल्लो छेउमा, अर्को साइडमा त्यसकै साइडमा बाख्रा साइडमा एउटा बोट बनाइयो, त्यहाँ चाहिँ गाईहरू भैँसीहरू राख्नुहुन्छ भनेर, अनि त्यति बेरै भर्खर खुलाएको थियो। त्यही यो ब्याङ्कहरूले पनि कृषि अनुदानहरूलाई चाहिँ प्रथमिकता दिनु भनेर, अब हामी चाहिँ हामीलाई थाहा पनि थिएन, हामीले आफ्नै पैसाले हामीले सबै सर्व गऱ्यौँ, कुखुराहरू हाल्यौँ, सबै कुरा राम्रो भयो, धन होटेल व्यवसायलाई पनि त्यसले प्लस भयो, सस्तो भयो नि त हजुरको। ल्यान्डले झन् खोजेर 2-4 वटा कुखुरा लिएर आएर अर्को मान्छेलाई हजुर खाजु ल्याएर खसी खोजेर लिएर आयो भने यसो 5-6 हात आएर खाना खाजा खाएर पठाउनु पर्ने आफ्नै हुँदाखेरि त भयो, अनि त्यहाँ 8-10 जना भाइहरू हामीहरू भएर पनि कामसाम गऱ्यौँ, यताउति गऱ्यौँ, बाख्रा 100 वटासम्म बाख्रा पाल्यो गरेको थिएँ मैले। यहाँ सय रोपनी गीति पाएको छ, सय डेढ रोपनी एउटा साथी गीति उहाँले पनि तपाईँहरू चढाउनुहोस् न, केही छैन, हाम्रो नि अब पाल्नु छोडिहाल्यो, घाँस काटी चढाउनु गइहाल्यो, हुनु त्यहाँ चढाउनु यताउति गर्ने गर्दाखेरि हामीलाई चाहिँ अलिक दोहोरो फाइदा भयो। जस्तै भाले खोरमा 2000 भाले ल्यायो भने अर्को 500 खर्च हुन्थ्यो भने त्यहाँ त 2000 कस्टमरलाई दिँदा नि हामीलाई चाहिँ फाइदै रह्यो नि त। टाइम बढ्छ, यताउति भरो आफै परो खाए, फर्म पनि राम्रै चलेछ, अहिले पनि चलिरहेछ।
1: फार्ममा चाहिँ के के उत्पादन हुन्छ नि?
2: कुखुरा, हाँस, माछा, जस्तै होटेलमा पनि हाम्रो ठुलो एकुरियम छ, अक्सिजन लाएर राखेको हुन्छ, 5-4 चाहिँ माछा चाहिँ त्यहाँ खेलिरहन्छन्। त्यो जसलाई जिउँदै चाहे पनि लान नि मिल्यो, त्यहाँ बनाएर खान नि मिल्यो, अनि फार्ममा पनि बिक्री हुन्छ।
1: यो माछा बाहेक के के उत्पादन हुन्छ नि?
2: माछा अनि कुखुराहरू हुन्छ, खसी बोकाहरू, अनि गाईहरू, अब जस्तै दुधहरू हुन्छ, त्यही छेउमा पालेपछि डेरी छ, दुधहरू डेरीमा लान्छन्, खानुपर्ने खाइन्छ, होटेलमा ल्याउनु ल्याइन्छ, बढी भएको त्यहाँ गरिन्छ। अब त्यहाँ फार्ममा पनि हाम्रो प्रायः समय जाउँ न खाउँ बसेर भन्ने केसहरू आउनुहुन्छ, उहाँहरूले चाहिँ अब यहीँको मै पारेहरू केलामा मौन घिउ हुन्छ, त्यहाँ घिउमा मजाले मासु भात बनाउने हो, घिउ भात खाने हो, सादा खाने, भेज खाने, भेज खानेले घिउ भात दही खाने, त्यसरी आउँछन्।
1: त्यो फार्म हाउसमै पनि त्यहाँ बस्ने खाने व्यवस्था पनि हुन्छ है?
2: बस्न चाहिँ यस्तो हाम्रो एउटा हल छ, हलमा चाहिँ हामी त्यहाँ साथीभाइहरू हुँदाखेरि बस्छन्, त्यहाँ काम गर्ने भाइहरूलाई बस्ने व्यवस्थाहरू सबै छ। अब जस्तै कसैले बर्थडे मनाउँ, एउटा कुनै सेलिब्रेसन कुनै रमाइलो गरौँ न, 15-20-10 भने चाहिँ त्यहीँ जाने, अनि सेल्फ सर्भिसहरू त्यहाँ चाहिँ आफै बनाउने, आफै पकाउने हो, हामीले सामानहरू दिनु, अनि कतिपय चाहिँ हामीले नि बनाइदिन्छौँ भाइहरूले भ्याएसम्म, होइन अनि उहाँहरूले चाहिँ आफै आउने हो, बनाउने हो, आगोमा चुलोहरू छ, मजाले पोल्ने, सेकाउने, पकाउने, आफ्नै तरिकाले खाने हो, अनि होइन सर हामीलाई बनाउने मान्छे चाहिन्छ भन्ने भयो भने यता रेस्टुरेन्टबाट पनि पठाइदिन्छौँ। त्यो चाहिँ एक दिनमा एउटा चाहिँ त्यसरी दिन्छ, किनकि काम गर्ने मान्छेहरूलाई हुन्छ भनेर हो, तर त्यहाँनिर हेर्न आउने र घुम्न आउने मान्छे पनि चल्ने हुन्छ कि, अब तपाईँको शनिबार शुक्रबारतिर विद्यार्थीहरू हेर्न आउँछन्, त्यति टाइपको त यहाँ यस्तो यस्तो छ, टर्की हेरौँ या कुखुरा हेरौँ भनेर माछाहरूलाई दाना खुवाउन आउँछन्, कोहीले के लिएर आउँछन्, त्यस्तो हुन्छ बाटा भएको हुनाले बच्चाहरू, जस्तै फिसिङ गर्ने सिस्टम, जस्तै माछाहरू आफैले त्यो पल्सीमा झिक्ने हुन्छ, अनि त्यो त्योहरू चाहिँ मान्छेहरू खान भन्दा नि त्यो खेल्न पनि खुसी भएर आउँछन्। अब हामी एउटा भाले खाउँ त भने नि चाहिँ खायो, माछा खायो, बनाएर खान मिल्ने त्यसरी चाहिँ गरेर बस्तीको चाहिँ त्यहाँ व्यवस्था छैन, खान भएन सबै मिल्छ।
1: टप टाउन होटल रेस्टुरेन्ट अनि अर्को चाहिँ टप टाउन कृषि फार्म हाउस, दुईटा छुट्टा छुट्टै तर यहाँ एकै व्यक्तिले चाहिँ सञ्चालन गर्नु भएको छ होइन। कृषि फार्म हाउसबाट चाहिँ आय आर्जनको हिसाबले, आर्थिक उपार्जनको हिसाबले चाहिँ कस्तो भइराखेको छ?
2: हिजो अरूको काम पनि गरेँ, मेरो अनुभवमा चाहिँ व्यापारी त्यो नै व्यापारी हो, नहुँदा समय अनुसार पुरेर हाँसी खुसी रहन सक्छ, त्यसलाई नै फेरि कमाउने समय पनि र गर्ने समय पनि त्यसै गरी नै आउँदो रहेछ। खासै भन्दाखेरि चाहिँ अब मिहिनेत गरेर गराउन सक्यो भने, गर्न सक्यो भने त्यस्तो ऊ छैन, बच्चाहरू 2-2 बच्चाहरू कलेज पढ्छन्, घर बेदार यताउति घर बनाए, जग्गा जग्गा किने, होइन सबै कुरा राम्रो छ। अब त्यति ठुलो अब म गर्छु भनेर चाहिँ होइन, वर्षमा 20-25 कमाऊ भन्यो भने चाहिँ सबै कुरा गरेर मिलाउँदाखेरि ठुलो कुरा नै हुँदो रहेछ।
1: हजुर, विभिन्न देश जानुभयो, अनुभव बटुल्नुभयो, केही कुरा सिक्नुभयो, त्यसपछि स्वदेशमा केही गर्न सकिन्छ है? युवाले लक्ष्य निर्धारण गरेर अगाडि बढ्यो भने आय आर्जन उपार्जनका कुराहरू हुन सक्छन् भनेर जुन सम्भावना देख्नुभयो र अहिले तपाईँ त्यही सम्भावना देखेर त्यहाँले चाहिँ अहिले व्यवसाय गरिराख्नु भएको छ, अहिले तपाईँको यो जुन व्यवसायबाट चाहिँ कतिले रोजगारी पाइरहेका छन्?
2: यताउति सबै गर्ने हो नि, 15-16 मान्छेहरूले काम गर्नुहुन्छ, भाइहरूले बहिनीहरूले
1: 15-16 चाहिँ रोजगारी पाउनु भएको छ
2: अहिलेलाई यो समयमा। त्यस्तो छ
1: कार्यक्रम पोर्खेको कथामा आज म हाम्रो टप टाउन कृषि फार्म हाउस र हाम्रो टप टाउन होटलका सञ्चालक एवं उद्यमी प्रभुराज गिरीसँग कुराकानी गरिरहेको छु। प्रभुज्यू, यहाँले जुन व्यवसाय सञ्चालन गरिरहनु भएको छ, युवाले सकारात्मक सोच राख्यो र आफ्नो लक्ष्य के हो भनेर त्यो लक्ष्यमा नै केन्द्रित भयो भने त्यो चाहिँ पुरा हुन्छ भन्ने चाहिँ यहाँको अनुभवबाट यो कुरा गरिराख्नु भएको छ होइन त?
2: हजुर, मेरो अनुभव चाहिँ मैले हजुरलाई भन्न पर्दाखेरि यस्तो भएदेखि सबै कुरा हाम्रो यहीँनिर छ, हामीहरू अरूको राम्रो राम्रो भनेर राम्रोको पछाडि होइन, आफै गरेका कामहरू र यही मेरो सबै कुरा हो भनेर लागेर गयो भने सबैको कल्याण हुन्छ। हामी यहाँ बसेछौँ, जन्मिँदा मर्दा पर्दा दुःख सुख गाह्रो साह्रो हुँदा नि साथ दिन पाछौँ।
1: हजुर, कति जति यहाँको अहिले आमदानी भइरहेको छ नि?
2: सबै व्यवसाय यताउति गर्दाखेरि गाडी चाहियो भने गाडीको ठाउँमा गाडी छन्, बाइकका ठाउँमा बाइक छन् पनि, सबैजना घर परिवार इष्ट खुसी छन्, यो नि एउटा ठुलो इन्कम
1: हो।
2: अनि फेरि पनि वर्षमा हजुरहरू 6-1.5 रुपियाँ नर्मली नै 5 साल करै किन्छन्, अब घर बनाइयो यस्तै त जिन्दगीमा, धेरै धेरै सन्तुष्टि छु भन्नुपर्छ।
3: हजुर, धेरै चाहिँ युवा विदेश जाने जाने आउने गर्ने र यो खालको सोच हुँदैन होइन, यसरी आफैले केही गर्नुपर्छ भन्ने चाहिँ केही युवाले मात्रै गर्नुभएको छ, धेरै युवाहरू चाहिँ फेरि वैदेशिक रोजगारमै नै फर्किनुहुन्छ, व्यवसाय गर्छु भन्ने यो सोच चाहिँ तपाईँमा त्यति बेला कसरी आएको थियो?
2: बाहिर जाँदाखेरि अब ड्युटी सुरु भयो भोलिदेखि भनेपछि अब आधी घन्टा अगाडि उठ, लुगा लगाऊ, दाँत ब्रस गर, दाढी बनाऊ, अनि फेरि आधी घन्टा गाडीमा चढेर जाऊ, त्यहाँ गएर फेरि ड्युटी गर, आधी घन्टा फेरि गाडी चढेर आऊ, लुगा फुकाल, फेरि खाना तयार गर, खाऊ, त्यस्तो गरेर त्यो गर्नु भन्दाखेरि त मैले वहाँनिर गरेको एक हप्ता गरेको एक हप्ता काम त उहाँ एकै दिनमा गर्नु पर्थ्यो निश्चित, मलाई त यहाँ त छ दिन फाइदा छ।
3: हजुर,
2: हामी म चाहिँ पहिलेदेखि अलिकति घरमा पढ्दाखेरि पनि कुखुराहरू पाल्ने बाख्राहरू पाल्ने घरमै पनि के जस्तै अब आइडिया के हुन्थ्यो, मैले यसो चाहिँ यहाँ यत्रो गरेर गर्नु भन्दाखेरि चाहिँ यसरी नै आफैले गरेर मजाले काम गरेर कुनै चाहिँ गऱ्यो भने त आफ्नो देशमा पनि कति हुन्छ होला भन्ने जस्तो लाग्थ्यो। यही देशमा देखि मसँग काम गर्ने साथीहरू धेरैले हाम्रो यतैतिर नि फर्म हालेका छन्, उता कोसी तारीतिर नि फर्म हालेका छन्, विदेशमा गएर जाहिर गरेर आउने साथीहरूले रेस्टुरेन्ट पनि खोलेका छन्, झन्डै हाम्रो टिममा हजुरको छ सातजना साथीहरू चाहिँ स्वदेश बिक्री गर्न कोसी पारीकै चुरीपास भन्ने ठाउँमा विष्णु राजगिरी हामी क्लासमेट पनि हौँ, स्कुलमा पढ्दाखेरि हाम्रो तिलक सर हुनुहुन्छ, गोकुल गौतम, उहाँहरूले चाहिँ कि हामी पनि यस्तै गरेर गरौँ न भनेर उहाँहरूले गर्दाखेरि उहाँहरूको काठमाडौँ होटल छ, फर्म छ यहाँ गाउँमा, त्यो साथसाथै फर्महरू पनि छ, उहाँहरूले रिसोर्टहरू पनि लगानी गर्नुभएको छ, अब गर्ने साथीहरूले त्यसरी फलोअप गर्दा उनीहरूले पनि त्यस्तै मिहिनेत गरेर सबैको राम्रै भएको छ, उनीहरू अब सन्तुष्टि छन् उनीहरू पनि।
3: स्वदेशमै केही गर्छु भन्ने युवाहरूको लागि सम्भावना चाहिँ छन् है?
2: छ रहेछ, जस्तै हामी सँगै पढेका हामी चार पाँच भाइमा चाहिँ हामी सबैजना, हामी कोही कुपे थिए, कोही कता थियो कता थियो सबैजना, अनि मैले आएर दुई वर्षपछि अब हामी पनि आउने हो या तपाईँ जस्तै गर्ने हो भनेर भन्थ्यो, हुँदा हुँदै गर्दा गर्दै हामी दस बाह्र भाइ नै भइसक्यौँ अहिले त।
3: कुनै पनि क्षेत्रमा चाहिँ आफ्नो लक्ष्य सहित अगाडि बढ्ने भनेदेखि पक्कै पनि केही गर्न सकिन्छ भन्ने कुरा चाहिँ यहाँको
2: मलाई त्यो लाग्छ। मेरो विचारमा चाहिँ अब मेरो होटेल छ, रेस्टुरेन्ट छ, फार्म हाउस छ, मैले खाने र उत्पादन गर्ने कुरामा ध्यान नदिएर अब फलानोलाई चाहिँ मन्त्री बनाउनु पर्यो, फलानो चाहिँ मेयर हुनु पर्यो भनेर हामीले हिँड्यौँ भने भएन, यो हाम्रो सेक्टर होइन, यो उनीहरूको सेक्टर। मेरो घरमा चारवटा भैँसी छन् भने मेरो भैँसीले खाने कति स्टक दाना छन्, मकै गहुँ छन् र कति घाँसहरू छन्, यो मैले विचार राख्ने हो, अनि त्यहाँबाट मैले अरूलाई पनि भन्नु, अब यहाँ भैँसी पालेको छ, फर्म खोलेको छ, गरेको छ, राजनीतितिर हिँडेको छ, अनि यता अर्को हुन्छ, अनि बिग्रियो देशको स्थिति यस्तो भयो भने हाम्रो देशमा चाहिँ भयङ्कर ठुलो चलन छ। म चाहिँ जहाँसम्म लाग्छ कि मैले अरूको नहेरेर आफ्नो मात्रै हेर्ने हो भने, म पहिला सक्षम भयो भने अरू पनि सक्षम हुँदै जान्छन् भनेर हेर्ने हो भने सबै सेक्टर ठिक थियो, यहाँ सबै गालमोल छोडेर कसैलाई यहाँ अब राजनीति टाइम भयो राजनीतिमा लाग्ने, अब टेन्डर नीति टेन्डर नीति सबैजना, फलाना छोरा उहाँ अस्ति भर्खरै टेन्डर हिँड्थ्यो, उहाँ गाडी चढेर हिँड्छ भन्ने, यस्तो यस्तो यो हाम्रो यहाँनिरको चलन छ, यो चाहिँ नराम्रो हो होइन, अनि आफैले गएर खान्छु भन्दाखेरि यसमा अब लाग्नु पऱ्यो नि, त्यतिकै लेखा छ तुमेब माता छ तुमेब पिता भनेर, आफ्नो भएको जे छ त्यसैलाई मान्नु पऱ्यो नि।
3: धेरै युवाहरू चाहिँ लगानी हुँदैन, गर्न त चाहना हुन्छ तर सकिन्न भन्ने हुनुहुन्छ, तपाईँ ती युवाहरू मध्येकै एक युवा हुनुहुन्छ, सुरुवात चाहिँ कसरी गर्न सकिँदो रहेछ नि?
2: सबैभन्दा पहिला चाहिँ एउटा आफ्नोमा आफ्नो भिजन हुनु पऱ्यो, म यो गर्छु, मसँग एउटा अटुट लिएर गर्छु, म दुःख सुख जे परे पनि आफ्नो बिजनेसलाई अगाडि बढाएर अगाडि नबढाए पनि मेरो केही नै सबै कुरा हो भनेर यसमा लागि पर्नु पर्छ, आँट चाहिँ चाहिन्छ। अब मसँग नि सम्पूर्ण पैसा तान्ने घर होइन, हजुरको 2 करोडमा कारोबारले सुरु गरेर यता झन्डै 1 करोडमा घर बनाएँ, घर रेस्टुरेन्ट यताउति गर्दा त्यहाँ गरेँ, अनि आफै गर्दै गइसकेपछि त अब कारोबार हुनु त राम्रो हुन लागिसकेपछि त यो सबै ब्याङ्कहरू पनि लगानी गर्ने मान्छेलाई मेहनतिलो मान्छेलाई लगानी गर्छु भनेर त हुने, हजुरको कमसेकम 40% पैसा आफ्नो छ भने मेहनत गर्ने मान्छेले आफ्नै 100% पैसा बनाउन सक्छ 2 वर्षमै, मैले त्यसै गरी गरेँ।
3: वास्तवमा यो युवाहरूलाई उद्यमतर्फ लाग्न र यो चाहिँ प्रोत्साहन गर्न चाहिँ राज्यहरूले चाहिँ अझै के गरिदियो भने अझ थप युवाहरूको मनोबल चाहिँ बढ्थ्यो होला?
2: हामीलाई त्यस्तो नराम्रो केही छैन, तर के चाहिँ भइदियो हुन्थ्यो भने हाम्रो राज्यले एउटै कुरो व्यवसाय गरेर खान्छु भन्नेलाई लोनहरू सुलभ हुनु पर्यो, जस्तै पहिला थियो 2-3 वर्ष अगाडि, अहिले व्यापारीलाई मात्रै भारी पकाएको छ र चाहिँ ब्याङ्कको नीतिले हेर्नुहोस्, अरूलाई जग्गा किन्नलाई पनि पैसा दिँदैन, लगानी गर्नलाई पनि दिँदैन, इन्कम सोर्स खोलाएर लिएर आयो भने ल्यान्ड प्रोपर्टीलाई ब्याङ्कले दिएर उहाँलाई के उहाँ ब्याङ्कले दिन सक्ने कर्जा दिएर उहाँलाई लगानीमा प्रोत्साहन गराए पो उहाँले इन्कम सोर्स अर्को वर्ष देखाउनुहुन्छ त। अब त्यो नभइकन चाहिँ पहिल्यै इन्कम लिएर आऊ अनि मात्रै मिल्छ। अब यहाँ 100 रुपियाँ जग्गा भएको मान्छे छ, खेतीपातीहरू खाएर बसिरहेको जग्गा बेच्यो भने चाहिँ 50 करोड आउँछ। लगानी गर्नु पर्यो, ब्याङ्कसँग गएर जानु पर्यो भने उहाँको कर तिरेको आधारमा हुँदो रहेछ। त्यो हुँदाखेरि चाहिँ उहाँहरूलाई गाह्रो हुँदो रहेछ। अब उहाँलाई त्यो रोकिरह्यो भने त छोराले बाउले त गर्न पाएन, छोराले पनि गर्न पाएन। राज्यको नीतिहरू खुलाएको छ, नखुला होइन, प्रदेश सरकारहरूले खुला छन्, नगरमा खुला छन्। अलिक बढी चाहिँ हाम्रो देशमा कार्यक्रमहरू त छ नि सर, खुलाएको छ, राज्यहरूले खुला छन्, सरकारले पनि छुट दिएको छ। तर यहाँ सम्बन्धित केही संस्था व्यक्तिहरू जस्तै राजनीतिक संस्थाहरूले होलान् या केहरूले होलान् त्यसमा चाहिँ अलि अब कसैको जानी त्यतिकै हुन्छ, झोला बोकेर गयो भने कोही बेसी जाँदा नि हुँदैन। त्यस्तो यस्तो कुराहरूमा निष्पक्ष हिसाबले गर्ने व्यक्तिहरूले मात्रै पाउनुपर्छ भन्ने हिसाबले उनीहरूले अझै ध्यान दियो भने।
3: तपाईँ एउटा युवा यस्ता केही गरौँ है भन्ने युवाहरूलाई चाहिँ के सल्लाह सुझाव दिनुहुन्छ नि अन्तिम?
2: म उहाँहरूलाई चाहिँ के भन्न चाहन्छु भने म केही गर्न पाएँ यहीँ हुन्थ्यो, गर्न पाएँ हुन्थ्यो भनेर सोच राख्नु अनुचित होइन, उचित हो। म कतिको टाइम दिन्छु, म यसलाई कति ध्यान दिन्छु, यसमा के उहरू छ, राज्यले के हेर्छ। अहिले चाहिँ कसैले भनिन्छ त्यसलाई यति अनुदान हुन्छ, यस्तो यस्तो गर अनि भएन अनि त्यहाँबाट त्यो उसले बिरलै पाउँदैन, लगानी गर्छ त्यो पाउँदैन, किनकि प्रक्रिया आफ्नो अनुभव अनि त्यहाँबाट आफ्नो कति वर्षको चाहिँ देखि अब जस्तै हामी 6-7 वर्षदेखिबाट यो यहाँ साथले हामी 5 सालमा सुरु गरेका छौँ। अनुभव अरूसँग बुझेर मात्रै होइन, एकैताली सबै गरेर जम्मै कुरा हुँदैन, त्यसलाई आफूले पनि मेरो यही नै कुरा हो, म यसकै मालिक हुँ, मलाई यसले नै मालिक बनाउँछ र मलाई मैले लापरवाही गरेँ भने मलाई यसले नै अर्काको कामदार बनाउँछ, त्यो अनुसारले मेहनत गर्नुपर्छ, गरेर खानेलाई यसले नै मालिक बनाउँछ।
1: उहाँ हुनुहुन्थ्यो सक्रिय युवा उद्यमी, हाम्रो टप टाउन होटल एवं कृषि फार्म हाउसका संचालक प्रभुराज गिरी। कार्यक्रम पौरखीको कथा तपाईँलाई कस्तो लाग्यो? आफ्नो प्रतिक्रिया हाम्रो इमेल ठेगाना पौरखीको कथा @gmail.com पठाउन सक्नुहुनेछ। अर्को हप्ता यस्तै अर्का पौरखीको कथा लिएर आउने नै छु। तबसम्मका लागि प्राविधिक मित्र सुलोचना बज्राचार्यसँगै म अर्जुन श्रेष्ठलाई बिदा दिनुहोस्। नमस्कार।

देशी आवाज राष्ट्रीय रेडियो राष्ट्र को संचार।

0: सभ्यताको परिचय तपाईँ हाम्रै समाज र भूगोलले बताउँछ। यसर्थ स्वच्छ वातावरण दिगो भविष्यको पहिलो आधार हो। नमस्कार, म पार्वती खड्का। कार्यक्रम जलवायु र जीवनमा तपाईँलाई स्वागत छ। तपाईँले यो कार्यक्रम रेडियो नेपालको केन्द्रीय प्रसारण 98.100 र 103 MHz सुन्न सक्नुहुनेछ। त्यसै गरी हाम्रो अनलाइनमा www.radionepal.gov.np बाट पनि संसारभर सुन्न सक्नुहुनेछ। कार्यक्रम जलवायु र जीवनको नियमित श्रृङ्खलामा जलवायु परिवर्तन र यसले मानव जनजीवनमा पारेका असरका बारेमा फरक फरक सन्दर्भहरू प्रस्तुत गर्ने गरेका छौँ। विश्वभर जलवायु परिवर्तन हुनुमा अव्यवस्थित फोहोर मैला प्रमुख कारकको रूपमा देखिएको छ। फोहोर मैलाको समेत सही व्यवस्थापन हुन नसकिरहेका नेपाल जस्ता मुलुकहरूले दिगो विकासको लक्ष्य पूरा गर्ला त? यी र यस्तै विषयको सेरोफेरोमा केन्द्रित रहेर जलवायु परिवर्तन सम्बन्धी जानकारी, दिगो व्यवस्थापन के हो त भन्ने सम्बन्धमा रिपोर्ट, फोहोर मैलाको दिगो व्यवस्थापन गरी यसैमा व्यवसाय गर्न सकिन्छ भन्ने सम्बन्धमा छलफल लगायतका सन्दर्भ सामग्री आजको कार्यक्रममा पस्कनेछौ। कार्यक्रमको सुरुवातमा लागौ जानकारी तर्फ। जलवायु परिवर्तन सँगै विश्वभरको औसत तापमान वृद्धि हुँदैछ। यसले धेरै मानिसको जनजीविकालाई खतरामा पारेको छ। जलवायुलाई असर गर्ने मानवीय क्रियाकलापको कारण सन् 2022 पृथ्वीको सतहको औसत तापमान औद्योगिक क्रान्ति भन्दा अघिको अवस्थाको दाँजोमा 1.15 डिग्री सेल्सियसले बढेको थियो। यसरी तापमान बढ्दा तातो हावा, लू, बाढी र खडेरीका घटना धेरै बढिरहेका छन्। पानी पर्ने शैलीमा परिवर्तन आउँछ, समुद्रको सतह उठ्छ, साथै यसले अन्य असरहरू समेत देखा परेका छन्। यस्ता जलवायु परिवर्तनका घटनाले मानिस, वन्यजन्तु र प्राकृतिक प्रणालीलाई प्रत्यक्ष रूपमा असर गर्छ। त्यस्तो अवस्था आउन नदिन सन् 2015 संसारका विभिन्न मुलुकका प्रतिनिधि जम्मा भएर छलफल समेत गरेका थिए। त्यस छलफलमा 1.5 डिग्री सेल्सियसमै तापक्रम सीमित राख्ने भनेर सहमति समेत भएको थियो। यही सहमतिलाई हामी पेरिस सम्झौता भनेर बुझ्छौ। पृथ्वीको जलवायुको हकमा तापमान 1.5 डिग्रीबाट बढेर 2 डिग्री पुग्नुको नतिजा भयानक हुन सक्छ भनेर विज्ञहरूले भन्दै आएका छन्। विश्व औसत तापमान 2 डिग्रीले बढेमा धेरै क्षति हुन सक्ने जलवायुका विज्ञहरूले अनुमान गर्दै आएका छन्। त्यसैले विश्वको औसत तापमान वृद्धि सकभर 1.5 डिग्री सेल्सियस भन्दा बढ्न दिनु हुँदैन भन्ने सवालमा विश्वमा छलफल भइरहेको छ। जलवायु परिवर्तन सम्बन्धी अन्तर सरकारी प्यानल IPCCले जारी गरेको प्रतिवेदनमा विश्वव्यापी तापमान वृद्धिलाई 1.5 डिग्रीमा सीमित गर्न सन् 2025 हरित गृह ग्यास उत्सर्जनको मात्रा उच्चतम बिन्दुमा पुगी त्यस बिन्दुबाट घट्न थाल्नुपर्छ र सन् 2000 उत्सर्जनको मात्रा 43% घटाइसक्नुपर्छ भनेर उल्लेख गरेको छ। जानकारीपछि अब अर्को प्रसंग। विकासको आयु लामो समयसम्म रहिरहनु दिगो विकास हो। एक रिपोर्ट। विकास मानव जातिको पहिलो खुड्किलो हो। विकास यस ब्रह्माण्ड भरिको सम्पूर्ण मानवीय र प्रकृतिको सृष्टि हो। शिक्षा, स्वास्थ्य, रोजगार र अर्थतन्त्र जस्ता पूर्वाधारको जगमा कुनै पनि मुलुक हिँडिरहेका हुन्छन्। सन् 2030 नेपालले भोकमरीको अन्त्य गर्न कृषिमा आत्मनिर्भर हुनुपर्छ। सन् 2030 नेपालले दिगो विकासको लक्ष्य पूरा गर्न सक्दैन भन्नुहुन्छ अगुवा कृषक हिरालाल आचार्य।
1: यो चिज होइन, मेरो विचारले त अब अरू देशमा म भन्नु नेपालमा चाहिँ 100 वर्ष नै हुँदैन। किन हुँदैन भनेदेखिलाई भने किसानको योजना बन्छ फाइभ स्टारमा गएर। किसान कहिले समावेश हुन पाउँदैन त्यहाँ चाहिँ राजनीति दलका नेता र कर्मचारीहरूले योजना बनाउनुहुन्छ। त्यो कुन ठाउँमा कुन बारी लाग्छ, त्यो किसानलाई के मार परेको छ, कुन बेला मल चाहिन्छ, कुन बेला बिउ चाहिन्छ, त्यस्तो समस्या थाहा हुँदैन। त्यो योजना त किसानको घरबारीमा हामीलाई ठिकै छ बनाउनु, त कर्मचारी राजनीतिले गर्ने हो, त्यो ठुलो कुरो भएन। तर किसानको बारी खेतमा आएर यहाँ कहिले लाग्छ, के गर्नुपर्छ, के योजना बनाउँदा हुन्छ भन्ने त सल्लाह त किसानसँग लिनुपर्ने। किसान चाहिँ हामी हाम्रो नेपालमा चाहिँ अहिलेसम्म कर्मचारी र नेताको दृष्टिमा केही नजान्ने, सबैभन्दा लट्ठुले चाहिँ खेती गर्ने हो भन्दा उहाँहरूको दिमागमा छ।
0: सिङ्गो प्राणी जगतलाई आवश्यक पर्ने स्रोत साधन उपलब्ध गराउने जैविक चक्रलाई निरन्तरता दिने क्षमता प्रकृतिसँग छ। कृषि र किसानका समस्या केलाउन कृषकको घर आँगनमै पुग्नुपर्छ। हाम्रो माटो र हाम्रो भूगोलमा के उब्जन्छ भन्ने कुराको अध्ययन नगरेसम्म नेपाल कृषिमा आत्मनिर्भर हुन सक्दैन भन्नुहुन्छ हिरालाल।
1: जसले योजना बनाए पनि वास्तविक खेती गर्ने किसानको घरबारीमा गएर यहाँ के लाग्छ, के गर्दा चाहिँ राम्रो हुन्छ भन्दा किसानसँग बसेर जबसम्म योजना बन्दैन, फाबी सभामा बसेर योजना बन्छ तबसम्म कृषिमा कुनै पनि प्रगति हुँदैन। जति लक्ष्य राखे जे गरे पनि अब बाटो भन्दाखेरि कसलाई बाटो चाहिने हो त बाटो चाहिने व्यक्तिसँग बसेर कताबाट लाने भने सल्लाह गर्नु पर्यो, हाम्रो त्यो हुँदैन। अब कृषिको योजना बनाउँदा कृषकसँग बसेर गर्नु पर्यो, उनीहरूले के चाहेको छ, के चाहिन्छ विकास, त्यहाँका स्थानीयलाई थाहा हुन्छ, त्यो अनुसार योजना बन्यो भने।
0: सन् 2015 संयुक्त राष्ट्र संघको महासभाले दिगो विकासको अवधारणा अघि सारेको थियो। यस योजनालाई 193 देशका प्रतिनिधिले हस्ताक्षर समेत गरिसकेका छन्। उक्त एजेन्डा पूरा गर्न नेपालले अझै धेरै कसरत गर्न जरुरी छ। हाम्रो विश्वको रूपान्तरण दिगो विकास एजेन्डा 2030 यसको मूल नारा हो। दिगो विकासका 17 एजेन्डा छन्। गरिबी घटाउनु, स्वास्थ्य, शिक्षा र रोजगारी, मानवाधिकार लगायतका आधारभूत आवश्यकतालाई मुख्य एजेन्डा बनाइएको छ। राष्ट्रको संचार राष्ट्रिय रेडियो रेडियो नेपालबाट अहिले हामी सुनाइरहेका छौँ कार्यक्रम जलवायु र जीवन। विकासको मापदण्ड भित्र सभ्य समाज पनि गाँसिएको हुन्छ। सभ्यता हाम्रो बानी व्यवहारमा झल्कन्छ। विकसित मुलुकहरूले फोहोर र कच्चा पदार्थबाट आमदानी गर्छन् भन्ने कुरा नेपालमा नौलो भएको छ। यही विषयमा कुराकानी गर्न आज हाम्रो सम्पर्कमा हुनुहुन्छ फोहोर मैला व्यवसायी रामेश्वर पोखरेल। कार्यक्रम जलवायु र जीवनमा यहाँलाई स्वागत छ। आज विशेष गरी अव्यवस्थित फोहोर मैलालाई व्यवस्थित गरेर दिगो विकासमा पनि सघाउ पुर्याउने, फोहोर मैलामा व्यवसाय गर्न सकिन्छ भन्ने प्रमाण यहाँले प्रस्तुत गरिरहनु भएको छ। यहाँले फोहोर मैलामा व्यवसाय गर्न थाल्नु भएको कति समय भयो? यहाँले काम चाहिँ के काम गर्नुहुन्थ्यो पहिला?
2: आफ्नो
0: यो 4-5 पिरियडमा चाहिँ यहाँले आफ्नो व्यवसाय आफैले सञ्चालन गरिरहनु भएको छ। व्यवसाय चाहिँ कसरी गरिरहनु भएको छ?
2: नेपाल सरकारको कम्पनी सरकारले बताउनु पर्यो, त्यसपछि अब सम्बन्धित निकाय काठमाडौँ महानगरपालिका अथवा अन्य नगरपालिकाहरूसँग, हामी चाहिँ काठमाडौँ महानगरपालिका छौँ, काम गर्नु पऱ्यो काठमाडौँ महानगरपालिकामा व्यवसाय चर्चा गरेर कमसेकम थोरै मात्रामा फाल्न सक्ने व्यवस्था पनि गर्न पाएको सजिलो हुन्थ्यो। त्यो चाहिँ हाम्रो अलिक पूर्वाधारको कमी भएको कारणले अलिक गाह्रो भएको छ।
0: जस्तै अब फोहोर मैला भन्ने बित्तिकै फाल्ने कुरा भन्ने किसिमको मान्छेसँग त्यो बुझाइ छ, तर फोहोर मैलामा चाहिँ आमदानी गर्न सकिन्छ, फोहोर मैलालाई फेरि पैसामा परिणत गर्न सकिन्छ भन्ने कुरा चाहिँ मान्छेले अलिक बुझ्न नसकेको अथवा अलिक नयाँ नयाँ विषय भएको जस्तो सुनिन्छ। यो कुरामा चाहिँ तपाईँ के भन्नुहुन्छ?
2: यस्तो छ, व्यवसायकै रूपमा भन्दा पनि अहिले हामीले सामाजिक रूपमा काम गरिरहेको छौँ, यसलाई व्यवसायकै रूपमा गर्दाखेरि चाहिँ सरकारले जमिनको पर्याप्त व्यवस्था गरिदिनु हो भने घर बाटो चाहिँ कोही न कोही छुटाएर चाहिँ राख्न सकियो भन्ने कुरा गर्ने स्थानीय सरकारको मार्फतमा सबै कुराहरू अहिले चाहिँ प्रदेश र स्थानीय अन्तर प्रकारका सरकार भए पनि स्थानीय सरकारको महत्त्वपूर्ण विषय हो। अब हामीले घर बाटो त्यसरी सेग्रिगेसन गरेर ल्याउन सक्यौँ भने चाहिँ तपाईँले भन्नुभएको जस्तो कमाइसँग पनि जोडिन्छ, पैसासँग पनि जोडिन्छ, आमदानीसँग पनि जोडिन्छ, रोजगारीसँग पनि जोडिन्छ। र थोरै पैसाको लागि चाहिँ तपाईँको दुवै प्रकारमा लेखिया श्रम जोडिन्छ जानुपर्ने अवस्थाहरू थिएन, तर हामीसँग पुरा पूर्वाधार छैन। फोहोरलाई लिएर चाहिँ जस्तो प्लास्टिक हुन्छ, सिसा हुन्छ, काठिन हुन्छ, तपाईँको रबर हुन्छ, सोल हुन्छ, लुगा हुन्छ, धेरै प्रकारका फरहरू हुन्छ नि, तिनीहरूलाई छुट्टा छुट्टै छानेर छुट्टा छुट्टै राख्न सक्यो भने चाहिँ त्यसको मूल्य पनि बढेर आउँछ। अब एकै ठाउँमा लमसम रूपमा आयो भने त त्यो चाहिँ फेरि फरकै रूपमा देखिन्छ है। अनि तपाईँको नजरी फर्दा चाहिँ हामीले मोबाइल चाहिँ बनाउनु पायो भने अब त्यो मोबाइल चाहिँ अहिले तपाईँको हाम्रो देशमा अरबौँ रुपियाँको आयात हुन्छ, इन्डिया, बङ्गलादेश, पाकिस्तानबाट पनि अरबौँ रुपियाँको आयात हुन्छ, त्यो कुरालाई हामीले बजेट गर्न सक्यौँ। अनि अर्को कुरो चाहिँ अब फोटो न्यूनीकरण गर्नु, कमाइसँग मात्रमा भएर घर घरमा चाहिँ तपाईँको सेलिब्रेसन दिनहरू हुन्छ नि, फोहोरलाई चाहिँ न्यूनीकरण गर्नु, मल बनाउने, त्यो अभियानसँग जोड्न सक्यो भने चाहिँ अझै राम्रो हुन्थ्यो। अब त्यो सरकारको पोलिसीमा पनि भर पर्छ, हामी त अब प्राइभेट अर्गनाइजेसन हो, सरकारले भनेको कुरा मान्नु हो नि त हामीले।
0: जस्तै अहिले चाहिँ तपाईँले गरिरहनु भएको व्यवसायबाट आम्दानी कतिको गर्नुहुन्छ, आम्दानी हुन सकेको छ कि छैन त?
2: आम्दानी भनेको अब हामीले स्वरोजगार जस्तो हो, दुईजनाजना मान्छे पाली पनि अब बेचेर जानुपर्ने अवस्था भएको छैन, अब हामी पनि पाली भएको छौँ।
0: फोहोर मैलामा व्यवसाय गर्न सकिन्छ भन्ने कुरा चाहिँ यहाँले कतैबाट प्रेरणा पाएर गर्नुभयो अथवा कसरी सिकाउन आयो कि कसरी यहाँले यो पेसामा लाग्नु भयो त?
2: अब 54 सालतिर यो कुरा हो, अब त्यो बेलामा चाहिँ फोहोरमा पनि फोहोरलाई पनि सेलिब्रेसन गरेर अथवा केही काम गरेर छुट्याएर नयाँ प्रविधिसँग काम गर्न सकिन्छ भनेर अवगत दाजुहरू हामीमा सिनियर दाजुहरूले कुरा गर्नुभएको सुनेर यो काम चाहिँ ठिकै होला भनेर लागेको हो।
0: हजुर, अब फोहोर मैलामा यहाँ लामो समयदेखि काम गरिरहनु भएको छ, यो पेसागत सम्मानको अवस्था कस्तो छ? आम नागरिकले फोहोर मैलामा काम गर्ने मान्छेलाई कसरी व्यवहार गर्नुहुन्छ, त्यो बारेमा आफ्नो अनुभव सेयर गर्नु न हामीलाई।
2: पहिला पनि अलिक गाह्रै थियो, फेरि अब हामी यो के अरे जातीय सम्प्रदायहरूको मान्छे हो नि त, पहिला त अलिक गाह्रै थियो, अब गाउँको कुरो चाहिँ फोहोर मैलामा काम गर्नु भन्ने कुरा थियो, अब कोही त्यस्तो छैन अहिलेको संसारभरि गइरहेको यहाँका मान्छे त्यहाँ त्यहाँका मान्छे यहाँ अब अनेक थरीको जातिका मान्छे सबै थरीलाई काम गरेको छन्। अहिले चाहिँ त्यस्तो छैन, फोहोरमा चाहिँ हामी बागमती, विष्णुमती, चौकला, रेगमती जस्ता नदीहरू सफाइ गरेर म सरकारका प्रमुखहरू, प्रधानमन्त्री, मन्त्री, मेयर सबै आउनुहुन्छ, सबै लाग्नुभएको छ, कर्पोरेट हाउसका मालिकहरू पनि आउनुभएको छ, लाग्नुभएको छ। अनि हामी पनि लाग्दा अहिले चाहिँ ठिकै हो, राम्रैसँग लागेको छ जस्तो लाग्छ, तर मान्छेले बानी गरेर चाहिँ अब हामी त्यो फोहोरको काम भएपछि फोहोरमा अलिक सरासी गयो त्यतिको भएर हिँड्नु पनि हाम्रो मजुरहरूले पनि अलिक समस्या छ, त्यसको कारणले अलिअलि केलाइन हो, तर पहिलाको जस्तो त्यस्तो केलाहरू छैन, हामीले सम्मानजनकको रूपमा हामी सबभन्दा सफाइकर्मी भनेर चाहिँ चिनिरहेको छौँ।
0: हजुर, अब जस्तो सफाई अभियन्ताको रूपमा मान्नुहुन्छ अहिले राम्रै छ भन्नुभयो, तर केही समय अगाडि समाजमा यस्तो पनि समस्याहरू दर्शाउनुहुन्छ तपाईँहरू जस्तो अभियन्ताहरूले, हामीलाई चाहिँ फोहोर मैलामा काम गर्ने भनेपछि राम्रोसँग बोल्नु पनि हुँदैन भन्ने कुराहरू पनि गर्नुहुन्छ, सत्य हो त?
2: पहिला चाहिँ त्यस्तो धेरै थियो अनि तर अहिले पनि अलिक चेन्ज भएको छ। पहिला त फोहोर भनेको नि फोहोर मान्छे मान्छेलाई जस्तो बाटो गरेर गएको मान्छे अब ट्वाइलेट गर्नु भने ट्वाइलेट युज गर्नु नदिने अनि खाएकोसँग पनि चाहिँ त्यो छोएला जस्तो गर्ने त्यस्तो पनि थियो। अब एकाकालमा फलाङ्गो एउटा जातिले गर्ने काम भनेर विभाजन पनि भएको देखिन्छ, अब तर त्यस्तो होइन, अहिले त अब सबै मान्छे आएको छ, सबै मान्छेले काम गरेको छ, त्यो संसार बुझिएको छ। अहिले त अब तपाईँको यो फेसबुक, मोबाइल, भाइबर, ट्विटर, राष्ट्रिय अन्तर्राष्ट्रिय समाचार पत्र पत्रिकाहरूले पनि लेख्नु लेखै हुनुहुन्छ, हजुरहरू जस्तो संसारकर्मीले पनि यसो अहिले प्रचार गरिरहनु भएको छ, त्यो हिसाबले चाहिँ अब अहिले त्यस्तो हेर्नु त छैन।
0: हजुर,
2: पहिलाको तुलनामा छैन, पर्सेन्ट हिसाब गर्नु भयो भने पहिला चाहिँ 80% जति थियो भने अहिले घटेको 20% आएको छ।
0: हजुर, फोहोर मैला आम्दानी गर्ने विषय हो, फोहोर मैलामा रोजगारी पनि सिर्जना गर्न सकिन्छ भन्ने कुरा तपाईँले भनिरहँदाखेरि फोहोर फाल्ने कुरा मात्रै हो भन्ने चेतनाको स्तर पनि छ नि?
2: अब त्यो त जस्तो परापूर्वकालदेखि पनि फोहोर भनेको ल्याएर फाल्ने नि, अथवा पहिला पहिला त के भयो काठमाडौँ पनि एउटा पहिलो कन्टिनमा ल्याएर बाहिर राखिदिन्थ्यो, अनि फोहोर भनेर ल्याएर बाहिर राखिदिने हो, फालिदिने हो, अनि सरकारले पनि ल्याएर फाल्ने हो भने, अब यो संसारभरि चाहिँ नेपालका मान्छेहरू जान थाले, संसारका मान्छे नेपाल आउन थाले, त्यसपछि बुझ्दै जाँदाखेरि चाहिँ अब बुझ्यो, अनि तगारीका कुराहरू छन्, त्यसपछि मल बनाउने कुराहरू छन्, अनि तपाईँको सिधाकनी पदार्थदेखि लिएर सबै कुरालाई चाहिँ अब पुनः प्रयोग गरेन भने संसारमा खपत मात्र गरेर सकिँदैन नि त, अब संसारभरि कुनै चाहिँ वस्तुको त खपत हुने आउने जाने अब विदेशमा त तपाईँको यो इन्डिया पनि सेकेन्ड ह्यान्ड पनि बिक्री हुन्छ, झ्याल ढोका नेतामा पनि बिक्री हुन थाल्यो, त्यो पनि चाहिँ पुनः प्रयोजित वस्तु हो नि त। हामीले त्यो फोहोरलाई मात्र हेर्छौँ, त्यो पनि पुनः प्रयोजित वस्तुको रूपमा आएको छ। अनि सडकमा अब त्यो माटाहरू बनाएर त्यो डस्ट बनाउने त्यसले पिट गर्ने ठाउँमा एउटा खाताको बुकेनीसँग पनि युज भएको छ। र खेल्ने मात्रै कुरा भन्ने त भएको छैन, चेन्ज भएको छ अहिले धेरै कुराहरू।
0: हजुर, कस्ता कस्ता किसिमका फोहोर चाहिँ आम्दानीका लागि योग्य फोहोर हुन्, जस्तो त्यो फोहोर चाहिँ आफूले घरमै पनि राखेर आम्दानी गर्न सक्छ, त्यसमा चाहिँ व्यवसाय गरिराख्नु परेन, आफ्नो फोहोरलाई पैसामा परिणत गर्नको लागि चाहिँ के गर्नुपर्छ त्यो आइडिया बताउनुहोस् न।
2: त्यसको लागि चाहिँ अब अलिकति यसो जमिन चाहिँ चाहियो होइन, अब सानो घर एउटैसँग ठ्याक्क छ भने त्यसको त सबै कुरा सुन्नुहुँदैन, त्यसलाई चाहिँ छुट्टा छुट्टै पाठमा राख्न सक्यो भने हरेक कुरा चाहिँ बिक्री योग्य वस्तुहरू हुन्छ, बिक्री योग्य वस्तुहरू बेच्ने, बिक्री नभएका वस्तुहरू चाहिँ राखेको भए त्यसपछि बिक्री त्यो तपाईँको बिक्री हुने वस्तुहरू चाहिँ लगभग लगभग तपाईँको चाहिएको खोलहरू यस्तो बाहेक चाहिँ सबै बिक्री हुन्छ। तपाईँको 80% बिक्री हुन्छ भने सरकारको डाटा छ, तर त्यो नभए पनि 60% चाहिँ बिक्री होला, बिक्रीमै यस्तो अहिले सरकारले कवारी गरिदिन्छ नाम हाम्रो कुराहरू जङ्गल छ। कवारी भनेको चाहिँ अब यता स्थानीय निकायबाट अर्को स्थानीय निकायमा चाहिँ सामेल बेचेर राख्दाखेरि पनि कवारी गरिदिन्छ, त्यो 2% फ्री गऱ्यो भने अब त्यही रात हुन्छ कि भन्ने लागेको हो। सरकारलाई त्यसरी आम्दानी कसरी कवारीमा बेचिरहनु पनि भएको छ, विदेशमा चाहिँ के भने कवार धेरै जसले सम्झाउनु पऱ्यो त्यसलाई चाहिँ फ्रीको डेलिभरीको कुराहरू छ। अब अन्त अन्त विकसित देशहरूमा होइन हाम्रो मैले कवारीमा पनि ट्याक्स भएको छ, त्यो कुरा चाहिँ अलिक जायज छैन।
0: हजुर, अब सरकारले सम्बन्धित निकायले चाहिँ तपाईँहरू जस्तो व्यवसायीका लागि के गरिदियो भने सहज हुन्छ व्यवसाय गर्नको लागि जस्तो लाग्छ तपाईँलाई?
2: हामीलाई त खास केही गर्नु पर्दैन, हामीलाई अब सरकारले उनीहरू पनि यत्रो वर्षदेखि काम गरेको छन्, हामीलाई सरसँगै अनौपचारिक कामदार भन्छन्, अब लिगलाइज एग्रिमेन्ट पनि त्यस्तो खालको केही कुराहरू छैन, कुनै पनि नगरपालिका हुन्छ काठमाडौँ नगरपालिका बाहेक अन्य नगरपालिकाहरूमा लिगलाइज एग्रिमेन्ट हुन्छ, तर अब खाली ठाउँ चाहिँ हाम्रो बन्दर डाँडा एउटा मात्र चाहिँ सङ्घीय सरकारले बनाएको, सहर विकास मन्त्रालयले बनाएको डम्पिङ साइट छ। अब हामीलाई चाहिँ पूर्वाधारको कुरा अलिकति धेरै भयो भने तपाईँ जस्तो चाहिँ एक झाडा कसरी फोर ल्याएर खेल्यो भने त्यसलाई छान्नको लागि चाहिँ लगभग लगभग एक आनाभूति जमिन चाहिन्छ, अलिक धेरै जमिन भयो भने सबै कुराहरू सेडिफिकेसन गर्दै गर्दै गर्दै छुट्याउँदै छुट्याउँदै जान सक्छ भने त्यो पनि आम्दानीको आम्दानीको रूपमा परिणत गर्न सकिन्छ। अब त्यो आम्दानी पनि तपाईँको अब के अरे हरेक स्थानीय निकायमा पढ्दै जाने तिर्दै जाने तिर्दै जाने हो भने चाहिँ तपाईँको त्यो ट्याक्स चाहिँ ट्याक्सले पनि समस्याको बिना गर्छ कि जस्तो तपाईँले हाम्रो चाहिँ हाम्रो बाइक चाहिँ इन्डियन स्पेन्डको बाइक 1 लाख हाराहरूमा पाउँछौँ, तर नेपालमा किन्दाखेरि 3.5 लाख हाराहरू पैसा पर्छ। त्यस्तो कुराहरू चाहिँ अलिकति रोग्यो भने त्यहाँ युज गर्दा मान्छेले लगानी गर्छन्, अब लगानी पनि हाम्रो सुरक्षित छैन नि त, कहिलेसम्म हो काम कति दिनसम्म चल्छ कहिलेसम्म हो, अनि हाम्रो नयाँ नयाँ प्रविधि छ गाडी घोडाहरू अहिले हामी त अब तपाईँको गाडी चाहिँ ढुङ्गा ढुङ्गी माटोको पनि गाडी बेच्ने पाउँदो कुरा छ, त्यो कुरालाई पनि सरकारले बनाएर चेन्ज गर्दै भने चाहिँ राम्रै हुन्थ्यो जस्तो लाग्छ मलाई।
0: भनेपछि नेपालमा फोहोर मैलाको व्यावसायिक भविष्य चाहिँ नीति निर्माताहरूको हातमा छ, आफ्नो कर्मले चाहिँ यो भविष्य सुरक्षित गर्छु भन्दाखेरि मात्रै सम्भव छैन।
2: सरकारको त्यो नीति चाहिँ पोलिसीको कुरामा हो, अहिले फेरि 753 स्थानीय निकाय छन्, आफ्नो स्थानीय आफ्नो नीति नियम कानुन बनाउन सक्छ, त्यही अनुसार चाहिँ फेरि सरकारलाई त्यो कुरा अधिकार छ स्थानीय सरकारलाई हजुरले भए जस्तो हामी ठ्याक्कै यो गरेर गरिहाल्छौँ भन्ने कुरा छैन।
0: हजुर, अन्त्य अन्त्यमा छौँ हामी, आम नागरिकहरूलाई तपाईँ के भन्नुहुन्छ, ज जसको घर दैलोमा तपाईँहरू फोहोर मैला लिन पुग्नुहुन्छ उहाँहरूले तपाईँहरूलाई कस्तो व्यवहार गरिदिए, कसरी फोहोर मैलालाई छुट्टा छुट्टै व्यवस्थापन गरिदिए चाहिँ सहज हुन्छ, त्यो बारेमा अलिकति बताउनुहोस् न।
2: हाम्रो एउटा पेसासँग सम्बन्धित कुरा पनि हो, अब हामी काठमाडौँमा लगभग लगभग तपाईँको 4,000 मान्छे छौँ, 4,000 मान्छेको चारैजनाको डरले भने 16,000 मान्छे छौँ, यो फोहोरबाट आर्थिक भएर पारिरहेका छौँ, घर पसल होटेल रेस्टुरेन्ट अब तपाईँको चाहिँ

0: गोरुबन बुद्धदेखि त्यस्तो कुराहरूलाई चाहिँ हामी त्यो गर्यौँ। अब त्यो सबै मान्छेले राजनीतिक दल, सामाजिक अभियन्ता, तपाईँको पोलिटिकल पार्टी, सरकार, सामाजिक संस्था, विभिन्न कल्चर समिति, आमासँग, महिलासँग सबैजनाले सहयोग गर्नु भयो भने सजिलो हुन्छ। त्यही हिसाबमा अहिले पहिलाको तुलनामा सहयोग पनि भएको छ, त्यस्तो छैन।
1: यदि सबैजनाले लागि पर्नु भयो र आफ्नो घरको फोहोर छुट्याउनु भयो भने फोहोर मोहोर हो त्यसो भए
0: केही हदसम्म त्यसलाई परिणत गर्न सकिन्छ नि। त्यसमा नि फेरि लगानीको कुराहरू छ, फेरि तपाईँको नीतिको कुरा छ, पोलिसीको कुरा छ।
1: आफूले घरबाट उत्पादन गरेको फोहोर आफैले त्यसलाई बिक्री योग्य बनाउन सकिन्छ कि सकिँदैन?
0: सकिन्छ, सकिन्छ। सरकारले अब कलेक्सन सेन्टरहरू पनि राखेको छ, त्यहाँ गएर चाहिँ बेच्न सकिन्छ।
1: हजुर, हस् त धन्यवाद यहाँले आफ्नो महत्त्वपूर्ण समय, महत्त्वपूर्ण कुराकानी हामीसँग गरिदिनु भयो, त्यसका लागि धेरै धेरै धन्यवाद।
0: हजुरलाई पनि धेरै धन्यवाद, मेरो कुराहरू चाहिँ आम नागरिकसँग पुऱ्याउन सकिन्छ। हजुरलाई धेरै धेरै धन्यवाद।
1: हस्,
2: हामीसँग भर्खरै कुराकानीमा हुनुहुन्थ्यो फोहोर मैला व्यवसायी रामेश्वर पोखरेल। फोहोर मैलाभित्र व्यावसायिक भविष्य र वातावरणीय स्वच्छताको बारेमा हामीसँग छलफल गर्दै यिनै र यस्तै सन्दर्भ सामग्री सँगसँगै आजलाई कार्यक्रम जलवायु र जीवनको निर्धारित समय सकिने लाग्यो। अर्को साता यही समयमा फेरि कार्यक्रमको साथमा उपस्थित हुने नै छौ। कार्यक्रम सुनेर तपाईँको मनमा केही जिज्ञासा उठेका छन् भने हाम्रो ठेगाना www.radionepalprogram@gmail.com मा लेखी पठाउनु होला। प्राविधिक साथी देवकी गौतमलाई विशेष धन्यवाद भन्दै आजको कार्यक्रमबाट म पार्वती खड्का बिदा हुन्छु। नमस्कार।

पशुपति

जय नेपाल, यो रेडियो नेपाल हो। हाम्रो प्रसारण मिडियम वेभ 684 किलोहर्जमा पोखरा, 792 किलोहर्जमा काठमाडौँ र 1143 किलोहर्जमा बर्दिवासबाट सुन्दै हुनुहुन्छ। यसका साथै एफएम 98.1 र 103 मेगाहर्ज तथा www.radionepalonline.com www.radionepal.gov.np र रेडियो नेपाल मोबाइल एपमा हाम्रो प्रसारण सुन्न सक्नुहुन्छ। आज मिति 2083 साल भदौ महिनाको 1 गते सोमबार, श्रावण शुक्ल पक्ष पञ्चमी तिथि, तदनुसार अगस्त 17 तारिक सन् 2026, नेपाल सम्बत 1146, गुल्वाथ पञ्चमी। यस बेला बिहानको 5 बजिसकेको छ। बिहानीको प्रसारणमा हार्दिक स्वागत तथा अभिवादन। प्राविधिक साथी उत्तम पाण्डे, राजु थापा, सहकर्मी प्रमिला गजुरेल अनि म रबा ढुङ्गानाको। सदाजे आजको प्रसारण आरम्भ हुन्छ आराध्य देव श्री पशुपतिनाथको आरती गायनबाट।

भर्खरै सुन्नुभयो आराती देव श्री पशुपतिनाथको आरती गायन। अब प्रस्तुत छ आज बिहान 11 बजेसम्म सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

अबको केही बेरमा नै यहाँले सुन्नुहुनेछ जीवन विज्ञान कार्यक्रम 5:25 सुनाउँछौ कार्यक्रम अध्यात्म सन्देश। 5:50 सुन्नुहुनेछ संस्कृतमा समाचार, 6 बजे नेपालीमा समाचार। नेपालीमा समाचार पछि विभिन्न पत्र पत्रिकाको सङ्गालो अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। 6:30 समय हो कार्यक्रम अन्तरसंवादको। 7 बजे समाचार, समाचार पछि संचार तथा सूचना कार्यक्रम सुन्न सक्नुहुनेछ। 7:45 8 बजेको समयमा केही स्वदेश गानहरू सुनाउँछौ। 8 बजे अङ्ग्रेजीमा समाचार, अङ्ग्रेजीमा समाचार पछि पर्यावरण र जीवन कार्यक्रम सुन्न सक्नुहुनेछ। 8:30 सुनाउँछौ सरोकार कार्यक्रम। 9 बजे नेपालीमा समाचार, नेपालीमा समाचार पछि सदाझैं सुन्नुहुनेछ नेपाल भाषामा समाचार। 9:20 सुन्न सक्नुहुनेछ नाग पञ्चमी विशेष हाम्रो संस्कृति हाम्रो परम्परा कार्यक्रम। 9:45 10 बजेको समयमा केही नेपाली चलचित्रका गीतहरू सुनाएर यहाँहरूलाई मनोरञ्जन गराउँछौ। 10 बजे समाचार, समाचार पछि आधुनिक गीतहरू सुन्नुहुनेछ करिब बिहानको 11 बजेसम्म। 11 बजे समाचार, 11 बजेको समाचार पछि पनि हाम्रो प्रसारण निरन्तर सुन्न सक्नुहुनेछ।

0: यो थियो आज बिहान 11 बजेसम्म सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। अब सुन्नुहुनेछ जीवन विज्ञान कार्यक्रम र यसपछिको प्रस्तुतिमा सुनाउँछौ कार्यक्रम अध्यात्म सन्देश। रेडियो नेपाल सुन्दै रहनुहोला।
1: हरिओम, जीवन विज्ञानको प्रस्तुति कार्यक्रम जीवन विज्ञान सुनिरहनु भएका सबै श्रोताहरूमा शुभ प्रभात। आज हामी प्रस्तुत गर्दैछौ जीवन विज्ञानका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री एलपी भानु शर्मा ज्यूले जीवन विज्ञान केन्द्रमा श्रीमद् भगवत गीतामाथि दिनुभएको प्रवचन।
2: श्रीमद् भगवत गीता अध्याय 17 श्रद्धात्रय विभाग योग श्लोक 14 भगवान श्री कृष्ण भन्नुहुन्छ, देव द्विज गुरु प्राज्ञ पूजनम शौचम आर्जवम ब्रह्मचर्यम अहिंसा च शारीरम तप उच्यते। देवता, ब्राह्मण, गुरु र ज्ञानीजनको पूजन, पवित्रता, सरलता, ब्रह्मचर्य र अहिंसालाई शरीर सम्बन्धी वा शरीरको तप भनेर भनिन्छ। अघिल्लो श्लोक यानि 13 श्लोकसम्म यज्ञको चर्चा भयो, अब तपस्याको चर्चा प्रारम्भ भयो। तप यानि अनुकूलताका बीचमा पनि निरन्तर गरिराख्न सक्ने ऊर्जा र प्रसन्नताको भाव। तप यानि निरन्तरता। तप यानि बाहिर के छ त्यसमा ध्यान नदिइकन आफूले गर्ने काम निरन्तर गरिराख्यो, त्यो कर्म निरन्तर गरिराख्यो भने त्यो तप हो। तप पनि 3 प्रकारका हुन्छन्। तामसी तप पनि हुन्छ, राजसी तप पनि हुन्छ, सात्विक तप पनि हुन्छ। तर भगवद् गीताको यो अध्यायमा तपलाई अलि भिन्न प्रकारले 3 भागमा विभाजित गरिएको छ। एउटा पहिलो छ शरीर सम्बन्धी तप, श्लोक 14। त्यसपछि वाणी सम्बन्धी तप, श्लोक 15। अनि मन सम्बन्धी तप, श्लोक 16। यो शरीर सम्बन्धी तपको चर्चा हो। यो श्लोकले के भन्छ आउनुहोस् हेरौँ। देव, देवता भनेको के हो? जहाँ पनि प्रकाश देखिन्छ, जहाँ पनि स्पष्टता, आत्मविश्वास देखिन्छ, जहाँ पनि उज्यालो अनुभव हुन्छ, त्यसलाई देवता भनिन्छ। तपाईँ कसैलाई भेट्न जानुभयो, त्यो व्यक्तिलाई भेट्नुभयो, त्यो व्यक्तिलाई भेटेपछि नि आफ्नो भित्र कतै आत्मविश्वास बढ्यो, प्रकाश बढ्यो, ओहो म गर्न सक्छु है भन्ने बढ्यो भने त्यहाँ देवताको बास भनिन्छ। तपाईँभित्र एउटा प्रकाश आयो, तपाईँ अब धेरै अन्धकारमा हुनुहुन्न, त्यो देवता हो। शरीर सम्बन्धी तप कस्तो हुन्छ? एउटा त देवताको पूजा हुन्छ। पूजा यानि प्राथमिकता। मैले प्राथमिकतामा जे राख्छु त्यसलाई पूजा भनिन्छ। म त्यो कुरालाई कति महत्त्व दिन्छु त्यसलाई पूजा भनिन्छ। जुन कुरालाई म सबैभन्दा बढी महत्त्व दिएको छु वा दिँदैछु त्यही मेरो पूजा हो। जस्तो म मन्दिरमा एकछिन बसेर 20 मिनट के गर्छु त्यो महत्त्वपूर्ण छैन, बाँकी रहेका 23 घन्टा 40 मिनट धनलाई महत्त्व दिन्छु कि पदलाई महत्त्व दिन्छु कि लोभलाई महत्त्व दिन्छु कि, त्यो चाहिँ पूजा हो। जीवनको मूल प्राथमिकता के बनेको छ? जसले जीवनको मूल प्राथमिकतामा देवत्वलाई राख्यो, जो व्यक्ति स्पष्ट हुन चाहन्छ, जो व्यक्ति उज्यालो बन्न चाहन्छ, हो त्यस्तो प्रकारको व्यक्तिले जे गरिरहेको छ त्यो शरीर सम्बन्धी तप हो। शरीर यानि बाहिरी तप हो, योभन्दा धेरै गहिरो जानु छ। अब थोरै थोरै गहिराईको विषय आउँछ यहाँ। देवपछि दोस्रो के छ? द्विज। द्विज भनेको जो दुईपटक जन्मियो। द्विज दुईपटक जन्मियो यानि एउटा त आमाको गर्भबाट जन्मियो, त्यो शरीरको जन्म थियो, तर जो आफ्नो ध्यानबाट पनि जन्मियो त्यो दोस्रो जन्म हो। आफ्नो ज्ञानबाट जो जन्मियो त्यो नयाँ व्यक्तिको जन्म हो। त्यस्तो द्विजको सेवा जसले गर्छ, पूजा जसले गर्छ, त्यो व्यक्तिको तप चाहिँ शरीर सम्बन्धी तप हो, खुब धेरै सेवा गर्छ। हेर्नुहोस्, यहाँ सेवालाई जोड दिएको छ, पूजनलाई जोड दिएको छ। जुन कुरो मलाई असाध्यै महत्त्वपूर्ण छ भन्ने लाग्छ, त्यसको त म सेवा गर्न थालिहाल्छु, त्यसलाई बचाउन थाल्छु, त्यसलाई राम्रो बनाउन थाल्छु, त्यहीँबाट पूजा जन्मिन्छ। प्राथमिकता नै पूजा हुन्छ, प्राथमिकता नै पूजा हुन्छ। हेर्नुहोस् त, अहिले कस्तो छ कि फिल्मी कलाकारहरूलाई हामी नायक महानायक बनाउँछौँ, असाध्य राम्रो छ, समाजमा नायक महानायक चाहिन्छन्, कुनै पनि विधाको हुनसक्छ। तर अब म कलाकारको पछाडि नै मेरो हृदय गइराख्यो भने अब मैले केलाई जोड दिएँ त, बाहिर जे देखिन्छु त्यसमा मैले जोड दिएँ त, पूजा के को भयो, देखिने कुराको पूजा भयो, ग्ल्यामर जुनलाई भनिन्छ, बाहिरी सौन्दर्य मात्रै को पूजा हुन थाल्यो, समाज भड्किन्छ यसरी। देव द्विजको जसले पूजा गर्दछ, गुरु, यहाँ गुरु शब्दको अर्थ सद्गुरु होइन, यहाँ गुरु शब्दको अर्थ जहाँ जहाँबाट ज्ञान पाइन्छ, माता पिता शिक्षक, कखरा सिकाउने, अ आ सिकाउने, गणित सिकाउने, भूगोल सिकाउने, एबिसिडी पढाउने, यी सबैलाई, अथवा मलाई कसैले मोटर कसरी हाँक्ने त्यो सिकायो, कसैले मलाई अरू कुनै विधाको ज्ञान दियो, सिप दियो, ती सम्पूर्णलाई गुरु भनिएको छ यहाँ। तिनीहरूप्रति मेरो मन कस्तो हुन्छ, यो अद्भुत छ है यो सूत्र। तिनीहरूप्रति पूजाको भाव हुन्छ कि हुँदैन? कोही पनि गुरु सानो या ठुलो हुँदैन। यी धेरै गुरुहरूप्रति श्रद्धा नभइकन जीवनमा सद्गुरु आउँदै आउँदैन। यी सबै गुरु जहाँ जहाँबाट मैले सिकेँ ती सबैप्रति श्रद्धा चाहिन्छ जीवनमा। र श्रद्धा चाहिँ के हो? पूजाको भाव हो। पूजा फेरि पनि म भन्छु, जुन वृत्तिलाई म मन पराउँछु त्यसलाई म बचाउन चाहन्छु, त्यसको संरक्षण गर्छु, त्यसको विकास गर्छु। अब मलाई सिक्ने ठाउँहरू महत्त्वपूर्ण लाग्छ भने म शिक्षकहरूलाई कति धेरै सम्मान गर्छु। हेर्नुहोस् त, अहिले शिक्षकको सम्मान हरायो, किन हरायो भने नि पूजाको भाव हरायो। पूजाको भाव किन हरायो भने शरीर सम्बन्धी तप नै छैन, काया तप नै छैन, शरीर तप नै छैन, त पूजाको भाव कहाँबाट जन्मिन्छ? त्यही सारा गुरुहरूप्रति पूजाको भाव। श्रीमद् भगवद् गीता अध्याय 17 श्रद्धा त्रय विभाग योग श्लोक 15 भगवान श्री कृष्ण भन्नुहुन्छ, अनुद्वैग कर्म वाक्यम सत्यम प्रिय हितम च यत् स्वाध्याय वेसनम चैव वाङ्मयम तप उच्यते। जुन वाणीमा उद्वेग नगर्ने प्रिय र हितकारक एवं यथार्थ भाषण छ, तथा वेद शास्त्रको पठन पाठनको एवं परमेश्वरको नाम जपको अभ्यास छ, त्यसैलाई वाणी सम्बन्धी तप भनिन्छ। अद्भुत छ यो श्लोक। वाङ्मयम तप उच्यते, वाणी, वाङ्मय भनेको वाणी मात्रै होइन, वाणीलाई चाहिने सारा ऊर्जालाई वाङ्मय भनिन्छ, र वाणी जहाँ जहाँ अभिव्यक्त हुन्छन् ती सबै वाङ्मय हुन्। यसको तप कस्तो हुन्छ त? कसरी माता सरस्वतीको जस्तो वाङ्मय जन्मिन्छ, अथवा महर्षि व्यासको जस्तो, महर्षि वाल्मीकिको जस्तो, त्यो वाङ्मयको क्षमता कहाँबाट जन्मिन्छ त? साधारण कविता, साधारण साहित्यको कुरा छैन है, यहाँ त परम छ, दिव्य ईश्वरीय साहित्यको कुरा छ। त्यो जन्मिने चेतना कस्तो हुन्छ, कस्तो प्रकारको तप हुन्छ वाङ्मय तप, यसलाई ध्यानमा राख्ने भने सबै कवि, सबै कलाकारहरू, सबै लेखक, सबै विचारक, सबै चित्रकार, मूर्तिकार परम पदमा प्राप्त गर्न सक्थे। मनुष्यको लोक नै अर्कै बन्थ्यो, र सामान्य व्यक्ति पनि, हरेक व्यक्तिले त आफ्नो वाणीलाई साध्नु छ। हेर्नुहोस्, हरेक व्यक्तिले वाणीको साधना गर्नु छ। वाङ्मय तप कसलाई चाहिँदैन र? हरेक बोल्ने व्यक्तिलाई चाहिन्छ, कुनै गहिरो विचारकलाई मात्रै होइन, सबैलाई चाहिन्छ, तर विचारकलाई सबैभन्दा बढी चाहिन्छ। जो नेतृत्व कला सिक्दैछ उसलाई सबैभन्दा बढी चाहिन्छ, जो नेतृत्वकर्ता छ उसलाई वाङ्मय तप असाध्यै बढी चाहिन्छ। जुन वाणीमा उद्वेग नभएको, अनुद्वेग भनेको के हो? कुनै पनि प्रकारको उत्तेजना नभएको र अरूलाई दुःख नदिने वाणी, कि मेरो वाणी त्यस्तो छ, म अरूलाई सताउन बोल्छु, कि अरूलाई उत्तेजित गर्न बोल्छु, कि मात्र साधारण आफ्नो कुरा मात्रै राख्न बोल्छु। हामीले हेर्ने भने हाम्रो वाणी 99% अरूलाई उत्तेजना भर्ने, अरूलाई दबाउने, अरूको हिंसा गर्ने, अरूलाई कम आङ्कलन गर्ने प्रकारको हुन्छ। त अनुद्वेग्न गर्ने वाणीको साधना गरौँ। यो वाणी जीवनमा लिएर आऊँ, यो गाह्रो छैन। कसरी आउँछ यो चर्चा आउँदैछ। यो श्लोकको पहिलो भागमा वाणी कस्तो प्रकारको हुनुपर्छ, वाङ्मय तपको लागि यो भनिएको छ। दोस्रोमा चाहिँ त्यो वाणी कसरी जन्मिन्छ त्यसको विषयमा चर्चा छ। अलिक गहिरोसँग हेऱ्यो भने देख्छौँ हामी, अनुद्वेग कर्म वाक्यम सत्यम। अब कस्तो सत्य बोली, सत्य वचन, असत्यको कहीँ पनि छाप छैन, कुनै पनि प्रकारको रेसा छैन, असत्यको कुनै वृत्ति छैन, बिल्कुल सत्य वाणी जसले बोल्न थाल्यो। सत्य भनेको के हो? आफूभित्रबाट जे लाग्छ त्यसलाई अरूलाई उद्विग्न नहुने गरी, अरूमाथि हिंसा नहुने गरी जसले अभिव्यक्त गर्न जान्यो र त्यसलाई कस्तो बनायो? प्रिय बनायो। अब अभिव्यक्त त गरेँ मैले, सत्य कुरालाई अभिव्यक्त गरेँ भन्ठाने, अरूलाई उद्विग्न पनि मैले गरिरहेको छैन भन्ठाने, तर प्रिय छैन, मिठो छैन भने काम छैन। बडो मिठो होस् त्यो बोली, वाणी मिठो होस् अनि बल्ल जीवनमा गरिमा आउँछ, मेरो वाणीमा ओझ आउँछ। हेर्नुहोस् त, हामी कसको वाणी सुन्छौँ? जसको वाणीमा ओझ छ, त्यो वाणीले मनमा पवित्रता ल्याउँछ। हेर्नुहोस् त, सुन्दैखेरि आहा हो त मेरै कुरा भनिरहेको छ यसले जस्तो लाग्छ। हेर्नुहोस् त, मेरै कुरा भनिरहेको छ तर मेरो चेतनाको सबभन्दा माथिल्लो कुराको चर्चा गरिरहेको छ। समाजमा चेतनाको तल्लो तहको चर्चा पनि हुन्छ, सबै व्यक्ति चोर हुन्, सबै नेता फटा हुन् भनेर कसैले भन्यो भने ओहो हो है भने जस्तो लाग्छ, तर त्यो समाजको न्यूनतम चेतनाको प्रतिनिधित्व हो। सबै व्यक्ति त्यस्ता कहाँ हुन्छन् र? सबै व्यक्तिभित्र दिव्यता छ, सबै व्यक्ति केही गर्न सक्छन् भन्ने वाणी सुन्दाखेरि आहा हो त है भन्ने तपाईँलाई लाग्छ भने यो प्रिय वाणी हो। त्यसकारणले प्रिय पछि तुरुन्तै हितकारक छ कि छैन भनेर भगवान कृष्ण भन्नुहुन्छ। किनभने प्रिय त कसैको गाली पनि लाग्छ, कसैको निन्दा गरिएको छ, त्यसो त पुरै समाचारहरू, पत्र पत्रिकाहरू, रेडियो टेलिभिजन च्यानलहरू, सामाजिक सञ्जाल पुरै नै निन्दा रसले भरिएका छन्। हेर्नुहोस् यहाँ के भनियो, हितकारक। निन्दा कुनै पनि हालतमा हितकारक हुँदैन। कोही व्यक्तिको अनुहार कालो छ, मैले उसलाई काले भने के हितकारक हुन्छ? त्यो कुन चाहिँ लक्ष्य पूर्ति गर्छ त्यसले? भन्नुहोस् त, कोही व्यक्ति भ्रष्टाचारी छ, उसलाई मैले तिमी भ्रष्टाचारी हौ भने कि उसलाई के फाइदा हुन्छ र मलाई त्यसले के फाइदा हुन्छ? त्यो हितकारक हुन्छ? मेरो वाणीले उसको ऊ भित्र लुकेको कहिल्यै भ्रष्टाचार नगरे पनि हुने जुन आत्मविश्वास छ त्यो पो प्रकट गर्नुपर्छ अनि बल्ल हितकारक हुन्छ। मैले कसैलाई तिमीले गल्ती गरिरहेका छौ भने मेरो बोलीले सबभन्दा पहिले उसको अहङ्कारमा चोट लाग्छ र ऊ मप्रति वैमनस्य राख्न थाल्छ। मप्रति वैमनस्य मात्रै होइन, जुन गल्ती गरिरहेको छ त्यही गल्तीलाई बार बार दोहोऱ्याएर मलाई देखाउन थाल्छ त्यो व्यक्तिले। न उसलाई फाइदा हुन्छ न मलाई फाइदा हुन्छ। कसैको नराम्रो कुरा औलाइदिएर कसैलाई पनि फाइदा हुँदैन, जबकि हामीले त पुरै समाजले पेसा नै बनाएको छ अरूको नराम्रो औलाउनु। अनि हामी भन्छौँ नि कि नराम्रो देखाइदिएको हो, उसले कुरा बुझ्नुपर्ने हो, सत्य तितो हुन्छ भन्छौँ नि। होइन, हितकारक हुनुपर्छ, प्रिय हुनुपर्छ, उद्वेग नगर्ने, बडो सरलताका साथ काम गर्न सक्ने हुनुपर्छ।
1: उहाँ हुनुहुन्थ्यो जीवन विज्ञानका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री एलपी भानु शर्मा ज्यू। हौस् त, भोलिको शुभ बिहानीमा यही फ्रिक्वेन्सी मार्फत जीवन विज्ञानको अर्को प्रस्तुति लिएर हामी आउनेछौँ। यहाँहरूको आनन्दित जीवनको कामना गर्दै म अस्मिता नेपाल बिदा हुन्छु। हरि ओम।
3: झण्डु आयुर्वेद,
4: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
3: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
4: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
3: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
4: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि फोन नम्बर 01 45 30 418।

0: आदरणीय श्रोताहरू, अब प्रस्तुत छ जगद्गुरु श्री कृपालुजी महाराजका प्रचारक आदरणीय स्वामी श्री हरिदासजीले दिनुभएको समन्वयात्मक दार्शनिक प्रवचनको आजको श्रृङ्खला।
1: त गोलोकमा को रहन्छ? श्री कृष्ण। त्यहाँ राम पनि जान सक्दैनन्। अरे तपाईँहरूको कार्यालयमा तमाम कार्यालय प्रमुख हुन्छ, उपप्रमुख हुन्छ, अरू कर्मचारी हुन्छ। ती कर्मचारीहरू आफ्नै सिटमा बस्नुपर्छ, उपप्रमुखको सिटमा बस्न पाइँदैन, हो कि होइन? त्यस्तै त्यो उपप्रमुख आफ्नै सिटमा बस्न सक्छ, त्यहाँभन्दा तल कर्मचारीको सिटमा चाहे बस्न सक्छ, कसैले मना गर्दैन। तर उसको सिटमा साधारण कर्मचारी बस्न सक्दैनन्। त्यसै गरी त्यो उपप्रमुखको सिटवाला व्यक्ति प्रमुखको सिटमा बस्न सक्दैन, केवल प्रमुख मात्र बस्न सक्छ। त्यस्तै यही लोकबाट पनि आइडिया लाग्छ कि श्री कृष्ण छन् जो सबका मालिक छन्, उच्च तहमा बस्छन् गोलोकमा। ठिक त त्यही श्री कृष्णको एक अंश कारणोदक साई विष्णु, गर्भोदक साई विष्णु, क्षीरोदक साई विष्णु, ब्रह्मा विष्णु महेश्वर, त्यही विष्णुको अंश जुन आएर श्री कृष्ण बन्छन् यो संसारमा हरेक 43,20,000 वर्षमा। एक 43,20,000 वर्ष बित्यो श्री कृष्णको अवतार भयो, फेरि 43,20,000 वर्ष बित्यो, फेरि अवतार भयो। त यो श्री कृष्ण चाहिँ विष्णुका अंश हुन्। तर 4,29,00,000,000 वर्षमा चाहिँ जुन श्री कृष्ण आउँछन् नि, ती चाहिँ गोलोकवाला श्री कृष्ण आउँछन्, सबका मालिक। त दुवै कुरा सत्य हो। यस प्रकार